0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब हाल खबर विस्तारमा। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषि तर्पणी रक्षाबन्धन एवं जनै पूर्णिमा पर्व आज मनाइँदैछ। जनै पूर्णिमा हिन्दू धर्मावलम्बीहरूले सबेरै घरमा लिपपोत गरी शुद्ध पारेपछि कुनै प्रकारको रोग व्याधि नलागी सधैं सुख र शान्ति कायम होस् भन्ने कामनासहित ब्राह्मण पुरोहितद्वारा नाडीमा रक्षाबन्धन बाँधेर मनाउने चलन छ। सत्ययुगमा दानवद्वारा लखिटेका देवताहरूलाई गुरू बृहस्पतिले रक्षाबन्धन गरी ज्यान जोगाइदिएको बलशाली कथासँग पनि यो पर्व जोड़िन्छ। दानवराज बलि बाँधिए त्यसैले म तिमीलाई बाँच्छु, यसले तिमी सुरक्षित छौ तथा विचलित नहौ भनी डोरी बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनले परम्परा आज पनि धानिरहेको मानिन्छ। आजकै दिन तागाधारीले आफ्नो जनै यज्ञोपवित फेर्छन्। सप्तऋषि कश्यप, अग्नि भारद्वाज, यस्तै गरी गौतम, यस्तै गरी जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने भएकाले यो दिनलाई ऋषि तर्पणी पनि भन्ने गरिन्छ। तराईमा आज दिदी बहिनीहरूले आफ्ना दाजुभाइलाई नाडीमा राखी बाँधिदिने चलन छ। नेवार समुदायले भने यो पर्वलाई पुन्हु पुण्डी भनेर मास भटमास, यस्तै गरी मुङ, ठूलो केशव, यस्तै गरी सानो केराउ, चना, सिमी, गुराँस र बोडी गरी नौ प्रकारका गेडागुडी मिसाई पकाइएको काटी खाएर मनाउने गर्दछन्। यो दिन उपत्यका किसानले आफ्ना खेतमा गएर भ्याकुता पूजा गरेर सिपीको पातमा काटी भात खुवाउने चलन रहेकाले यो पर्वलाई बिहा जा नगेगु या भ्यागुतालाई भात खुवाउने पर्वका रूपमा पनि मनाइन्छ। यस्तै प्राचीन कालमा श्रावण कृष्ण चतुर्दशीका दिन घण्टा घर राक्षस नेपालमा प्रवेश गरी मानिसको संहार गर्न खोज्दा एउटा भ्यागुताले त्यस राक्षसलाई मार्ने उपाय बताई संहार हुनबाट जोगाएकाले जनै पूर्णिमाका दिन उनीहरूले गरेको गुण सम्झी त्यसरी भात खुवाउने कृतज्ञता ज्ञान स्वरूप यो पर्व मनाउने गरिएको पौराणिक कथन छ। जनै पूर्णिमाका दिन मास भटमास केराउ यस्तै गरी मुग, चना, सिमी, गुराँस र बोडी गरी नौथरीका गेडागेडी मिसाएर बनाइएको काटी खाने चलन पनि रहेको छ। रसुवाको भोटेकोशी नदीमा अचानक आएको विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या अहिलेसम्म 399 पुगेको जनाइएको छ। राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 17, यस्तै गरी नुवाकोटमा 28, धादिङमा 33, चितवनमा 137 जना, गोरखामा 32, तनहुमा 28 जना, नवलपरासी पूर्वमा 87 र नवलपरासी पश्चिममा 27 जना गरी 332 जनाको शव फेला परेको हो। अहिलेसम्म 1976 जनालाई हेलिकप्टरबाट सुरक्षित रूपमा उद्धार गरिएको प्राधिकरणले जनाएको छ। अपर त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फँसेका 350 मजदूर तथा स्थानीयलाई पनि नेपाली सेनाले उद्धार गरेको छ। अहिलेसम्म सम्पर्कविहीन भएकाहरूको संख्या 977 पुगेको छ। प्राधिकरणका अनुसार तीमध्ये 527 जना विदेशी नागरिक रहेका छन्। घाइते 73 जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। खोज तथा उद्धारका लागि 13,000 भन्दा धेरै सुरक्षाकर्मीलाई फिल्डमा खटाइएको जनाइएको छ। विनाशकारी बाढ़ीपछि उत्पन्न भएको परिस्थितिको सामना गर्न र राहत तथा पुननिर्माणको कार्यलाई प्रभावकारी बनाउन राजनैतिक दलहरूले साझा प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा सहभागी राजनैतिक दलका नेताहरूले विपदको घड़ीमा सरकारलाई पूर्ण सहयोग गर्ने र राष्ट्रिय एकताका साथ अघि बढ़ने संकल्प गरेका हुन्। बैठकमा नेपाली कंग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका अध्यक्ष राजेन्द्र लिङ्देन, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर, जनता समाजवादी

0: पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत दलका शीर्ष नेताहरूको सहभागिता थियो। बैठकमा नेताहरूले सरकारको राहत प्रयासमा आफूहरूको पूर्ण समर्थन रहने प्रतिबद्धता जनाएका छन्। विपदको क्षति र अन्तर्राष्ट्रिय सहयोगको सन्दर्भमा जानकारी दिँदै राष्ट्रसभा उपसभापति डाक्टर स्वर्णिम वाग्ले विश्व बैंकले 17 करोड़ अमेरिकी डलर, अमेरिका र एसियाली विकास बैंकले 5-5 लाख डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो। उहाँले झण्डै 700 मेगावाट क्षमताका विद्युत आयोजनामा क्षति पुगेको र रसुवा गढ़ी लगायतका क्षेत्रमा धेरै मानवीय क्षति भएको उल्लेख गर्दै प्रभावित क्षेत्रका लागि सरकारले छिट्टै विशेष आर्थिक प्याकेज घोषणा गर्ने बताउनुभयो। बैठकमा सहभागी सुरक्षा निकाय र मन्त्रालयका प्राविधिक एवं प्रतिनिधिहरूले सुरुङ मार्ग तथा संवेदनशील क्षेत्रमा उद्धार कार्य चलिरहेको र संचार र आवागमन पुनस्थापन गर्ने टोली परिचालन गरिएको बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाह बाढ़ी प्रभावित नुवाकोट सदरमुकाम विदुर र आसपासको क्षेत्र निरीक्षण गरी काठमाण्डु फर्कनु भएको छ। भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र उहाँको टीम बाढ़ी प्रभावित क्षेत्रमै रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकारी स्रोतका अनुसार पूर्व निर्धारित कार्यक्रम नरहे पनि तर अन्तिम समयमा प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले नुवाकोट गएर बाढ़ी प्रभावितको हालचाल बुझ्ने विचार गरेपछि उहाँको भ्रमण तय भएको थियो। नुवाकोट पुगेर प्रधानमन्त्री शाहले विभिन्न क्षेत्रका बाढ़ी पीड़ित स्थानीय र घाइतेहरूलाई भेट्नु भएको छ। नेपाली सेनाले बाढ़ी पीड़ितको उद्धार र खोजबिनका लागि भइरहेको प्रगतिबारे मन्त्री लम्सालाई अवगत गराएको छ। त्यस्तै संचार मन्त्री विक्रम तिमिल सिन्हा नुवाकोटका विभिन्न क्षेत्रकै निरीक्षणमा हुनुहुन्छ र विभिन्न क्षेत्रमा भएका क्षति एवं मानवीय क्षतिका घटनाहरूको अवलोकन गरिरहनु भएको बुझिएको छ। रसुवा बाढ़ीपछिको क्षतिको विवरण सम्बन्धित स्थानीय तह मार्फत संकलन गरिने भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकले यस्तो निर्णय गरेको हो। निर्णयमा भनिएको छ, मन्त्रालयले प्रभावित स्थानीय तहका कार्यालयहरूमा भएको क्षतिको विवरण सम्बन्धित स्थानीय तह मार्फत संकलन तथा अध्यावधि गर्नेछ। विपद उद्धार तथा राहतका लागि स्थानीय तहले विपद व्यवस्थापन कोष तथा अन्य स्रोतबाट आवश्यक बजेट नियमानुसार परिचालन गर्ने निर्णय पनि भएको छ। यस्तै नापी विभागले प्रभावित क्षेत्रको निजी तथा सार्वजनिक जग्गाको क्षतिको विवरण संकलन तथा विपद नक्साङ्कनको कार्य गर्नेछ। नेपाल चीन सीमावर्ती क्षेत्रबाट भोटे कोशी लगायत नदी बेसिनमा भएको अप्रत्याशित बाढ़ीबाट रसुवा नुवाकोट धादिङ गोरखा चितवन नलप्रासे लगायतका क्षेत्र प्रभावित भएका छन्। चिनिया जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु साप्रो नदीको संगम स्थल दोभान नजिकै एउटा ठूलो ताल बनेको जानकारी दिएको छ। हिजो बिहानसम्म त्यो तालमा 20 लाख घनमिटर पानी जम्मा भइसकेको र तालको पानी भरिएर बाहिर बग्न थालिसकेको अनुमान गरिएको छ। चीनको ग्लोबल टाइम्समा प्रकाशित समाचार अनुसार आगामी 3 दिनभित्र त्यो तालमा 30 लाख घनमिटर पानी थपिने अनुमान गरिएको छ, जसले गर्दा यो ताल फुट्ने उच्च जोखिम रहेको समाचारमा उल्लेख गरिएको छ। समाचारमा मन्त्रालयले सो तालको विकासक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गरिएको छ। सम्भावित फुटाई र आपतकालीन उद्धार कार्यको तयारीका लागि बाढ़ीको सिमुलेशन र विश्लेषण भइरहेको जनाइएको छ। नेपाल चीन सीमाको नेपाली भूभागबाट शुरू भएको विनाशकारी लेदोसहितको पहिरोले दक्षिण पश्चिम चीनको सिजाङ तिब्बत स्वायत्त क्षेत्रस्थित जिरोड नाका केरूङमा क्षति पुर्याएपछि चीनिया अधिकारीहरूले विभिन्न मोर्चामा उद्धार टोली परिचालन गरेका छन्। भौगोलिक कठिनाई, निरन्तरको वर्षा र पुनः विपद आउन सक्ने जोखिमका बीच जनमुक्ति सेना, इन्जिनियरिङ टोली, टेलिकम अपरेटर र राहत संस्थाहरूको विमान उपकरण र राहत सामग्री सहित उद्धार कार्यलाई तीव्र पारेको छ। यसैबीच चीनका प्रधानमन्त्री ली क्वानले चीनतर्फको बाढ़ी प्रभावित क्षेत्रको अवलोकन गरेको नेपाल स्थित चिनिया दूतावासले जनाएको छ। विनाशकारी बाढ़ी पहिरोबाट नेपालतर्फ मात्र करिब 100 जना चिनिया नागरिक बेपत्ता भएको चीनले जनाएको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित पत्रकार सम्मेलनमा नेपालतर्फको विपद प्रभावित क्षेत्रमा करिब 100 जना चिनिया नागरिक बेपत्ता रहेको जानकारी दिनुभयो। चीनको बाढ़ी प्रभावित क्षेत्रमा उद्धारको काम तीव्र बनिरहेको छ। रसुवामा गएको भीषण बाढ़ी तथा पहिरोपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट कामको सिलसिलामा रसुवा पुगेका 97 जना अझै सम्पर्कविहीन अवस्थामा छन्। शुरूमा सम्पर्कविहीन रहेका 101 जना मध्ये 4 जना परिवारको सम्पर्कमा आएका छन्। लुम्बिनी प्रदेश सरकारका अनुसार रसुवामा आएको विपदमा परि सम्पर्कविहीन रहेका नागरिकको खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको जनाइएको छ। प्रदेश सरकारले सम्बन्धित निकायसँग समन्वय गरी सम्पर्कविहीन व्यक्तिको अवस्था पहिचान तथा खोजी कार्यलाई प्रभावकारी बनाउन पहल गरिरहेको जनाएको छ। प्रदेशको आन्तरिक मामिला कानून तथा उद्योग र यातायात मन्त्रालय अन्तर्गतको विपद व्यवस्थापन शाखाका अनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै रूपन्देहीका 25 जना छन्। त्यसपछि दाङका 15, रोल्पाका 14, अर्घाखाँचीका 9, बर्दियाका 8, गुल्मियाका 6, ढलप्रासी पश्चिमका 6, पाल्पाका 5, प्युठानका 5 र कपिलवस्तुका 4 जना रहेका छन्। सम्पर्कविहीन भएकाहरू विभिन्न जलविद्युत आयोजना, निर्माण तथा अन्य कामका लागि रसुवा पुगेका थिए। केही सरकारी सेवामा कार्यरत तथा घुम्नका लागि रसुवा पुगेका व्यक्तिहरू पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। मन्त्रालयको विपद व्यवस्थापन शाखाले सम्पर्कमा आएका व्यक्तिको विवरण अद्यावधि गर्दै जाने जनाएको छ। थप विवरण प्राप्त हुने क्रम जारी रहेकाले सम्पर्कमा आउने व्यक्तिको संख्या बढ़न सक्ने जनाइएको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिकाले बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा पुनस्थापनका लागि 40 लाख रूपियाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। नगरपालिकाले बाढ़ी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट 25 लाख रूपियाँ उपलब्ध गराउने भएको हो। त्यस्तै गरी नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीको 3 दिनको सुविधा तथा पारिश्रमिक बराबरको रकम समेत गरेर 40 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाको वन वातावरण तथा विपद समिति संयोजक सुरेन्द्र सिरीले जानकारी दिनुभएको छ।
1: बाढीबाट प्रभावित त्यहाँका जनसमुदायहरू, त्यहाँको पीड़ित व्यक्तित्वहरूको लागि नगरपालिकाको तर्फबाट पनि हामीले सहकार्य गर्ने, आत्मालोक गर्ने गरेर आजै मात्रै नगरस्तरीय विपद व्यवस्थापन समितिको संयोजक आदरणीय नगरपालिका ग्राम कृष्ण खार्जीको अध्यक्षतामा बैठक हामीले सम्पन्न गरेका छौँ। त्यो बैठकले बाढी पीड़ितको लागि नगरपालिकाको तर्फबाट 25 लाख रूपियाँ र जनप्रतिनिधि र कर्मचारीको 3 दिन बराबरको सेवा सुविधाबाट प्राप्त हुने 15 लाख रूपैयाँ गरी 40 लाख रूपैयाँ बाढी पीड़ितको राहत कोषमा जम्मा गर्ने निर्णय गरेका छौं।
0: विपदबाट प्रभावित परिवारको दुःखमा स्थानीय सरकारका रूपमा साथ दिनु मानवीय र सामाजिक दायित्व भएको भन्दै नगरपालिकाले यस्तो सहयोगको निर्णय गरेको विज्ञप्ति मार्फत जनाएको छ। यता तिलोत्तमा नगरपालिका वडा नम्बर 6 यो वर्ष आयोजना गर्न लागेको तीज गीत प्रतियोगिता स्थगित गरेर त्यसका लागि विनियोजित बजेट बाढ़ी पीड़ितको राहत तथा पुनस्थापनमा लगाउने निर्णय गरेको छ। वडामा क्रियाशील आमा समूहहरूको सहमतिमा कार्यक्रमका लागि छुट्याइएको 1,50,000 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय भएको वडाध्यक्ष गणेश पाठकले जानकारी दिनुभयो। तिलोत्तमाको कोटियोबा स्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकका लागि 8 लाख रूपियाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। प्राकृतिक प्रकोपबाट प्रभावित परिवारको राहत तथा पुनस्थापनमा सहयोग पुर्याउने उद्देश्यसहित संस्थाले विभिन्न स्रोतबाट रकम संकलन गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष गिरी प्रसाद पुनले जानकारी दिनुभयो। संस्थाको साधारण सभाले विपत्तिको समयमा सहयोग गर्ने, संस्थाको खाताबाट 10 लाख रूपियाँ रकम झिकेर सहयोग गर्न सक्ने अख्तियारी संचालक समितिलाई दिएकाले यसबाट 4,50,000 रूपियाँ संकलन भएको संस्थाले जनाएको छ। यस्तै संस्थाका समिति तथा उपसमितिका पदाधिकारीबाट 1 दिनको भत्ता मार्फत 1 लाख रूपियाँ, संस्थाको तर्फबाट 1,55,000 रूपियाँ र कर्मचारीबाट 1 दिनको तलब बापत 1 लाख रूपियाँ सहयोग गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत रणबहादुर थापाले बताउनुभयो। रूपन्देहीको तिलोत्तमा 4 शीतलकुञ्ज स्थित ज्ञानगंगा पाठशालाले पनि रोसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकका लागि विद्यालयको तर्फबाट 1 लाख रूपियाँ आर्थिक सहयोगको घोषणा गरेको छ। प्राकृतिक प्रकोपबाट प्रभावित परिवारको राहत तथा पुनस्थापनमा सहयोग पुर्याउने उद्देश्यसहित सो विद्यालयको हिजो सम्पन्न विद्यालय व्यवस्थापन समिति बैठकले 1 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेको विद्यालयका प्राचार्य चन्द्र अधिकारीले जानकारी दिनुभएको छ। उहाँले सो रकम विद्यालयको तर्फबाट विशुद्ध रूपमा प्रदान गरिएको पनि बताउनुभयो। र अस्ट्रेलियामा चलिरहेको टप एन टी20 श्रृंखलामा नेपालको ए टोलीले तेस्रो हार बेहोर्यो। यो सँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ। नेपाल ए हैदराबाद किंग्स समेत एकाडेमीसँग 81 रनले पराजित भयो। किंग्समेनले दिएको 198 रनको लक्ष्य पछ्याएको नेपाल एले 19 ओभर दुई बलमा 166 रन जोड्दा सबै विकेट गुमायो। नेपालका कुशल भोर्तेलले 66, लोकेश बमले 38 रन जोडे। किंग्समेनका स्केट कुगेनले र उस्मा मीरले तीन विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको किंग्समेनले 20 ओभरमा 5 विकेट गुमाएर 197 रन जोडेको थियो। रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरको हामी अन्त्यमै आइपुग्यौं। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषि तर्पणी अर्थात रक्षाबन्धन एवं जनै पूर्णिमा पर्व आज देशैभरि मनाइँदै झण्डै 2000 जनाको उद्धार। भोटेकोशी विपदमा परि 399 को शव फेला पर्यो। विपद व्यवस्थापन र राहतका लागि राजनैतिक दलको साझा प्रतिबद्धता। विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै प्रभावित क्षेत्रका लागि सरकारले छिट्टै विशेष आर्थिक प्याकेज घोषणा गर्ने। प्रधानमन्त्रीद्वारा बाढ़ी प्रभावित क्षेत्रको निरीक्षण। नेपालका दुई नदीको दोभानमा निर्माण भएको ताल 3 दिनभित्र फेरि फुट्न सक्ने जोखिम रहेको चिनिया जल स्रोत मन्त्रालयको भनाई। बाढ़ी पीड़ितका लागि तिलोतमा नगरपालिकाले 40 लाख रूपियाँ सहयोग गर्ने। वडा नम्बर 6 दियो 1,50,000। रसुवाको बाढ़ी पहिरोमा लुम्बिनी प्रदेशका 97 जना अझै सम्पर्कविहीन। सम्पर्कविहीन हुनेमा रूपन्देहीका 25 जना। जनउत्थान साकोषद्वारा 8 लाख रूपियाँ सहयोग घोषणा। तिलोत्तमा 4 रहेको ज्ञानगंगा पाठशालाद्वारा 1 लाख रूपियाँ सहयोगको घोषणा। र टप एन्ड टी20 श्रृंखलामा नेपाल 1 को तेस्रो हार। 5:40 बजेको हाल खबर सकियो। रेडियो लुम्बिनीबाट सीआईएनको साझा खबर अब सुन्न सकिन्छ। नमस्कार।
2: 8 दलको अपील। कांग्रेसको 15 महाधिवेशन अघि बढ़ाउने बाटो खुला। विद्युत र राष्ट्रिय सड़क सञ्जालसँग टुट्यो रसुवाको सम्पर्क। खाद्यान्न अभाव र कालो बजारी हुन नदिन सरकारी निकाय सक्रिय।
3: गाजामा जारी युद्धविराम नाजुक बनेको भन्दै संयुक्त राष्ट्र संघद्वारा चिन्ता व्यक्त। इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नभएको अमेरिकाको दावी। सहमतिका लागि मध्यस्थता भइरहेको पाकिस्तानको भनाई।
2: र एसीसी प्रिमियर कपको तयारी अन्तर्गत नेपालद्वारा मलेसिया पराजित। टप एन टी20 सिरिजमा नेपाल सेमी फाइनल होटबाटै बाहिरियो। ताप्लेजुङ गोल्ड कप आजबाट विजेताले 7 लाख भन्दा बढ़ी पुरस्कार पाउने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा रसुवा बाढ़ीपछि विभिन्न सरोकारवाला निकायबाट कोषमा रकम जम्मा गर्ने क्रम शुरू भएको प्रसंग।
3: राष्ट्रिय विपत्तिमा निजी क्षेत्रले सरकारलाई खुलेर सहयोग गरेको छ। नेपाल चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएपछि उद्धार राहत र पुनर्स्थापनाका लागि निजी क्षेत्रले सरकारको एकद्वार प्रणाली मार्फत सहयोग गर्न थालेको हो। विपत्को घड़ीमा विभिन्न व्यावसायिक समूह बैंक तथा वित्तीय संस्था र निजी कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करोड़ौं रूपियाँ सहयोगको घोषणा तथा जम्मा गर्न थालेका छन्। हिजोसम्म सार्वजनिक भएका विवरण अनुसार निजी क्षेत्रबाट मात्र 20 करोड़ रूपियाँ हाराहारीमा नगद सहयोगको घोषणा तथा प्रतिबद्धता देखिएको छ। यसमध्ये केही रकम कोषमा जम्मा भइसकेको छ भने केही घोषणा गरिएका रकम हस्तान्तरणको प्रक्रियामा छ। सरकारले विपदका लागि प्राप्त हुने आर्थिक सहयोगलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत परिचालन गर्ने र निजी तथा संस्थागत क्षेत्रबाट प्राप्त सहयोग अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले एकद्वार प्रणाली मार्फत बुझ्ने व्यवस्था गरेको छ। हिजोदेखि अर्थमन्त्री वाग्लेले निजी क्षेत्रबाट प्राप्त सहयोग ग्रहण गर्न थाल्नु भएको छ। कुमारी बैंकले हिजो नै 3 करोड़ रूपियाँको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरिसकेको छ। यसबाहेक ठूलो संख्यामा विभिन्न संघ संस्था र कम्पनी र व्यक्तिले सहयोगको घोषणा समेत गरेका छन्। हालसम्म बीआईटी र नेपाल स्थित आधिकारिक वितरक साइमेक्स एक प्रणालीले 7 करोड़ रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका छन् भने रकम उद्धार उपचार तत्कालीन राहत पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा प्रयोग गर्ने गरी सरकारको आधिकारिक संयन्त्र मार्फत परिचालन गर्ने समेत जानकारी गराइएको छ।
2: यसैबीच भोटेकोशी र तल्लो तटीय क्षेत्रमा बाढ़ीबाट भएको क्षतिको खोज उद्धार राहत तथा पूर्वाधार पुनः सञ्चालनका लागि सरकारले राष्ट्र सेवा कर्मचारीको मासिक तलब कटौती गरे गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो बसेको सचिव स्तरीय बैठकले यस्तो निर्णय गरेको हो। बैठकले कर्मचारीको तह अनुसार 2-3 दिनदेखि 10 दिनसम्म तलब काट्ने निर्णय गरेको छ, जस अनुसार सबैभन्दा धेरै राजपत्रांकित प्रथम श्रेणी र विशिष्ट श्रेणीका कर्मचारीको मासिक तलब कटौती गरिनेछ। यस श्रेणीका कर्मचारीको 10 दिन बराबरको तलब कटौती गरी कोषमा जम्मा गर्ने निर्णय भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। राजपत्रांकित तृतीय र द्वितीय वा स्वसरहका कर्मचारीको 7 दिन, राजपत्र अनंकित वा स्वसरहका कर्मचारीबाट 5 दिन तथा श्रेणीविहीन कर्मचारीबाट 2 दिनको तलब कटौती गर्ने निर्णय गरिएको छ। उक्त तलब कर्मचारीको भदौ महिनाको मासिक तलब भुक्तानी गर्दा कट्टा गरिनेछ। सबै तहका कर्मचारीको तलब कटौती गर्दा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 करोड़ रूपियाँ जम्मा हुने बताइएको छ। उक्त रकम अर्थ मन्त्रालय र महालेखा नियन्त्रणको कार्यालय मार्फत कोषको खातामा जम्मा गर्ने व्यवस्था मिलाइनेछ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 महिनाको पारिश्रमिक प्रदान गर्ने घोषणा गर्नुभएको छ। रसुवाको भटेको सिद्धिमा आएको भीषण बाढ़ीका कारण जनधनको ठूलो क्षति भएकोले विपद पीड़ित नागरिकको उद्धार खोज र राहत कार्यमा सहयोगार्थ 1 महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा हिजो जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ। यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछिको राहत तथा उद्धार कार्यका लागि आवश्यक स्रोत व्यवस्थापनलाई अर्थ मन्त्रालयले तीव्रता दिइरहेको छ। खास गरी राहत तथा उद्धारका लागि स्रोत अभाव हुन नदिने गरी काम गरिरहेको अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले बताउनु भएको छ।
3: बाढ़ी पीड़ितलाई सहयोग गर्ने नाममा ठगी हुने क्रम बढ़ेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोले समेत सचेत गराएको छ। ब्यूरोले फर्जी राहत कोष, नक्कली क्यूआर कोड तथा व्यक्तिगत बैंक खाता वा ई वालेटमा रकम माग्ने गतिविधिबाट सावधान रहन आग्रह गरेको सीआईएमसँग कुरा गर्दै ब्यूरोका प्रवक्ता दिलीप गिरीले बताउनुभयो।
2: रसुवाको भोटेकोशी बाढ़ीमा परि हालसम्म 389 जनाको शव फेला परेको छ भने 977 जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणले जिल्ला प्रशासन कार्यालय, जिल्ला तथा राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रबाट प्राप्त विवरणका आधारमा सार्वजनिक गरेको स्थिति प्रतिवेदन अनुसार बाढ़ीबाट 73 जना घाइते छन्। सम्पर्कविहीन मध्ये नेपाल प्रहरीका 28, नेपाली सेनाका 45, सशस्त्र प्रहरी बलका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4 तथा रसुवाका 161 र मकवानपुरका 66 जना रहेका छन्। नुवाकोटबाट एकजना सम्पर्कविहीन रहेको पनि विवरणमा उल्लेख छ। सम्पर्कविहीन विदेशी नागरिकको संख्या 517 छ। नेपाल भ्रमणमा आएका वा विदेशमा बस्ने नेपाली नागरिक मध्ये 127 जना पनि सम्पर्कविहीन रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाढ़ीपछि उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित 13,295 सुरक्षाकर्मी परिचालित छन्। उद्धारका लागि नेपाली सेनाका 6 र निजी क्षेत्रका 9 गरी 15 हेलिकप्टर परिचालन गरिएको छ। हालसम्म हेलिकप्टरबाट मात्रै 1,976 जनाको उद्धार गरिएको प्राधिकरणले बताएको छ। बाढ़ीबाट घाइते भएका 130 जना मध्ये 67 जना विभिन्न अस्पतालमा उपचाररत अवस्थामा छन्। 48 जना उपचारपछि डिस्चार्ज भएका छन् भने 14 जनालाई अन्य अस्पतालमा पठाइएको छ। एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ भने त्रिवी सेक्सन अस्पतालमा उपचार र 6 जना घाइते आईसीयूमा छन्, जसमध्ये 3 जना भेन्टिलेटर इन्टुबेटेड अवस्थामा रहेको जानकारी दिइएको छ। बाढ़ीका कारण अवरूद्ध सड़क खुलाउने काम पनि चलिरहेको बताइएको छ। देवीघाटको सड़क अवरोध हटाइसकिएको र गल्छी, विदुर, त्रिशुली तथा बैरिनी मुगलिन सड़क खण्डमा अवरोध हटाउन उपकरण परिचालन गरिएको प्राधिकरणले बताएको छ। धुन्छे, ग्राङ खण्ड, विदुर, त्रिशुली, ढुंगे तथा अन्य प्रभावित सड़कमा समेत भारी उपकरण परिचालन गरी सड़क सञ्चालनको प्रयास गरिएको छ। सरकारले बाढ़ी प्रभावितका लागि रसुवामा 1 करोड़, नुवाकोटमा 1 करोड़ र धादिङमा 50 लाख रूपियाँ गरी कुल 2 करोड़ 50 लाख रूपियाँ नगद पठाएको छ। प्रभावित क्षेत्रमा राहत सामग्री समेत पठाएर वितरणको काम अगाडि बढ़ाइएको प्राधिकरणको भनाई छ। बाढ़ी प्रभावित क्षेत्रमा थप जोखिम कायमै रहेको छ। भदौ 11 गते बिहान 11:44 सेटेलाइट तस्वीरको प्रारम्भिक विश्लेषणमा रसुवागढ़ी नाकाबाट करिब 18 किलोमिटर माथिल्लो तटीय क्षेत्रमा लेन्दे खोलाको बहाव अवरूद्ध भई करिब 0.11 वर्ग किलोमिटर क्षेत्रमा ताल बनेकाले उक्त ताल विस्फोट भएर फेरि बाढ़ी आउन सक्ने भएकाले सावधानी अपनाउन बाढ़ी पूर्वानुमान शाखाका प्रमुखले सीआईएनसँग बताउनुभयो।
5: चीन सरकारको तर्फबाट हाम्रो परराष्ट्र मन्त्रालय हुँदै एउटा सूचना आयो र त्यो सूचनामा जुन हिजोको घटना थियो त्यो घटना भएको स्थानमा सानो ताल अघिपरि बाँकी छ, त्यो भरिएर खोलिराखेको अवस्थाकै छ। त्यो अब अस्थिर अवस्थामा भएको कारणले त्यो जुन कुनै बेला पनि फुट्न सक्छ, त्यस कारणले सतर्क रहनु जरुरी छ भन्ने सूचना आयो। त्यो जोखिमपूर्ण ताल चाहिँ हो तर त्यसमा जुन पानीको आयतन छ त्यो हिजो आएको बाढी भन्दा धेरै कम चाहिँ हो। त्यति ठुलो बाढी चाहिँ आउँदैन फुटिहाल्यो भने पनि, तर पनि अब त्यसले केही न केही बाढीको रूप धारण गर्ने भएको कारणले अर्को सूचना जारी नहुँदासम्म भनेका छौँ हामी त्यो तालको थप वस्तु स्थिति बुझ्छौँ।
2: उक्त तालको प्राकृतिक बाँध फुटेमा पुनः ठूलो बाढ़ी आउन सक्ने बताउँदै हुनुहुन्थ्यो बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुली। बाढ़ी पूर्वानुमान शाखाले थप सतर्कता अपनाउन पनि भनेको छ। प्रभावित परिवारका लागि ठूलो परिमाणमा राहत सामग्री आवश्यक रहेको पनि विपद व्यवस्थापन प्राधिकरणको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रभावितका लागि 8692 टेन्ट, त्यही संख्यामा त्रिपाल, 39114 कम्बल तथा सुत्ने सामग्री, खाना पकाउने सामग्री, स्वच्छता सामग्री र खाद्यान्न आवश्यक रहेको उल्लेख गरिएको छ। आपतकालीन यातायातका लागि 50-60 मिटर लम्बाइका 30 बेली ब्रिज आवश्यक रहेको पनि प्रतिवेदनले जनाएको छ।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदको बेलामा नागरिक तहबाट हुने गल्ती
6: प्रकोप पर्यटन नगरौं, त्यहाँ हेर्न जाने भीड़ गर्ने भीड़ गरिदिँदै नगर्नुहोस् कि काम गरिरहेको मान्छेलाई त्यतिकै प्रेसर हुन्छ, उहाँहरू आफै नै भिडियो खिच्ने यो गर्ने त्यो गर्ने गर्दाखेरि के हुन्छ उहाँहरूलाई चाहिँ अब एउटा चाहिँ डिस्टर्ब हुन जान्छ कि।
2: राहत पुनस्थापनामा सहयोग गर्न 8 दलको अपील, कांग्रेसको 15 महाधिवेशन अघि बढ़ाउने बाटो खुला, विद्युत र राष्ट्रिय सड़क सञ्जालसँग टुट्यो रसुवाको सम्पर्क लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
8: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
7: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
8: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
9: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको कारोबारको पहिलो पृष्ठमा एक वर्षमा निजी क्षेत्रले 4 खर्ब पनि लगेन ऋण शीर्षकमा परिवर्तन देवकोटाले लेखेको खबर छ। राजनैतिक संक्रमणका कारण निजी क्षेत्रको मनोबल एकदम एकदमै गिरेको तथ्याङ्कले देखाएको छ। उनीहरूले कर्जा उठाउन सकेका छैनन्। गत आर्थिक वर्षमा निजी क्षेत्रमा 3,59,36,00,00,000 रूपियाँ मात्रै कर्जा विस्तार भएको छ, जुन कुल कर्जाको 6% भन्दा केही बढ़ी हो। 2083 असारसम्म कुल कर्जा 58,57,06,00,000,000 रूपियाँ प्रभाव भएकोमा गत आर्थिक वर्षमा 6.5% मात्रै कर्जा विस्तार हुन सकेको हो। त्यस्तै भित्रपृष्ठमा रसुवा बाढ़ीका कारण हराइरहेका व्यक्तिहरू र संख्याको बारेमा खबर प्रकाशित छ। रसुवा बाढ़ी पछि कर्णालीका 216 जना सम्पर्कविहीन छन् भने 31 जना सम्पर्कमा आएका छन्। यसलाई हेमन्त केसीले सुर्खेतबाट खबर लेख्नु भएको छ। त्यस्तै रोल्पाका 24 जना सम्पर्कविहीन भएका छन्। त्यस्तै बाराका 15 जना सम्पर्कविहीन भएको खबर प्रकाशित छ भने सुदूरपश्चिमका 95 जना बेपत्ता भएको, 95 बेपत्ता र प्रहरीको सम्पर्कमा परिवार पुगेको खबर छ। त्यस्तै कास्कीका 14 जना सम्पर्कविहीन रहेकोमा, पोखरामा 9 व्यवहारिसे शव व्यवस्थापन गरिएको दिनानाथ बरालले पोखराबाट खबर लेख्नु भएको छ।
11: अर्को खबर कान्तिपुर दैनिकको भित्री पन्नामा छापिएको छ। राजनैतिक दलहरू यो दैवी प्रकोपको समयमा एक ठाउँमा उभिएका छन्। विपद व्यवस्थापनका लागि सरकारले स्रोत जुटाउँदै गरेको बारेमा पनि खबर छापिएको छ भने राहत पुनस्थापना र पुनर्निर्माणमा सहयोग गर्न 8 दलको अपील बारेको खबर पनि छापिएको छ। 8 राजनैतिक दलले बाढ़ी प्रभावित क्षेत्रमा राहत पुनस्थापना र पुनर्निर्माणका लागि मानवीय, प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउन विश्व समुदायसँग अपील गरेका छन्। संसदभित्र र बाहिर रहेका राजनैतिक दलले हिजो सर्वदलीय बैठक गरेर संयुक्त राष्ट्रसंघ, बहुपक्षीय विकास साझेदार, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, मित्र राष्ट्र तथा अन्य दात्री समुदायहरूलाई पनि सहयोगका लागि अपील गरेका हुन्। अनि अर्को खबर आश र त्रासमा आफन्त खोज्दै शीर्षकमा विमल खतिवडा र अर्जुन पौडेलले नुवाकोटबाट अनि सुदीप कैनीले काठमाण्डुबाट लेख्नु भएको खबर पनि छापिएको छ। बाढ़ी पीड़ितका लागि कहाँ र कसरी सहयोग गर्ने भन्ने विषयमा पनि छुट्टा छुट्टै सामग्रीहरू छापिएका छन्। गोर्खापत्र दैनिकमा जीवित छौं ठूलो सौभाग्य शीर्षकमा ईश्वर चन्द्र झाले देवीघाट नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ। जोखिम कायमै सतर्कता आवश्यक शीर्षकमा चाँदनी हमालले लेख्नु भएको छ भने उद्धार तथा राहत चलिरहेको बारेमा मित्र भण्डारीले लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा कर्मचारीको तलब सम्बन्धी उद्धार कोषमा जम्मा गर्ने बारेको खबर पनि छापिएको छ भने खाद्यान्न अभाव र कालोबजारी हुन नदिन सचेत शीर्षकमा सीता शर्माले लेख्नु भएको छ। सरकारले बाढ़ी प्रभावित क्षेत्रमा अत्यावश्यक खाद्य वस्तुको आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्न सबै उद्योग र व्यावसायिक प्रतिष्ठानलाई आग्रह गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय विपदको समस्या समयमा हुन सक्ने आवश्यक खाद्यान्न अभाव र कालोबजारी हुन नदिन सबै व्यावसायिक प्रतिष्ठानलाई सचेत गराएको हो। खाद्य कम्पनीले राहत पठाउन थालेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाढ़ी प्रभावित क्षेत्रका नागरिकको तत्कालको राहतका लागि अत्यावश्यक खाद्य वस्तु हिजो पठाएको जानकारी गराएको छ। कृत्रिम अभाव गर्नेलाई कड़ा कार्यवाही गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चेतावनी पनि दिएको छ। नयाँ पत्रिका दैनिकमा लेन्दे खोलाको बहाव रोकिएर बन्यो 11 हेक्टरको ताल, भटेकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह शीर्षकमा एम बमले लेख्नु भएको खबर छापिएको छ। मानसरोवर जाने यात्रु बोकेका मात्रै 40 वटा गाड़ी बेपत्ता शीर्षकमा अर्को खबर छ। बुधबार बिहान तिब्बतबाट रसुवा प्रवेश गरेको विनाशकारी बाढ़ीमा परेर 400 भन्दा बढ़ी यात्रुहरू सवारी साधन बेपत्ता भएको प्रारम्भिक अनुमानमा उल्लेख गरिएको छ। नयाँ पत्रिका कर्मी थामी सम्पर्कविहीन शीर्षकमा अर्को खबर छ। रसुवा गएका नयाँ पत्रिका कर्मी टेकराज थामी सम्पर्कविहीन हुनुभएको हो। बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढ़ीपछि सम्पर्कविहीन भएका उहाँको नेपाल र चीन दुवैतर्फ खोजी चलिरहेको उल्लेख गरिएको छ। बाढ़ीले पूरिएका हजारौं सपनाको दस्तावेज शीर्षकमा अमूल थापाले लेख्नु भएको विचार पनि नयाँ पत्रिका दैनिकमै छापिएको छ। भित्रीपन्नामा शव व्यवस्थापनमै समस्या, अस्थायी शव गृह बनाइँदै शीर्षकमा शिवहरि नेपालले लेख्नु भएको खबर छापिएको छ। भोटेकोशी र त्रिशुली नदीमा परेका 389 जनाको शव भेटिएको छ, तर अस्पतालहरूमा शव व्यवस्थापन नै जटिल बनेको छ। शव गृह अभाव भएपछि अस्थायी शव गृह बनाउने तयारीमा सरकार छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले साँझसम्ममा 389 शव भेटिएको र 30 शव नुवाकोट, चितवन, धादिङ, काठमाण्डौ, पोखरा लगायतका अस्पतालमा राखिएको बताउनुभयो। तर त्यहाँका शव गृहको क्षमता सीमित भएकाले अस्थायी शव गृह बनाउन लागि पनि उहाँले जानकारी दिनुभएको छ।
2: खड्काको मागमा सर्वोच्चले दिएन अन्तर्कालीन आदेश, कांग्रेसको 15 महाधिवेशन अघि बढ़ाउने बाटो खुला शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर पनि नयाँ पत्रिका दैनिकको भित्री पन्नामा छापिएको छ। विद्युत र राष्ट्रिय सड़क सञ्जालसँग टुट्यो रसुवाको सम्पर्क शीर्षकमा मिलन विश्वकर्मा लेख्नुहुन्छ। त्रिशुली पारीका नुवाकोट र धादिङका क्षेत्रमा पनि सड़क सञ्जाल बाहिर विद्युतको पनि समस्या शीर्षकमा खबर छ। सरकारसँग 7 मात्रै भेलीब्रिज छन्, भारतले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। प्रभावित क्षेत्रमा इन्धन आपूर्ति बढ़ाउँदै निगम शीर्षकमा अर्को खबर पनि छापिएको छ। तल्लो तटीय क्षेत्रका अस्पतालमा सब भरिभराउ, व्यवस्थापनमा चुनौती, यो खबर कान्तिपुर दैनिकमा छापिएको छ।
3: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघले गाजामा जारी युद्धविराम नाजुक अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरेको छ। राष्ट्र संघले गाजामा आवश्यक सेवा तथा मानवीय सहायता तत्काल पुनर्स्थापना गर्न र वेस्ट ब्याङ्कमा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न पनि आग्रह गरेको हो। संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठकलाई सम्बोधन गर्दै पश्चिम एशिया शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्र संघका विशेष समन्वयकर्ताले गाजाका बासिन्दाले असहनीय अवस्था र अत्यधिक पीड़ा भोगी रहनु परेको समेत बताउनु भएको छ। अमेरिकी विदेश मन्त्रीले सहयोगी मुलुकहरूका विदेश मन्त्रीहरूलाई वाशिङटनले तत्काल इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नराखेको बताउनु भएको छ। त्यसको सट्टा अमेरिकाले इरानमाथि आर्थिक दबाव, नौसैनिक निगरानी तथा हर्मुज जलघाँटी हुँदै हुनेवे पेट्रोलियम आपूर्तिमा प्रभाव बढ़ाउने रणनीति अघि बढ़ाएको समेत बताउनु भएको हो। यसैबीच अमेरिकी इरान तनावमा मध्यस्थता गरिरहेको पाकिस्तानले बताएको छ। पाकिस्तानका सेना प्रमुखले तेहरान भ्रमण अमेरिका र इरान बीचको तनावमा मध्यस्थता गर्न इस्लामाबादले गरिरहेका निरन्तर प्रयासहरूको हिस्सा भएको समेत उल्लेख गरेको हो। पाकिस्तानमा चलिरहेको अमेरिकी इरान गतिरोध सम्बन्धी आफ्ना भातृ राष्ट्रहरूसँग मध्यपूर्व र खाड़ी संकट समाधान गर्न समन्वित र इमानदार कूटनीतिक प्रयास जारी राखेको समेत पाकिस्तानका संचार माध्यमले उल्लेख गरेका छन्।
2: साझा खबरमा अब खेल खबर। एसएससी प्रिमियर कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई पराजित गरेको छ। नेपालले 27 रनको जीत निकाल्दै लगातार दोस्रो अभ्यास खेल आफ्नो पक्षमा पारेको हो। अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी सिरिजमा नेपालले तेस्रो हार बेहोरेसँगै सेमी फाइनल होडबाट बाहिरिएको छ। हिजो भएको खेलमा नेपाल किङ्समेनको टोलीसँग 31 रनले पराजित भएको हो। चौथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिता आजबाट शुरू हुँदैछ। फोङलिङ स्थित भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा आजबाट शुरू हुने प्रतियोगिताको उद्घाटनमा आयोजक ताप्लेजुङ 11 र भारतको जर्जियन युनाइटेड फुटबल क्लब बीच प्रतिस्पर्धा हुँदैछ। 8 टीमको सहभागिता रहेको खेलमा विजेताले 7,02,083 र उपविजेताले नगद 3,52,083 रूपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
3: विपदमा उद्धार, खोज र राहत पहिलो प्राथमिकता, नागरिकको दायित्व कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
14: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
15: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो?

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: साझा खबरमा अब विपदको बेलामा नागरिकको लापरवाही। रसुवामा बाढ़ी प्रभावितको उद्धारको काम चल्दै गर्दा नागरिक स्तरबाट असहयोगका विवरणहरू पनि सार्वजनिक भइरहेका छन्। साथै सुशीला श्रेष्ठले हिमबाड़ी विज्ञी श्रीकमल दुविदीसँग कुराकानी गर्नुभएको छ।
4: पूर्व सूचना आउनु अगाडि नै त्यो जमिन थर्केर आउने जुन छ नि त्यस्ता खालका चाहिँ नि उहरू घटना भइसकेका हुन्छन् अथवा संकेतहरू आइसकेका हुन्छन्।
5: बाढ़ी आउँदैछ अरे भनेर माथिबाट बाढ़ी आउँदैछ भनेर खबर प्राप्त भयो, अब त्यसपछि के गर्ने?
4: अब सुरक्षितमा जाने, खोलै खोला भाग्ने होइन, माथिल्लो भागमा भाग्नुहोस् त्यो बाढ़ीले नभेट्टाउने ठाउँमा।
5: जस्तो पूर्व पश्चिम खोला बगिरहेछ भने उत्तर दक्षिणतिर
4: खोलाबाट टाढा माथिल्लो भागमा, माथिल्लो उसमा जाने, बाटे बाटो जाने पनि होइन। खोला बाटो माथि जान्छ भने ठिक छ होइन, तर बाटो तल जान्छ भने बाटे बाटो भागेर खोलालाई तपाईँले त्यो बाढीलाई जित्न सक्नुहुन्न, दौड
5: जति छिटो कुद्नुले पनि
4: सक्नुहुन्न।
5: त्यसपछि के गर्ने? अब सुरक्षित ठाउँमा डाँडातिर गइयो, अब के गर्ने?
4: अब त्यहाँ चाहिँ आफ्नो चाहिँ अब भनौँ न सुरक्षित रूपमा कतै बस्न सक्ने अवस्था, अब आफ्नो केही क्षति भएको छैन भने बाढीको नजिकबाट बस्न, अब यसमा के छ भने ठूलो त्रासको कुरा पनि आउँछ, मान्छेहरू त्यही घरमा गएर बस्नु पनि सक्दैनन् कि। त्यो एकदमै मैले भुइँचालोको बेलामा मैले अनुभव गरेको छु कि एउटा मानसिक रूपमा मान्छेलाई असाध्य विचित्त बनाउँछ। हेर्नुहोस् यो
5: आफ्नो मान्छे गुमाएको छ, आफ्नो घर गुमाएको छ, होइन सबै गुमाएको छ
4: होइन। अब त्यो हिसाबमा एकदम यो मानसिक रूपमा पनि एउटा मान्छेहरूलाई चाहिँ काउन्सिलिङ पनि जरुरी हुन जान्छ कतिपय होइन, भन्दाखेरि त्यही ठाउँमा गएर बस्नलाई गाह्रो पनि हुन सक्छ कतिपय त्यही घरमा। अब आफ्नो खानपिनको व्यवस्था गर्नु पर्यो, सबभन्दा त अब यस्तो ज्यान बचिसकेपछि पहिला त प्यास लाग्ला, तपाईँ चाहिँ यहाँ बोल्दा बोल्दै मलाई यहाँ प्यास लागिसक्यो होइन, भनेपछि त त्यहाँ बस्ने मान्छेलाई त कति घण्टादेखि खाइरहनु भएको, खानु पाउनु भएको छैन, पानी प्यास लाग्ला, त्यसपछि भोक लाग्छ एकछिनपछि, त्यसपछि आराम गर्न मन लाग्ला होइन। अब आराम गर्नै जिउले माग्छ, त्यही कुरा प्राकृतिक हो, त्यही कुराहरू चाहिँ व्यवस्था गर्नुपर्छ।
5: अहिले अब सशस्त्र प्रहरी, नेपाल प्रहरीहरू, थुप्रैजना टोलीहरू चाहिँ खोज र उद्धारको लागि खटिनु भएको छ, उहाँहरूलाई कसरी सघाउन सकिन्छ?
4: अनावश्यक भिड नगर्ने मुख्य कुरा होइन, यो अब यो मलाई त अझ सबभन्दा टाउको दुखाइ नै यो टिकटक र उहाँहरूलाई सहज रूपमा काम गर्न दिनुहोस्। त्यो उद्धार त्यो जुन विपदग्रस्त ठाउँमा चाहिँ त्यहाँ म यसलाई चाहिँ टुरिज्म भन्छु कि, यो विपद यो प्रकोप पर्यटन, यो प्रकोप पर्यटन नगरौँ, त्यहाँ हेर्न जाने भिड गर्ने भिड गरिदिँदै नगर्नुहोस् कि। काम गरिरहेको मान्छेलाई त्यतिकै प्रेसर हुन्छ, उहाँहरू आफै नै भिडियो खिच्ने यो गर्ने त्यो गर्ने गर्दाखेरि के हुन्छ, उहाँहरूलाई चाहिँ अब एउटा चाहिँ डिस्टर्ब हुन जान्छ कि। काम गर्ने मान्छेलाई त्यो
5: अब यहाँ खोला यत्रो धेरै बगिरहेछ अनि यहाँनिर घरमा उभिएर गरिरहनु भएको छ, नि त यो घरै बगाइदियो भने यत्रो जनाको जिन्दगी।
4: मैले भने त्यो ठाउँ जुन छ त्यो ठाउँ सुरक्षित छ कि छैन भन्दाखेरि त अब हेर्नुहोस् अब एउटा सिलिन्डर ग्यास भनेको कति पर्छ त, 4,000 रुपियाँ पर्ला, भरिरहेछ भने 4,000 रुपियाँ पर्ला होइन, त्यो 4,000 रुपियाँको लागि ज्यान फाल्नु उचित हो कि होइन? हेर्नुहोस् होइन,
3: हिमबाड़ी विज्ञ श्रीकमल दुवेदीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: रसुवा बाढ़ीपछि 977 जना अझै सम्पर्क विहीन, 389 सब फेला, अझै बाढ़ी आउन सक्ने भएका कारण उच्च सावधानी अपनाउन बाढ़ी पूर्वानुमान शाखाको अनुरोध।
3: विपदमा सरकार सक्रिय, घटनास्थलमै पुगे प्रधानमन्त्री र मन्त्रीहरू, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन 27 करोड़ संकलन, राहत पुनस्थापनामा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग 8 दलको अपील।
6: कांग्रेसको 15 महाधिवेशन अघि बढ़ाउने बाटो खुला, विपद र राष्ट्रिय सड़क सञ्जालसँग विद्युत र राष्ट्रिय सड़क सञ्जालसँग टुट्यो रसुवाको सम्पर्क, खाद्यान्न अभाव र कालोबजारी हुन नदिन सरकारी निकाय सक्रिय।
3: गाजामा जारी युद्धविराम नाजुक बनेको भन्दै संयुक्त राष्ट्र संघद्वारा चिन्ता व्यक्त, इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नभएको अमेरिकाको दावी।
6: र एसीसी प्रिमियर कपको तयारी अन्तर्गत नेपालद्वारा मलेसिया पराजित, टप एण्ड टी 20 सिरिजमा नेपाल सेमी फाइनल होटबाट बाहिरियो। ताप्लेजुङ गोल्ड कप आजबाट विजेताले 7 लाख बढ़ी पुरस्कार पाउने।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले फितकौली .com राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समय नेपाली क्रिकेटको खस्किदो अवस्था,
7: जसले नतिजा पनि राम्रो दिन सकिराखेको छैन तर विश्वभरमा नेपालीलाई चिनाउने एउटा खेल मध्येमा नेपाली क्रिकेट पनि एउटा हो। त्यस विषयमा केही व्यक्तिहरूले पछिल्लो समयमा सामाजिक सञ्जालमा सुझावहरू आफ्नो विचारहरू पनि राख्दै आएका छन्। यहाँ एउटा खुल्ला मैदान जस्तो देखिन्छ, खुल्ला मैदानमा एकजना युवा थचक्कै बसेका छन्, भुइँमा एक्लै बरबराइरहेको जस्तो देखिन्छ, केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, क्रिकेटले नेपाललाई चिनाएको थियो, फेरि हिजो आज चाहिँ किन हरिबिजोग।
3: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भनौँ। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
1: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
2: आकर्षक डिजाइन का भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472882 र 98470-24870।
5: किन झोक्राउनु भच्छ काका?
6: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
5: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
6: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
1: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने न फुट्ने, रङ गर्न नपर्ने फाइबर का ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशन का सामग्री लगायतका सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग, शोरूम तिलोत्तमा 3 सीतारामस्मिर, मोबाइल 98570-21757 र 98472-98228।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460। आजको सन्दर्भ
1: नमस्कार। रेडियो लुम्बिनीको नियमित कार्यक्रम आजको सन्दर्भ स्तम्भबाट प्रविधिकार ओम पोखरेल सँगसँगै प्रकाश पाण्डेको हार्दिक स्वागत छ। आज श्रावण शुक्ल पूर्णिमा अर्थात जनै पूर्णिमा तथा रक्षाबन्धन पर्व आजको दिनको सबैमा हामी शुभकामना प्रकट गर्न चाहन्छौ। खास गरी आजको सन्दर्भ स्तम्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 MHz, रेडियोको आफ्नै वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। आजको सन्दर्भ स्तम्भमा हामी समसामयिक नयाँ ताजा जनचासो र जल्दबल्दा विषयवस्तुलाई कुराकानीको प्रसंग बनाउने गर्दछौ र हाम्रा अतिथि महानुभावसँग प्रत्यक्ष संवादमा जोडिने गर्दछौ। आज श्रावण शुक्ल पूर्णिमा अर्थात जनै पूर्णिमा भनौं रक्षाबन्धन पर्व हिन्दू वैदिक परम्परामा विशेष धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो पर्व नेपालका विभिन्न समुदायले आफ्नै परम्परा र संस्कृति अनुसार मनाउने गरेका छन्। जनै पूर्णिमाका दिन तागाधारी समुदायले विधिपूर्वक नयाँ जनै धारण गर्ने, ऋषिहरूको तर्पण तथा पूजा गर्ने र रक्षा सूत्र बाँध्ने परम्परा छ। तराई मधेस लगायतका क्षेत्रमा दिदी बहिनीले दाजुभाइको हातमा राखी बाँधेर आपसी प्रेम सद्भाव र संरक्षणको भावना अभिव्यक्त गर्ने चलन छ। यो दिन खास गरी 11 थरी गेडागुडी मिसाएर बनाइएको पौष्टिक परिकार काटी खाने पनि परम्परा छ। धार्मिक आस्था र वैदिक परम्परासँगै जोड़िएको जनै पूर्णिमाको आजको आधुनिक समाजमा पनि उत्तिकै सान्दर्भिकता झल्किएको जानकारहरू बताउँछन्। वास्तवमा यो पर्वको धार्मिक तथा सांस्कृतिक अर्थ के हो? जनै रक्षा सूत्र अर्थात ऋषि तर्पणी र काटीको परम्पराभित्र लुकेको वैज्ञानिक तथा सांस्कृतिक पक्ष के हो र नयाँ पुस्ताले यो परम्परालाई कसरी बुझ्ने, यो महत्वपूर्ण विषयमा कुराकानी गर्न हामीसँग श्री संस्कृत विद्यापीठ क्याम्पस तिलोत्तमा 5 मणिग्रामका प्राचार्य तथा संस्कृत एवं धर्मशास्त्रका जानकार प्राचार्य गुरू बालकृष्ण पाठक हामीसँग हुनुहुन्छ। यहाँलाई स्वागत छ रेडियो लुम्बिनीमा।
2: हजुर, धन्यवाद।
1: यो सबैभन्दा पहिले जनै पूर्णिमा अर्थात रक्षाबन्धन पर्वलाई धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले कसरी बुझ्ने, यसको मूल अर्थ र महत्व के हो?
2: यो जनै पूर्णिमा हाम्रो लोक भाषामा प्रयोग गरिएको शब्द भन्न जान्छ प्रकाशजी। यो जनै पूर्णिमा भन्ने शब्द चाहिँ यथार्थमा यो यो पूर्णिमालाई एउटा श्रावणी पर्व पनि भन्ने गरिन्छ र ऋषि तर्पणी पर्वका रूपमा पनि मान्ने गरिन्छ। आजको दिन जति पनि हाम्रा पूर्वज आज

0: भनौ अथवा ऋषि तर्पणी पर्व भनौ, यो चाहिँ जनै पूर्णिमा शब्दमा त्यसरी रूपान्तरित भएको अवस्था हो। तसर्थ आजको पर्व भनेको हो जनै पूर्णिमा, अब सँगसँगै हामीले ऋषि तर्पणी पर्वका रूपमा पनि हामीले यसलाई बुझ्नुपर्ने हुन्छ।
1: जस्तो यहाँले भने जस्तै जनै पूर्णिमा, रक्षाबन्धन र ऋषि तर्पणी अलग अलग हो कि यी सबैको आपसी सम्बन्ध पनि छ?
0: होइन, यी सबैको आपसी सम्बन्ध छ, किनभने ती ऋषि मुनिहरूले नै विभिन्न कालखण्डमा प्रतिपादित गरेका अथवा आफ्नो तपस्या र साधनाद्वारा प्राप्त गरेका जो मन्त्र सिद्धिहरू हुन्, ती मन्त्र सिद्धिहरूद्वारा अब ती मन्त्र सिद्धिहरूद्वारा आवाहित जो देवताहरू हुनुहुन्छ ऋषिहरू, उहाँहरूलाई चाहिँ त्यो यज्ञोपवीत सूत्रमा ल्याएर बन्धित गर्ने, अनुबन्धित गर्ने र चाहिँ त्यहाँ स्थापित गर्ने कर्मका रूपमा हाम्रा ऋषि मुनिहरूले त्यसरी चाहिँ यो पर्वलाई अथवा यो यज्ञोपवीत संस्कारलाई त्यसरी चाहिँ नि स्थापित गर्नुभयो। र सँगै रक्षाबन्धनको कुरा पनि छ, रक्षाबन्धनमा पनि ती शिखा ग्रन्थीहरू स्थापित गरिएका हुन्छन् र सँगै ती ऋषि मुनिहरू, देवी देवताहरू, ऋषि मुनिहरूको आवाहन त्यहाँ ती रक्षाबन्धनहरूमा पनि गरेर स्थापित गरिएको हुन्छ, जसका कारणले गर्दा यज्ञोपवीत धारण गर्ने द्विज जाति भनौ, ब्राह्मण क्षेत्रीय वैश्य द्विज जातिलाई यज्ञोपवीत धारणको चाहिँ विधि बताइएको छ शास्त्रमा, जसका कारणले गर्दा शास्त्रमा भनिएको पनि सज्जनमना जायते शूद्र कर्मणा द्विज उच्यते भनेर भने, त्यो द्विज दोस्रो पटक कर्म संस्कारद्वारा पुनः जन्म हुने संस्कारित जन्म, एउटा त प्राकृतिक जन्म भयो, प्राकृतिक जन्म पश्चातको जुन संस्कारित जन्म हो त्यो संस्कारित जन्म भनेका यिनी जन्मदेखि लिएर मृत्यु पर्यन्तका जुन निर्धारण गरिएका षोडश संस्कारहरू छन्, ती संस्कारहरूद्वारा द्विज बन्ने हो भन्ने किसिमको मान्यता शास्त्रमा स्थापित गरिएको छ। र त्यो द्विज बनाउनका लागि आवश्यक पर्ने तत्वहरू अथवा भनौ ती ऋषि मुनि देवी देवताहरूको अभिमन्त्रणा त्यो ब्रह्मसूत्रमा गरिएको हुन्छ, जसलाई हामीले शिखाबन्धन त्यहाँ यज्ञोपवीतमा रक्षाबन्धनमा गरिएका ती शिखाबन्धनहरूमा विभिन्न किसिमका देवी देवताहरूलाई सँगै त्यो ग्रन्थीलाई ब्रह्म ग्रन्थी भन्ने नामकरण गरिएको छ, र त्यो ब्रह्म ग्रन्थीमा सबै ऋषि मुनिहरूको आह्वान गरेर स्थापना गरिएको हुन्छ, जसले हाम्रो रक्षा गरून् भन्ने, कल्याण गरून् भन्ने भाव त्यसमा समाहित रहेको हुन्छ।
1: अब जस्तो आज नयाँ जनै धारणा गर्दा खास गरी कस्तो खालको वैदिक विधि अप्नाउनु पर्ने हो र नयाँ जनै धारण गर्ने परम्परालाई चाहिँ हामीले कसरी बुझ्ने हो? अहिले त पछिल्लो पटक जनै बाँट्ने, जनै तिहिर्याउने भनिन्थ्यो, संलग्ने भनिन्थ्यो, ती परम्परा पनि हराउँदै गएका छन्। बजारिया चिजबिजले अहिले चाहिँ हामीलाई चाहिँ ढपक्कै ढाकेको छ।
0: एकदम बिल्कुल, यो एउटा संस्कृतिमाथिको एउटा अतिक्रमण जो भइराखेको छ पाश्चात्यबाट, र हामीले आफ्नो संस्कार र संस्कृतिलाई बिर्सने परम्परा यथार्थ रूपमा चल्दै आइराखेको छ, जो विडम्बनापूर्ण रहेको छ। र यसमा अब हामीले हो पूर्वकालीन समयमा जति बेला हामीले पनि ती कर्महरू गर्यौं, अहिले पनि गरिँदैछ हामीले, यद्यपि तथापि चाहिँ धेरै समाजका धेरै व्यक्तित्वहरूबाट त्यो किसिमको जनै निर्माण गर्ने यज्ञोपवीत सूत्र निर्माण गर्ने विधि तरिका परम्पराहरू लगभग छाडिँदै गइएको छ, किनकि बजार उन्मुख भएर हामीले ती कर्महरूलाई छोड्दै गइराखेका छौं। तर पनि बजारमा आएका यज्ञोपवीतहरू पनि विधिवत रूपमा संस्कार गरिएका हुन् वा होइनन् भन्ने कुराको यकिन गरेर हामीले हो बीचको समयमा केही समय अब त्यस किसिमका अनभिज्ञताहरू थिए, बजारमा कसरी बने, कसरी आए भन्ने कुराको बारेमा हामीमा विज्ञता थिएन। तर अहिले आएर हाम्रै नेपालमा पनि विभिन्न त्यही किसिमका संस्कार जन्य तत्वहरूबाट अथवा भनौँ विधिबाट त्यसरी चाहिँ निर्माण गरिएका यज्ञोपवीतहरू पनि बजारमा छन्। र तिनलाई अब हो सर्वप्रथम अब यसको विधिको कुरा गर्दाखेरि त धर्मशास्त्रले बताए अनुसार अब

0: त्यसले पूर्व समयमा ती सबै सुविधाहरू थिएनन् जसका कारणले गर्दा त्यस किसिमको विधि बताइएको पनि हुन सक्छ। आफैले कपास पुज्जनी रुख रोपेर निश्चित समयमा कपासलाई टिपेर त्यसको धागो निर्माण गरेर अनि यो ज्येष्ठको पूर्णिमा आषाढको गुरु पूर्णिमा पश्चात अनि त्यसको जाने धागो निकालेर अनि त्यसबाट जाने बाटेर त्यसरी जाने आफ्नै उसबाट निर्माण गर्नु भन्ने विधि रहेको त छ। तर पनि अब हो धागोको अभावका कारणले गर्दा त्यस किसिमका जाने कुराहरू आएका हुन सक्छन्। तर अब अहिले बजारमा पनि प्रशस्त मात्रामा धागोको उपलब्धता अनि बाट्ने जुन परम्परा हुन् अब ती बाट्ने परम्परामा पनि अहिले विभिन्न आधुनिक तरिकाबाट बाट्ने सहजता यी सबै कारणले गर्दा अब बजारमा आएका सबै विधिवत रूपमा निर्माण गरिएका होइनन् भनेर फुकुवा गर्न त पक्कै पनि सकिँदैन। तर स्टक बजारमा आएका जति सबै चाहिँ विधिवत रूपमा निर्माण गरिएका छन् ती ठिक छन् भन्ने अवस्था पनि छैन, किनकि बजारीकरणको कारण र नाफामुखी चाहिँ व्यक्ति स्वभावका कारणले गर्दा तसर्थ त्यसको पहिचान आफूले गर्नुपर्ने हुन्छ। र यसरी चाहिँ एउटा सङ्लिनेदेखि लिएर बाँट्ने अनि तिर्याउने त्यसलाई क्रमिक रूपमा चाहिँ त भनौँ त्रिगुणित गर्दै जाने कर्म हुन् यिनीहरू। बाँट्ने बेलामा सिङ्गल धागोबाट चाहिँ सङ्घिएको हुन्छ भने त्यसलाई बाटेर तीन सरा बनाइएको हुन्छ, फेरि त्यो तीन सरालाई बाटेर अनि तिर्याएर अर्को तीन सरा बनाइन्छ, फेरि त्यसलाई पनि चाहिँ सिगा ग्रन्थि गर्ने बेलामा तीन सूत्रको बनाएर यसरी 27 वटा सूत्र त्यसमा निर्माण गरिएको हुन्छ। र यो चाहिँ क्रमिक रूपमा छ भनौँ। र ती सबै सूत्रहरूमा ती सबै तहहरूमा आजको दिन जुन हामीले ऋषि तर्पणी गर्ने क्रममा यज्ञ पवित्र संस्कार गरिरहेका हुन्छौ ती 27 वटै सूत्रमा आवाहित ऋषिहरू देवताहरू ती ग्रन्थिहरूमा सबैमा चाहिँ नि ती किसिमले देवताहरू ऋषिहरूको स्थापना गरेर स्मरण गरेर त्यहाँ स्थापित गरिएको हुन्छ प्रकाशजी।
1: अब जस्तो स्नान पछि जौ तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट गरिएको नयाँ जनै फेरिन्छ भनिन्छ, जस्तो अरून्धति सहित काश्य ऋषि भयो, अत्री, भारद्वाज, विश्वामित्र, गौतम, धर्मदग्नी, वशिष्ठ र अगस्त गरी 8 ऋषिको पूजा आजा गर्नुपर्ने कारण के हो? आजको दिनलाई ऋषि तर्पणी भनेर मान्नुपर्ने चलन कहिलेबाट शुरू भयो?
0: ब्रह्माजीका मानस पुत्र मनुद्वारा सृजित सृष्टिको आरम्भमा मनुद्वारा सृजित गरिएका जो मनुका मानस पुत्रहरू हुन् यी सप्तर्षिहरू र उहाँहरूबाट नै सृष्टिको क्रम अगाडि बढेको, जसका कारणले गर्दा हामीले विभिन्न ती ऋषिहरूलाई हामीले आफ्ना गोत्रका रूपमा स्मरण पनि गर्ने गरिन्छ। र त्यो गोत्र स्मरण गर्नु भनेको गोत्रका रूपमा हामीले स्थापित गर्नु भनेको हामी ती ऋषिका सन्तान हौ भन्ने कुराको प्रमाण हो, एउटा त्यस्तो प्रमाण हामीले मानिन्छ। र उहाँ ऋषिहरू ती पूर्वज हाम्रा अग्रज ऋषिहरूले नै तत्पश्चातको सृष्टिको क्रममा विभिन्न आफ्ना साधनाहरूद्वारा आफ्नो तपोबलहरूद्वारा प्राप्त गरिएका ती साधनाका सिद्धिका यन्त्रहरू मन्त्रहरूलाई त्यहाँ स्मरण गरिएको हुन्छ। तसर्थ हाम्रा अग्रज ऋषिहरूका रूपमा उहाँहरू रहेको हुँदा र सृष्टिका प्रारम्भका सबैभन्दा अग्रज ऋषिहरू भएका कारणले गर्दा सप्तऋषिहरूको त्यसरी स्मरण गर्ने प्रक्रिया हुन्छ भने यद्यपि सप्तऋषिहरूको त्यहाँ विधिवत पूजा सप्तऋषिको त हुन्छ, तर त्यहाँ तर्पणको विधिमा गइसकेपछि फेरि अन्य विभिन्न ऋषिहरूको पनि स्मरण गरेर त्यहाँ सबैको नाममा तर्पण गर्ने पूजन गर्ने परम्परा रहेको हुँदा उहाँलाई हामीले आफ्नो अग्रजका रूपमा स्मरण गरिएको पाटो हो एउटा, र उहाँहरूद्वारा नै प्रतिपादित एउटा जुन एउटा व्यवस्था हो त्यो व्यवस्थाको स्मरण गर्ने कार्य र उहाँहरूले दिएको निर्देश अनुसार आफूलाई द्विजत्व प्राप्त गर्ने, तसर्थ आजको दिन उहाँहरूको नाममा स्मरण गरिसकेपछि उहाँहरूद्वारा नै प्रतिपादित अथवा उहाँहरूद्वारा नै व्यवस्थित गरिएको व्यवस्थालाई अनुसरण गर्ने कर्मका रूपमा हामीले त्यो यज्ञ पवित्रलाई धारण गर्ने विधि गराइएको।
1: आज श्रावण शुक्ल पूर्णिमा अर्थात जनै पूर्णिमा तथा रक्षाबन्धन पर्व धार्मिक आस्था सांस्कृतिक परम्परा र पारिवारिक सम्बन्धसँग जोड़िएको यो पर्वको आफ्नै विशेष महत्व छ। जनै रक्षासूत्र ऋषि तर्पणी र कार्तिकको परम्पराले बोकेको यो धार्मिक सांस्कृतिक तथा वैज्ञानिक पर्वको खास अर्थ के हो, यसको महत्व के हो, यो पर्व मनाउनुको उद्देश्य के हो, आजको पुस्ताले यो पर्वलाई कसरी बुझ्ने र हामीले यो पर्वलाई कसरी सम्झने, हजुर यो महत्वपूर्ण विषयमा हामीले कुराकानी गरिरहेका छौं र हामीसँग यो महत्वपूर्ण विषयमा कुराकानी गर्न यति बेला हाम्रो टेलिफोन सम्पर्कमा श्री संस्कृत विद्यापीठ क्याम्पस तिलोत्तमा पाँच मणिग्रामका प्राचार्य तथा संस्कृत एवं धर्मशास्त्रका जानकार प्राचार्य बालकृष्ण पाठक हामीसँग हुनुहुन्छ। यहाँलाई फेरि मैले जस्तो जोडे अब यो आज गुरू पुरोहितबाट रक्षा सूत्र अर्थात डोरो बाँध्ने चलन छ, यसलाई चाहिँ जस्तो तराईमा चाहिँ दिदी बहिनीले आफ्ना दाजुभाइलाई बाँध्ने चलन छ भने हामी कहाँ जस्तो आफूभन्दा ठूला बडाले चाहिँ बाँधिदिने चलन छ, यसरी बाँध्दा उच्चारण गर्ने मन्त्र जुन छ त्यो मन्त्रको विषयमा चाहिँ थोरै केही भनिदिनुहोस् न, कसरी उच्चारण गर्ने के गर्ने।
0: महाबल तेर त्वाम प्रतिबदनामी रक्षेमा चलमा चल भन्ने मन्त्रबाट यो चाहिँ यज्ञ के भन्छ हजुरको रक्षा सूत्र अथवा रक्षा बन्धन बाँध्ने मन्त्रमा चाहिँ येन बद्धो बलि राजा दानवेन्द्रो महाबल तेन त्वाम प्रतिबदनामी रक्षेमा चलमा चल भन्ने मन्त्रद्वारा रक्षा बन्धन बाँधिन्छ भने रक्षा सूत्र भन्ने गरिन्छ चाहिँ यज्ञोपवीतलाई। यज्ञोपवीत धारण गर्नेमा फेरि यज्ञोपवीतम परमम पवित्रम प्रजापतेरे सजम पुरस्त आयुष्यमगरम प्रतिमञ्च शुभ्रम यज्ञोपवीतम बलमस्तु तेज भन्ने मन्त्रद्वारा यज्ञोपवीत धारण गरिन्छ। यी दुवैमा चाहिँ के भनिएको छ भने जस्तो येन बद्धो बलि राजा दानवेन्द्रो महाबल जुन प्राचीन कालमा बलि राजालाई भगवान विष्णुले बन्दित प्रतिबन्धित गरेर उनलाई चाहिँ स्वर्ग लोकबाट पाताल लोकको राज्य दिएर पाताल लोकमा पठाउनु भएको छ, त्यसै गरी जुन ढंगबाट त्यो यज्ञोपवीतले बलि राजालाई अथवा रक्षा सूत्रले जुन विधिद्वारा जुन रक्षा सूत्रद्वारा बलि राजालाई रक्षा गर्नुभयो त्यही ढंगबाट हामीले यो जुन रक्षा बन्धन बाँधिरहेका छौं बाँधिदिइरहेका छौं ती जनहरूको पनि आफन्तजनहरूको सबैको भनौं जसले रक्षा बन्धन हामी धारण गर्छौ त्यो रक्षा बन्धन बाँधिएको व्यक्तिको रक्षा त्यही ढंगबाट होस् भनेर ऋषिहरूको देवताहरूको स्मरण। अब अगाडि नै मैले भनिसके यो यज्ञ पवित्र संस्कार गर्ने बेला ऋषि देवताहरूको पूजनदेखि लिएर तर्पण त्यो यज्ञ पवित्र रक्षा बन्धन दुवै सूत्रहरूमा गरिएको हुन्छ र यज्ञ पवित्र धारण गरिसके पश्चातको अवस्थामा यो रक्षा बन्धनलाई पनि त्यो मन्त्रबाट धारण गरिन्छ भने बाँधिन्छ भने अब यज्ञ पवित्रलाई पनि भनौ यज्ञ ब्रह्मसूत्र जनैलाई पनि पुरानो जनैलाई परित्याग गरेर नवीन जनै धारण गर्ने भन्ने विधि हो र त्यसै अनुसार यज्ञ पवित्रम परमम पवित्रम प्रजापतेर यत् सहजम पुरस्तात् आयुष्यम अग्रम प्रतिमुञ्च शुभ्रम आयुष्यम अग्रम हाम्रा आयुलाई जाने निरोगी बनाउँदै अथवा जाने दीर्घकालीन बनाउँदै हामीलाई जाने विभिन्न प्रकारका आपतकालीन अवस्थाहरूबाट तेन हामीलाई मुक्त गर्नुहोस् भन्ने भाव त्यो यज्ञोपवीत धारणमा पनि रहेको हुन्छ र यसरी विधिवत रूपमा अग्रज पूर्वजहरूद्वारा दिइएका मन्त्रहरूद्वारा नै यज्ञोपवीत जनैलाई र रक्षा बन्धनलाई पनि धारण गर्ने विधि चाहिँ रहेको छ। यसको चाहिँ अब हजुरले भने जस्तो वैज्ञानिक र सामाजिक परम्परा अथवा मान्यता के हो भनिरहँदाखेरि एक आपसमा भनौ त्यो किसिमको अग्रजहरूप्रतिको सन्निकटता अग्रजहरूको आशीर्वाद अग्रजहरूको चाहिँ हामी प्रतिको शुभ भाव सधैँभरि रहिरहोस् र हामीमा पनि जसले अब यज्ञोपवीत धारण गर्ने द्विज जातिले यज्ञोपवीत धारण गरिएको छ भने यज्ञोपवीत धारण गर्न नगर्ने अधिकार नदिइएका वर्गहरूका लागि त्यो रक्षा सूत्रको पनि रक्षा बन्धनको पनि व्यवस्था गरिएको छ र त्यो दुवै रक्षाबन्धन यज्ञोपवीतले धारण गरिसकेपछि म प्रति मेरा अग्रजहरूको मेरा ऋषि मुनिहरू मेरा अग्रजहरू मेरा पितृहरू सबैको चाहिँ नि एउटा शुभ भाव छ आशीर्वाद छ र म सुरक्षित छु भन्ने भाव त्यो ग्रन्थिहरूबाट हामीले प्राप्त गर्ने एक किसिमको एउटा सामाजिक भनौँ आध्यात्मिक मान्यता रहेको छ भने अब यसको सामाजिक र चाहिँ नि मान्यतालाई हेर्दाखेरि यही बहानामा कमसेकम आफन्तजनहरूसँग भेटघाट पुनः चाहिँ परिचय नवीकरण आदि इत्यादि पनि हामीले सामाजिक परम्परासँग जोड्न सकिने चाहिने अवस्था रहन्छ प्रकाशजी।
1: जस्तो अब यो जनै पूर्णिमाको कुनै वैज्ञानिक पक्ष पनि छ कि मात्रै यो धार्मिक तथा सांस्कृतिक हिसाबले जोडिएको पर्व हो, यो विषयमा यहाँको धारणा के हो?
0: यस्तो छ, अब वैज्ञानिक मा के भनेको छ भने जुन यो हाम्रो रक्षा सूत्र छ शिखा जसलाई हामीले ब्रह्म ग्रन्थी भन्ने गरिन्छ, हामीले ब्राह्मणको दुई जातिको भनाउँदै ब्राह्मणको मात्रै नभएर दुई जातिकै शिखा बन्धन एउटा टुप्पी भनिन्छ हामीले होइन, त्यसलाई चाहिँ नि त्यो मा शिखा बन्धन गरिरहँदा त्यहाँ जुन ब्रह्म ग्रन्थी बन्छ त्यो ब्रह्म ग्रन्थी शिखाका लागि आवश्यक पर्ने हाम्रो केशको अग्रभागमा गौखुर प्रमाणको चाहिँ नि टुप्पीको क्षेत्र परिमाण त्यहाँ बताइएको छ, जसमा यो सौर्य ऊर्जालाई आकर्षित गर्ने एक किसिमको शक्ति रहन्छ भनेर नासाका वैज्ञानिकहरूले समेत प्रमाणित गरिसकेको अवस्था छ, र कतिपय नासामा कार्यरत वैज्ञानिकहरू वा पाश्चात्य मुलुकका वैज्ञानिकहरूले पनि शिखा बन्धन अथवा चाहिँ नि त्यसरी कपाललाई अथवा चाहिँ निश्चित क्षेत्रको कपाललाई चाहिँ नि लामो राख्ने गरेको पनि हालसालका दिनहरूमा देखिन थालेको छ। तसर्थ यो ब्रह्म ग्रन्थी, अब यो यज्ञोपवीतमा ब्रह्म ग्रन्थी तपाईँको 27 हामीले तीन सराका दुईवटा हामीले ब्रह्मसूत्र धारण गरिरहँदा त्यहाँ 57 वटा 54 वटा ब्रह्म ग्रन्थीहरू त्यहाँ रहेका हुन्छन्, र ती ब्रह्म ग्रन्थीहरूले त्यो सौर्य ऊर्जाबाट प्राप्त हुने जुन सकारात्मक ऊर्जा हो त्यो सकारात्मक ऊर्जाहरूलाई आकर्षित गरिरहेका हुन्छन्, र ती सकारात्मक ऊर्जाहरूलाई हाम्रो शरीरमा प्रसारण गरिरहेका हुन्छन्, जसले गर्दा हामीलाई सकारात्मक ऊर्जादेखि लिएर सकारात्मक सोचदेखि लिएर सकारात्मक कर्महरूप्रति प्रवृत्त गराइरहेका हुन्छन्। तसर्थ यो त्यो ब्रह्माण्डमा रहेको सकारात्मक ऊर्जालाई आफूतर्फ आकर्षित गर्नका लागि काउकोमा शिरमा शिखा बन्धन र चाहिँ नि तपाईँको चाहिँ नि गर्दनमा भनौँ, अब गर्दनबाट तल झुन्डिने भयो, गर्दनमा चाहिँ अब त्यो शिखालाई गर्दनमा राख्ने भन्छ भने त्यो उत्तम पवित्र स्थान उत्तम स्थान हाम्रा अङ्गहरूलाई पनि तीन भागमा वर्गीकरण गरिएको छ, उत्तम अङ्ग मध्यम अङ्ग र अध अङ्ग भनेर, कमरभन्दा तलको भाग अध अङ्गमा का रूपमा लिइन्छ अनि घाँटीदेखि लिएर कम्मरसम्मको भागलाई मध्यम अङ्गका रूपमा लिइन्छ भने घाँटीदेखि माथिको भाग शिरको भागलाई उत्तम अङ्गका रूपमा लिइन्छ, र त्यो ब्रह्म ग्रन्थीलाई उत्तम अङ्गमा स्थापित गरेर त्यसरी विभिन्न सकारात्मक ऊर्जाहरूलाई आफूतर्फ आकर्षित गर्ने वैज्ञानिक सूत्र वैज्ञानिक मान्यता चाहिँ हालैमा, हुन त हाम्रा ऋषिमुनिहरूले गरेका कुनै पनि कर्महरू अवैज्ञानिक छैनन् त्यसमा हामी ठोकुवा गरेरै भन्न सकिन्छ, तर हरेक कर्महरूमा अनुसन्धान हाम्रो पूर्वीय दर्शनबाट अथवा भनौँ पूर्वीय मान्यतालाई लिएर गर्ने त्यस्ता विद्वज्जनहरूबाट वैज्ञानिक अनुसन्धान नभइरहेको सबै ठाउँमा नभइरहेको अवस्थामा कतिपय यो किन हिन्दू धर्मावलम्बीहरूले सनातनीहरूले यो कर्म किन गरेका छन् त भनेर पाश्चात्य वैज्ञानिक मूल वैज्ञानिकहरूले त्यसको अनुसन्धान गरिरहँदा त्यस्ता भनौँ एउटा तत्वहरू अथवा त्यस्ता चाहिँ प्रमाणहरू फेला पारेको हुँदा यो ब्रह्म सूत्रलाई पनि हामीले हाम्रा ऋषिमुनिहरूले त्यो वैज्ञानिक कारण त्यो त्यसका कारणले गर्दा त्यो ब्रह्म तेजलाई आफूतर्फ आकर्षित गर्नका लागि त्यो सकारात्मक ऊर्जालाई आफूतर्फ आकर्षित गर्नका लागि यो यज्ञोपवीत धारण गर्ने रक्षा बन्धन बाँध्ने अनि त्यसपछि गएर तपाईँको शिखा बन्धन गर्ने यी कार्यहरू चाहिँ यसरी जोडेका रहेछन् भन्ने कुरा हालैमा प्रमाणित गरिएका वैज्ञानिकहरूका प्रमाणहरूले पुष्टि गरेका छन् प्रकाशजी।
1: अब तपाईँ स्वयं संस्कृत विद्यापीठ क्याम्पसको चाहिँ प्राचार्य हुनुहुन्छ, अहिलेको पुस्तामा यो संस्कृत भाषाको ज्ञान वेद र वैदिक संस्कार प्रतिको आकर्षण चाहिँ कस्तो पाउनु भएको छ?
0: आकर्षण अब यो यति बेला आएर प्रकाशजी बीचमा हामी हाम्रै बाल्यकाल तर्फको अवस्थालाई हेर्दाखेरि संस्कृत अध्ययन गर्ने र संस्कृति तर्फको आकर्षण एउटा लोपोन्मुख अवस्थामा रहेको मलाई त्यस्तो लाग्छ तर आज भोलि आएर करीब करीब 22-25 वर्षदेखि यो संस्कृत क्षेत्रले निरन्तर रूपमा एउटा उच्च तहको अध्यापन कार्य गरिरहँदा जुन प्रकारको एउटा संस्कृत प्रतिको आकर्षण छ त्यो यथार्थमा संस्कृत प्रतिको आकर्षण त छ तर यसलाई अध्ययन अनुसन्धानबाट यसलाई वैज्ञानिक ढंगमा पुर्याएर सांस्कृतिक महत्व संस्कृतिको वैज्ञानिक महत्वलाई स्थापित गर्नेतर्फ पनि धेरै मात्रामा आकर्षित भएका अध्येताहरू रहेको पाइएको छ र अबको क्रम भनेको यो संस्कृतिको वैज्ञानिक मान्यता स्थापित गर्ने तर्फको अनुसन्धानमा केन्द्रित अब हुँदै गइरहेको अवस्था चाहिँ मैले देखिराखेको छु र क्रमिक रूपमा यसलाई वैज्ञानिक रूपमा प्रमाणित गर्नुपर्ने आवश्यकता पनि छ र संस्कृतितर्फ क्रमिक रूपमा फेरि पुनरावलोकन हुन थालेको र पुनरागमन हुन थालेको हो कि भन्ने जस्तो चाहिँ परिस्थिति बन्दै गएको छ प्रकाश।
1: अन्त्यमा जनै पूर्णिमा रक्षाबन्धन मनाइरहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी तथा आम नागरिकमा अहिले हामी यसो त दुःखमा पनि छौं एउटा हिसाबले भोटेखुसीमा गएको यो बाढीले चाहिँ आम नेपालीको चाहिँ मनमुटु छिया छिया पारिरहेको अवस्था पनि छ तथापि हाम्रो आज पर्वलाई हामीले मनाउँदै गर्दा यसका विषयमा केही व्याख्या पनि हामीले गरेका छौं केही सन्देश छ केही भन्नुपर्ने छ यहाँले।
0: सर्वप्रथम त हजुरले स्मरण गराइहाल्नुभयो त्यो प्राकृतिक विपदबाट दिवंगत भएका हताहत भएका सम्पूर्ण प्रति मेरो दिवंगत भएका प्रति श्रद्धाञ्जली र हताहत भएका प्रति समवेदना प्रकट गर्न चाहन्छु र सँगै यद्यपि प्रकृतिले त्यस्तो परिस्थिति पारे तापनि हामीले आफ्ना संस्कारहरू कर्महरू पर्वहरू क्रमिक रूपमा मनाउँदै जाने क्रम पनि छ र सोही क्रममा आज हामीहरू यज्ञोपवीत संस्कार गर्ने क्रममा अघि बढ़िरहेका छौं र ती ऋषि मुनिहरू जसको स्मरणमा हामीले आज तर्पण दिने गर्छौं पूजन गर्ने गर्छौं ती सम्पूर्ण ऋषि मुनिहरूले हामी सबैको प्राकृतिक रूपमा आध्यात्मिक रूपमा भौतिक रूपमा सबैले हामीलाई सद्बुद्धि प्रदान गरून् रक्षा गरून् र हामीले हाम्रा संस्कृतिहरूलाई निरन्तर रूपमा उच्च उत्साहका साथ यसको तपाईँले प्रश्न बीचमा प्रश्न गरे जस्तै यसका वैज्ञानिक कारणहरू समेत लाई क्रमिक रूपमा बुझ्दै र हाम्रा अग्रजहरूद्वारा स्थापित गरिएका संस्कार र संस्कृतिहरूमा हामी निरन्तर अघि बढ़िरहौं भन्ने शुभभाव व्यक्त गर्न चाहन्छु।
1: हुन्छ, यो महत्वपूर्ण समय साथ र संवादका लागि यहाँलाई धेरै धन्यवाद छ।
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद, सम्झिनु भएकोमा धन्यवाद।
1: यहाँ हुनुहुन्थ्यो श्री संस्कृत विद्यापीठ क्याम्पस तिलोत्तमा 5 मणिग्रामका प्राचार्य तथा संस्कृत र धर्मशास्त्रका ज्ञाता प्राचार्य बालकृष्ण पाठक हामीसँग यो महत्वपूर्ण विषयमा कुराकानी गर्नुहुँदै। यही कुराकानी सँगसँगै आजलाई आजको सन्दर्भका लागि छुट्याएको समय सीमा सकिएको छ। भोलि पनि नयाँ नौला र जल्ला बल्दा विषयवस्तुमा छलफल बहस र कुराकानीका लागि आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: आजको सन्दर्भ

0: मर्छु म
1: हैन पुर्खे बा किन के भयो र
0: बाह्र चौरासी घुमे खैया खाम बिरे गरेर न
1: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल होइन फेरि दौडिँदै कता हो
0: ए क्रिम्सनमा गएको सब ठिक ठाक अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक
1: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा छ मणिग्राम रूपन्देही फोन 071-562-744 562-745
2: हाय दैव फेरि मदुरा खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
3: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
4: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
2: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
3: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौ
5: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
6: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा त्रिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश आज पनि ऋषि दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
7: ए धन्त धन्त
4: होइन के भयो बाबु ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
6: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
8: उत्सवको पर्व
9: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
8: एसबीएसई ग्रुप कम्प्युटर सर्भिस सेन्टर
9: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
8: फोन नम्बर 071-542-6999 549-6999
10: खुसीको खबर खुसीको खबर खुसीको खबर
11: होइन के खुसीको खबर हो दाजु
10: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि
11: हो र
10: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-537-823
12: सचेत बन्दै ग्यासको प्रयोग गरौं दुर्घटनाबाट बचौं ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं ग्यास सिलिण्डर रेगुलेटर र पाइप समय समयमा जाँच गरौं कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं तौल कम भएको धेरै गनाउने लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ ग्यास गनाएको बेला बिजुलीको स्विच सलाई लाइटरको प्रयोग नगरौं लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल
13: हो
7: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
13: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
14: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
7: ल बाह्र हात नागेर बित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
15: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
7: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: दिनु तमाकु मलिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
3: शान्तिको आवाज रेडियो।

0: स्वास्थ्यमा बटवल
1: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
0: असल अभ्यासदेखि नीतिका कुरा
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
1: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
0: कार्यक्रम स्वास्थ्यमा बुटवल
2: साउजी गुड्का दिनु न
3: ल के भन्नुभएको यस्तो तिलोत्तमा नगरपालिकामा गुटकाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ तपाईँलाई थाहा छैन यो कुरा
4: गुटकाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटकाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ जरिवानाको किसिम प्रथम पटक डिलरलाई रु 10,000 अन्य व्यवसायीलाई रु 1,500 दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000 अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000
5: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
6: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
6: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
6: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
6: थप आहारासँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
1: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
5: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
7: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ 3 दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
8: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
9: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
8: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कुल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम 1 मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
9: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको 1 करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
7: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
10: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
1: लैंगिक हिंसा अन्त्य गरौं हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश
11: काका
12: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
11: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
12: ए बुद्ध फाइबर कान्छोली पनि त्यही भन्थ्यो
1: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबर
13: फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 98570 21 757 र 98472 96 228।
14: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
15: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
14: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
16: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
14: हो, अरू भन त।
17: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
18: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
14: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
19: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
20: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
18: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
14: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
14: खै जन्म दर्ता दिनुहोस् त।
22: जन्म दर्ता गरेको छैन नि म्याडम।
14: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
22: हो र, मलाई त थाहा नै थिएन म्याडम।
14: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
22: ए, पहिला कसैले भनेन?
14: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनु पर्छ।
21: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
23: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
21: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
25: यौन हिंसाबाट बचौं र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। यस्तो हिंसा छिमेकी, आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं। उनीहरूको चाल चलन, बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
26: पिटो सन्त

0: माइला दाइले पस त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु। हेलो म माया वडा सदस्य, यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि?
1: के गर्नु? ए ल ल हामी लान्छौँ, भोलि चौकीमा आउँ।
2: ल ल अब धेरै नरो, कानूनले कारवाही गर्छ, भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाम्ला।
3: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं, सहयोगको लागि पैसा नलाग्ने, नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यौन हिंसा से बचा जाए और सबकी बचावा जाए। यौन हिंसा सामाजिक अपराध होए, ऐसन हिंसा पड़ोसी हित दोस्त और नातेदार से भी हो सकत है। अभिभावक लोग अपने लड़के बच्चन के व्यवहार पे ध्यान देवा जाए, उन लोगन के चाल चलन बानी व्यवहार में अस्वाभाविक परिवर्तन आई सकत है। ऐसन होए पे तुरंत उन लोगन से बातचीत करा जाए। बच्चा लोगन के कौन समस्या भये पे मन मिले वाला साथी लोगन से अथवा अभिभावक लोगन से बात करावा जाए।
6: अनुरोध आगत लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
7: अपाङ्गता भएका महिलाका अधिकारका कुरा,
8: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
9: सफलता अनि संघर्षका कथा,
10: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
7: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
11: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 8 बजेसम्म
12: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
13: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
12: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
13: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
12: यसरी स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
13: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
12: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
13: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
14: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले दिला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
15: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
14: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि, फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
15: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
7: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
16: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
17: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुसारै छैन त।
18: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
17: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Marga Kati Ofisi Cement, Deshko Cement.
1: CCT College को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना. विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो. हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा. विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर. फोन 071-410-380 071-410-479 मोबाइल 9875-85188 9875-20752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ.

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसद प्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी प्रसारण गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग रासोपा सांसद सृजना श्रेष्ठ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू। विशेष त व्यापार व्यवसाय क्षेत्र अथवा सूचना प्रविधिको क्षेत्रमा तपाईँ क्रियाशील हुँदाहुँदै राजनीतिमा प्रवेश गर्नुभयो र संसद बैठक अथवा संसदको अभ्यास शुरू भएको धेरै लामो समय भएको छैन, कस्तो लागिरहेछ त्यही भएर भनौँ।
1: हजुरले भन्नुभयो जस्तै व्यावसायिक फिल्डमा म काम गर्दा गर्दै अहिले संसदीय अभ्यासमा छिरेको चौथो महिनामा भयो भन्नु पर्यो। र यो अभ्यास गर्दै गर्दाखेरि धेरै एकदमै आफूलाई प्राउड फिल हुन्छ सबभन्दा पहिला, किनभने म यस्तो ठाउँमा पुगेको छु जहाँ पुगेर चाहिँ मैले नीति निर्माणको कामहरू गर्न सक्छु र आफूभन्दा अग्रज व्यक्तित्वहरू जसलाई देखेर राजनीति भनेको यस्तो हुँदो रहेछ भनेर बुझ्दै आएको थिएँ, उहाँहरू सँगसँगै बसेर एउटै किसिमको कामहरू गर्न पाइराखेको छु, त्यो भनेको मेरो लागि एकदमै गर्वको कुरा हो। र त्यसको लागि चाहिँ म आफूलाई आफूमा भएका कुराहरूलाई अझ निखार्नको लागि चाहिँ म एकदमै प्रयासरत छु र एकदमै रमाइलो लागिरहेछ।
0: चार महिनामा त्यो केही कुराहरू बुझिसकियो, सिकिसक्यो, थाहा भइसक्यो भन्ने हो कि अझै पनि त्यो अनुभव लिने अथवा बोल्ने भन्दा सुन्ने समय नै अलिक बढी जस्तो लाग्छ यहाँलाई?
1: यस्तो हुन्छ, सिक्ने चिजहरू त कहिले पनि सकिँदैन जस्तो लाग्छ मलाई। हरेक दिन नयाँ नयाँ कुराहरू सिक्दैछु र सिकेर आएको चिजहरू पनि धेरैजनालाई सिकाएको पनि छु आफूले, होइन?
0: जस्तै उदाहरणको लागि
1: यस्तो हुन्छ, जस्तै म एउटा फिल्डबाट हाम्रो सदनमा चाहिँ जति पनि सांसदहरू हुनुहुन्छ उहाँहरू सबैजना डिफ्रेन्ट डिफ्रेन्ट फिल्डबाट आउनुभएको छ र हरेकजनालाई हरेक फिल्डको कुराहरू थाहा हुँदैन। सो मेरो फिल्डको कुराहरू थाहा नभएको कुराहरू, जस्तै म सूचना प्रविधिको क्षेत्रबाट आएको छु भने सूचना प्रविधि भनेको अहिले चाहिँ जुन हिसाबमा अगाडि विकास भइरहेको छ त्यो हिसाबमा चाहिँ सबै मान्छेहरू त्यसलाई पछ्याउन सकिरहेको हुँदैन। सो त्यसमा चाहिँ मैले सहयोग गरिरहेको हुन्छु।
0: भनेको सूचना प्रविधिको क्षेत्रमा अरू सांसदको तुलनामा सृजना श्रेष्ठ अलि अगाडि हो कि अथवा कस्तो लाग्छ आफूलाई चाहिँ?
1: त्यस्तो कम्ती त नगरौँ, होइन? जति मैले बुझेको छु त्यो कुराहरू चाहिँ जहिले पनि म एकअर्कालाई सिकाएर र नबुझेको कुराहरू सिकेर चाहिँ जाने कुरामा चाहिँ म विश्वास गर्छु। म कसैभन्दा अब्बल छु चाहिँ म भन्दिनँ, होइन? तर मैले हजुरले सोधेको क्वेसनमा चाहिँ मलाई जति थाहा छ त्यो कुराहरू चाहिँ सिकाउँदै अथवा त्यो चिजलाई प्रयोग गर्दै, किनभने प्रयोग नभएर त त्यो चिजलाई हामीले उसमा राखिराखेको छ, त्यस कारण त्यसलाई प्रयोग गरेर अझ सरलताका साथ अगाडि बढाउन सकिन्छ। धेरै कुराहरू जस्तै सदनकै कुरामा टेक्निकल टिमहरू हुन्छ, टेक्निकली चिजहरूमा कहिलेकाहीँ सुचारू रूपले अगाडि लान नसक्दाखेरि प्रब्लम भइरहेको हुन्छ, होइन? डिजिटलाइजेसन गर्न धेरै जरुरी छ, अझ पनि सदनलाई देख्छु, होइन?
0: तर पहिलेको संसद र सांसदको तुलनामा अहिले त सूचना प्रविधिको धेरै राम्रै प्रयोग भइराखेको देखिन्छ,
1: प्रयोग भइरहेछ, अझ पनि अझ यसको यस्तो स्तरोन्नतर गर्न अझ पनि जरुरी छ।
0: के भइदियो भने चाहिँ साँच्चै केही पूर्ण रूपमा उपयोग भएको मानिन्छ संसदमा सूचना प्रविधिको?
1: यसमा धेरैवटा कुराहरू छ, होइन? आज यसमा चाहिँ नजाउँ अब, किनभने काम पनि भइरहेको छ, होइन? जस्तै अब हामीले टाइम माग्दाखेरि डिजिटली नै माग्ने, होइन? अथवा अब सैद्धान्तिक छलफलहरू हुँदाखेरि पनि एउटा पहिलाको प्रक्रिया, किन पहिल्यैदेखि चलिरहेको प्रक्रियालाई हामीले एकैचोटिमै यो सबै चेन्ज गरौँ भन्न चाहिँ हुँदैन जस्तो लाग्छ, किनभने त्यसको पनि आफ्नै महत्त्व हुन्छ होला र यतिजनाले यति मिनटसम्म भाग लिनुभएको थियो भन्ने कुराहरू रेकर्डमा राख्नुपर्ने हुन्छ सदनमा। सो त्यो भन्दै गर्दाखेरि हामीले डिजिटली सोच्दा सोच्दै कतिपय कुराहरूलाई चाहिँ हामीले मोडिफाई गर्न पनि नसक्ने हुन्छ क्या। सो त्यस कारणले गर्दाखेरि धेरै कुराहरूमा डिजिटलाइज गर्दै गएर गाह्रो गाह्रो कुराहरूलाई चाहिँ अलिकति सहजीकरण गर्दै लाने भन्ने सोचमा चाहिँ छौँ हामीहरू। त्यसमा अगाडि बढिरहेको छ, काम पनि भइरहेछ।
0: त्यसमा संसदीय समिति अथवा संघीय संसद सचिवालयले संसद र सांसदहरूले सूचना प्रविधिको उपयोग कसरी गर्ने भन्ने बारेमा कहिलेकाहीँ राय सल्लाह सुझाव मागेको अथवा एउटा सांसद ग्रुपमा यहाँलाई लागेर यसो गर्न पाए हुन्थ्यो भनेर पार्टी अथवा कुनै समिति अथवा कतै सरकारवालासँग छलफल गरेको त्यस्तो स्थिति छ कि छैन?
1: धेरै छ, यस्तो हुन्छ। हामी चाहिँ कस्तो हुन्छ भनेदेखि हामी संसदीय दलको मिटिङहरूमा पनि जस्तै अब आफ्नै पार्टीका सांसदहरूसँग मिटिङहरू बस्छौँ र बेला बेलामा आफ्नो फिल्डहरूको एक्सपर्टिजहरूको कुराहरू पनि आउँछ र सचिवज्यूहरूसँग पनि कुराकानीहरू हुन्छ, अनि त्यही अनुसारले नै हामीले पार्टीको रूपमा एउटा एप्स पनि नयाँ बनाएको छौँ। एप्समै काम गर्छौँ हामीहरू, अहिलेका सांसदहरू, हामी राष्ट्रसभाका सांसदहरूको एउटा एप्स छ, त्यो एप्समा हामीहरू काम गर्छौँ।
0: भनेको सांसदहरूको लागि एप्लिकेशन
1: एप्लिकेशन छ,
0: त्यहाँ के हुन्छ, कसरी तपाईँहरूले त्यसको उपयोग गरिराख्नु भएको छ?
1: पल्स एप भनेर एप्लिकेशन छ, त्यो एप
0: सांसदको लागि मात्रै?
1: हजुर, त्यसमा चाहिँ हामी अब हामीले चाहिँ ओभरअल एउटा भर्चुअल अफिस सिस्टम भन्दाखेरि पनि हुन्छ त्यसलाई. त्यसमा चाहिँ हामीले अपोइन्टमेन्टहरू फिक्स गर्नेदेखि लिएर कुनै मन्त्रीज्यूहरूसँग अपोइन्टमेन्ट लिनुपर्ने छ भने त्यसमै हामीले फिक्स गर्न सक्छौँ. हामीले गरेका कामहरू जस्तै आज म इन्टरभ्यूमा आइरहेको छु भने त्यो इन्टरभ्यू पनि मैले त्यसमा रेकर्ड राख्नुपर्ने हुन्छ होइन. अथवा अनि मैले कुन टपिकमा बोलेदेखि लिएर शून्य समयको रेकर्डहरूदेखि लिएर अनि के कुराहरू मलाई चाहिरहेको छदेखि लिएर हरेक कुरा त्यसमा हुन्छ. त्यो भइसकेपछि हामीलाई लगभग एउटा सचिवालय जस्तै पनि त्यसलाई मैले मानेको छु कि किनभने त्यहीँ सबै कामहरू हुन्छ. त्यहाँबाट बसेर काम गर्नु चाहिँ एकदमै सजिलो हुन्छ र ट्र्याकिङ सिस्टम र रेकर्ड पनि हाम्रो बस्छ कि किनभने हामी काम गर्दै जाँदै हिँड्दै जाँदै पाइला मेट्दै जाने भयो भने त हुँदैन. पछाडि फर्केर हेर्दाखेरि म आज कहाँ छु त, तीन महिनामा मैले के काम गरेँ त भन्दाखेरि त्यहाँ हेऱ्यो भनेदेखि मलाई कहिले त काम धेरै गरेको हिसाबले ओहो भनेर कन्फिडेन्स पनि हुन्छ. कहिले काहीँ चाहिँ ला मैले त धेरै काम गर्न बाँकी रहेछ भनेर ओहो अब काम गर्नुपर्छ भनेर जस्तो हुन्छ. सो एउटा हामीलाई सही धराधर देखाउने ठाउँ चाहिँ यो एप्स हो.
0: त्यहाँ चाहिँ मन्त्री सांसद सबै हुनुहुन्छ अथवा पार्टीको अरू नेताहरू पनि जो सांसद नभएको व्यक्तिहरू पनि सहभागी नपाउनु
1: होइन. त्यसमा चाहिँ सांसदहरूको लागि मात्र खासमा त्यो एपमा अब त्यसमा पछि गएर भर्खर मात्र हामीले यो लन्च गरेर हामीले त्यसमा काम गर्दैछौँ र यसको अभिमुखीकरण हाम्रो प्रोग्रामहरू पनि हुँदैछ. धेरैजनालाई सिकाउँदै पनि छौँ.
0: कतिपय सांसदले चाहिँ के भन्नुहुन्छ भने अहिलेको मन्त्रीहरूसँग भेट्न खोज्यो भने समय नपाएको अथवा व्यवस्थापन नभएको भन्नुहुन्छ. यदि तपाईँहरू अहिले राष्ट्रपति सरकारमा हुँदाखेरि कुनै समसामयिक विषयमा बोल्न मन लाग्यो अथवा कोही मन्त्रीसँग भेट्न मन लाग्यो भने तपाईँले त्यो एप्लिकेसनमा लेखेर कहिले भेट्ने समय भएको नभएको बारेमा पनि त्यो सन्देश आदान प्रदान त्यहाँ हुन्छ. अनि अहिले संसदमा त्यो हामीले जुन खालको उपस्थिति हेर्छौं, राष्ट्रपा अवश्य पनि त्यो संख्यात्मक हिसाबले बढ़ी भयो र उमेरको हिसाबले त्यहाँ विभिन्न उमेर समूहको पनि त्यो खालको स्थिति त्यहाँ देखिन्छ. राष्ट्रपा सांसदसँग त तपाईँको आत्मीयता त्यो हिमसिम स्वाभाविक रूपमा हुने भयो. अरू सांसदहरू अथवा अरू राजनैतिक दलको नेताहरूसँगको भेटघाट सम्वाद पनि उत्तिकै राम्रै ढंगबाट चलिराखेको छ अथवा त्यो प्रशस्त समय अझै पुगिसके होइन?
1: यो क्वेसन एकदम रमाइलो क्वेसन छ होइन. कस्तो छ भनेदेखि म पनि राजनीतिमा आउनुभन्दा अगाडि सदनको अभ्यासहरू पहिला हेर्दाखेरि चाहिँ एउटा पार्टीले अर्को पार्टी भनेको चाहिँ पुरै विपक्षी दल होइन प्रतिपक्षी दल र सत्तापक्षको मान्छेहरू चाहिँ त्यो किसिमको कस्तो हुन्छ होला भनेर जस्तो लाग्थ्यो. तर अहिले चाहिँ मलाई एकदमै एउटा युनिभर्सिटीमा छौँ हामीहरू र हामीहरू सबैजना फ्रेन्ड्स हो जस्तो लाग्छ कि हामीहरू मजाले एउटा कुनै पनि कुरामा जस्तै सदनमा भित्र छिरिसकेपछि प्रतिपक्ष भनेको भूमिका उहाँले निभाउनै पर्छ होइन. आफ्नो हिसाबले गरिराख्नु भएको हुन्छ. हामी सत्तापक्षको मान्छेले पनि कति कुरा हामी चाहिँ हामी अझ बढी बोल्न मन लागेको कुरामै कहिलेकाहीँ बोल्न पाइँदैन. किनभनेदेखि बोल्न मन लाग्यो भन्न मतलबले त्यो हस्तक्षेप गर्ने भन्ने होइन, तर कतिपय कुराहरू हामीले चाहेर पनि टाइम दिन सकिरहेको हुन्छ किनभने उहाँहरूलाई टाइम दिनुपर्ने हुन्छ होइन. हामीले बुझिदिनुपर्ने हुन्छ कि कम्प्रोमाइज हामीबाट धेरै हुन्छ जस्तो मलाई लाग्छ. आज
0: सरकारमा रहेको राजनीतिक दलको सांसद हुनुको नाताले
1: हो र अब रिलेसनको कुराहरू गर्दाखेरि चाहिँ हामी मजाले एकै ठाउँमा बसेर खाजा खान्छौँ, चिया खान्छौँ होइन, कुराकानीहरू गर्छौँ. जस्तै मैले भनिहालेँ
0: पार्टीकै अथवा पार्टी बाहिरको अरू पार्टीको पनि
1: सांसदहरूसँग पनि हजुरले जुन राष्ट्र स्वतन्त्र पार्टीको धेरै सांसदहरूसँग चाहिँ हाम्रो राम्रो होला र अरू पार्टीकोसँग चाहिँ कस्तो रिलेसन भन्नुभयो. हाम्रो पार्टीगत हिसाबमा केही पनि छैन, एकदमै हामी साथी जस्तो बिहेभ गर्छौँ. र अझ मैले त किनभने हाम्रो राष्ट्र स्वतन्त्र पार्टी जे भने पनि नयाँ पार्टी हो होइन, हामीले सिक्नुपर्ने कुराहरू पनि धेरै छ. जुन अब हाम्रो पुराना पार्टीहरूसँग त एक्सपिरियन्स छ, के गर्दाखेरि के हुन्छ भन्ने कुराहरू छ, कति राम्रो राम्रो विचारहरू पनि छन् उहाँहरूसँग.
0: त्यो अहिले संसदमा अरू राजनीतिक दल अथवा अरू उमेर समूहको भनौँ न अलिकति एउटा परिपक्व भइसकेको उमेरको हिसाबले, हुन त उमेरले परिपक्व हुन्छ कि समय परिस्थितिले, त्यो फेरि अर्को बहसको विषय होला. अरू पार्टीको अरू सांसदहरूको बोलाई अथवा व्यवहारबाट पनि यो कुरा चाहिँ अनुकरणीय अथवा सिक्न लायक रहेछ भन्ने एउटा सांसदको रूपमा त्यस्तो महसुस कहिले हुन्छ कि हुँदैन?
1: एकदमै हुन्छ. हरेक दिन म भनिरहेछु, हरेक दिन म थोरै टाइम निकालेर डिफ्रेन्ट डिफ्रेन्ट व्यक्तित्वसँग कुरा गर्न मन पराउँछु म चाहिँ होइन. सधैँ एकजनासँग बसिराख्ने भन्दा अनि उहाँहरूसँग कुराकानी गर्दाखेरि चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट तरिकाको कुराहरू हुन्छ कि. साधारण कुरा हो तर कस्तो भनेदेखि उहाँहरूको जुन एउटा प्र्याक्टिस छ पहिलादेखिकै, त्यो प्र्याक्टिसमा चाहिँ गल्तीहरू पनि सेयर गर्नुहुन्छ कि. हामीले यो गर्दाखेरि चाहिँ यो भए तपाईँहरू चाहिँ विचार गर्नुहुन्छ है भनेर भन्नुहुन्छ. एकदमै खुला
0: व्यक्तिगत रूपमा पनि
1: भन्नुहुन्छ, व्यक्तिगत रूपमा चाहिँ त्यो मलाई एकदमै मनपर्छ उहाँहरूको होइन. हामीले चाहिँ यो मिस्टेक गरेको थियौँ, तपाईँहरू चाहिँ अब सत्तामा भयो यो मिस्टेक नगर्नुहोस् है भनेर भन्दाखेरि चाहिँ मलाई एकदमै स्वागत योग्य लाग्छ त्यस्ता कुराहरू. सो हामीलाई यतिसम्मको साथ दिने मान्छेहरू भइसके पछाडि त एउटा जिम्मेवारी बोध पनि एकदम हुन्छ. त्यस कारणले गर्दाखेरि त्यो गल्तीहरूबाट उहाँहरूको गल्तीहरूबाट सिक्दै र उहाँहरूले दिएको सजेसनहरूलाई चाहिँ हामीले लिएर अगाडि बढ्यो भनेदेखि चाहिँ अवश्य पनि स्थायी सरकार बनाउनलाई हामीलाई एकदमै सहयोग पुग्छ जस्तो लाग्छ.
0: अहिले संसदको कतिपय अभिव्यक्तिको विषयमा अथवा संसदीय समितिमा सांसदहरू परिपक्वताको अभिव्यक्तिको विषयमा कहिलेकाहीँ बाहिर अलि चर्चा सुनिन्छ कि परिपक्वताका हिसाबले अघि पनि हामीले कुरा गर्यौं कि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद संघको अनुभव कम हुन सक्छ त्यो विषयलाई चाहिँ कसरी लिनुहुन्छ अलि यो चाहिँ नगरेको भए अथवा यसरी नबोलिदिएको भए चाहिँ हुन्थ्यो कि भन्ने त्यस्तो कहिलेकाहीँ लाग्छ कि लाग्दैन
1: लाग्छ यस्तो हुन्छ मैले अघि पनि भनिहालेँ यही कुरालाई फेरि जोड्छु हामी डिफरेन्ट ठाउँहरूबाट आएको मान्छे हौ होइन अब कोही अभियन्ता हुनुहुन्छ कोही पत्रकारिताबाट आउनु भएको छ कोही व्यवसायबाट आउनु भएको छ होइन सो उहाँहरूको आफ्नै शैली हुन्छ क्या बोल्ने जस्तै मेरो कस्तो शैली छ भन्ने कुरा अब मैले जुन मेरो पहिल्यैदेखि कुरा गर्ने तरिकाहरूलाई चाहिँ एकैचोटि चेन्ज गर्छु भनेर सकिँदैन विभिन्न टाइम फ्रेमले चाहिँ हामीलाई परिपक्व बनाउँदै जान्छ र बोल्ने अभिव्यक्ति पनि कस्तो कस्तो दिने भन्ने कुरा चाहिँ थोरै सिकाउनु चाहिँ हामीले सिकिसकेका छौँ हामीलाई बुझाइसक्नु भएको छ तर पनि बोल्दा बोल्दै कहिलेकाहीँ हाम्रो चाहिँ एउटा हुन्छ नि हाम्रो व्यक्तित्वले प्रभाव पार्छ कि त्यसमा हामीलाई चित्त बुझिरह हुँदैन कुरा जायज हुन्छ तर प्रस्तुतिकरण चाहिँ अलि शैली चाहिँ अलिकता नमिलेको हो कि जस्तो हुन्छ त्यसमा हामीहरू चाहिँ बारम्बार छलफलहरूमा चाहिँ बसिरह हुन्छ र उहाँले कहिलेकाहीँ मिस्टेक हुन्छ कहिलेकाहीँ मबाट पनि मिस्टेक होला होइन त्यो गरिसके पछाडि चाहिँ हामीले चाहिँ जो सेल्फ इभ्यालुएसन चाहिँ गर्ने गरेका छौँ र अबको दिनहरूमा चाहिँ यहाँनिर चाहिँ हामीले गर्नु हुँदैन रहेछ है भन्ने कुराहरू चाहिँ साथीहरूले मजाले सही तरिकाले लिनुहुन्छ त्यसको लागि चाहिँ
0: अहिलेसम्म संसदमा कतिपटक यहाँले विचार राख्नुभयो
1: मैले यस्तो छ विचार राख्ने भन्ने कुराहरूमा चाहिँ अब यो हाम्रो शून्य समय आकस्मिक समय अनि विशेष समय भन्नेहरू हुन्छ र शून्य समय त हामीले बोल्नै पर्यो हाम्रो पालो आउँछ ठ्याक्ठ्याकै आकस्मिक समय जुन कुरा मैले उठाउनु पर्ने मुद्दाहरू बोल्नै पर्ने जस्तो लाग्छ भने म त्यो बेलामा बोल्छु र विशेष समयमा मैले दुईचोटि बोलिसकेँ अहिलेसम्ममा किन त्यसलाई टाइम कुर्नुपर्छ भनिहालेँ प्रतिपक्षी भयो भने मजाले कुरा गर्न पाइन्छ
0: हामीलाई
1: पालो एकदमै कम पाइन्छ र त्यो आधारमा हामीले पनि रिक्वेस्ट गर्छौँ हाम्रो क्षेत्रको कुराहरूदेखि लिएर हाम्रो कुनै एउटा एकदमै अर्जेन्ट छ मेरो चाहिँ पालो राखिदिनु होला भनेर हामीले अलिक अनुरोध गर्यो भने यसो हेरेर मिलाएर राखिदिनुहुन्छ र मैले बोल्नुपर्ने ठाउँमा मजाले बोलेको छु र यसो सैद्धान्तिक छलफलहरूमा भाग लिने कुराहरूमा पनि पहिला कस्तो हुन्छ भने पहिला त्यो कुरालाई चाहिँ डेप्थमा नबुझिकन मलाई चाहिँ बोल्न मन लाग्दैन सो अलिकति अभ्यास गरेँ त्यस पछाडि अब चाहिँ हामीले यो विधेयकहरूमा कसरी काम गर्नुपर्छ भन्ने कुरा प्र्याक्टिकल्ली तल्लो लेभलबाटै बुझिसके पछाडि चाहिँ अब चाहिँ म अलिकता कन्फिडेन्ट महसुस गरिरहेको छु र अहिले भाग पनि लिँदैछु त्यसमा
0: अनि कतिको तयारी गर्नुपर्छ जस्तो मानव भोलि संसद बैठक छ भने त्यसको लागि तयारी जस्तो जनताहरूको कुरा पनि कहिलेकाहीँ भनिदिनु पर्ने होला तपाईँलाई जनताहरूले सम्पर्क गर्ने कुरा होला यो कसरी कस्तो खालको तयारी गर्नुपर्छ सांसदले
1: यो तयार त मैले भनिहालेँ एउटा खास इक्जाम्पल दिँदाखेरि त युनिभर्सिटीको लागि हामी जसरी भोलि पढ्न जाँदैछौँ भने भोलिको सब्जेक्ट के छ त भनेर हामी प्रिपेयर गर्थ्यौँ म त्यसरी नै लिन्छु कि मलाई चाहिँ कस्तो नयाँ एउटा युनिभर्सिटीमा भर्ना भइरहेको र नयाँ इनर्जी आइरहेको जस्तो फिल हुन्छ कि जहिले पनि हरेक दिन मेरो लागि चाहिँ नयाँ कुरा सिक्ने ठाउँ हुन्छ त्यहाँनिर सो म आफूलाई चाहिँ प्रिपेयरै गरेर जान्छु होइन भोलिको सब्जेक्ट के छ त कार्यसूची के छ त त्यो अनुसारले त्यसमा दिने प्रस्तुतिदेखि लिएर अनि त्यसमा हुन सक्ने कुराहरू के एड अन गर्न सकिन्छ होइन त्यो कुरालाई चाहिँ अलिकति मेन्टली प्रिपेयरै भएर जान्छु आफ्नो प्रस्तुति छैन भने पनि मेन्टली प्रिपेयरै भएर जान्छु
0: एकजना राष्ट्रपतिकै सांसद आउनु भएको थियो यहाँ अनि अहिलेको तयारीको त कुरै नगरौं विद्यार्थी जीवनमा जसरी हामी एउटा कक्षाबाट अर्कोमा प्रवेश गर्नको लागि पढ्छौं त्यतिखेर त के पढिन्थ्यो होला र अहिले त्योभन्दा दोब्बर तेब्बर पढ्नु परिरहेको छ
1: तपाईँको
0: पनि त्यस्तै हो
1: मेरो पनि त्यस्तै नै छ मलाई कस्तो लाग्छ भनेदेखि यतिकै जाँदाखेरि पनि हामीले धेरै कुराहरू त थाहा भएकै हुन्छ होइन तर हामी एउटा यस्तो ठाउँमा छौँ अहिले होइन मैले बुझेको चाहिँ के हो भने सदनमा गइसकेपछि हामीले गरेको एउटा सानो निर्णयले गर्दाखेरि चाहिँ जस्तै श्रमिकको जीवनमा किसानको जीवनमा व्यवसायीहरूको जीवनमा उद्योगीहरूको जीवनमा विद्यार्थीहरूको जीवनमा धेरै ठूलो प्रभाव पर्छ एउटा सानो नीति नियम नमिल्दा होइन त्यसले गर्दा त्यस कारणले चाहिँ हामी चाहिँ ला मैले आज धेरै पढिनँ यसमा धेरै अध्ययन गरिनँ र मैले चाहिँ यो कारणले मेरो मिस्टेक भयो है भन्ने हामीलाई छुट छैन क्या सो वी निड टु प्र्याक्टिस मोर
0: अभ्यास धेरैभन्दा
1: धेरै चाहिन्छ हामीलाई त्यो हामी अब चाहिँ त्यो गल्ती गर्ने छुट चाहिँ हामीलाई छैन सो सकेसम्म हामीले चाहिँ एकदमै आजभन्दा आज यतिका वर्षसम्म जुन सानो कानून नमिल्दा फेरिको भोगाई त हामीले भोगेको छौँ नि त म त व्यावसायिक ब्याकग्राउन्डबाटै आएको छु 20-22 वर्षको एक्सपिरियन्स छ नेपालमै बसेर आज व्यवसाय गरौँ भन्दाखेरि पनि मेरा सँगैका सहकर्मी साथीहरू सबैजना विदेशै जानुभएको छ म एक्लै यहाँ बसेर म यहीँ बसेर गर्छु भन्दाखेरि पनि आजसम्म पनि एउटा सेटिस्फ्याक्सन चाहिँ छैन क्या यहाँ बसेर गरेर मैले चाहिँ राम्रो गरेँ भन्ने चाहिँ छैन त्यो गर्दै गर्दाखेरि त्यो चिजलाई चाहिँ मैले अब आउँदो दिनमा मेरो छोराछोरीले चाहिँ यहाँ बस्ने वातावरण होस् भन्ने हिसाबले चाहिँ राजनीतिमा जानुपर्छ र सम्पूर्ण नेपालीहरूले जस्तै अब यहाँ पढेका स्टुडेन्टहरूलाई चाहिँ प्लस टू सकिने बित्तिकै खालि बाहिर जाने मात्र उनीहरूको सोच हुन्छ त्यो सोचलाई कसरी चाहिँ हामीले चेन्ज गर्न सक्छौँ त भन्दाखेरि सानो यो पोलिसीमा चेन्ज गरेर मात्रै हो कि सबै कुरालाई इफेक्ट गर्ने भनेर त्यस कारणले चाहिँ त्यो पोलिसीको कुरा गर्नको लागि चाहिँ हामी तयारी बिना चाहिँ हामी जानु हुँदैन भन्ने मेरो चाहिँ सिद्धान्त छ।
0: तपाईँका साथीभाइहरू बिचतिर अधिकांश पुग्नु भयो, तपाईँ देशमा हुनुहुन्छ र देशमै बसेर पनि तपाईँलाई अझै त्यो सन्तुष्टि मिलिरहेको छैन मैले बसेर राम्रो गरेँ भन्ने ढङ्गबाट। अनि त्यस्तो व्यक्ति संसदमा अथवा संसदीयमा समितिमा पुग्दाखेरि विशेष त उद्योग र व्यवसाय क्षेत्रमा राम्रो गर्नको लागि चार महिनामा केही सोरसार केही शुरूआत भइसक्यो अथवा अझै समय लाग्छ तपाईँले राम्रो त्यो वातावरण बनाउनको लागि नीतिगत रूपमा त्यस्तो खालको व्यवस्था गर्नको लागि सहयोग गर्नको लागि
1: यस्तो छ। म हजुरलाई मेरो स्टार्टिङ राजनीतिमा प्रवेश गरेको सन्दर्भ नै जोड्न चाहन्छु। यसमा मैले अघि पनि भनिहालेँ म व्यावसायिक क्षेत्रबाट आएको हो र विगत 20-22 वर्षदेखि म यो क्षेत्रमै छु र यो क्षेत्रमा काम गर्दै जाँदा विभिन्न समस्याहरू आइपरे। त्यो समस्या जस्तै सानो एउटा उद्योग व्यवसाय गर्ने मान्छेले चाहिँ उद्योग रजिस्ट्रेसन गर्ने प्रोसेसदेखि उनीहरूलाई प्रब्लम हुन्छ, त्यो प्रोसेस गर्दै जाँदा उसलाई फन्डिङको प्रब्लम, ब्याङ्कबाट लिने लोनको प्रब्लम, होइन धेरै कुराहरू जस्तै कुनै पनि चिजहरूलाई एउटा उद्योगसम्म लैजानको लागि त झनै धेरै प्रब्लम। सो यो सबै कुराहरू बुझ्दै जाँदाखेरि चाहिँ यसलाई कसरी चाहिँ हामीले मिलाउन सकिन्छ त भन्दै जाँदाखेरि एक्लै त सकिँदैन, यसको लागि चाहिँ एउटा संगठन चाहिन्छ भन्दै सोच्दै गर्दाखेरि चाहिँ म क्यान महासंघमा गएर जोडिन पुगेको हो र सूचना प्रविधिको एउटा छाता संगठन क्यान महासंघ 77 जिल्लामा यो यसको छाता संगठनको रूपमा बसिएको
0: एउटा
1: र मेरो आफ्नो कम्पनी पनि मैले चाहिँ 7-8 ब्रान्डहरू चाहिँ इम्पोर्ट गरेर नेपालको लागि 77 जिल्लाहरूमा 77 नभनु लगभग 70 जति चाहिँ जिल्लाहरूमा मोस्टली अलिक दुर्गममा चाहिँ पुग्दैन होला तर सबै ठाउँमा चाहिँ हाम्रो नेटवर्क छ भने यो नेटवर्क र क्यानको नेटवर्क भएको कारणले गर्दा यो सबै देशको हरेक जिल्लासँग चाहिँ म कनेक्ट हुन सकेको थिएँ। यो यतिका वर्षहरूमा कनेक्ट भएर काम गरिरहँदाखेरि चाहिँ उहाँहरूको आवाजलाई सरकारसम्म पुर्याउनको लागि जस्तै मैले एआई पोलिसीमा काम गरेको छु, डेटा प्रोटेक्सनको पोलिसीमा काम गरेको छु, होइन साइबर सेक्युरिटीको कुराहरूमा काम गरेको छु, यो कुराहरू सरकार समक्ष पुर्याउने कोसिस त गरियो तर हाम्रो चाहिँ सजेसनमा मात्रै सीमित हुन्थ्यो क्या पहिला
0: राष्ट्रपतिमा प्रवेश गर्नु अगाडिको
1: कुरा। म उपाध्यक्ष भएर पनि काम गरेको छु, क्यान महासंघको कार्यवाहक अध्यक्ष भएर पनि मैले चलाइसकेको छु। त्यो दिनहरूमा चाहिँ हाम्रो काम भनेको सजेसन दिने हुन्छ, हामीले चाहिँ सरकारलाई सजेसन दिने हुन्थ्यो तर त्यो सजेसनको इम्प्लिमेन्टेसन गर्ने ठाउँमा आफू नहुँदाखेरि चाहिँ त्यो चित्तै नबुझ्ने क्या, यसरी गर्दा हुन्छ ठ्याक्कै थाहा छ तर त्यो नहुँदाखेरि चाहिँ साह्रै गाह्रो हुँदो रहेछ क्या त्यसलाई त्यो चिजलाई एडप्ट गर्नको लागि चाहिँ। सो त्यो हुँदै गइसके पछाडि चाहिँ मैले चाहिँ अब हुँदैन भनेर एउटा सर्टिन हाम्रो साथीहरूको ग्रुपहरू थियो, अब चाहिँ अब हामी चाहिँ कुनै न कुनै उसमा लागेर चाहिँ हामीले चाहिँ एउटा राजनीतिमा प्रवेश गर्नै पर्छ। हामी जस्तो मान्छेहरू पहिल्यै नगएर चाहिँ हामीले गर्न नसकेको हो, अबको टाइममा हामी गएन भने चाहिँ हामी कहिले पनि गर्न सक्दैनौँ है भन्ने हिसाबको कुराहरू हुन थाल्यो। त्यस पछाडि चाहिँ हामी त्यही सिलसिलामा प्रवेश पनि गरेँ मैले र अब कुन पार्टी छान्ने भन्दाखेरि चाहिँ अब हेर्दाखेरि हिसाबले राम्रो पार्टी भनेको राष्ट्रिय स्वतन्त्र पार्टी जसको विचारधाराहरू मेरो विचारधारासँग धेरै मिल्ने भएको भएर चाहिँ यो पार्टीमा गएर यो पार्टीलाई अझ सशक्त रूपमा मैले चाहिँ कन्ट्रिब्युट गर्न सक्छु कि मेरो एक्सपिरियन्सहरूलाई भनेर त्यतिको लागि मात्र म आएको थिएँ। र राजनीतिमा प्रवेश गरिसके पछाडि त झन् त्यहाँ जब सब शपथ लिएँ, शपथ दिइसकेपछि एउटा यस्तो जिम्मेवारी बोध भयो मलाई, त्यस पछाडि ल अब चाहिँ हामीले गर्नुपर्छ है भनेर मेरो जति पनि मेरो टिम भन्छु म 77 जिल्लाको नेटवर्कहरू छ त्यो सबै टिमहरूले चाहिँ मलाई साथ पनि दिइराख्नु भएको छ र हाम्रो प्रतिनिधित्व तपाईँ हो है तपाईँले चाहिँ गर्नुपर्छ भन्ने हिसाबको उहाँहरूबाट सिकिराखेको पनि हुन्छ, धेरै इस्युजहरू पठाइराख्नु भएको पनि हुन्छ। त्यसैमा काम गरेर नि मात्रै पनि त्यसैमा मात्रै काम गर्न सक्यो भने पनि मैले चाहिँ धेरै काम गर्न सक्छु जस्तो लाग्छ कि। र लकिली म चाहिँ उद्योग वाणिज्य समितिमा पनि छु, राज्यको समितिमा पनि उद्योग वाणिज्य समितिमा रहेर काम गर्दै जाँदाखेरि चाहिँ धेरै इस्युजहरूमा काम पनि भइरहेको छ।
0: त्यसो भए तपाईँले देशलाई दिनुपर्ने धेरै थोक र धेरै त्यो अनुभव अथवा विज्ञता छ जो 5 वर्षमा सकिन्छ सकिँदैन दिएर
1: भनेको त म फेरि भन्छु कहिले पनि सकिँदैन होइन। मैले दिनुपर्ने कुराहरू त म आफ्नो तर्फबाट 100% नै दिइहाल्छु, त्यो भन्दैमा म एकदम विज्ञ छु, मलाई एकदमै धेरै एक्सपिरियन्स छ, मैले सबै जानेको छु भन्नु खोजेको होइन, जति बुझेको छु अरूभन्दा पनि मसँग चाहिँ टिमवर्क छ क्या, त्यो टिमवर्कमा मिलेर जस्तै मैले चाहिँ कस्तो हुन्छ नि कुनै एउटा इस्यु छ भने त्यो इस्युलाई हामीले पढेर मात्र हुँदैन कि, त्यसमा चाहिँ तल गएर धराधरमा बसेर चाहिँ कहाँनिर कुन चिजले चाहिँ इफेक्ट गरिरहेको छ भन्ने कुराहरू चाहिँ सम्बन्धित निकायहरूसँग छलफल गरेर त्यसको निर्कल निकाल्न सक्यो भनेदेखि चाहिँ समाधान निकाल्न सक्यो भनेदेखि चाहिँ सही रूपमा समाधान हुन्छ र कानूनी बनाउने प्रक्रियामा त झन् हामीले कानून बनाउँदै गर्दाखेरि हामी विज्ञको टिमहरू मात्रै बसेर कानून बनाउनु चाहिँ हुँदैन भन्छु म जहिले पनि समितिमा गर्ने कुरै त्यही हो कि हामीहरू सर्टेन विज्ञहरू बस्छौँ अनि हामी छलफल गर्छौँ त्यो आधारमा चाहिँ ल अब चाहिँ यस्तो गर्नुपर्छ है भन्ने निष्कर्षमा पुग्छौँ कि त्यो होइन हामीले चाहिँ त्यो चिजले इफेक्टेड मान्छेहरू को को छन् त्यो इफेक्टेड मान्छेहरूको समूहहरूलाई पनि हामीले चाहिँ एउटा मेजर समूह मानेर चाहिँ उहाँहरूसँग कुरा गरेर त्यो चिजलाई सर्ट आउट गर्नको लागि कस्तो कानुन चाहिँदो रहेछ त भन्ने कुरामा चाहिँ हामीले काम गर्यो भने चाहिँ सही रूपमा चाहिँ हामीले कानूनी रूपमा काम गर्न सक्षम हुन्छौँ जस्तो मलाई लाग्छ
0: हालसालैको दिनमा तपाईँ धरान लगायतका विभिन्न क्षेत्रहरूको अवलोकन भ्रमण गरेर फर्काउनु भयो र सम्भवतः तपाईँसँग मन्त्रीजी पनि हुनुहुन्थ्यो यसपालिको संसदमा तपाईँ नयाँ ढंगबाट नयाँ पार्टीबाट अगाडि बढ्दै गर्दाखेरि त्यस्तो केही महसुस भयो कि अथवा त्यो सांसदहरूको बुझाइको कमजोरी अथवा बुझाइको सकारात्मकता त्यसैमा निर्भर गर्दो रहेछ भन्ने लाग्छ
1: हजुर यस्तो भयो मलाई चाहिँ मैले सुनेको थिएँ समानुपातिक सांसद भनेको बेग्लै हुन्छ प्रत्यक्ष भनेको चाहिँ एकदम अब भनौँ न उनीहरूको बीचमै कन्फिडेन्स भनेकै डिफ्रेन्ट लेभल हुन्छ भन्ने चाहिँ मैले सुनेको थिएँ तर म एज अ समानुपातिक सांसद गइरहँदाखेरि यतिकै गएको भएदेखि सायद त्यस्तो हुन्थ्यो होला हामीले पनि पार्टीमा एउटा प्रारम्भिक चरणको इक्जामहरू हुन्थ्यो हाम्रो चाहिँ होइन त्यो इक्जामहरूमा चाहिँ तीन चार चरणको इक्जामहरू थियो त्यो इक्जामहरूमा म मजाले पास गरेर अब्बल श्रेणीमा पास भएको भन्छु आज म भोटिङदेखि लिएर हाम्रो जति पनि थियो त्योहरूमा चाहिँ म राम्रै पोजिसनमा सेकेन्ड थर्ड यस्तो महिलाहरूमा भएरै उछिन्दै उछिन्दै म अगाडि बढेको भएर चाहिँ एकदमै कन्फिडेन्स बढ्यो त्यस कारणले गर्दाखेरि म आफूलाई चाहिँ समानुपातिक सांसद भनेको चाहिँ अझ बढी पावर फिल हुन्छ क्या किनभने क्षेत्रगत सांसद भयो भने त क्षेत्रको लागि मात्रै हेर्ने हो समानुपातिक सांसद हामी देशैभरिको मुद्दा उठाउन सक्छौँ देशैभरिलाई हेर्नुपर्ने हुन्छ हामीमा झन् धेरै अभिभावक छ जस्तो मलाई फिल हुन्छ होइन तर पनि हाम्रो पार्टीले चाहिँ जुन जुन क्षेत्रमा आफ्नो प्रत्यक्ष सांसदहरूले उपविजेता हुनुभएको छ त्यो क्षेत्रमा चाहिँ हामीलाई क्षेत्रगत हिसाबमा समानुपातिक सांसदहरूलाई छुट्याइदिनु भएको छ सो यही क्रममा चाहिँ मलाई चाहिँ धरान परेको छ सुनसरी क्षेत्र नम्बर एक जहाँ मेरो जन्मघर त्यो पनि त्यतै पर्छ सो अब आफ्नै क्षेत्रको सेवा गर्ने मौका पाउँदाखेरि चाहिँ म एकदमै खुसी पनि छु र डेडिकेटेड रूपमा भनिहाले देशैभरिको कुराहरू छँदैछ हाम्रो काममा जिम्मेवारी
0: भनेको समानुपातिक सांसद हुन पाएकोमा तपाईँलाई अझ बढ्दा
1: गौरव महसुस छ र समानुपातिक सांसदले यहाँसम्म गर्न सक्छ है भन्ने कुराको एउटा दायरा हुन्छ नि त्यो दायरा चाहिँ तोड्न मन छ मलाई
0: भनेको त्यो उत्कृष्ट उदाहरण चाहिँ प्रस्तुत गर्न चाहनुहुन्छ
1: भोलिको दिनमा चाहिँ समानुपातिक सांसद रहिरहँदाखेरि सृजना श्रेष्ठले चाहिँ योसम्म गर्नुभयो भनेदेखि चाहिँ समानुपातिक सांसद चाहिँ कोही भन्दा कम हुँदैन भन्ने कुराको उदाहरण चाहिँ म दिन चाहन्छु
0: भनेपछि तपाईँलाई गुनासो अथवा केही विचार यो चाहिँ यस्तो भयो मान्यज्यू भनेर यो सुनसरीको मात्रै होइन देशैभरिबाट आउँछ कि कस्तो खालको हुन्छ
1: देशैभरिबाट आउँछ हामीलाई अनि सुनसरीमा काम गरिरहँदाखेरि अब यो सुनसरीको कुराहरू भयो धरान सुनसरीको धरान भनेको चाहिँ जहिले पनि एउटा सरकारको आँखा नपुगेकै भन्छु क्या म यति राम्रो ठाउँ छ होइन धेरै किसिमले क्या जस्तै भनिहाल्यो यो पर्यटकीय हिसाबले पनि त्यसलाई एकदमै नेपालकै एउटा बेस्ट डेस्टिनेसन बनाउन सक्छौँ होइन त्यस्तै गरेर शिक्षाको केस हेर्नुपर्दाखेरि विश्वविद्यालयहरू एउटै नगरमा चारवटा विश्वविद्यालय छ चार चारवटा विश्वविद्यालय एउटै ठाउँमा हुनु भनेको सानो कुरा होइन क्या जस्तै गरेर पूर्वाञ्चल इन्जिनियरिङ कलेज छ एग्रिकल्चर इन्जिनियरिङ त्यहाँबाट स्टार्ट भएको फुड टेक्नोलोजीको इन्जिनियरिङ कलेज हातेसार कलेज छ त्यसपछि बिपी कोइराला हस्पिटल्स भयो त्यस पछाडि संस्कृत विद्या यो पिण्डेश्वरी संस्कृत विद्यापीठ भनेर छ यो चार चारवटा विश्वविद्यालय एकै ठाउँमा भएको ठाउँ धराने होइन त्यो सँगसँगै पर्यटकीय क्षेत्रले अस्ति भर्खरै पनि मैले चाहिँ हाम्रो टिमले पर्यटन मन्त्रीलाई पनि लिएर हामी सुनसरीको सबै सुनसरीलाई चाहिँ एउटा धरान मात्र होइन सुनसरीको ओभरअल सुनसरीलाई नै हामीले चाहिँ पर्यटकीय सर्किटको रूपमा चाहिँ हामीले कसरी प्रमोट गर्न सक्छौँ त किनभने यस्तो जस्तै रामधुनी भयो होइन तपाईँको बुढाबाँध भयो कोशी टप्पुहरू त्यहीँ पर्छ त्यसपछि बराह क्षेत्र हुँदै अझ साउन महिनाको टाइममा चाहिँ पिण्डेश्वरीमा चाहिँ बराह क्षेत्र र विष्णुपादिकामा छुने नदी जस्तै कोका नदी र तपाईँको कोशी नदीको सङ्गमबाट पानी लिएर चाहिँ त्यो जल चढाउनको लागि पिण्डेश्वरीसम्म पुग्नुहुन्छ इन्डियाबाट यति धेरै धर्मको लागि बोलबमको लागि भनेर चाहिँ आउनुहुन्छ पर्यटकहरू त्यस पछाडि हाम्रो दन्तकाली एकदमै यो जस्तै सतीदेवीको दाँत पतन भएको ठाउँ भनेर चिनिन्छ पञ्चकन्या विजयपुर डाँडा भेरेटार भनेको यस्तो ठाउँ कि फेरि पाँच मिनट अगाडिको ठाउँ एकदमै गर्मी त्यहाँ पुगिसकेपछि पुरै क्लाइमेटै चेन्ज त्यो किसिमको अनुभव चाहिँ हामीले त्यो एकै ठाउँमा गर्न पाउँछौँ भने यस्तो किसिमको पर्यटकीय सर्किट बनाउन सक्ने ठाउँलाई पनि हामीले काम गर्न नसकेको कारणले गर्दाखेरि त्यो देखिएकै छैन, मान्छेले चिनेकै छैन। एउटा हामीले चाहिँ इकोनोमीसँग जोड्यौँ भने यसलाई हामी त धरानको मात्र इकोनोमी बढ्ने होइन, त पुरै देशको इकोनोमीमा हामी काम गर्न सक्छौँ यसलाई लिएर, यो कुराहरू छ। त्यस कारणले गर्दाखेरि चाहिँ यसमा मैले धेरै काम गरिसकेँ।
0: त्यसो भए धरान अथवा इटहरीले तपाईँबाट के कति चाहिँ अपेक्षा गर्दा राम्रो हुन्छ, के दिन चाहनुहुन्छ आफ्नो जुन क्षेत्र परेको छ?
1: मैले त यस्तो मैले सक्ने चाहिँ समन्वयको काम गरिदिइरहेको छु।
0: त्यहाँ बाँकी भनेको विकास निर्माण हो कि बजेटको कुरा हो कि के कुरा अलिक बढी चाहिन्छ?
1: यस्तो हुन्छ सर, मैले जब बुझेँ एज अ सांसद भइसकेपछि बजेट मात्रै ल्याएर पनि हुँदैन, त्यसको सहीसँग कार्यान्वयन पनि हुन पर्यो होइन। जस्तै अब अहिले सकेसम्म मैले अब धेरै कुराहरूमा जस्तै पर्यटकीय सेक्टरमा पनि मन्त्रीज्यूहरूसँग कुराकानी गरेर सबभन्दा बढी त धरान भनेको पानीको समस्या त्यहाँनिर पानीको लागि र तपाईँको बीपी कोइराला हस्पिटल्सको लागि चाहिँ मैले एकदमै धेरै यो 3 महिनामा चाहिँ कोसिस गरेको हो र धेरै फलोअप गर्दा हाम्रो सामान्यज्यू प्रधानमन्त्रीज्यूले पनि इटरीको एउटा बेलामा आएर सम्बोधनै गरिदिनु भएको थियो। हामी जितिसके पछाडि चाहिँ हामी धरानवासीलाई चाहिँ पानी खुवाउँछौँ भन्ने हिसाबमा र त्यही सम्बोधन अनुसारले उहाँले चाहिँ कोसीको पानीको बजेट पनि पारिदिनु भएको छ होइन, हामी एकदमै खुसी छौँ त्यसको कारणले गर्दाखेरि।
0: जस्तो अहिले घर परिवारबाट यसको नैतिक शिक्षा नैतिक रूपमा यसलाई सिकाउन सकियो भने भन्ने धेरै बहस पनि भइरहेको छ, तपाईँलाई के लाग्छ के कुरा हामीले परिवारबाटै अथवा घरबाटै सिकाउँदै अगाडि बढ्यौं भने अपराधका घटनाहरू घट्न सक्छन्?
1: कानून मात्रै कडा गरेर पनि हुँदैन हजुर, यसमा यसको लागि चाहिँ हामी समाजबाटै बुझ्नुपर्छ क्या। छोरीलाई हामीले सुरक्षित रहन सिकायौं होइन, मेरो मम्मीहरूले पनि मलाई चाहिँ ल बाहिर रातिसम्म नबस है भन्न सिकाउनु भयो होला होइन, यसो लुगा नलगा भन्न सिकाउनु भयो होला, नचिनेको मान्छेसँग नबोल है भन्न सिकाउनु भयो होला। तर हाम्रो समाजमा हामीले छोराहरूलाई चाहिँ कहिले पनि सिकाएनौँ कि सम्मान गर्नुपर्छ, नारीहरूको सम्मान गर्नुपर्छ, नो भनेको नो हो होइन। एउटा हस्बेन्ड वाइफमा पनि इफ वाइफले नो भन्छ भने द्याट मिन्स नो भन्ने कुराहरू चाहिँ हामीले त्यो किसिमको जनचेतना हाम्रो बच्चा बेलादेखि नै उहाँहरूलाई नसिकाएको कारणले पनि हो कि, र अर्को कुरा चाहिँ बेरोजगारीको कुरा भनौँ होइन, शिक्षाको अभावको कुराहरू, जति पनि पीडकहरू छन् उहाँहरूको सर्वेक्षण गरेर हेर्दाखेरि चाहिँ उहाँहरू भनेको चाहिँ कि त नपढेको मान्छेहरू हुन्छ होइन, कि त अब बेरोजगारहरू हुन्छ, कि त लागु पदार्थ सेवन गर्ने मान्छेहरू हुन्छ, अलिकति साइकोटाइपको मान्छेहरूले चाहिँ त्यो विभत्स तरिकाले चाहिँ बलात्कारपछि हत्या पनि गरिरहेको हुन्छ भने यो सबै कुराहरूलाई चाहिँ हामीले एउटा पहिला सुरुमा चाहिँ के कारणले भइरहेको छ, कस्तो प्रवृत्तिको मान्छेहरू यसमा लागि परेका छन् भने त्यसको चाहिँ सर्वेक्षण हुनपर्छ र त्यसमा हामीले काम गर्नुपर्छ। त्यो भयो भनेदेखि चाहिँ लङ टर्मको लागि सल्युसन हुन्छ जस्तो लाग्छ मलाई, र सँगसँगै कानून पनि हामीले कडाभन्दा कडा कानून यसमा चाहिँ परिमार्जन गर्नै पर्ने हुन्छ, त्यसको लागि हामी परिरहेको छौँ। र सामाजिक दायित्व पनि हुन्छ, हामीले एउटा फ्यामिलीको दायित्व पनि हुन्छ, मैले मेरो छोरा छ भने छोरालाई सिकाउने कर्तव्य मेरो आफ्नो पनि हुन्छ। छोरा र छोरीमा विभेद घरबाट स्टार्ट हुन्छ कि, छोरीलाई हामीले जानी नजाने क्या, यो किनभने मेरो मम्मीले त्यही गर्नुभयो र मैले पनि त्यही गरिरहेको हुन्छु कि, यो हामीले अन्जानमा गरिरहेको छ। हाम्रो एउटा सबकन्सियस माइन्डमा चाहिँ छोरी मान्छेले चाहिँ सुरक्षित भएर बस्नुपर्छ, हामी आफूलाई सेक्युर फिल गर्दैनौँ, आफन्तकै बीचमा पनि हामीलाई सेक्युर फिल गर्दैनौँ, कसैले हेर्ने बलात्कारै गर्नुपर्छ भन्ने पनि छैन, कसैको हेराइले पनि हामी बलात्कृत भइरहेको हुन्छौँ होइन। त्यो कुरालाई चाहिँ मैले एकदमै धेरै छोरी बच्चाहरूलाई हरेक फिल्डमा गएर चाहिँ मैले त्यसको उहाँहरूसँग कुरा लिन खोजिरहेको हुन्छु भने यति धेरै अहिलेको नानीहरू पनि यति धेरै उहाँहरू पीड़ित हुनुहुन्छ, अहिले साइबर बुलिङको कुराहरूदेखि लिएर अहिलेको 6 तपाईँको 10 पढ्ने छोरी बच्चाहरू यति धेरै यो साइबर बुलिङमा परेको छन्। अस्ति भर्खर पनि मैले हाम्रो यो साइबर सेक्युरिटीको युनिटसँग बसेर कुराहरू गरेको छु, यसमा पनि मैले चाहिँ शिक्षा स्कूलको लेभल 7 सिलेबसमै राखेर चाहिँ यस्तो किसिमको भयो भने के गर्ने भन्ने कुराहरूको चाहिँ राख्नुपर्छ भनेर मैले सदनमा पनि आवाज उठाएको छु यसमा, किनभने यो धेरै छ, जति प्रविधि बढ्दै गयो होइन, जस्तै किनभने यसमा चाहिँ पीडकहरूले पनि विभिन्न किसिमका प्रक्रियाहरू हेरेर बुझेर त्यसलाई चाहिँ अनि लगाउन खोज्ने प्र्याक्टिकली के कस्तो हुँदो रहेछ भनेर लगाउन खोज्ने पनि बढिरहेको छ भने कहाँनिर हामीले रोक्न सकिरहेको छैनौँ त, समाज कहाँ गइरहेको छ त भन्ने कुराहरू हामीले बुझेर यसलाई पनि हामीले परिमार्जन गर्दै लैजानुपर्ने हुन्छ। एउटा आमाको कर्तव्य हुन्छ, त्यसमा एउटा समाजको कर्तव्य हुन्छ, एउटा बुवाको कर्तव्य हुन्छ, र दाजुभाइ सबैजना मिलेर बनेको एउटा समाज हुन्छ, त्यो समाजले चाहिँ केटा र केटीलाई भन्ने कुराहरू चाहिँ के किसिमको हुन्छ भन्ने कुरा आफूले पनि बुझ्नुपर्ने हुन्छ। हाम्रो छोरालाई पनि जुन दिनुपर्ने शिक्षाहरू चाहिँ हामीले दिनलाई चाहिँ चुक्नु हुँदैन भन्ने लाग्छ, र त्यो सँगसँगै कानून पनि फितलो भएको कारणले गर्दाखेरि चाहिँ यो भइरहेको, त्यसको लागि चाहिँ कानून चाहिँ कडाभन्दा कडा कानून हुनुपर्छ। यो एउटै किसिमको कानून, यो जुन कानून छ त्यो कानूनले चाहिँ मान्छेहरू डराउँदैन जस्तो लाग्छ, र यो कानून भइरहेको यो अपराध रोकिँदैन।
0: कुराकानीको लागि समयको लागि यहाँलाई धेरै धन्यवाद समानेज्यू।
1: हजुर। धन्यवाद हजुरलाई पनि धेरै धेरै धन्यवाद मलाई यहाँ आएर केही कुराहरू आफ्नो राख्न दिनुभएकोमा र अब मेरो आफ्नो जुन सदनको एक्सपिरियन्सहरू हजुरले एउटा राख्ने मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद
0: हस् धेरै धन्यवाद यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ आजको संवाद श्रृंखला हेलो सांसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सृजना श्रेष्ठसँग कुराकानी गर्यौं र अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लगायतका अरू सामग्रीहरू लिएर उपस्थित हुनेछौ तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस् नमस्कार
2: काका
3: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
2: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
3: ए बुद्ध फाइबर कान्छोले पनि त्यही भन्थ्यो
4: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 9857021757 र 9842969228
5: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्क देखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याब को ठीक पछाडी मोबाइल 9806637111 र 9806621354

0: कहाँ जित्नु भएको छ? अब फाइनल जित्नु छ त
1: हामीले, फाइनल जित्ने नजित्ने या हामीले सबैको मन जित्ने नजित्ने भन्दा पनि देशले जित्नु पर्यो। महत्वपूर्ण कुरा भनेको जनताको अवस्था बदल्नको लागि सरकारले शासक होइन सेवक भएर काम गर्नु पर्यो, र जनताले पनि कुनै व्यक्ति र विचारको झोला नबोकी जिम्मेवार नागरिकको रूपमा राज्यसँग अधिकारको पनि कुरा गरौं र राज्यप्रतिको कर्तव्य पनि पूरा गरौं, किनकि हाम्रो लागि ज्यानको बलिदानी दिने शहीदहरूले हेरिरहेका छन्।

0: ओहो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
0: ल, बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
3: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
0: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845429014। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ गोरकट्टा।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
5: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल

0: पर फोन नम्बर 071-531-641 535-641।
1: ए दिल कुमारी, आज त काम गर्ने जागरै छैन।
2: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
3: ओ दिल कुमारी सुन्तली, के गरेको? यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
0: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
4: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
5: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नी?
4: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ? पनि नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न। तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
6: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित?
7: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सासुरको मेसो खोज्दैछौ क्या?
6: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
8: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
6: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
9: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
10: सबै मिलाइ खुवाऊ।
9: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
11: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
12: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
13: स्वास्थ्यमा बटवल,
14: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
13: असल अभ्यासदेखि निकेका कुरा,
14: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
13: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
14: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
13: कार्यक्रम स्वास्थ्यमा बुटवल।

0: मार्फत चर्चा परिचर्चा तीज विशेष कार्यक्रम 2083 मा तिरुत्तमा नगरपालिका वडा नम्बर 1, 5 र 9 को आयोजना
1: ध्रुव तारा युवा क्लब को सह आयोजना तथा रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलीविजन को सह कार्यमा खुल्ला तीज गीत कार्यक्रम 2083
0: यही भदौ 19 गते शुक्रबार
1: स्थान तिलोत्तमा नगरपालिका वडा नम्बर 5, 1 र 9 को संगम स्थल प्रेम नगर चौपारी
0: समय बिहान 11:30 बजेबाट
1: पुनश्च सम्पूर्ण सहभागी टीमहरूलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउ
3: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउ
3: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
2: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ।
1: लेबनानमा भएको आक्रमणमा एक महिलाको मृत्यु, सजना घाइते।
2: र नेपाली एमएमए फाइटर रविन्द्र ठाटले रोड टु यूएफसी को सेमी फाइनलमा न्यूजील्याण्डका मार्कोटसँग प्रतिस्पर्धा गर्दै
3: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। रसुवाको भोटेकुसे बाढ़ीमा सम्पर्कविहीनहरूको आज पनि बिहानैदेखि खोजी कार्य शुरू गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना स्थानीय समयको सहभागितामा आज पनि खोजी राहत तथा उद्धारको कार्यक्रम जारी छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार राहत तथा खोजी कार्यका लागि हालसम्म नेपाल प्रहरीका मात्रै 4348 जना प्रहरी परिचालन गरिएको छ। प्रहरीले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार रसुवा विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 469 पुगेको छ। प्रहरीका अनुसार 469 शवमध्ये सबैभन्दा धेरै चितवनमा 178 जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा 110, गोर्खामा 44 जना विभिन्न मानव अंगसहित, नुवाकोट 37, धादिङमा 33 जना, तनहुँमा 28 जना, नवलपरासी पश्चिममा 27 जना र रसुवामा 12 जनाको शव भेटिएको छ। 1545 जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएका घाइतेहरूको नुवाकोटका त्रिशुली अस्पताल र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरूको संख्या 84 छ।
2: त्रिशुली तथा नारायणी नदी किनारमा भेटिएका 102 शव पहिचान तथा परीक्षणको लागि पोखरा लगिएको छ। भोटेकोसीले बगाएकाको खोजीका क्रममा सुरक्षाकर्मी र स्थानीयले धादिङ, गोर्खा, तनहुँ र पूर्वी नवलपरासी लगायत जिल्लामा फेला पारेका शव व्यवस्थापन तथा परीक्षण गर्ने व्यवस्था नभएपछि पोखरा लगिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो। बिहिबार राति पूर्वी नवलपरासीबाट 41, तनहुँबाट 23, गोर्खाबाट 11, धादिङबाट 27 शव ल्याइएका तथा तीनको व्यवस्थापन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको जानकारी दिँदै उहाँले तनहुँका विभिन्न स्थानमा भेटिएका 9 शव भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणपछि मणिपाल शिक्षण अस्पतालमा पठाइएको छ। पोखराका सरकारी तथा निजी अस्पतालमा गरी 88 शव व्यवस्थापनको क्षमता छ। शवको परीक्षण गरी पहिचानको लागि सार्वजनिक सूचना जारी गर्ने तयारीमा स्थानीय प्रशासन लागेको छ।
1: रसुवा बाढ़ीपछिको उद्धार राहत तथा खोजी कार्य लगायतका समसामयिक विषयमा आवश्यक निर्णय लिन आज मन्त्री परिषद बैठक बस्दैछ। विनाशकारी बाढ़ीको कहर हिजो प्रत्यक्ष अवलोकन गर्न नुवाकोट पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद बैठक बोलाउनु भएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बिहान 11 बजेका लागि प्रधानमन्त्री शाहले बैठक बोलाउनु भएको उहाँका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो।
2: भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ी र पहिरोबाट भएको जनधनको क्षतिप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गहिरो दुःख व्यक्त गर्नुभएको छ। व्हाइट हाउसमा संचारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले नेपालको वर्तमान नेतृत्वसँग आपतकालीन विषयमा कुराकानी भइसकेको जानकारी दिनुभयो। बाढ़ीले मचाएको ताण्डवबारे बोल्दै ट्रम्पले त्यो असाधारण र डरलाग्दो अवस्था बनेको र लेदोसहितको भेलले निकै बलिया र पक्की घरलाई समेत सहजै बगाएको उल्लेख गर्नुभयो। साथै सो प्रभावित क्षेत्रमा दर्जनौं अमेरिकी नागरिकहरू पनि रहेको भन्दै ट्रम्पले उनीहरूको सुरक्षित उद्धार तथा खोजी कार्यमा आफ्नो सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। नेपाल सरकारले अनुरोध गरे बमोजिम आवश्यक जुनसुकै किसिमको राहत उपलब्ध गराउन अमेरिका तयार रहेको उहाँको भनाइ छ। यसअघि अमेरिकी विदेश मन्त्रालयले आपतकालीन राहतको लागि 5,00,000 अमेरिकी डलर सहयोग घोषणा गर्नुका साथै विज्ञ उद्धार टोली परिचालन गरिसकेको जनाएको छ।
1: काठमाडौँ मुगली नारायणगढ़ सड़क खण्ड अन्तर्गत पृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन। रसुवाको कोशी नदीमा आएको विनाशकारी बाढ़ीले पृथ्वी राजमार्गको धादिङको गल्छी गाउँपालिका र गजुरी गाउँपालिकाका विभिन्न खण्डमा लेदो थुपारेपछि अस्तिदेखि सड़क अवरूद्ध छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीको दुई स्थान र गल्छी गाउँपालिकाको एक ठाउँमा बाढ़ीले थुपारेको लेदो पन्छाउन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ। लेदो थुप्रिएको ठाउँमा उपकरणहरू प्रयोग गरी लेदो हटाउने काम हिजो दिनभर गरिए पनि अझै पूर्ण रूपमा सफा हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। आज दिनभरिमा सड़क खुलाउने गरी काम तीव्र गतिमा भइरहेको जनाइएको छ। काठमाडौँको नागढुङ्गादेखि मुगलिनसम्मको सड़क खण्ड बाढ़ीको सम्भावित जोखिमका कारण गत भदौ 10 गतेदेखि नै पूर्ण रूपमा बन्द हुँदा उपत्यका भित्रिने र बाहिरिने मुख्य नाका ठप्प प्राय छ।
2: भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा जोड़िने करिब 40 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बाढ़ीले बेत्रावती मैलुङ हुँदै सेप्रोब्यासी रसुवागढ़ी जोड़ने सड़क खण्ड ठप्प पारेको हो। यस्तै गल्छीदेखि त्रिशुलीसम्मको करिब 10 किलोमिटर सड़क पनि बन्द छ। पृथ्वी राजमार्ग अन्तर्गत करिब 13 किलोमिटर सड़क खण्ड लेदोले ढाकिएको छ। अहिले लेदो पन्छाएर यातायात सुचारू गराउने कार्यलाई प्राथमिकतामा राखिएको सड़क विभागले जनाएको छ। बाढ़ीले नेपाल चीन जोड़ने प्रमुख नाका क्षेत्रका 40 पुल पूर्ण रूपमा ढालेको छ। अहिले 50 मिटरसम्म लम्बाईका 7 मात्रै बेली ब्रिज मौजदार त छन्। आवश्यकता र सम्भाव्यताका अध्ययन गरी ती बेली ब्रिज जडान गर्ने तयारी भइरहेको छ। बाँकी क्षतिग्रस्त स्थानको लागि भारत र चीन सरकारले तत्काल बेली ब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। पहिलो चरणमा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई पुनः सड़क सञ्जालमा जोड़ने गरी द्रुत गतिमा काम अगाडि बढ़ाइएको विभागले जनाएको छ। जसका लागि बेत्रावतीमा बेली ब्रिज हाल्ने तयारी छ। बेत्रावतीसम्मको सड़क नखुलेसम्म धुन्चे हुँदै सेप्रुभ्यासी पुग्न सक्ने अवस्था रहेको छैन। सड़क खुलाउने कार्यलाई तीव्रता दिन सरकारी 10 र निजी क्षेत्रका 10 गरी 20 भारी उपकरण परिचालन गरिएको सड़क विभागले जनाएको छ। सरकारले क्षति भएका सड़क तथा पुलको पुननिर्माण तथा यातायात सञ्चालनलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: मार्बल का सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेंस अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित रोगाड ब्रान्ड साथै मार्बल का यूपीपीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भर।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। नव यज्ञोपदित अर्थात जनाई तथा रक्षाबन्धन धारण गरी आज जनै पूर्णिमा पर्व मनाइदिछ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक हिन्दू सनातन धर्मावलम्बीले नदी ताल तलाव पोखरीमा गई स्नान गरेर गुरू पुरोहितबाट रक्षा सूत्र बाँध्ने प्रचलन छ। ब्राह्मण क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले जनाई फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ। रक्षाबन्धन बाँध्दा एवं नयाँ जनाई फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर बसन्तपुर स्थित अशोक विनायक लगायत बागमती नदीको किनार र काठमाडौँ उपत्यका लगायत देशभर मठ मन्दिरमा भक्तजनको भीड़ लाग्ने गर्छ। यस्तै आज 11 थरीका गिरागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ। यसरी क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रैदेखि तापको संचार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ। नेवार समुदायले आजको दिनलाई क्वाँटी पुण्यको रूपमा मनाउँछन्। नेपालको तराई क्षेत्रमा भने आजका दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाउँदैछन्। यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ। अहिले यो परम्परा पहाड़ी क्षेत्रमा पनि बढ़न थालेको छ। तामाङ समुदायले आजको दिनलाई गुनिङ्याको नाममा नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गरी ज्ञान दिवसको रूपमा मनाउँछन्। बोन धर्मगुरूहरू गोसाईकुण्ड, पाँच पोखरी, सैलुङ, तेमाल र ललितपुरको कुम्भेश्वर मन्दिरमा जाने गर्छन्। आज काठमाडौँको उत्तर पूर्वी भेकमा रहेको मणिच्यूट रसुवाको गोसाईकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोको पाँच पोखरी, धनुषाको जनकपुर धाम, धनुषसागर र गंगा सागर, जुम्लाको दान साधु एवं नवलपरासीको त्रिवेणी धाम लगायतका ताल पोखरी र कुण्डमा मेला लाग्ने गर्छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। युद्धविरामका बावजूद इजरायलले आफ्ना छिमेकी देशमाथिको आक्रमण जारी राखेको छ। सिरियाको आधिकारिक समाचार संस्था सानाका अनुसार इजरायली सेनाले दमास्कसको पश्चिमी उपनगरस्थित बेत जिन्न र रेड हिल्स क्षेत्रको कृषिभूमिमा दुईवटा मोटार सेल प्रहार गरेको छ। यस आक्रमणबाट कुनै मानवीय क्षति नभए पनि सिरियाले अन्तर्राष्ट्रिय कानून विपरीतको यस कदमको विरोध गर्दै आफ्नो भूभागबाट इजरायली सेनाको पूर्ण फिर्ता हुनुपर्ने माग दोहोर्याएको छ। उता लेबनानको दक्षिणी क्षेत्र स्थित नबाइटिया जिल्लामा इजरायली लड़ाकू विमानले गरेको हवाई आक्रमणमा एक महिलाको मृत्यु भएको छ भने अन्य छजना घाइते भएका छन्। अरब सालिम र नखौरा क्षेत्रमा भएका ती आक्रमण हिजबुल्लाहले इजरायली क्षेत्रतर्फ ड्रोन प्रहार गरेको भनिएको बदलामा भएको इजरायली सेनाले जनाएको छ। यसैबीच इजरायली सेनाले वेस्ट ब्याङ्क क्षेत्रमा गैराती धरपकड़ गरेको अल जजिराले जनाएको छ। धरपकड़ र अश्रु ग्यास प्रहारका कारण कयौं मानिस श्वास प्रश्वासको समस्याबाट पीड़ित भएका छन्। प्रहार गरिएका ग्यास क्यान्सरका कारण मानिसहरू घरहरू नजिकै आगलागी समेत भएको बताइएको छ।
2: अब खेल समाचार। नेपाली मिक्स मार्शल आर्ट्स एमएमए फाइटर रविन्द्र ढाटले रोड टू यूएफसी सीजन पाँचको सेमी फाइनलमा आज न्यूजील्याण्डका अपराजित फाइटर काशिप मर्डोकसँग प्रतिस्पर्धा गर्दैछन्। रविन्द्र र मर्डोक बीचको प्रतिस्पर्धा चीनको सांघाई स्थित अक्टागनमा आज अपरान्ह पौने तीन बजे शुरू हुनेछ। दुवै फाइटरको व्यावसायिक प्रदर्शन उत्कृष्ट रहेकोले सेमी फाइनल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। बजाङ्गी बाघ उपनामले परिचित रविन्द्रले व्यावसायिक एमएमए करियरमा हालसम्म बान्ट मवेट विधामा खेलेका 10 मध्ये 9 खेलमा जितेका छन्। सन् 2023मा इस्माइल खानसँग पराजित भएपछि रविन्द्रले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। गत वर्ष भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट 17मा भारतका चर्चित फाइटर चुन रेङ कोरियनलाई तेस्रो चरणमा नकआउट गर्दै उनले बान्टम वाइट उपाधि जितेका थिए। उक्त जीतसँगै रविन्द्र म्याट्रिक फाइट नाइटको बान्टम वाइट उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका थिए। रविन्द्रका प्रतिद्वन्दी काशिप मर्डोक पनि अपराजित यात्रामा छन्। उनले आफ्नो व्यावसायिक एमएमए करियरमा अहिलेसम्म कुनै खेल हारेका छैनन्। मर्डोकले गत मेमा रोड टू यूएफसी सीजन पाँचको क्वार्टर फाइनलमा जापानका युनोसुके मिनामीलाई पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएका हुन्।
1: अब मौसम। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखाको प्रभावले हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी बागमती लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मध्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच चीनतर्फबाट नदी थुनिएर ताल बनेकाले भुटेको सिउँदै बाढ़ी आउने जोखिम कायमै रहेकाले सचेत रहन अनुरोध गरिएको छ। भदौ 10मा बाढ़ी सृजना भएको स्थानमा ताल बनेको जनाइएको छ। उक्त ताल बढ़ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको भन्दै बाढ़ी पूर्वानुमान महाशाखाले हिजैदेखि सूचना जारी गरेको छ। अर्को सूचना जारी नहुँदासम्म भुटेको सिउँ नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु उद्धार कार्यमा खटिने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: रसुवा बाढ़ीमा परेकाहरूका आज पनि बिहानैदेखि खोजी शुरू। 479 जनाको शव फेला। 102 शव परीक्षणको लागि पोखरा लगियो।
1: पृथ्वी राजमार्गको लेदो बन्छाउने क्रम जारी। अझै सञ्चालनमा आएन रसुवा जोड्ने 40 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त।
2: राहत र उद्धार बारे थप निर्णय गर्न मन्त्री परिषद बैठक बस्दै नेपाललाई जस्तोसुकै सहयोगको लागि तयार रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई।
1: सिरियामा इजरायली सेनाद्वारा दुईवटा मोटार सेल प्रहार। लेबनानमा भएको आक्रमणमा एक महिलाको मृत्यु, छजना घाइते।
2: र नेपाली एमएमए फाइटर रविन्द्र ढाटले रोड टू यूएफसी को सेमी फाइनल में न्यूजीलैंड का मर्डोक संग प्रतिस्पर्धा करते
1: थाहा संचार नेटवर्क ले काठमाडौं में तैयार पारे बिहान 9 बजे थाहा खबर सकियो संचुर रविन्द्र बिदा हुन्छु नमस्कार
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस् हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar

0: मानव देश विकल तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा देशमा पुर्याउलान्। होस गरौं, कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
7: ए,
8: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए,
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
3: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
2: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
3: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
4: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
3: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
5: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
7: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
6: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
7: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
6: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
7: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
6: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
8: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: सीसीटी कलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071-410-380 071-410-479 मोबाइल 9875-70-85-188 9875-70-20752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
1: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खेबा, फेरि दौडिँदै कता हो?
2: ए, क्रिम्सनमा गएको सब ठिक ठाक। अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक।
1: सम्पर्क क्रिम्सन अस्पताल तिरोप्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
3: हाय दैव, फेरि मदर खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
4: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
5: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
3: आज हामीले एउटा ठूलो पाठ सिक्यौं। मदिराले सुख होइन, दुःख मात्रै ल्याउँछ।
4: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
6: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
7: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
8: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
9: ए जान्त जान्त
5: होइन, के भयो बाबु?
10: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
5: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
7: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
11: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
12: होइन, के खुसीको खबर हो दाजु?
11: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
12: हो र?
11: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-823।
13: हो, घर पनि कति राम्रो बनेछ, चिटिक्कै भएछ।
14: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
15: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
13: ल,
8: बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
9: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
8: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलोतमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनाऊ।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।

0: सधैँ हतार हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
1: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
0: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
0: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 0175620169। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
2: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
3: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
4: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
3: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
5: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
7: हाम्रा सेवाहरू
5: जनरल फिजिसियन,
7: स्त्री तथा प्रसुति,
5: बाल रोग,
7: छाला तथा यौन रोग,
5: हार जोड्ने नसा तथा बाथ रोग,
7: टाउको तथा मनोरोग,
5: नाक कान घाँटी,
7: जनरल सर्जरी,
5: भिडियो एक्सरे,
7: डिजिटल एक्सरे,
5: ईसीजी,
7: डेन्टल तथा प्याथोलोजी,
5: फिजियोथेरापी
7: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
8: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
9: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
10: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
11: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175628832, मोबाइल
12: 98570021835।
13: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
14: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दै छौ क्या।
13: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवै।

0: तथा पहिला जातका फलफूल पनि खुवाई तपाईले नि
1: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दूध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ
2: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: स्वास्थ्यमा बटवल
2: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यासदेखि नीतिका कुरा,
2: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल।

0: खुल्ला तीज गीत कार्यक्रम 2083
1: परम्परा र मौलिकपनको जगेर्ना विकृतिको हार सुसंस्कृत समाज र सभ्य व्यवहार अब गीत मार्फत चर्चा परिचर्चा तीज विशेष कार्यक्रम 2083 तिलुत्तमा नगरपालिका वडा नम्बर 1, 5 र 9 को आयोजना
0: ध्रुव तारा युवा क्लबको सह आयोजना तथा रेडियो लुम्बिनी एवं तिलुत्तमा टेलिभिजनको सह कार्यमा खुल्ला तीज गीत कार्यक्रम 2083
1: यही भदौ 19 गते शुक्रबार
0: स्थान तिलुत्तमा नगरपालिका वडा नम्बर 5, 1 र 9 को संगम स्थल प्रेम नगर चौपारी
1: समय बिहान 11:30 बजेबाट
2: पुनश्च सम्पूर्ण सहभागी टिमहरूलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ

0: साउजी गुटखा दिनु न।
1: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
2: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई रु 10,000, अन्य व्यवसायीलाई रु 1,500, दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000, अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: मिठा सुगुलनु
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
2: हेलो
3: हेलो
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ पठाउनुहोस् है। ए ए नानी छोरी
4: हजुर
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: लो दिन त। हेलो भन्नुहोस् त।
2: हेलो हजुर
4: हजुर
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले, मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने।
3: ए नानी के भने रहेछ, के भयो
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल किन दिन्थे।
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
9: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
8: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
9: अँ है बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
8: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
9: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
8: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
9: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौं। हुन्न त
8: हुन्छ
10: हुन्छ ल हुन्छ।
9: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको, हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
9: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
8: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन, घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
9: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आओ त, यता यो ठूलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
9: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन,
0: सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
0: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
12: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
10: के रे, नानी त भर्खर 17 की लागि होइन र?
12: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
10: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
12: ए हो र?
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
15: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
16: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
17: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
18: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
19: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
18: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
19: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
18: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
19: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने भने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक समस्याबाट बच्ने उपायहरू।
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
4: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
4: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
5: असल साथीहरूसँग मात्रै संगत गरौं।
4: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
5: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
4: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
7: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्यारो भ्रामक सूचना हुन सक्छ, यसै नाति न, यसो त जसले लेखिहाल्छ नि।
6: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
10: नेपाल सरकार विज्ञापन हो।
11: किन आँखा मिचेको मिचे गरेको?
12: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
11: धेरै समय मोबाइल चलाएपछि क्या
12: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
11: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
12: ए, त्यसो भए किन के गर्ने त?
11: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
12: बुझेँ।
11: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
13: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
12: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
13: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
14: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
15: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
16: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
13: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
17: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
18: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकी बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
20: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारी लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंश उपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
21: ओहो ला
22: ल ल ल ल मरेँ के हो?
21: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
22: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
21: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
22: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
21: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
23: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
24: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: नमस्ते डाक्टर साहब।
27: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
26: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
27: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
26: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
27: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
26: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब.
27: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
26: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
27: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
24: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
25: नेपाल सरकार, विज्ञापन बोर्ड.
1: Peace on Sunday, come on, Lumini.

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊं।
0: नेपाल सरकार विज्ञापन हो।
2: ए दाई, ए दाई, पख्नुस् त, पख्नुस्। के गर्नु भएको?
3: देख्नु भएन, औषधि हालेको।
2: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
3: हजुर,
2: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै नै जोखिम हुन्छ है? क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन हो। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन बो। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आग ना लागे देवा जाए और आग लागे से चलाक रहा जाए। खाना बनाए के बाद आग, गैस चूल्हा, स्टोव और हीटर अच्छा से बंद करा जाए। सिलेंडर के रेगुलेटर, पाइप और चूल्हा से गैस लीक होता है कि नहीं होता है, एक ठीक से चेक जांच करा जाए। गैस के गंध आए पे उका व्यवस्था ना करा जाए। सलाई, लाइटर लड़की बच्चन के पहुँच से दूर रखा जाए। लकड़ी जलाए की खाना बनाए के बाद पानी से छीटा मार के ओका बुझाई देवा जाए। सिगरेट, तंबाकू, चीलम बीड़ी ना पिया जाए। अगर पिया जाए तो ओका अच्छा से बुझाई देवा जाए। बिजली के तार, प्लग, स्विच और वायरिंग ठीक अवस्था में है कि नहीं है, चेक जांच करा जाए। घर बस्ती के नजदीक के पोखरी, टैंकी और कोनो भी तरीका से पानी के जुगाड़ करा जाए। आग लागी और विपत से बचे के लिए चलाक बना जाए। हवा हुरी से होए वाला क्षति कम करे के लिए पहले तैयारी करा जाए और उकरे लिए सतर्कता अपनावा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
7: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
8: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
9: सफलता अनि संघर्षका कथा।
10: म दृष्टिहीन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
7: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
11: रेडियो लुम्बिनी र तिनोतमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
12: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
13: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
12: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
13: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
12: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
13: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौ।
12: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
14: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
15: शुभारम्भ डिजिटल म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: नानीले अहिलेसम्म सुतिरहेको छन्। ए कमला कमला, छिटो र स्कुल जानु भयो।
1: के भा, हजुरको बहिनीको तैले पनि यस्तै नाटक हेरेर त वाक्क लागिसक्यो।

0: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
1: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
0: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
2: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
1: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
2: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
3: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
5: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्।
6: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
7: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
8: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
4: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
8: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
9: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
4: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
10: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9472812882 र 9470724870।
11: उत्सवको पर्व
12: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
11: एसबीएसबी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
12: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
11: फोन नम्बर 071542669
13: साउजी क्यूआर भयो
14: है? ए, भक्नुस् त, मेसेज आएको छैन।
15: घरी एसएमएस

0: पनि कति राम्रो बनेछ, छिपिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
6: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
5: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
5: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 9857042471, फोन 0175620169। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही।
7: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
8: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
9: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुक ढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ्ने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
7: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806317111 र 9806621354।
10: बिटो शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जागरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घरजग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9570-24-344, 9570-35-227 र 9570-73-220।
9: ओ मिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
10: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नी?
9: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ? पनि नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
11: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफितै?
12: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
11: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
13: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
11: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
14: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
15: सबै मिलाई खुवाऊ।
14: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
16: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
17: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
18: सुन, हाम्रो मम्मीले भन्नुभएको, ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
19: हो र? होइन होला त्यस्तो त।
20: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
19: के भएन मिस,
20: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000-1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
19: हुन्छ।
21: बोक्सी अन्धविश्वास हो,
15: बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
18: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
22: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
18: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
22: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
18: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
22: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
23: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
21: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
18: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
22: 3 दिन भयो।
18: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
22: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
18: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
22: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
24: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
18: भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
15: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
25: स्वास्थ्यमा बटवल,
26: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
25: असल अभ्यासदेखि नीतिका कुरा,
26: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
25: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz।
26: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
25: कार्यक्रम स्वास्थ्यमा बुटवल।

0: खुल्ला तीज गीत कार्यक्रम 2083
1: परम्परा र मौलिकपनको जगेर्ना विकृतिको हार सुसंस्कृत समाज र सभ्य व्यवहार अब गीत मार्फत चर्चा परिचर्चा तीज विशेष कार्यक्रम 2083 तिलुत्तमा नगरपालिका वडा नम्बर 1, 5 र 9 आयोजना
0: ध्रुव तारा युवा क्लबको सह आयोजना तथा रेडियो लुम्बिनी एवं तिलुत्तमा टेलिभिजनको सहकार्यमा खुल्ला तीज गीत कार्यक्रम 2083
1: यही भदौ 19 गते शुक्रबार
0: स्थान तिलुत्तमा नगरपालिका वडा नम्बर 5, 1 र 9 को संगम स्थल प्रेम नगर चौपारी
1: समय बिहान 11:30 बजेबाट
2: पुनश्च सम्पूर्ण सहभागी टिमहरूलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ
3: हाय डार्लिंग आज त अफिस पनि बिदा छ ठीक 10 बजे पुरानै ठाउँमा आऊ है त तिम्री ऋतु ए यी बुढाले केटाको नाम लेखेर केटीको नम्बर पो सेभ गर्दा रहेछन् मोबाइलमा मेरो आँखामा छारो हाल्न खोजेका अब मैले जानेछु।

0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
3: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
3: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
4: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर शुरू गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो? के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मद्यपान र धूम्रपान सेवन नगरौं,
6: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगू, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिउँ। बासी तथा सडे गलेका खाना नखाउँ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिउँ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका।
3: प्रष्ट विचार, उज्यालो रेडियो नेटवर्क। अहिले मध्याह्नको 12 बज्यो।
4: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
4: A complete piping solutions.

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना। भोटेकोशी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनको आग्रह। बाढ़ीमा फँसेका 3,000 भन्दा धेरैको उद्धार। घाइते 59 जनाको काठमाडौँमा उपचार चल्दै। काठमाडौँ मुगलिन सड़क आज बेलुकीसम्म खुलाउने प्रयास चल्दै। बाढ़ीबाट आयातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन। अमेरिका इरान तनावमा मध्यस्थता गरिरहेको पाकिस्तानको दावी। द्वन्द छिट्टै समाधान हुने अपेक्षा। र चेल्सीद्वारा एस्टन भिल्लाका गोलकिपर मार्टिनेजलाई अनुबन्ध। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताउनु भएको छ। उहाँका अनुसार केही समय अघि मात्रै ताल फुटेको सूचना प्राप्त भएपछि सम्बन्धित निकायहरूलाई खबर गर्न थालिएको छ। प्रमुख जिल्ला अधिकारी परियारका अनुसार चीनको छोचेन खोला र पुरेपु त्याइत्सो नदीको संगम आसपास नदी थुनिएर नयाँ ताल बनेको थियो। यो तालमा पानीको मात्रा बढ़दै गएपछि फुट्न सक्ने जोखिम रहेको भन्दै यसअघि नै भोटेकोशीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको थियो। पछिल्लो समय ताल फुटेको सूचना आएपछि भोटेकोशी नदीमा फेरि ठूलो बाढ़ी आउन सक्ने सम्भावनालाई लिएर स्थानीय प्रशासनले निगरानी र सूचना आदान प्रदानलाई तीव्र बनाएको छ। ताल फुटेपछि त्यसबाट निस्कने पानी गेग्रान र ढुंगा माटो भोटेकोशी हुँदै नेपालतर्फ आउन सक्ने भएकाले नदी किनारा जोखिमयुक्त क्षेत्रमा नजान प्रशासनले आग्रह गरेको छ। यसअघि अस्ति बुधबार भदौ 10 गते भोटेकोशीमा आएको विनाशकारी बाढ़ीको मुख्य कारणका रूपमा चीनतर्फ नदी थुनिएर बनेको प्राय कृतिक बाँध तथा त्यसबाट बनेको ताल फुटेको घटनालाई प्रारम्भिक प्राविधिक अध्ययन भइरहेको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा फँसेका मध्ये 3,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म 3,253 जनाको उद्धार गरिएको छ। खोज तथा उद्धारका लागि 13,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। बाढ़ीमा घाइते भएर उद्धार गरी काठमाडौँ ल्याएका मध्ये 59 जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला आपतकालीन कार्य संचालन केन्द्र काठमाडौँका अनुसार 88 जना घाइतेको उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याएका मध्ये 29 जना उपचारपछि डिस्चार्ज भएर फर्किएका छन्। शिक्षण अस्पताल महाराजगंजमा 3 जना घाइतेको उपचार भइरहेको छ भने 11 जना डिस्चार्ज भएका छन्। यस्तै राष्ट्रिय ट्रामा सेन्टरमा उपचारका लागि ल्याएका 31 जना मध्ये 12 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। वीर अस्पतालमा 6 जना उपचारका लागि भर्ना भएकामा 5 जना उपचारपछि डिस्चार्ज भएका छन्। यस्तै मनमोहन हस्पिटलमा 2 जना, ग्रीन सिटी अस्पतालमा 1 जनाको उपचार भइरहेको छ। नर्विक अस्पतालमा 2 जना घाइतेको उपचार भइरहेको छ। मनमैजू शुभम अस्पताल र नेपाल मेडिकल कलेजमा 1-1 जनाको उपचार भइरहेको छ। 977 जना सम्पर्कविहीन भएको विवरण आएको र उनीहरूको खोजी भइरहेको प्रहरले जनाएको छ। यसैबीच रसुवाको त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फँसेका थप मजदूरको उद्धारका लागि नेपाली सेनाले आज बिहानैदेखि प्रयास गरिरहेको छ। हिजो 350 मजदूर तथा स्थानीयलाई सुरुङबाट उद्धार गरिएको सेनाले जनाएको छ। त्यही सुरुङमा फँसेका 100 जना भन्दा धेरैलाई सुरक्षित बाहिर निकाल्ने प्रयास भइरहेको छ। आज केहीलाई बाहिर निकालिसकेको र अरूलाई पनि निकाल्ने प्रयास भइरहेको सेनाले जनाएको छ। बाढ़ीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट भूगोलमा पुगेर सेनाले उद्धारलाई निरन्तरता दिएको छ। अस्ति बुधबारदेखि अवरूद्ध काठमाडौँ मुगलिन सड़क आज बेलुकीसम्म खुलाउने गरी काम भइरहेको छ। बाढ़ीले धादिङको गल्छी र गजुरीका विभिन्न ठाउँमा लेदो थुपारेपछि अस्ति बुधबारदेखि यो सड़क अवरूद्ध छ। काठमाडौँ जोड्ने मुख्य नाका 3 दिनसम्म अवरूद्ध हुँदा काम विशेषले हिँड्नुपर्नेलाई शास्ति भएको छ। अत्यावश्यक सरसामान ढुवानी हुन सकेको छैन। हिजोदेखि लेदो पन्छाउने काम भइरहे पनि सड़क खुलाउन बाँकी छ। अझै 3 ठाउँमा लेदो पन्छाउन बाँकी रहेको र आज बेलुकीसम्म सड़क खुलाउने गरी काम भइरहेको धादिङ प्रहरले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बाढ़ीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन, सुनको भाव आज घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना, भोटेकोशी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनको आग्रह, बाढ़ीमा फँसेका 3,000 भन्दा धेरैको उद्धार लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले भोटेकोशी बाढ़ीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन गरेको छ। महासंघका अध्यक्ष सरोज सिटौलाको अध्यक्षतामा हिजो बसेको महासंघको आकस्मिक बैठकले बाढ़ीबाट भएको मानवीय एवं गाड़ीको क्षतिको अध्ययन गर्न कोषा अध्यक्ष राजेन्द्र आचार्यको संयोजकतामा सदस्य समिति गठन गरेको हो। समितिको सदस्यमा डिलबहादुर श्रेष्ठ, नरबहादुर राणा र सुबल गिरी लगायत हुनुहुन्छ। समितिले बेपत्ता भएका गाड़ी, व्यवसाय, मजदूरको अवस्था पत्ता लगाउनेछ। यस्तै यात्रीहरूको अवस्था र क्षतिको विवरण पनि संकलन हुनेछ। महासंघका महासचिव टेकनाथ गौतमले बाढ़ी प्रभावित क्षेत्रमा व्यवसाय, मजदूर र यात्री अलपत्र परेको कुनै जानकारी भएमा महासंघको सचिवालयमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा 2400 रूपियाँले घटेको छ। यो हप्ता गएको आइतबार र सोमबार बढ़ेको सुन मंगलबारदेखि लगातार घटेको हो। नेपाल सुन्तरी व्यवसायी महासंघका अनुसार आज 3,18,500 रूपियाँमा सुनको कारोबार भइरहेको छ। हिजो सुन 3,20,900 रूपियाँ थियो। अस्ति बुधबार सुन तोलामा सामान्य घट्दै 3,22,100 रूपियाँमा कारोबार भएको थियो। हप्ताको पहिलो कारोबार दिन आइतबार सुनको भाव अघिल्लो हप्ता शुक्रबारको तुलनामा 2,800 रूपियाँले बढ़ेर 3,19,500 रूपियाँमा कारोबार भएको थियो। अघिल्लो हप्ता शुक्रबार सुन 3,16,700 रूपियाँमा कारोबार भयो। आज चाँदीको भाव पनि घटबट भएको छैन। चाँदी हिजोको जस्तै आज 4,965 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिका र इरानबीच जारी तनाव अन्त्य गर्न पाकिस्तानले मध्यस्थताको प्रयास गरिरहेको जनाएको छ। पाकिस्तानका सेना प्रमुख सैयद आसिम मुनिरको हालैको तेहरान भ्रमण अमेरिका र इरानबीचको तनाव कम गर्न इस्लामाबादले गरिरहेको निरन्तर कूटनीतिक प्रयासका हिस्सा भएको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्दाराबीले बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। साप्ताहिक प्रेस ब्रिफिङमा अन्दराबीले मुनिरको तेहरान भ्रमण द्वन्द अन्त्य गर्न तथा हर्मुज जलमार्ग फेरि खोल्ने पहललाई सहयोग गर्ने पाकिस्तानको कूटनीतिक भूमिकाकै क्रममा भएको बताउनु भएको छ। उहाँका अनुसार तेहरानमा भएका वार्ता क्षेत्रीय तनाव घटाउने, सैन्य गतिविधि अन्त्य गर्ने तथा शान्ति र स्थिरता पुनस्थापना गर्नेतर्फ अघि बढ़ेका छन्। अब खेल खबर। चेल्सीले एस्टन भिल्लाका अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजलाई 1,19,00,000 डलरमा अनुबन्ध गर्न सहमति गरेको छ। 33 वर्षीय मार्टिनेजले लन्डनमा मेडिकल परीक्षण गरेपछि चेल्सीमा आबद्ध हुनेछन्। उनको आगमनले स्टाफोर्ड ब्रिजमा गोलरक्षकको समूह थप बलियो हुने अपेक्षा गरिएको छ। चेल्सीले पछिल्लो समय पहिलो रोजाईका गोलरक्षक रोबर्ट सान्जेको प्रदर्शनलाई लिएर चिन्ता व्यक्त गर्दै आएको थियो। विशेष गरी अस्ति फुलहममाथि 3-2 को जीतमा सेन्जेसको प्रदर्शनपछि क्लबले गोलरक्षकको विकल्प खोज्ने निर्णय गरेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना। भोटेकोशी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनको आग्रह। बाढ़ीमा फँसेका 3,000 भन्दा धेरैको उद्धार। घाइते 59 जनाको काठमाडौँमा उपचार चल्दै। काठमाडौँ मुगलिन सड़क आज बेलुकीसम्म खुलाउने प्रयास हुँदै। बाढ़ीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन। अमेरिका इरान तनावमा मध्यस्थता गरिरहेको पाकिस्तानको दावी। द्वन्द्व छिटै समाधान हुने अपेक्षा। र चेल्सीद्वारा एस्टन भिल्लाका गोलकिपर मार्टिनेजलाई 7.5 मिलियनमा अनुबन्ध। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गर्नुहोला।

0: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
1: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
0: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
1: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
0: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
1: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
0: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
4: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
3: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
4: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
5: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
8: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
7: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: किन झोक्राउनु भन्छ काका?
10: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
9: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
10: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
11: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98571 र 98472928।
12: होइन पुर्खेबा, किन के भयो र?
13: बाह्र चौरा आइस घुमे गरेर
12: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
14: होइन पुर्खेबा, फेरि दौडिँदै कता हो?
13: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक।
12: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा 6 मणिग्राम रूपन्देही, फोन 071-562-744, 562-745।
15: हाय दैव, फेरि मुद्रा खाएर आएछन्, सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
16: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
17: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाई नबदलिने हो भने परिवारले झन् ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
15: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
18: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
19: मदिरा त्यागौ परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
20: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
21: आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
22: ए जान्त जान्त
17: होइन, के भयो बाबु?
23: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
17: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
20: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
24: साउथ क्यूआर भए
25: भन्नुस् त, मेसेज आएको छैन।

0: जिलो तमाको बडीग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कुल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका पाँच मणिग्राम रूपन्देही

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञ द्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
1: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्याटिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्याटिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
3: फोन नम्बर 071-531-6141 5-35-641।
4: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
1: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
9: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
10: के को छलफल हो दाई बाबुजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
9: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
10: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा हुन्छ।
8: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
11: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
12: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
13: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दैछौ क्या?
12: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
14: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भन्दिउँ त नानी।
12: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
4: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
15: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
16: सबै मिलाई खुवाऊ।
15: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
17: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
18: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
19: हेलो
4: हेलो बहिनी, सन्चै छौ?
19: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
4: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
19: अनि हुलाकमा पो जानु?
4: हो नि, हुलाकमा जाऊ न।
19: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
4: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
19: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
4: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
19: ए, सहरमा मात्र होला नि?
4: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
19: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
16: नमस्कार स्वयंसेविका दिदी।
20: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
21: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
20: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
16: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
20: हो त,
21: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
20: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
22: खै जन्म दर्ता दिनुहोस् त।
23: जन्म दर्ता गरेको छैन नि म्याडम।
22: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
23: हो र, मलाई त थाहा नै थिएन म्याडम।
22: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
23: ए, पहिला कसैले भनेनन्?
20: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
20: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब सुन्नुहोस् पूरा समाचार।
20: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
20: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
20: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मध्यपान र धूम्रपान सेवन नगरौं।
20: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
20: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
20: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
20: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
20: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
20: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
20: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
20: सचेत बनाउ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
20: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खुल्ला तीज गीत कार्यक्रम 2083
1: परम्परा र मौलिकपनको जगेर्ना विकृतिको हार सुसंस्कृत समाज र सभ्य व्यवहार अब गीत मार्फत चर्चा परिचर्चा तीज विशेष कार्यक्रम 2083 तिलुत्तमा नगरपालिका वडा नम्बर 1, 5 र 9 को आयोजना
0: ध्रुवा तारा युवा क्लबको सह आयोजना तथा रेडियो लुम्बिनी एवं तिलुत्तमा टेलिभिजनको सह कार्यमा खुल्ला तीज गीत कार्यक्रम 2083
1: यही भदौ 19 गते शुक्रबार
0: स्थान तिलुत्तमा नगरपालिका वडा नम्बर 5, 1 र 9 को संगम स्थल प्रेम नगर चौपारी
1: समय बिहान 11:30 बजेबाट
2: पुनश्च सम्पूर्ण सहभागी टिमहरूलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ
3: साउजी गुड्का दिनु न
4: ल के भन्नुभएको यस्तो तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ तपाईँलाई थाहा छैन यो कुरा
5: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000 अन्य व्यवसायीलाई ₹1,500 दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000 अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
7: गर्भसुङ्गी आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउ
7: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउँ
7: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ
7: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
1: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
8: रेडियो
9: मैं खडेरी धूर बनकर भुर्र उड़थू तब तू मोर लाख पानी बनकर मिर्सट एक घची के मिलन के बाद वो एक काम के प्रकाश तुहिन बाह बना कर उड़ाकर फिर से मैं इनसे दूर ले जा ये प्रकृति के नियम हमा मिलन असंभव कारण तू बद्रे मैं धरती हाँ वो एक दूसर से दूर रख पे करल कब्बुनी और रेना मैया के एक उदाहरण हो दिल के पता वो एक अटूट मैया के अंश हो दिल के पता

लामखुट्टेको टोकाइबाट बस्नु नै डेंगू रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगूबाट बस्न के गर्ने त? पूरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाइबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाइबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने, अचानक ज्वरो आए टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
5: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
6: सफलता अनि संघर्षका कथा।
7: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
4: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
8: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
9: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
10: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
9: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
10: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
9: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
10: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
9: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
11: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: बिहार का खांसी ओबीसी सीमेंट, देश को सीमेंट।
1: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
5: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-75-85-188, 98-75-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
2: ए बुढा, हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता बाबुलाई रोक्सी खाएर पिटेछन्।
6: ए जान्छ जान्छ।
7: होइन, के भयो बाबु?
8: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
7: ल ल, नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
9: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
10: यति बेला दिउँसोको

0: मनोरञ्जन का कुरा कतै संस्कृति का कुरा
1: कतै भएका छन् सपना पूरा कतै माया पिरती अधुरा
0: हिजोको समाज र आजका भोगाई पुराना र नयाँ भाका गीत संगीत मार्फत अब कार्यक्रम सुस्तेलीमा
1: लुम्बिनी 96.8 MHz बाट
2: हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार
1: प्रकाश न्यौपानेको साथमा
0: कार्यक्रम सुसेली
2: सुसेलीका लागि मुख्य प्रायोजक पूजा प्लास्टिक इन्डस्ट्रीज पाइप तपाईले खोजे जस्तो राम्रो सुलभ र सस्तो हजुर पर्दाको सम्पूर्ण पाइप तथा पाइपलाई चाहिने होलो रिङ स्टेन क्याप लगायत सम्पूर्ण सामग्रीका लागि सम्झनुहोस् पूजा प्लास्टिक इन्डस्ट्रीजलाई अध्यक्ष तिलप्रसाद भट्टराई फोन 98570-20567 र लोकनाथ भट्टराई फोन 98570-33058 पूजा प्लास्टिक इन्डस्ट्रीज तिलोत्तमा 15 मदौलिया रूपन्देही।

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम सुसिनीको प्रतीक्षामा बस्नुभएका तपाई सम्पूर्ण लोकपारखी मित्रमा। यति बेला तपाई सुन्दै हुनुहुन्छ रेडियो लुम्बिनी 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट पनि यति बेला कार्यक्रम सुसेली सुन्न सकिन्छ। आज कार्यक्रम प्रत्यक्ष रूपमा फेसबुक लाइभमा चाहिँ भिडियो आउन सकेको छैन, प्राविधिक गडबड़ीको कारणले भन्नुपर्छ। प्रयास गर्दै हुनुहुन्छ प्रविधिमा सविता ढकाल र क्यामेरामा म प्रकाश नेउ पनि। यति बेला तपाईसँगै रमाइलो गर्नका लागि आज जुटिसकेका छौं, तपाई पनि जुटिसक्नु भएको छ पक्कै पनि, रमाइलो गर्नुपर्छ। यो शुक्रबारी व्यवसाय हो, शुक्रबारी व्यवसायलाई रमाइलो गराउनका लागि मसँग फेसबुक पेजमा म्यासेन अथवा रेडियो लुम्बिनीको जुन पेज छ त्यो पेजमा तपाईँले कमेन्ट बक्समा गएर आफूलाई मनपर्ने भाकाहरू आफ्ना साथीभाइलाई सन्देशहरू पठाउन सक्नुहुन्छ भने आफूलाई मनपर्ने भाका आफ्ना घर परिवारलाई सुनाउन सक्नुहुन्छ। आफैले फोन गरेर पनि आफ्नो प्रतिभाहरू पस्कन सक्नुहुन्छ। प्रतिभा पस्कनका लागि रेडियो लुम्बिनीको आफ्नै टेलिफोन नम्बर 71552012 को बाटो भएर आउन सक्नुहुन्छ। सर्वप्रथम त पहिला आज मैले यो जनै पूर्णिमा रक्षाबन्धनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। यति बेला धेरैले जनै पूर्णिमा अथवा जनै र रक्षाबन्धन चाहिँ यति बेला लगाइरहनु भएको छ, धेरै टाढा टाढा जाँदै हुनुहुन्छ, कतै भान्जा भएर जाँदै हुनुहुन्छ, कतै ज्वाइँ भएर जाँदै हुनुहुन्छ, कतै सन्धि भएर जाँदै हुनुहुन्छ। लगाइदिनका लागि एकले अर्कालाई यति बेला चाहिँ आत्मीयता मित्रता बढ़ाउनका लागि अथवा सद्भाव बढ़ाउनका लागि रक्षाबन्धन चाहिँ आज लगाइदिँदै हुनुहुन्छ। यो पर्वको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। वास्तवमै पर्व रमाइला चाहिँ देशका लागि अलिकति छैनन्, देश रोइरहेको छ। यति बेला देश एक मुट्ठी भएर देशलाई दुःख परेको बेलामा सबैले सहयोग गर्नुपर्छ, यो कुरा पनि तपाईँको लागि जानकारी दिन चाहन्छु। जोसँग तन छ, जोसँग मन छ, जोसँग धन छ, यति बेला तपाईँसँग जे छ त्यही चाहिँ सरकारलाई सहयोग गर्नुपर्ने बेला पनि छ। यति बेला चाहिँ देशमा ठूलो चाहिँ दुर्घटना भएको छ, देश रोएको छ, त्यसैले पनि यो पर्व पनि खास रमाइलोसँग हामीले बिताउन सकिरहेका छैनौं, तर कर्म पुर्याउनका लागि गरिने यो पर्वलाई चाहिँ विधिगत रूपमा सबैले सम्मानपूर्वक विदाई गर्नु नै पर्छ। त्यसैले पनि आज शुक्रबारी व्यवसाय हो, यो शुक्रबारी व्यवसायमा हामीले यति बेला चाहिँ तीजका भाकाहरू चाहिँ तपाईँको माझमा राख्दै जानेछौं। तपाईँलाई फोन गर्नका लागि अनुरोध गरेका छौं, आज रक्षाबन्धन कसरी लगाउनुभयो अथवा आज यो बुटोल छोडेर कतै जाँदै हुनुहुन्छ अथवा कहाँ हुनुहुन्छ त्यो कुरा पनि तपाईँले जानकारी गराउन सक्नुहुन्छ, अथवा कहाँ पानी पर्न लागेको छ, धेरै चाहिँ मौसमले चाहिँ अलिकति च्यालेन्ज गरिरहेको बेला पनि छ, त्यसैले टाढा टाढा जाँदै हुनुहुन्छ भने धेरै ख्याल गर्नुहोला कि यति बेला के पहिरोहरू अथवा पहाड़तिर जाँदै हुनुहुन्छ भने यति बेला पहिरोहरू आउन सक्ने हुन्छ, कतै पानी परेको हुन सक्छ, त्यसले गर्दा मौसम हेरेर मात्र यात्रा गर्नुहोला। यात्रा गर्दै हुनुहुन्छ भने तपाईँको यात्राको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। यति बेला भने शुक्रबारी व्यवसायमा भोरुरु पुतली पशुपति शर्मा र देवी घरतीको आवाजमा रहेको यो रमाइलो भाकाले दैलो उगार्न चाहन्छु। हामीलाई प्रायोजकको रूपमा अथवा प्रायोजन गर्नुभएको छ पूजा प्लास्टिक इण्डस्ट्रीज ले तिलोत्तमा 15 मदौलिया चोकबाट, पूर्वपट्टि जुन उद्योग छ त्यहाँ त्यो उद्योगमा चाहिँ पर्दा फिट गर्दा तपाईँलाई लाग्ने प्लास्टिकका सम्पूर्ण सामानहरू चाहिँ त्यहाँ प्राप्त गर्न सक्नुहुन्छ। हाम्रो तिलप्रसाद भट्टराई लोकनाथ भट्टराईजीले सञ्चालन गरेको उद्योग छ, त्यो उद्योग एकचोटि भिजिट गर्नुहोला, तपाईँलाई सस्तो मूल्यमा पर्दा फिटिङ गर्दा लाग्ने प्लास्टिकका सम्पूर्ण सामानहरू चाहिँ त्यहाँ उपलब्ध छन्। त्यसैले त्यहाँ पनि भिजिट गर्नका लागि पनि म अनुरोध गर्दै अहिले पनि भुरुरु पुतली पशुपति शर्मा र देवी घरतीको आवाजमा रहेको यो रमाइलो भाका तपाईँका लागि दैलो उगार्दैछु, स्वीकार्नुहोला।

आहा भुरुरु पुतली आहा कति रमाइलो यो भाका पछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीको शुक्रबारी व्यवसायमा। शुक्रबारी व्यवसाय आज रक्षाबन्धन धेरै ठाउँमा रमाइलोसँग पर्व नमनाए पनि विधिगत रूपमा चाहिँ यो पर्व चाहिँ मनाइरहनु भएको छ। धेरै साथीहरूले म्यासेज गरिसक्नु भएको छ, सबैप्रति म हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। शुक्रबारी व्यवसाय हो, क्यामेरामा अलिकति केही खराबीको कारणले प्रत्यक्ष लाइभ चाहिँ तपाईँलाई जोड्न सकेका थिएनौ। यतिखेर हाम्रो क्यामेरा पर्सन प्रशान्त गेवालीले यो प्रत्यक्ष प्रसारण चाहिँ भनौँ न फेसबुक लाइभ चाहिँ यति बेला सक्सेस गराउनु भएको छ। फेसबुक लाइभमा पनि तपाईँले यति बेला कार्यक्रम सुशीली हेर्न सक्नुहुन्छ। त्यसैले पनि कार्यक्रम सुशीलीको शुक्रबारी व्यवसायमा तपाईँलाई फोन गर्नका लागि अनुरोध गरिरहेको छु। 71-5-62-012 बाटो भएर आउनुहोला। मेरो पनि आज निधारमा थोरै टीकाहरू पनि छ, हातमा रक्षाबन्धन लगाएको कारणले पनि आज चाहिँ अलिकति तपाईँहरूसँग गफगाफ गर्नका लागि निकै आतुर पनि छु। त्यसैले फोन गर्नका लागि पनि म अनुरोध गरिरहेको छु। मनको साथी जीवन कार्कीले हामीलाई पोखराबाट सन्देश पठाउनु भएको छ। हजुर पोखरेली नमस्कार, आरामै हुनुहुन्छ? आरामै हुनुहुन्छ प्रकाश सर, सुनिराखेको छु कार्यक्रम पोखराबाट। मनको साथी के छ हजुर हालखबर? कार्यक्रम एकदमै राम्रो लाग्छ, रेडियो परिवार आजको दिन शुभ रहोस्। सम्पूर्ण साथीहरूलाई सम्झेको छु, नेपाली गीत संगीतलाई माया गर्नुहोला, शुभ दिन भनेर हामीलाई जीवन कार्कीले पोखराबाट, मनको साथी जीवन कार्की भन्नुहुन्छ आफूलाई, चाहिँ यति बेला पोखराबाट चाहिँ हामीलाई म्यासेज गर्नुभएको छ। त्यसै गरेर कृष्ण पाण्डेले पनि हामीलाई धेरै माया गर्नुहुन्छ, रमाइलो मान्छे सुशीली तिमी ऊर्जा बनेर उज्यालोमा न्यानो छर्नु, सुशीली तिमी ऊर्जा बनेर उज्यालोमा न्यानो छर्नु, अँध्यारोमा सुशीली चन्द्र बनेर आलस्यमा खुशी भर्नु, थकाएको दौड़मा सुशीली शीतलताको चौपारी बन्नु, लेखबाट बेसी झर्दा सहारा सहार दिन धुन छर्नु, तिम्रै प्रगतिमा प्रकृति अनि खुबै शीत रमाउने छन्, अतासिएर विरक्त हुँदा दाहिने हात समाउनेछ। नमस्कार प्रकाशजी, साथै प्राविधिक विशेष हिन्दूहरूको महान पर्व रक्षाबन्धनको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। प्रकृति विपदमा ज्यान गुमाउनुभएका सम्पूर्णमा हार्दिक श्रद्धांजलि संवेदना, साथै घाइते हुनुभएका सबैमा स्वास्थ्य लाभको कामना पनि टक्र्याउन चाहन्छु भनेर लेख्नु भएको छ। देश शोकमा डुबेको छ, सबैले यथाशक्य आफ्नो ठाउँबाट सहयोग पनि जुटाउन सहयोग गरिदिनुहोला। सेवा नै पुण्य हो, जय पशुपतिनाथ, सबैको कल्याण गर्नुहोस्, सबै हजुरकै भर। कृष्ण पाण्डे स्याङ्जा बिर्गा साबिक एक खाल मणिग्राम दुईबाट भन्नुभएको छ। कृष्णजी तपाईँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यति बेला हामीले पनि धेरै अनुरोध गरिरहेका छौं, देश रोइरहेको छ, अझै ठूला ठूला हिमतालहरू फुट्छन् भनेर हामीलाई डराउन दिइरहेको छ। नदी किनार छेउमा जो बस्नुभएको छ, तटीय क्षेत्रहरूमा जति पनि नेपालीहरू बस्नुभएको छ, सुरक्षित ठाउँमा अलिकति होसियारीपूर्वक बस्नुहोला। हामी रेडियो लुम्बिनी तथा कार्यक्रम सुशीलीको तर्फबाट पनि यो अनुरोध गर्न चाहन्छौ। र पक्कै पनि यो कार्यक्रम निकै रमाइलो गर्ने कार्यक्रम हो, तर पनि अलिकति मन फुरिरहेको छैन। दुईटा कार्यक्रम योभन्दा अघिल्लो र अहिले त्यति साह्रै मन रमाएर तपाईँसँग प्रफुल्ल भएर बोल्न चाहिँ मन लागिरहेको छैन। देश बेहोल छ, रोएको छ, सबै पीड़ा परिरहेको छ त्यसलाई। यति बेला जुरुक्क सबै एउटा मुठी कसेर उठेर देशलाई बचाउनुपर्छ। देश रोइरहेको बेला देशको आँसु पुस्नुपर्छ। त्यसैले पनि जहाँ जसरी जसले जुन प्रकारले सहयोग गर्न सक्नुहुन्छ, सरकारलाई यति बेला सहयोग गर्नका लागि पनि हामी पनि अनुरोध गरिरहेका छौं। कृष्णजीले पनि अनुरोध गर्नुभएको छ। कृष्णजी तपाईँलाई पनि हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरेर मिलन घायल मुटुले पनि गुड आफ्टरनून सर, अपकमिङ सङ डेडिकेटेड टू अल फ्रेन्ड फ्रम दोहा कतारबाट हामीलाई माया गर्नुभएको छ। पक्कै पनि मिलन घायल मुटुले यति बेला अब बज्ने गीत सम्पूर्ण साथीहरूलाई चाहिँ सुनाउन चाहन्छु भनेर हामीलाई म्यासेज गर्नुभएको छ। त्यसै गरेर अर्जुन यक्का दर्शन सेवा हजुर, म यता शंखुवा सभा धर्म देवी दुई तामपोखाबाट अर्जुन यक्का मिस यू अल फ्रेण्ड र सबैलाई सुनाउन चाहन्छु कार्यक्रम सुशीलीको सफलताको कामना
भनेर पनि हामीलाई भन्नुभएको छ। पक्कै पनि आज रक्षाबन्धन धेरै ठाउँमा यात्रा गर्दै हुनुहुन्छ होला, आकाशमा अलिकति कालो बादल मडारिएको छ, यात्रा गर्दा टाढा जाँदै हुनुहुन्छ भने मौसमलाई हेरेर मात्र यात्रा गर्नुहोला, गन्तव्यमा जति जानुभएको छ राम्रोसँग गन्तव्यमा पुग्नुहोला, पुग्नका लागि पनि सफलताको हामी शुभकामना, यात्रा सहज होस् यो कुरा पनि तपाईँका माझमा हामी राख्न चाहन्छौ। कार्यक्रम सुशेली, यो कार्यक्रम सुशेलीले रमाइला रमाइला गीत संगीत तथा पर्व विशेषका भाकाहरू तपाईँको माझमा राख्दै जान्छ, यो कुरा तपाईँलाई जानकारी गराउन चाहन्छु। यति बेला रेडियो लुम्बिनी भर्खर खोल्नु भएको छ भने फेसबुक पेजबाट पनि हाम्रो कार्यक्रम फेसबुक पेजमा लाइभ आइरहेको छ, तपाईँ लाइभ पनि हेर्न सक्नुहुन्छ। त्यसको कमेन्ट बक्समा हामीलाई म्यासेज गर्न सक्नुहुन्छ, आफ्नो आफन्तलाई आफूलाई मनपर्ने भाका तीजका भाकाहरू रोज्न सक्नुहुन्छ र सन्देश पठाउन सक्नुहुन्छ, समर्पण गर्न सक्नुहुन्छ। तपाईँलाई प्रतिभा पस्कन चाहनुहुन्छ भने अथवा तपाईँसँग गला छ कला छ भने हामीलाई 0175625012 बाटो भएर आउन सक्नुहुन्छ। यति बेला फेरि पनि तपाईँलाई रमाइलो गराउनका लागि विष्णु माझीको आवाजमा रहेको यो रमाइलो तीजको भाका स्वीकार्नुहोला।

आहा मत नराम्री आमै मत नराम्री विष्णुमाझीको यो रमाइलो तिजको भाकापछि शुक्रबारी बसाईमा फेरि पनि स्वागत छ तपाईं सम्पूर्णलाई। पक्कै पनि यति बेला कार्यक्रम सुशीली प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवाली र म तपाईँको लोकसयात्री प्रकाश नेउपाने यति बेला तपाईसँगै भलाकुसारी गर्न, तपाईँका म्यासेजहरू पढ्न, रमाइला तीजका भाकाहरू पस्कनका लागि यति बेला तपाईँसँगै रमाउनका लागि हामी जुटिसकेका छौं। त्यसैले पनि एक घण्टाको समय कतै नजानुहोला भनेर मैले आग्रह गरेको थिएँ, तर आज रक्षाबन्धन हो, त्यसैले सबै ठाउँमा जानु पर्यो, कोही भान्जा बनेर, कोही जवाई बनेर, कोही सम्धी बनेर। पक्कै पनि रक्षाबन्धन बाँधिदिनका लागि अथवा रक्षाबन्धन लगाइदिनका लागि यति बेला धेरै ठाउँमा आफ्नो ठाउँमा चाहिँ पक्कै पनि आफ्नो इष्टमित्र अथवा आफ्ना नातागोतासम्म पुगिसक्नु भएको छ। यति बेला धेरै साथीहरूले हामीलाई म्यासेज गर्नुभएको छ। जनक रसाइली मगरले, जनक रजाली मगरले हामीलाई चाहिँ आई मिस यू अल माई फ्रेण्ड भनेर चाहिँ लभको स्टिकर पठाउनु भएको छ भने, बालकृष्ण अर्यालले नमस्ते रेडियो लुम्बिनी एफएम टीमलाई, राम्रो छ कार्यक्रम, म कफी कम्पनीको बिरयानी हाउसबाट हो, कार्यक्रम सफलताको शुभकामना भन्न चाहन्छु भनेर हामीलाई बालकृष्ण अर्यालजीले तिलोत्तमा पाँच कफी कम्पनीबाट बिरयानी हाउसबाट सम्झनु भएको छ। बालकृष्णजी तपाईँलाई पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। त्यसै गरेर जनक रजाली मगरलाई पनि म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरेर चान सारु मगरले पनि मिस यू टू अल माई डियर फ्रेण्ड भनेर नमस्ते ताली बजाएको अनि लभका स्टिकरहरू चाहिँ हामीलाई पठाउनु भएको छ, धेरै माया गर्नुहुन्छ। माया जतिले रेडियो हुनु भएको छ कार्यक्रमलाई सेयर गरेर सबैको माझमा पुर्याउनुहोला। यति बेला चाहिँ कार्यक्रम सुशीली सँगै रहेर तपाईँले पनि केही भलाकुसारी अथवा गन्थन मन्थन गर्न चाहनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ। फोन गर्नका लागि 0175620012 बाटो भएर आउनुहोला, रमाइलो गराउँला, रमाइला गीत गुनगुनाउन सक्नुहुन्छ, कविता भन्न सक्नुहुन्छ अथवा तपाईँसँग जे छ प्रतिभा त्यो पस्कन सक्नुहुन्छ। आफ्ना आफन्तजनलाई नयाँ नयाँ तीजका भाकाहरू अथवा रमाइला गीत संगीत दोहोरी भाकाहरू अथवा रोजेर मनोरञ्जन पनि दिन सक्नुहुन्छ, सन्देश पठाउन सक्नुहुन्छ। प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवाली र म तपाईँको लोकसयात्री प्रकाश नै पनि यति बेला कार्यक्रम शुक्रबारी बसाईमा निकै रमाइलो गर्नका लागि जुटिरहेका छौं। अब जे नहुनु थियो भइसक्यो, तर पनि कार्यक्रमलाई चाहिँ हामीले अथवा चलाउनै पर्छ, होइन, कार्यक्रमलाई पनि चलाउँदै जानु पर्यो। यो प्रकृति प्रकोप भनेको कुरा कति बेला कहाँ के हुन्छ, तर देश मा ठूलो यति बेला चाहिँ दुर्घटना भएको छ, सबै चिन्तित छौं, सबै देश विदेशमा रहने नेपालीहरू पनि रोनु भएको छ, हामी नेपालमा भएका पनि भावुक भएका छौं, त्यसैले पनि धेरै दुःख लागिरहेको छ। तर यो दुःखलाई मलम लगाउनका लागि जहाँ हुनुहुन्छ, जसरी हुनुहुन्छ, जस्तो ठाउँमा हुनुहुन्छ, जे सक्नुहुन्छ, त्यो चाहिँ यति बेला सरकारलाई सहयोग गर्ने बेला हो अथवा हामी सबैले देशलाई उठाउनुपर्छ। जहाँ दुःख त्यहाँ हामीले हातेमालो गर्नुपर्छ भन्ने आग्रह गर्दै अहिले भने फेरि पनि कागै नभने कसैले हुइक्यायो दिल्लीको कसैले यो रमाइलो भाका तपाईँका लागि स्वीकार्नुहोला।

0: आहा, कहाँ गई नभने कसैले मलाई हुइकायो दिल्लीको बसैले। आहा, बसले हुइकाएका कुराहरू सुन्दा सुन्दै कोही मित्र टेलिफोनमा आउनु भएको छ। कहाँदेखि को हुनुहुन्छ, ढिला नगरिकन स्वागत गरौँ। हजुर नमस्ते।
1: नमस्ते सर, नमस्ते।
0: माधव पाण्डेजी।
1: हजुर हजुर।
0: आवाजले म सबै श्रोताको चाहिँ आवाज सुन्ने बित्तिकै नाम याद आउँछ, निकै खोजिरहेको कार्यक्रम सुशीलले माधवजीलाई। माधवजीले सुन्नुभयो सुशीलले, मैले भन्दा पनि यो सुशीलले हाम्रो माधवजी कता जानुभयो भन्ने कुराहरू आइरहेको थियो। यति बेला शुक्रबार यो साईमा रक्षाबन्धन बाँधेर होइन भर्खर खाना खानु
1: आज मामा घर जति गएर भ्याएर रक्षाबन्धन बाँधेर जनै लाएर घर आइयो र अब कार्यक्रम आज सुन्न पर्यो भनेर।
0: माधवजी
1: हजुर,
0: दक्षिणा घरै आएर हेर्नुभयो कि खाम बाटा बाटा कतै कतै खोल्नु भयो?
1: उहाँ उतिखेर टुलबुलेट लाग्छ सर, अब कसले कति दियो भनेर बाहिर निस्किने बित्तिकै खोलेर।
0: म पनि मामा घर गएको कतिखेर तल झरम्ला जस्तो भएर तल आएर चाहिँ हेर्दाखेरि चाहिँ तल झर्ने बित्तिकै हेरेको थिएँ कि मैले पनि।
1: ए सर ल,
0: अनि रमाइलो भयो आज रक्षाबन्धन?
1: रमाइलो भयो सर।
0: रक्षाबन्धन बाँध्नुभयो, आज चाहिँ कतै व्यापार व्यवसाय नगर्ने?
1: आज यहीँ घरै बजारमा जति घरै बेचियो सर, आज दोकानमा
0: पसलमै बिक्री वितरण गर्नुभयो, रमाइलोसँग चाहिँ रक्षाबन्धन लगाउनुभयो। आज सबै परिवार घरमा हुनुहुन्छ होइन?
1: हजुर, सबै परिवार साथै छु।
0: आज सँगै साथमा हुनुहुन्छ। आज माधवजीले निकै राम्रो गीत गुनाउने, आफै तिजका भाका निकाल्ने मान्छे होइन, आफैमा गायक, अनि कार्यक्रम सुशीलले सुनेर बस्ने धेरैले माधवजी धेरै कार्यक्रममा चाहिँ मिस गर्नुभयो, कार्यक्रममा चाहिँ मिस गर्नु भएको छ, आउनु भएको छैन भन्नु भएको छ कि, उहाँहरूलाई के भन्नुहुन्छ, के कारणले तपाईँ आउनु भएन भनिदिनुहोस् त।
1: कारण त केही पनि होइन सर, अब बजारतिर गइन्छ, कहिले काहीँ अब ग्राहकहरू आउँछन्, फलफुल बेच्दा बेच्दै टाइम लस हुन्छ।
0: हजुर,
1: त्यस्तै हो सर, अब
0: चाहँदा चाहँदै पनि फोन गर्न नभ्याएर हो होइन। सुन्नु भएको छ माधवजीले चाहिँ चाहँदा चाहँदै पनि आफू व्यस्तताका कारणले फोन गर्न नसक्नु भएको हो अरे। आज तपाईँलाई सिर्सना मेटाउनको लागि माधवजीले रमाइलो कसरी ल्याउनु भएको छ, के कसरी ल्याउनु भएको छ माधवजी? आज
1: आज पशुपति शर्माको एउटा तीज गीत गाइदिन्छ, पुरानो पशुपति शर्माजीले सबभन्दा पहिला गीत आएको गीत।
0: ओहो, निकै मिठो शर्मा, पशुपति शर्माले जस्तै गाउनुहोस् ल, सुरु गर्नुहोस्।
1: ए जेलाए पानी मै राम्री हुन्छु, जेलाए पानी मै राम्री हुन्छु।

0: किन्तु इमा हुन्छ सर यति नै
1: आहा भन्देउ न
0: राम्रो कुन चाहिँ हामी दुईमा
1: राम्रो कुन चाहिँ हामी दुईमा हैन नाचा न डल्ली हल्ली हल्ली हैन
0: हजुर हजुर
1: अब यो तीजमा त सबै नाच्न पर्छ हैन
0: हजुर हजुर
1: रमाइलो गर्ने बेला पनि हो माधवजी आफैमा कलाकार हुनुहुन्छ भीम कडेलले पशुपति शर्माको पोखरा फेवा ताल भन्ने गीत चाहिँ रोज्नु भएको छ तीजको भाका कसैलाई सम्झन चाहनुहुन्छ भने सक्नुहुन्छ माधवजी
0: सर्वप्रथम त अब तपाईँ यत्र ठुलो कार्यक्रम सञ्चालन गरेर बस्ने अब भित्र तपाईँका इच्छा अब नाम फेरि सम्झिँदा सम्झिँदा पनि आउँदो रहन्छ तपाईँका स्टाफहरू जति पनि हुनुहुन्छ उहाँहरूलाई मेरो तर्फ नमस्कार मेरा घर परिवार आज सबै माओवादीहरूपट्टि गएर हाते ज्वरो जनै लाएर आइयो उहाँहरू सबैलाई र इष्टमित्र बजारमा कोही आज पनि फलफुल बेच्न जानुभयो होला रेडियो सुन्नु होला उहाँहरूलाई पनि माधव पाण्डे भनेर चिन्ने सबैलाई नमस्कार सर
1: हुन्छ कार्यक्रमबाट बिदा गर्छु माधवजी अहिले
0: हुन्छ सर
1: माधव पाण्डेजी आउनु भएको थियो तिलोत्तमा डिंगर नगरबाट तिलोत्तमा चारबाट हामीलाई माया गर्ने मान्छे आफैमा पनि कलाकार हुनुहुन्छ तीजको भाका निकाल्नु भएको छ लोकदोहोरी भाका निकाल्नु भएको छ माधवजीले ठेलामा फलफूल पसलमा फलफूल बेच्नुहुन्छ बजारमा जानुहुन्छ राम्रो मेहनत गर्ने मान्छे परिश्रम गरेर खानुपर्छ भन्ने मान्छे आफैमा कलाकार हुनुहुन्छ निकै राम्रो पशुपति शर्माको नाचा हल्ली हल्ली डल्ली भन्ने गीत गाएर चाहिँ विदाई भइसक्नु भएको छ पक्कै पनि तपाईँले पनि यस्तै किसिमका भाकाहरू गुनगुनाउन चाहनुहुन्छ भने यति बेला 071562012 को बाटो तपाईँलाई खुल्ला राखेका छौं हामीले प्रविधिमा सविता ढकाल हुनुहुन्छ क्यामेरामा प्रशान्तजी हुनुहुन्छ सुरैमा क्यामेरा चाहिँ आज प्रशान्तजीले अलिकति बिगार्नुभयो कि के गर्नुभयो बटारीको बटारी गर्नुभएको थियो किन आएन भनेर म्यासेज गर्नुभयो भने पनि हाम्रो प्रशान्तजीले थोरै प्राविधिक गडबडियो भन्नुभएको छ यति बेला चाहिँ फेसबुकमा हेर्नुहोस् अहिले चाहिँ फेसबुकमा पनि लाइभ आइरहेको छ आज रक्षाबन्धन सबैले रक्षाबन्धन बाँधेर माओवाला गएर हामी चाहिँ यति बेला फर्किएका छौं माओवालाबाट फर्किँदा तपाईँहरूले खाम कहाँ हेर्नुभयो भनेको उत्तिखेरै हेरे भनेर चाहिँ हाम्रो माधवजीले पनि भन्नुभएको छ धेरैले भान्जा भान्जी भएर जानुभयो होला कति जवाई चेला भएर जानुभयो होला आज त्यो खाम बटारेर दिँदाखेरि कति हाल्नुभएछ त मेरो मामाले माइजूले होइन मेरा अनि ससुरालीले भनेर तपाईँहरू सबैले आज चाहिँ खाम हेर्ने दिन भएर पनि होला अलि व्यस्त पनि हुनुहुन्छ धेरै म्यासेज गर्नुभएको छैन फोन गर्नुभएको छैन तर ती खाम बेलुकी घर गएर पनि हेर्न मिल्छ कतिले खाम धेरै ल्याउनु भएको छ भने बाँडीचुडी गरेर पनि खाउँला यति बेला चाहिँ खाम हेर्नुभन्दा पहिला 071562012 बाटो भएर आउनुहोस् रमाइलो गरौं कुराकानी गरौं छलफल गरौं खामलाई बेलुकी बटार्दै गरौंला यो पनि तपाईँका माझमा राख्न चाहन्छु धेरैले कार्यक्रम हेर्नु भएको छ जतिले हेर्नु भएको छ म्यासेज गर्नुभएको छ सबैले कार्यक्रमलाई शेयर गरेर सबैको माझमा पुर्याउनका लागि पनि अनुरोध गर्न चाहन्छु सुझाव सल्लाह प्रतिक्रिया पनि टिपाउनु होला यो पनि जानकारी गराउन चाहन्छु चाम सारू मगरले पनि मिस यु अल टू माई अल फ्रेण्ड भनेर पनि हामीलाई म्यासेज गर्नुभएको छ भने भीम कणेलले दाजु नमस्ते म यहाँ तिलोत्तमा 8 बाट फेवा ताल पोखरा पशुपति शर्माको आवाजमा रहेको गीत सुनाइदिनु न हजुर भन्नुभएको छ तपाईँहरूकै रोजाईका गीत हामी बजाउन आतुर छौं रोज्नुहोस् कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने समर्पण गर्न सक्नुहुन्छ त्यसै गरेर कुमारी योङहाङ लवतीले पनि हामीलाई नमस्ते सम्झना सबैमा फरम 5 थरबाट भनेर हामीलाई म्यासेज गर्नुभएको छ कुमारी योङहाङ लतीलाई पनि म हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु धेरै साथी जोडिनका लागि अनुरोध गरिरहेको छु जोडिनुपर्छ पर्व हो पर्व विशेषमा नजोडिए कहिले जोडिने होइन यति बेला चाहिँ फेरि कोही मित्र टेलिफोनमा आउनु भएको हो कि हाम्रो प्राविधिक मित्र मुस्कुराउनु भएको छ फोनमा कुराकानी गरिरहनु भएको छ कहाँदेखि को हुनुहुन्छ कार्यक्रमको लागि हो भने ढिला नगरिकन उहाँलाई स्वागत गरिहाल्नुपर्छ पक्कै पनि कार्यक्रमको लागि हो भने र धेरैलाई फेरि पनि आग्रह गर्न चाहन्छु जोडिनका लागि 071562012 बाटो भएर आउनु होला यति बेला कोही मित्र आउनु भएको छ हजुर नमस्ते नमस्ते हजुर हेलो नमस्ते हजुर बसियो छु एकदमै आरामै छु नि कहाँदेखि को बोल्दैछौ
2: ए म यतै लुम्बिनी एफएमतिरबाट बोलेको छु नातिलाई सम्झिन फोन हरेको
1: नाति कता हराउनु भएको थियो र यत्र आवेशन फोनै नहर्ने
2: ए हो फोन गरौँ भनेको वरले फोन हरेको थिए त त्यही भएर नमिलेर
1: नाति कहाँबाट भन्नुभयो नाति
2: ए म हजुर बाउ त यता तिलोत्तमा यहाँ आएर बोलेको छु पानी आउँछ बाँच यहाँ नआऊ भनेर भन हरेको
1: तिरोत्तमा 11 बाट रमाइलो मान्छे
2: अनि के छ नमस्कार है सम्पूर्ण श्रोताहरूलाई म
3: ढालनन्दजी
2: आशिष ढकाल मेरो नाम आशिष यशस्वी
3: तपाईँको शुभ नाम
2: म आशिष ढकाल मेरो औपचारिक नाम चाहिँ म चाहिँ परिचयमा चाहिँ आशिष यशस्वी
3: छत्तीस ढकाल
2: आशिष आशिष
3: खातिर ढकाल
2: आशिष
3: खाती ढकाल हजुर तिलोत्तमा एघारबाट भन्नुभयो ढकालजी
2: सुन्दै थिएँ अनि ठ्याक्क फोन गरौँ न भनेको फोन लाग्यो अनि यसो थोरै रमाइलो पनि गर्नु मन लाग्यो
3: कार्यक्रम सुशीली कहिलेदेखि सुन्दै हुनुहुन्छ ढकालजी
2: मैले भर्खर सुने हो
3: पहिलोचोटि
2: पहिलोचोटि पहिलो प्रश्न फोन लाग्यो खुसी लाग्यो त्यसमा थोरै रमाइलो गरेँ
3: बसाई तपाईँको तिलोत्तमा एघारै भन्नुभयो
2: हजुर
3: के गर्नुहुन्छ तिलोत्तमा एघारमा
2: केही गर्दैन बस्ने खाने अध्ययन गर्ने त्यही नै छ
3: अध्ययन गर्नुहुन्छ
2: हजुर
3: कुन स्कुल पढ्नुहुन्छ
2: म राममणी बहुमुखी क्याम्पस
3: राममणी बहुमुखी क्याम्पसमा पढ्नुहुन्छ
2: हजुर म शान्ति नवनामा शिक्षक
3: आज रक्षाबन्धन मनाउनु भयो
2: हजुर मनाइयो भन्दा
3: हुन्छ रमाइलो भयो
2: हजुर
3: सम्पूर्णलाई तपाईँको परिवार लगायत तिलोत्तमा एघारलाई पनि हाम्रो रेडियो तथा कार्यक्रम सुशीलीको तर्फबाट यो पर्वको शुभकामना व्यक्त गर्न चाहन्छौ ढकालजी आज कार्यक्रम सुशीलीमा रहेर आफ्ना प्रतिभाहरू गुनगुनाउन पाउनुहुन्छ साथीभाइलाई समर्पण गर्न पाउनुहुन्छ होइन आज के ल्याउनु भएको छ भन्नुहोस् त
2: केही पनि ल्याएको छैन यहाँलाई अघि नै पसिसकेँ मैले हजुरबाको शैली होइन
3: हजुर हजुर हास्य हास्य कलाकार पनि हुनुहुन्छ जस्तो लाग्छ
2: होइन त्यस्तो होइन
3: निकै राम्रो प्रस्तुति दिनुभएको थियो सुरैमा केही गुनगुनाउनुहुन्छ
2: नै म गायन चाहिँ गर्दिनँ
3: हजुर हाम्रो तिरुत्तमा आठबाट पशुपति शर्माको गीत रोज्नु भएको छ कोही साथीहरूलाई समर्पण गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ
2: समर्पण त अब रेडियो लुम्बिनीलाई सम्झन चाहन्छु त्यस्तै मेरो घर परिवार मेरो इष्ट मित्रहरू अनि सम्पूर्ण नेपाली जनहरूलाई आजको रक्षाबन्धनको शुभकामना यद्यपि देश आज दुःखमा छ जो जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोला खुसी रहनुहोला भन्न चाहन्छु
3: अहिले पनि कार्यक्रमबाट बिदा गर्छु ढकालजी
2: हुन्छ पहिलो प्रश्न खुसी लाग्यो
3: फेरि फेरि पनि कार्यक्रममा जोडिँदै गर्नुहोला हुन्छ नमस्ते
2: नमस्ते
3: तिलोत्तमा एघारबाट आउनु भएको थियो
1: खती ढकालजी निकै राम्रो प्रस्तुति चाहिँ एउटा हजुरबाको चाहिँ मोडलमा चाहिँ नाति अथवा हजुरबाको चाहिँ एउटा एक्टर गर्नुभएको थियो हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु र धेरै साथीहरू जोडिरहनु भएको छ सिर्जना मुखिया नमस्ते हजुर भन्नुभएको छ तर कहाँबाट जोडिनु भएको भनेर आफूलाई चाहिँ लेख्नु भएको छैन सिर्जना मुखियाजीलाई पनि ठेगाना सहित जोडिनका लागि पनि म अनुरोध गर्न चाहन्छु तपाईँलाई पनि यस्तै कार्यक्रमहरूमा रहेर मिठा मिठा लोक तथा दोहोरी भाकाहरू तिजका भाकाहरू कविताहरू गजलहरू केही भन्न चाहनुहुन्छ भने कार्यक्रम सुशीलीको यति बेला 071-562-12 बाटो भएर तपाईँ आउन सक्नुहुन्छ यति बेला भने प्राविधिक मित्रको रोजाईमा रहेको रमाइलो तिजको भाका स्वीकार्नुहोला

0: लागि मुख्य प्रायोजक पूजा प्लास्टिक इंडस्ट्रीज। पर्दाका पाइप तपाईले खोजे जस्तो राम्रो, सुलभ र सस्तो। हजुर, पर्दाको सम्पूर्ण पाइप तथा पाइपलाई चाहिने होलो रिङ, स्टेन लगायत सम्पूर्ण सामग्रीका लागि सम्झनुहोस् पूजा प्लास्टिक इन्डस्ट्रिजलाई। अध्यक्ष तिल प्रसाद भट्टराई, फोन 98570205667 र लोकनाथ भट्टराई, फोन 98570335058। पूजा प्लास्टिक इन्डस्ट्रिज, देउतमा 15 मदौलिया, रूपन्देही।
1: आहा, यो रमाइलो भाका र व्यापारिक विश्रामपछि फेरि स्वागत छ कार्यक्रम सुशीलीमा। यो कार्यक्रम मुख्य प्रायोजनको रूपमा रहनु भएको छ। पक्कै पनि पूजा प्लास्टिक इण्डस्ट्रीज प्रणाली मधौलिया चोकबाट पूर्वपट्टि तिलोतमा 15 तिलप्रसाद भट्टराई, लोकनाथ भट्टराईले सञ्चालन गर्नुभएको छ, जसमा पर्दा फिट गर्नका लागि प्लास्टिकका सम्पूर्ण कुराहरू चाहिँ त्यहाँ उत्पादन गरिन्छ। कसैलाई व्यावसायिक रूपमा सस्तो र सुलभ मूल्यमा चाहनुहुन्छ भने उद्योगलाई सम्पर्क गर्न सक्नुहुन्छ। मधौलिया चोकबाट थोरै पूर्व जानुभयो भने त्यो उद्योग त्यहाँ तपाईँ फेला पार्न सक्नुहुन्छ। त्यसैले पनि हामीहरू कार्यक्रमलाई पनि प्रायोजन गर्नुभएकोमा म हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रम सुशीलीको शुक्रबारी व्यवसायमा रमाइलो गर्नका लागि यति बेला प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गिमाली र म तपाईँको लोकसयात्री प्रकाश न्यौपाने यति बेला तपाईँसँगै छौं। तपाईँ हामीसँगै हुनुहुन्छ। विभिन्न पर्व विशेषका भाकाहरू यति बेला हामी तपाईँको माझमा राख्दै आएका छौं। तीजका भाकाहरू गुनगुनाइरहेका छौं अथवा गुनगुनाउन तपाईँलाई ती भाकाहरू चाहिँ भनिरहेका छौं। यो कुरा तपाईँहरूलाई शुक्रबारी व्यवसायमा पनि हामी जानकारी गराउँदै आएका पनि छौं। तपाईँका मेसेजहरू पढ्दै आएका छौं। तपाईँका मेसेजहरू, तपाईँका जुन समर्पण सन्देशहरू जे पठाउनु भएको छ, जस्तो पठाउनु भएको छ, त्यस्तै हामी वाचन गरेका छौं शुक्रबारी व्यवसायमा रहेर। पक्कै पनि रमाइलो गर्नका लागि अब भने टेलिफोन तपाईँहरूको हामी लिने छैनौं। कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौं। कार्यक्रम सुशीलीलाई छुट्टिएको निर्धारित समय सकिएको छ। हाम्रो कार्यक्रमबाट विदा हुनुभन्दा पहिले सर्वप्रथम यति बेला कार्यक्रम सुशीलीलाई माया गरेर धेरैले म्यासेज गर्नुभएको छ, सबैप्रतिमा हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। जसले फोन गरेर आफ्ना प्रतिभाहरू सुनाउनु भयो, आफ्ना प्रतिभाहरू पस्कनु भयो, तपाईँप्रति पनि म हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रम सुशीली रेडियो लुम्बिनीले यति बेला तपाईँको माझमा तपाईँ जस्तै लुकेका प्रतिभा खोज्नका लागि यति बेला आइतबार, बुधबार र शुक्रबार 1 बजेबाट 2 बजेसम्म तपाईँको माझमा यो कार्यक्रम प्रत्यक्ष फेसबुक लाइभ र रेडियोबाट यति बेला तपाईँ सुन्न र हेर्न सक्नुहुन्छ। पक्कै पनि यो कुराहरू तपाईँको बीचमा हामी जानकारी राख्दै आएका पनि छौं। त्यसैले यो रेडियो लुम्बिनीसँग तपाईँ जोडिँदै जानुहोस्, तपाईँको प्रतिभाहरू पस्कदै जानुहोस् पनि हामी भन्न चाहन्छौं। जतिले सुन्नु भएको छ कार्यक्रमलाई शेयर गरिदिनुहोला, जतिले फेसबुकमा हेर्नु भएको छ कार्यक्रमलाई शेयर गरेर सबै साथीहरूको माझमा पुर्याउनुहोला। आगामी दिनमा तपाईँहरूसँग धेरैसँग म जोडिन चाहन्छु। यो जोडिनका लागि कार्यक्रम सुशीली जोडिन चाहन्छ, रेडियो लुम्बिनी तपाईँसँग जोडिन चाहन्छ, तपाईँसँग सहकार्य गर्न चाहन्छ। त्यसैले पनि हामीलाई पनि माया गर्नुहोला। हामी तपाईँलाई सधैँ माया गरेका छौं। यो कार्यक्रमलाई रमाइलो गराउनका लागि हामी ती तीनजना खटिएका छौं र यो यस्तो राम्रो कार्यक्रममा तपाईँहरू पनि जोडिदिनु भयो भने निकै रमाइलो पनि हुन्छ। त्यसैले पनि कार्यक्रमलाई जति पनि जोडिनु भएको छ, जतिले पनि फोन गर्नुभयो, जतिले मेसेज गर्नुभयो, तपाईँहरू सबैलाई एकमुष्ट रूपमा फेरि पनि धन्यवाद दिँदै मेरो आवाज र यी भाकाहरू तपाईँको माझमा राख्दै आउनुभएका प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै, क्यामेरामा 1 घण्टा खटिने प्रशान्त गेवालीलाई पनि विशेष विशेष धन्यवाद दिँदै, प्राकृतिक विपद जहाँ धेरैले ज्यान गुमाउनु भएको छ उहाँहरूप्रति भावपूर्ण श्रद्धांजलि व्यक्त गर्दै र

जति पनि घाइते हुनु भएको छ शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी आइतबार तपाईसँग जोडिने गरी एक बजेबाट दुई बजेसम्म तपाईसँग फेरि पनि रमाइला रमाइला गीत संगीतसँगै जोडिने गरी म प्रकाश नेउपाने पनि पृष्ठभूमिमा पक्कै पनि प्राविधिक मित्रको रोजाईमा रहेको भाका छोड्दै आइतबार एक बजेसम्मका लागि मलाई पनि बिदा दिनुहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्कार स्वयंसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: पहिला कसैले भनेन?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: किन झोक्राउनु भन्छ काका?
10: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
9: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
10: ए, बुद्ध फाइबर कानछोली पनि त्यही भन्थ्यो।
11: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 9870271757 र 9842692228।
12: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
13: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
14: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
12: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
13: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
15: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
16: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि सिबिन नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
17: ए बुढा हेर्नुहोस् त, आज पनि रिजे दाईले रिता बाउजूलाई रोक्सी खाएर पिटेछन्।
18: ए जाम त जाम त
14: होइन, के भयो बाबु?
15: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
14: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
16: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिबिन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
19: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
20: होइन, के खुसीको खबर हो दाजु?
19: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
20: हो र?
19: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-823।
20: सौजी क्युआर भयो है?
21: ए भगनुस् त, मेसेज आएको छैन।

0: दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
1: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
3: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
5: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नी?
3: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470-77003, 98470-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
6: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित है?
7: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
6: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
8: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भनिदिउँ त नानी?
6: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
9: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
10: सबै मिलाइ खुवाऊ।
9: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
11: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
12: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
13: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: स्वास्थ्यमा बटवल
1: बाल बालिका देखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
0: असल अभ्यास देखि नीतिका कुरा
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
3: कार्यक्रम स्वास्थ्यमा बुटवल

0: खुल्ला तीज गीत कार्यक्रम 2083
1: परम्परा र मौलिकपनको जगेर्ना विकृतिको हार सुसंस्कृत समाज र सभ्य व्यवहार अब गीत मार्फत चर्चा परिचर्चा तीज विशेष कार्यक्रम 2083 तिलोत्तमा नगरपालिका वडा नम्बर 1, 5 र 9 को आयोजना
0: ध्रुव तारा युवा क्लबको सह आयोजना तथा रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजनको सह कार्यमा खुल्ला तीज गीत कार्यक्रम 2083
1: यही भदौ 19 गते शुक्रबार
0: स्थान तिलोत्तमा नगरपालिका वडा नम्बर 5, 1 र 9 को संगम स्थल प्रेम नगर चौपारी
1: समय बिहान 11:30 बजेबाट
2: पुनश्च सम्पूर्ण सहभागी टिमहरूलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ
3: खै दाई दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न
4: ए ल ल लिनुहोस् भाइ
3: अनि दाई कति भयो पैसा
4: ल हेर भाइ के गरेको तपाईँले तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुहोस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुहोस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: स्वास्थ्य गर्नु वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ,
4: प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनि देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
5: ए बुढा हेर्नुहोस् त, आज पनि रिसे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
6: ए जान्त जान्त
2: होइन, के भयो बाबु? ल ल नात्यौ बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
7: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
8: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौ। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: बिहार का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: किन झोक्राउनु भन्छ काका?
2: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
1: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
2: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98570 21 757 र 98472 96 228।
4: ए बुढा हेर्नुहोस् त, आज पनि रिसे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
5: ए जान्छ जान्छ।
6: होइन के भयो बाबु?
7: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नुभयो।
6: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
8: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
9: शान्तिको आवाज, रेडियो लुम्बिनी।

0: खुशी को खबर, खुशी को खबर, खुशी को खबर।
1: होइना, के खुशी को खबर हो दाजु?
0: अरे भाई, लुम्बिनी नेत्रालय भैरुवा को विशिष्ट चिकित्सा सेवाहरू अब बुटोल शाखा में संचालन भयो नि।
1: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एंड कॉन्टैक्ट लेंस क्लिनिक दैनिक भेट्रियो रेटिना एंड टॉपिकल फेको सर्जरी प्रत्येक बिहीबार कर्निया नानी प्रत्यारोपण एंड टॉपिकल फेको सर्जरी प्रत्येक शुक्रवार जलबिंदु विशेषज्ञ क्लिनिक महीना को पहिलो र तेस्रो शनिवार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नंबर 071-533-823।
3: अब नसा तथा मनोरोग को सफल उपचार लाली गुराँस फार्मेसी में
4: विगत लामो समय देखि टिचिंग हस्पिटल महाराजगंज बाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफले द्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
5: तपाईमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98026311 र 98026311।
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
7: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
6: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
8: फोन नम्बर 071-531-6141-535-6141।
9: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठूलो हुन्न, कामलाई सम्मान गरौं, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
11: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
12: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
11: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
12: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
13: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
14: हाम्रा सेवाहरू
13: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
14: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
13: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
14: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
13: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
15: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
16: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
17: ओ मिन भाइ, कता हो लखर लखर, घर बनाएर भ्याउनु भयो?
18: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
17: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि चार नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470-77003, 98470-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
8: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
19: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
8: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
20: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
8: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
21: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
22: सबै मिलाई खुवाऊ।
21: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
23: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
24: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्ने अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज शान्तिको आवाज।

0: खुल्ला तीज गीत कार्यक्रम 2083
1: परम्परा र मौलिकपनको जगेर्ना विकृतिको हार सुसंस्कृत समाज र सभ्य व्यवहार अब गीत मार्फत चर्चा परिचर्चा तीज विशेष कार्यक्रम 2083 तिलुत्तमा नगरपालिका वडा नम्बर 1, 5 र 9 आयोजना
0: ध्रुव तारा युवा क्लबको सह आयोजना तथा रेडियो लुम्बिनी एवं तिलुत्तमा टेलिभिजनको सहकार्यमा खुल्ला तीज गीत कार्यक्रम 2083
1: यही भदौ 19 गते शुक्रबार
0: स्थान तिलुत्तमा नगरपालिका वडा नम्बर 5, 1 र 9 को संगम स्थल प्रेम नगर चौपारी
1: समय बिहान 11:30 बजेबाट
2: पुनश्च सम्पूर्ण सहभागी टिमहरूलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ
3: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ साथै अबका दिनमा आफ्नो घर व्यावसायिक प्रतिष्ठान उद्योग धन्दा कल कारखाना होटल रेस्टुरेन्ट कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर सेनेटरी प्याड तथा पिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
5: खै दाई देखि लिची रोड अनि एउटा सुर्ती ल्याउनुस् न
6: ए ल ल लिनुस् भाइ
5: अनि दाई कति भयो पैसा
6: ल हेर भाइ के गरेको तपाईले तपाईलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुहोस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुहोस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
7: हो तिलोत्तमा नगरपालिका क्षेत्र

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
3: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: अपाङ्गता भएका महिलाका अधिकारका कुरा,
5: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
6: सफलता अनि संघर्षका कथा,
7: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
4: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
8: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
9: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
10: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
9: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
10: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
9: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
10: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
9: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
10: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
11: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
12: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
11: दुख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
12: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
13: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
14: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा

0: का खांसी ओबीसी सीमेंट, देश को सीमेंट।
1: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-472-882 र 98-470-24-870।
5: किन झक्राउनु भच्छ काका?
6: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
5: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
6: ए बुद्ध फाइबर, कामसोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री।
7: सम्पर्क 01-5454-666, वाट्सएप 98-65-44-24-96।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले दिउँसोको 3 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 489 जना पुग्यो। 2381 जना सम्पर्कविहीन। सब संकलनमा ढिलाइ भएको गुनासो बढ़ेपछि सेनाले 1200 जनशक्ति थप्यो। भोटेपछि हुँदै त्रिशुलीमा फेरि बाढ़ी। सुरक्षित ठाउँमा जान सरकारको आग्रह। चीनतर्फ बनेको नयाँ ताल फुटेको नभई बाँध भरिएर निस्किएको र तत्काल ठूलो जोखिम नरहेको सरकारको भनाई। प्रधानमन्त्री र मन्त्रीहरूले 1 महिनाको तलब विपद कोषमा जम्मा गर्ने, बाढ़ी पीड़ित व्यक्ति र व्यावसायिक संस्थाका लागि प्याकेज तयार गर्ने जिम्मा अर्थ मन्त्रालयलाई। नर्वेका राजा ह्याराल्डको 89 वर्षको उमेरमा निधन। एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना। र भ्रष्टाचारको आरोप बीच नाइजेरिया फुटबल संघ प्रमुखको राजीनामा। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 489 जना पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आज दिउँसो 12 बजेसम्म विभिन्न जिल्लामा 489 जनाको शव फेला परेको हो। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा 13, धादिङमा 40, तनहुँमा 29, नुवाकोटमा 37, गोर्खामा 44, चितवनमा 186, नवलपरासी पूर्वमा 112 र नवलपरासी पश्चिममा 28 जनाको शव फेला परेको छ। बाढ़ीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारी सम्पर्कविहीन छन्। प्रहरीका अनुसार नेपाली सेनाका 44, नेपाल प्रहरीका 28, सशस्त्र प्रहरी बल नेपालका 13, भन्सार कार्यालय टिमोरेका 15 र अध्यागमन कार्यालय टिमोरेका 4 कर्मचारी अहिलेसम्म सम्पर्कविहीन छन्। बाढ़ीमा परि सर्वसाधारण सहित अहिलेसम्म 2381 जना सम्पर्कविहीन रहेका प्रहरीको तथ्याङ्क छ। अहिलेसम्म 3253 जनाको उद्धार भएको छ। यसैबीच भोटेकोशीमा बुधबार आएको बाढ़ीपछि बेपत्ता भएका नागरिकको खोजी तथा शव व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेशनलाई थप तीव्र बनाएको छ। शवहरूको खोजी तथा संकलनका लागि रसुवादेखि चितौनसम्मको नदी तटीय क्षेत्रमा आज थप 1200 सैनिक जनशक्ति परिचालन गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअघि सेनाले प्रभावित नागरिकको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि 1600 जनशक्ति खटाएको थियो। अस्ति बुधबार भीषण बाढ़ी आएको भोटेकोशीमा आज पुनः बाढ़ी आएको छ। प्रहरीले अस्ति बुधबार बाढ़ीजन्ने घटना हुँदा चीनतर्फ बनेको नयाँ तालको बाँध भत्किएर बाढ़ी आएको भन्दै सुरक्षित ठाउँमा जान आग्रह गरेको छ। तर राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिले भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढ़ी चीनतर्फ नयाँ बनेको ताल फुटेर नभई त्यो ताल भरिएर ओभरफ्लो भएको बताएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार चीनतर्फबाट प्राप्त जानकारी अनुसार ताल भरिएर बगेको पानीका कारण बाढ़ीको मात्रा बढ़ेकाले तल्लो तटीय क्षेत्रमा सचेत गराइएको हो। यसैबीच मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले रसुवाको केरूङ क्षेत्रमा भोटेकोशी नदी थुनिएको विषयमा चीन सरकारसँग निरन्तर सम्वाद भइरहेको र अहिलेलाई कुनै ठूलो जोखिम नरहेको बताउनु भएको छ। मन्त्री पोखरेलका अनुसार परराष्ट्र मन्त्रालय मार्फत चिनिया पक्षसँग भइरहेको नियमित सम्वादको क्रममा तत्काल ठूलो खतराको संकेत नदेखिएको जानकारी प्राप्त भएको छ। सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषदका सम्पूर्ण सदस्यहरूको 1 महिनाको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो। यस्तै बैठकले गएको बुधबार नेपाल चीन सीमा रसुवागढ़ी एवं भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढ़ीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। यस्तै बैठकले भारतसँग G2G खरिद मार्फत माध्यमबाट 25,000 मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ। यसैबीच सरकारले बाढ़ी प्रभावितलाई प्रधानमन्त्री राहत कोषबाट मात्रै सहयोग गर्न आग्रह गरेको छ। मन्त्री परिषद बैठकपछि प्रवक्ता सस्मित पोखरेलले सहयोग गर्दा आधिकारिक क्यूआर हेर्न आग्रह गर्नुभएको छ। अहिले सहयोग आउने क्रम चलिरहेको र केही समयमै आधिकारिक विवरण सार्वजनिक गर्ने उहाँले बताउनुभयो। प्रधानमन्त्री राहत कोषको भन्दै अन्य क्षेत्रको क्यूआर सामाजिक सञ्जालमा राखिएको भन्दै विरोध भइरहेका बेला सरकारले रकम पठाउँदा आधिकारिक खाता हेर्न भनेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भइन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
3: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333 4-93-555

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्र खबर सहित थप खबरहरू बाँकी नै छन्। अब थप खबरहरू। चिनिया कम्युनिष्ट पार्टी सीपीसीको बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकारी अघि बढ़ाउने निर्णय गरेको छ। राष्ट्रपति शी जिनपिङको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कमिटिको उच्चस्तरीय बैठकले तिब्बतमा गएको विनाशकारी पहिरोपछि राहत र उद्धारलाई तीव्र पार्ने निर्णय गर्दै नेपाललाई पनि सहयोग गर्ने जनाएको हो। यस्तै बैठकले अत्यधिक जाडो, विकट हिमाली भूगोल र हिमतालका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि बेपत्ता भएका सम्पूर्ण चिनिया तथा विदेशी नागरिकहरूको वैज्ञानिक तवरले खोजी गर्न निर्देशन दिएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। चिनिया सरकारी संचार माध्यम सीसीटीभीका अनुसार सरकारले परिचालन गरेका उद्धार कर्मीहरूले विपदबाट प्रभावित क्षेत्रमा राहत कार्य गर्न उपलब्ध सबै उपाय प्रयोग गरेका छन्। यस्तै चिनिया विज्ञहरूले पहिरो थुप्रिएर बनेका 2 तालको नक्साङ्कन गर्न ड्रोन प्रयोग गरिरहेका छन्। तिब्बततर्फ रहेको क्षेत्रमा 500 भन्दा बढ़ी मानिस बेपत्ता छन्। त्यहाँ निरन्तर वर्षा हुँदा ताल फुट्न सक्ने र बाढ़ी आउन सक्ने चिन्ताले उद्धारमा कठिनाई भएको छ। दक्षिणी तिब्बतको विपदग्रस्त क्षेत्रबाट 1,000 भन्दा बढ़ी मानिसको उद्धार भएको छ। तीमध्ये 500 जति विदेशी पर्यटक छन्। अब विदेशको खबर। नर्वेका राजा ह्यारल्ड 5 को 89 वर्षको उमेरमा निधन भएको छ। ओस्लोमा रहेको राष्ट्रिय अस्पतालमा उहाँको निधन भएको राजदरबारले जनाएको छ। रगत सम्बन्धी एक दुर्लभ समस्याको उपचारका लागि ह्यारल्ड गएको हप्ता अस्पताल भर्ना आउनुभएको थियो। उहाँको निधनपछि दरबारको छतमा रहेको शाही झण्डा आधा झुकाइएको छ। राजा ह्यारल्डको निधन हुनु अघि 24 घण्टाको अवधिमा राजपरिवारका सदस्यहरूले उहाँलाई भेटेका र सर्वसाधारणको भीड़ले दरबारमा फूल चढ़ाएका बीबीसीले जनाएको छ। ह्यारल्ड 14 शताब्दी यता नर्वेमा जन्मिएका नर्वेका पहिलो राजा हुनुहुन्थ्यो। उहाँका छोरा हाकोनले उहाँको उत्तराधिकारी सम्हाल्नु भएको छ। 35 वर्ष राजगद्दीमा बिताएका ह्यारल्डलाई एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना गरिन्छ। उहाँले राजसंस्थालाई आधुनिक बनाउनुभयो, सर्वसाधारण महिलासँग विवाह गरेर परम्परा तोड्नुभयो र नर्वेका अत्यन्त कठिन क्षणहरूमा एकताको सूत्रधारको रूपमा भूमिका निर्वाह गर्नुभयो। राजपरिवारका मामिलाका जानकारहरूका अनुसार ह्यारल्ड सरल स्वभावका, सम्मानित र जनप्रिय हुनुहुन्थ्यो। उनीहरूले उहाँलाई राष्ट्रको हजुरबुबा र नागरिकका राजाका रूपमा चित्रण गरेका छन्। अब खेल खबर। भ्रष्टाचारको आरोप र राष्ट्रिय टोलीको लगातार निराशाजनक नतिजाका बीच नाइजेरिया फुटबल महासंघका अध्यक्षले पदबाट राजीनामा दिएका छन्। महासंघको अर्को चुनाव हुनुभन्दा 1 महिना अघि इब्राहिम मुसा गुसाउले राजीनामाको घोषणा गरेका हुन्। महासंघको बोर्डका धेरै सदस्यहरूले पनि पदबाट राजीनामा दिएका स्थानीय संचार माध्यमले जनाएका छन्। गुसाउको राजीनामापछि राष्ट्रपति बोला टिनोबुले देशको फुटबल प्रशासनमा व्यापक सुधार गर्न निर्देशन दिनुभएको उहाँको कार्यालयले जनाएको छ। राष्ट्रिय टोलीका खेलाड़ी तथा उत्तराधिकारी भुक्तानी गर्न बाँकी रकम चुक्ता गर्न 2024 सरकारबाट प्राप्त झण्डै 1,27,00,000 अमेरिकी डलर दुरूपयोग गरेको विषयमा नाइजेरियाको गोप्य प्रहरी निकाय डिपार्टमेन्ट अफ स्टेट सर्भिसेसले नाइजेरिया फुटबल महासंघमाथि अनुसन्धान गरिरहेको स्थानीय संचार माध्यमले जनाएका छन्। 4 भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 489 पुग्यो। 2,381 सम्पर्कविहीन। सब संकलनमा ढिलाइ भएको गुनासो बढ़ेपछि सेनाले 1,200 जनशक्ति थप्यो। भोटेकोशी हुँदै त्रिशुलीमा फेरि बाढ़ी। सुरक्षित ठाउँमा जान सरकारको आग्रह। चीनतर्फ बनेको नयाँ ताल फुटेको नभई बाँध भरिएर निस्किएकोले तत्काल ठूलो जोखिम भने नरहेको भनाई। प्रधानमन्त्री र मन्त्रीहरूले 1 महिनाको तलब विपद कोषमा जमा गर्ने। बाढ़ी पीड़ित व्यक्ति र व्यावसायिक संस्थाका लागि प्याकेज तयार गर्ने जिम्मा अर्थ मन्त्रालयलाई। नर्वेका राजा ह्यारल्डको 89 वर्षको उमेरमा निधन। एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना। र भ्रष्टाचारको आरोप बीच नाइजेरिया फुटबल संघ प्रमुखको राजीनामा।
2: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै।
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्गानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारी का लागि फोन नम्बर 9861 49 56 66 र 9841 59 54 81। वेबसाइट झुले.com.np।
2: एनबीएल अटो लोन,
5: अब नया गाड़ी खरीद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
8: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
9: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
10: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। आज जनै एवं रक्षाबन्धन धारणा गरेर जनै पूर्णिमा पर्व मनाइँदैछ। पूर्णिमाका दिन बिहानदेखि वैदिक सनातन धर्मावलम्बीहरूले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरू पुरोहितबाट रक्षा सूत्र बाँध्ने चलन छ। मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात डोरो वैदिक परम्पराको मन्त्र उच्चारण गर्दै ब्रह्माण पुरोहितले जजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ। रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानदेखि पशुपतिनाथ मन्दिर परिसर, बसन्तपुरको अशोक विनायक लगायत बागमती नदीको किनार र काठमाडौँ उपत्यका लगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड़ लागेको थियो। जन्म पूर्णिमाका दिन 11 थरीका गेडागुडी मिसाएर भिजाएर टुसा उमारेर बनाएको क्वाटी खाइन्छ। यसरी क्वाटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र बर्खाए भर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रैदेखि नै तापको संचार गर्छ भन्ने धार्मिक एवं आयुर्वेदिक शास्त्रीय मान्यता छ। विभिन्न थरी गेडागुडीको मिसाएर बनाइने क्वाटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकहरूको भनाइ छ। देशभरका मठ मन्दिरमा जनै पूर्णिमाको अवसरमा भीड़ लागिरहँदा भक्तपुरका किसानले भने बिहानै आफ्ना खेतमा पुगेर भ्यागुतालाई भात खुवाएका छन्। नेवार समुदायमा सयौं वर्षदेखि चलिआएको यस परम्परालाई नेपाल भाषामा बुवा चा जानका वानेगु भनिन्छ। किसानहरूले खेतको आरीमा पात बिछ्याएर भ्यागुतालाई क्वाटी, भात, मालपुवा र मुलाको चाना चढ़ाउने गर्छन्। साथै रक्षाबन्धनको धागो र सिन्दुर समेत अर्पण गरी धूप बाल्ने चलन छ। संस्कृतिविदहरूका अनुसार भ्यागुताले बालिनाले बिगार्ने किटाणु खाइदिने र मल फिजाउने मदत गर्ने भएकोले यसको गुण तिर्न भोज खुवाइएको हो। वैदिक कालको मौखिक शिक्षा प्रणाली समेत भ्यागुताकै आवाजबाट प्रेरित भएको मानिन्छ। प्रकृति र कृषिको यो अनौठो र सुन्दर सम्बन्ध भक्तपुरमा अझै जीवन्त छ। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा स्याङ्जाकी 36 वर्षकी विमला घले, प्युठानका 36 वर्षका प्रेमप्रसाद पोखरेल, नुवाकोटका 35 वर्षका सागर गोतामे र ललितपुरको महालक्ष्मी नगरपालिका 8का 30 वर्षीय सिन्सा श्रेष्ठ रहेका छन्। विमलाले मालदिव्स पठाइदिने भन्दै 3 जनाबाट 5,60,000, प्रेमप्रसादले माल्टा पठाइदिने भन्दै 1 जनाबाट 2,50,000, सागरले माल्टा पठाइदिने भन्दै 1 जनाबाट 5 लाख र सिन्साले अमेरिका पठाइदिने भन्दै 1 जनाबाट 2 लाख रूपियाँ लिएर सम्पर्कविहीन भएका थिए। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई काठमाडौँ र ललितपुरका विभिन्न ठाउँबाट पक्राउ गरेको हो। उनीहरूलाई थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ। र काठमाडौँको टोखा नगरपालिकाले भोटे कोशी बाढ़ी प्रभावितको सहयोगका लागि 1,20,00,000 रूपियाँ प्रदान गर्ने भएको छ। नगरपालिकाले जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारी एवं शिक्षकको पारिश्रमिक र नगरपालिकाको विपद व्यवस्थापन कोषबाट 20 लाख प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको मेयर जानकारी दिनुभएको छ। यसै गरी बाढ़ीबाट क्षतिग्रस्त भएका क्षेत्रमा कुनै एक सार्वजनिक संरचना, सड़क, पुल वा विद्यालय निर्माणका लागि सम्बन्धित पालिकालाई 1,00,00,000 रूपियाँ अनुदान उपलब्ध गराउने पनि टोखा नगरपालिकाले निर्णय गरेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटे कोशी हुँदै त्रिशुलीमा फेरि बाढ़ी, सुरक्षित ठाउँमा जान सरकारको आग्रह, चीनतर्फ बनेको नयाँ ताल फुटेको नभई बाँध भरिएर निस्केकाले तत्काल ठूलो जोखिम भने नरहेको भनाई। आज झनै पूर्णिमा पर्व मनाइँदै भक्तपुरका खेतमा भ्यागुतालाई भात खुवाइयो र वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा चारजना पक्राउ। अहिलेलाई चार भन्ज्याङ भित्रको खबर यति नै। बेलुका छ बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सीसीटी कलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071-410-380 071-410-479 मोबाइल 9875-75188 9875-20752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
1: हाय दैव फेरि मधुर खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्।
2: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
3: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला।
4: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
1: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
2: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
5: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
6: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तम टेलिभिजनको जनहितमा जारी सन्देश।
7: ए बुढा हेर्नुहोस् त, आज पनि रिसे दाईले रिता भाउजूलाई रक्सी खाएर पिटेछन्।
8: ए जान्त जान्त
9: होइन, के भयो बाबु?
10: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
9: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
6: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
11: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
12: डर लाग्नु, निद्रा नलाग्नु,
11: अनौठा विचार आउनु,
12: निराशा बढ्नु, खुशी नहुनु,
11: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
12: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
11: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
12: छटपटी हुनु, चिटचिट पसिना आउनु,
11: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
12: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
11: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
12: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
13: नानी खाना खान आऊ।
14: लाउ दिनुस।
13: हात धोयो?
14: धोइसके बाबा।
13: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनुपर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
14: ढिला भइसक्यो।
15: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनुपर्छ।
13: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
15: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ।
16: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
17: नेपाल सरकार विज्ञापनको।
18: आयो
8: उत्सवको पर्व
17: एसआर इप्सन क्यानन ब्रान्डको आठ नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
8: एसएसबी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
17: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
8: फोन नम्बर 071-542-6999
18: साउजी क्यूआर भयो है
19: ए भगनुस् त मेसेज आएको छैन
20: घरी एसएमएस आएन घरी पेमेन्ट आएको छैन किन

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाकु बर्गिराममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सकेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य यूएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-269 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
5: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
6: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ
7: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङ्ने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
5: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-3111 र 98-026-21-354
8: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञ द्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
1: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
3: फोन नम्बर 071-531-641, 535-641।
4: हे दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
1: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
9: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
10: के को छलफल हो दाई बाबुजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
9: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
10: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
8: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
11: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
12: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? अका होई डाक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के? हाँ तब का, पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
13: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
12: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
14: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
12: फल फूल और सागपात बच्चा के खाना साथ साथ
13: सब मिल के खियावल जाए,
12: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर सागपात और पियर जात के फल फूल खियावेली।
13: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे दुई जवा बेसी देवल जाए।
12: लेकिन ई सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रखा, खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाही, बुझलू ने?
13: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
3: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
15: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासू सासुरको मेसो खोज्दै छौ क्या
3: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
16: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
3: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
17: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
18: सबै मिलाइ खुवाऊ
17: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
19: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
20: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश

0: खुल्ला तीज गीत कार्यक्रम 2083
1: परम्परा र मौलिकपनको जगेर्ना विकृतिको हार सुसंस्कृत समाज र सभ्य व्यवहार अब गीत मार्फत चर्चा परिचर्चा तीज विशेष कार्यक्रम 2083 तिलुत्तमा नगरपालिका वडा नम्बर 1, 5 र 9 आयोजना
0: ध्रुव तारा युवा क्लबको सह आयोजना तथा रेडियो लुम्बिनी एवं तिलुत्तमा टेलिभिजनको सह कार्यमा खुल्ला तीज गीत कार्यक्रम 2083
1: यही भदौ 19 गते शुक्रबार
0: स्थान तिलुत्तमा नगरपालिका वडा नम्बर 5, 1 र 9 को संगम स्थल प्रेम नगर चौपारी
1: समय बिहान 11:30 बजेबाट
2: पुनश्च सम्पूर्ण सहभागी टिमहरूलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ
3: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ साथै अबका दिनमा आफ्नो घर व्यावसायिक प्रतिष्ठान उद्योग धन्दा कल कारखाना होटल रेस्टुरेन्ट कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही
5: खै दाई दुई किल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न
6: ए ल ल लिनुहोस् भाइ
5: अनि दाई कति भयो पैसा
6: ल हेर भाइ के गरेको तपाईँले तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुहोस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुहोस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
7: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही

0: आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउ। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
2: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
3: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
4: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
5: सफलता अनि संघर्षका कथा।
6: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
3: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
7: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
8: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
9: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
8: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
9: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
8: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
9: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
8: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
9: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
11: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
10: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
11: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
12: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु, चालक र सहचालकले

0: इन्टरनेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी अब ढिलो इन्टरनेटलाई बाई बाई बीबीएन नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस् बीबीएन नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ ब्रोडब्यान्ड नेपाल प्रणाली बीबीएन नेट सम्पर्क प्रधान कार्यालय भुटवल 9 फोन 071-438-346 071-438-014 071-438-016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ अब ढिलो इन्टरनेटलाई बाई बाई
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छ त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071-560-090 मोबाइल नम्बर 98-72-882 र 98-70-24-870
5: किन झोक्राउनु भन्छ काका
6: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै प्रुफ बनाइदियो
5: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
6: ए बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98-570-21-757 र 98-472-98
7: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस BNS M Pharma विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071-410-380 071-410-479 मोबाइल 98-570-85-188 98-570-20-752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
8: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
9: डर लाग्नु निद्रा नलाग्नु
8: अनौठा विचार आउनु
9: निराशा बढ्नु खुसी नहुनु
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
9: छटपटी हुनु चिटचिट पसिना आउनु
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
8: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
10: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: खेल सम्झौता डिजिटल प्राइवेट लिमिटेड
1: के तपाईँ स्तरीय गीत संगीत रेकर्ड गराई बजार व्यवस्थापन गर्नको लागि उत्कृष्ट म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ?
0: विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत

0: हाम्रा विशेषताहरू,
1: आफ्नै प्रोडक्शन हाउस भएको,
0: आफ्नै टेलिभिजन कार्यक्रम,
1: नृत्य प्रशिक्षणका लागि आफ्नै कला केन्द्र,
0: आफ्नै युट्युब च्यानल भएको, साथै कार्यक्रम निर्माण भिडियोमा अभिनय गर्ने अवसर, भिडियो निर्देशन, छायाङ्कन, रेकर्डिङ, मिक्सिङ, एडिटिङ कार्यका लागि सम्झनुहोस्
1: हिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
0: गीत संगीत उत्पादन तथा बिक्री वितरणका लागि, म्युजिक भिडियो निर्माणको लागि, युट्युब, फेसबुक तथा अनलाइन प्रमोसनका लागि विगत लामो समयदेखि नेपाली साङ्गीतिक क्षेत्रमा अनवरत रूपमा यात्रा गर्न सफल एक उत्कृष्ट कम्पनी
1: हिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
0: नव प्रतिभाका लागि विशिष्ट स्थान, थप जानकारीको लागि
1: हिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
0: प्रबन्ध निर्देशक नन्दराम परियार, फोन नम्बर 98146947426। हामी छौं तपाईँको सेवामा।
2: नानी खाना खान आऊ।
3: लाउ दिनुस्।
2: हात धोयौ?
3: धोइसके बाबा।
2: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
3: ढिला भइसक्यो।
4: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
2: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
4: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ।
5: बर्सेनी, झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
6: नेपाल सरकार, विज्ञापनको।
7: उत्सवको पर्व
8: एसआर गिप्सन क्यानन ब्रान्डको पाँच नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर,
7: इसिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर,
8: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
7: फोन नम्बर 071-542-6999।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
10: होइन, के खुसीको खबर हो दाजु?
9: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
10: हो र?
9: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय, पुष्पलाल पार्क, बुटवल। फोन नम्बर 071-573-8023।
10: सौजी क्युआर भए
11: ए बगाउनुहोस् त, मेसेज आएको छैन।

0: घर पनि कति राम्रो बनेछ, छिपिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिलोतमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गए निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-18।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
5: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा सुन्ने, छारे रोग, मिर्गी लागिमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कम हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि।
5: मोबाइल 98-026-33-111 र 98-026-21-354।
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
7: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
6: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
8: फोन नम्बर 071-531-641
9: 535-641।

0: खुल्ला तीज गीत कार्यक्रम 2083
1: परम्परा र मौलिकपनको जगेर्ना विकृतिको हार सुसंस्कृत समाज र सभ्य व्यवहार अब गीत मार्फत चर्चा परिचर्चा तीज विशेष कार्यक्रम 2083 तिलुत्तमा नगरपालिका वडा नम्बर 1, 5 र 9 आयोजना
0: ध्रुव तारा युवा क्लबको सह आयोजना तथा रेडियो लुम्बिनी एवं तिलुत्तमा टेलिभिजनको सह कार्यमा खुल्ला तीज गीत कार्यक्रम 2083
1: यही भदौ 19 गते शुक्रबार
0: स्थान तिलुत्तमा नगरपालिका वडा नम्बर 5, 1 र 9 को संगम स्थल प्रेम नगर चौपारी
1: समय बिहान 11:30 बजेबाट
2: पुनश्च सम्पूर्ण सहभागी टिमहरूलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ
3: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ साथै अबका दिनमा आफ्नो घर व्यावसायिक प्रतिष्ठान उद्योग धन्दा कल कारखाना होटल रेस्टुरेन्ट कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
5: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: खै दाई दुईखिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
1: ए ल ल लिनुहोस् भाइ।
0: अनि दाई कति भयो पैसा?
1: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
2: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
5: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
4: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
5: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
4: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
5: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
4: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
5: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
4: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं, र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
5: जडिलो बाटो बचौं र बचाऊ, सलाई लाइटर जस्ता प्रज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं, जंगलमा सलाई तथा लाइटरको प्रयोग नगरौं, र गर्नै पर्ने भए सावधानीपूर्वक प्रयोग गरी राम्रो गरी निभाऊ। हाम्रो सानो असावधानीले जंगल मात्र होइन आसपासका बस्ती समेत उजाड हुन सक्छन्। जन धन र वनको संरक्षण गरौं, सचेत बनाऊ, डडेलो बाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
6: यति बेला साँझको

नमस्कार। रेडियो लुम्बिनीबाट अपराह्न 5 बजेको हाल खबरमा दिवाकर पन्तीको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने, तत्काल 42 बेली ब्रिज बनाउन भारत र चीनलाई नेपालको अनुरोध। भोटेकोशी बालीमा मृत्यु भएका मध्ये हालसम्म 547 जनाको शव फेला, उद्धार कार्य जारी, शव संकलनका लागि सेनाले थप्यो 1200 जनशक्ति। चीनका राष्ट्रपति शी जिनपिङको बैठक, नेपालका बाढ़ी प्रभावित क्षेत्रमा आपतकालीन सहयोग र अन्तर्राष्ट्रिय उद्धारमा सहकार्य गर्ने। भोटेकोशी बाढ़ीमा विद्युत प्राधिकरणका 200 भन्दा बढ़ी कर्मचारी सम्पर्कविहीन, 706 जना विदेशी नागरिकको उद्धार। आज जनै पूर्णिमा र रक्षा बन्धन पर्व मनाइँदै तराईमा राखीको रौनक। बुटवल उपमहानगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा 51 लाख सहयोग, सिद्धार्थनगरको सहयोग 35 लाख। बाँकेमा आधारभूत अस्पताल भवन निर्माण भए पनि जनशक्ति नहुँदा सञ्चालनमा समस्या, तिलोत्तमाको पत्थरडाँडाका भट्टराई परिवारद्वारा जन्मदिनका अवसरमा मानव सेवा आश्रममा सहयोग। फिफा निलम्बनका कारण नेपालले एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमायो। सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषदका सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने निर्णय गरेको हो। यस्तै बैठकले गएको बुधबार नेपाल चीन सीमा रसुवागढ़ी एवं भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढ़ीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयले निर्देशन दिने निर्णय गरेको छ। बैठकले भारतसँग जीटीजी खरिद माध्यमबाट 25,000 मेट्रिक टन डीएपी मल खरिद गर्न, कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने समेत निर्णय गरेको छ। यसैबीच सरकारले बाढ़ी प्रभावित क्षेत्रको आवत जावत सुचारू गर्नका लागि भारत र चीनलाई तत्काल 42 बेली ब्रिज बनाइदिन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालय मार्फत दुवै देशलाई नेपाललाई तत्काल आवश्यक पर्ने बेली ब्रिजको संख्या उल्लेख गर्दै सहयोगको अनुरोध गरिएको हो। अहिले विदेशी दिने सहयोगलाई विपद प्राधिकरणको माग अनुसार लिने व्यवस्था मिलाइएको छ। प्राधिकरणले तत्काल आवत जावत सुचारू गर्न 42 पुलको आवश्यकता पर्ने आकलन गरेपछि सरकारले दुवै देशलाई अनुरोध गरेको हो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बिहिबारै नियमित पत्रकार सम्मेलनमा नेपाललाई आवश्यक परेको बेलामा बेली ब्रिज लगायतमा सहयोग गर्ने बताउनु भएको थियो। रसुवा, नुवाकोट र घादिङमा बाढ़ीले अधिकांश पुलहरू भत्काएको छ, त्यसका कारण मानिसहरू दुईतर्फी आवत जावत नै बन्द भएको छ। रसुवाको भोटेकुसी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढ़ीले वितण्डा मचाएको आज तेस्रो दिन पुगेको छ। सुरक्षा निकायले यो समाचार तयार पार्दासम्म 547 शव फेला पारेका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालय र प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार 1473 जनाको उद्धार गरिएको छ। अहिले पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोज तथा उद्धार कार्य जारी राखेका छन्। प्रहरीका अनुसार रसुवामा 13, नुवाकोटमा 38, धादिङमा 40, चितवनमा 221, गोर्खामा 44, चनहौमा 29, नवलपरासी पूर्वमा 134 र नवलपरासी पश्चिममा 28 जनाको शव फेला परेको हो। बाढ़ीपछि बेपत्ता भएकाहरूको खोजी तथा शव व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरमा आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेशनलाई थप तीव्र बनाएको छ। बाढ़ीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप 1200 सैनिक जनशक्ति परिचालन गरेको हो। नेपाली सेनाले प्रभावित क्षेत्रका साथै त्रिशुली र नारायणी नदी किनारका सम्भावित ठाउँहरूमा आफ्नो जनशक्तिलाई टोलीगत रूपमा खटाएर शव संकलन कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढ़ाएको छ।
यसअघि सेनाले प्रभावितहरूको उद्धार राहत तथा अस्थायी व्यवस्थापनका लागि 1600 जनशक्ति खटाएको थियो। आज थप 1200 सैनिक परिचालन गरेसँगै भोटेकोशी बाढ़ी प्रभावित क्षेत्र तथा तटीय इलाकामा उद्धार राहत र सब संकलनका लागि परिचालन हुने नेपाली सेनाको संख्या 2800 पुगेको छ। चिनिया कम्युनिष्ट पार्टी सीपीसीको बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढ़ाउने निर्णय गरेको छ। राष्ट्रपति शी जिनपिङको अध्यक्षतामा आज बसेको सीपीसीको राजनैतिक ब्यूरोको बैठकले केरूङ क्षेत्रमा आएको बाढ़ीको विश्लेषण गर्दै त्यसक्रममा नेपाललाई पनि सहयोग गर्ने निर्णय गरेको सिन्हाले जनाएको छ। राष्ट्रपति शीको अध्यक्षतामा आज बसेको बैठकमा उहाँले विनाशकारी पहिरोपछि जारी उद्धार तथा राहत कार्यबारे छलफल गरी आवश्यक व्यवस्था गर्न निर्देशन दिनुभएको हो। बैठकको शुरूआतमा चिनिया राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका शी जिनपिङ र अन्य नेताहरूले बुधबार ग्युरोङको सीमा नाकामा गएको प्राकृतिक विपत्तिमा परि ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनट मौन धारण गरेका थिए। बैठकले सम्बन्धित सबै निकाय तथा विभागहरूले उद्धार सम्बन्धी काममा दृढ़ र प्रभावकारी कदम चाल्नुपर्नेमा जोड़ दिएको छ। खोज तथा उद्धारका योजना वैज्ञानिक ढंगले तयार पार्नुपर्ने र बेपत्ता भएका सबै चिनिया तथा विदेशी नागरिकको खोजी तथा उद्धारका लागि हर सम्भव प्रयास गर्नुपर्ने बैठकले जोड़ दिएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण नेपाल विद्युत प्राधिकरणका 200 भन्दा बढ़ी कर्मचारी सम्पर्कविहीन भएका छन्। चिलीमे जलविद्युत आयोजनाका 15-20 जना, रसुवागढ़ीका 100 भन्दा बढ़ी र 3A पावर हाउसका 40-45 जना कर्मचारी सम्पर्कमा नआएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताउनुभयो। कार्यकारी निर्देशक श्रेष्ठका अनुसार जलविद्युत आयोजनाको सुरुङ मार्ग टनेलमा थुनिएका कर्मचारी तथा मजदूरको अवस्था अज्ञात छ। टनेलमा छिर्न सक्ने अवस्था छैन, छिर्ने स्थान र कुन ठाउँमा के छ भन्ने निश्चित छैन। एक्सकभेटरबाट पनि लेदो हटाउन सम्भव छैन, पाल पारेर अक्सिजन आपूर्ति गर्ने प्रयास गरिएको छ। नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले सुरक्षा निकायसँगको समन्वयमा आफ्ना कर्मचारी र सर्वसाधारणको खोजी तथा उद्धार कार्य जारी राखेको छ। हवाई उद्धारका लागि हेलिकप्टर पठाउँदैछौ, गुगल म्याप जारी गरिएको छ। बाढ़ी पुनः आउन सक्ने भएकाले सर्वसाधारण र उद्धारमा खटिएका साथीहरूलाई सतर्क रहन उहाँले अनुरोध गर्नुभएको छ। यसैबीच रसुवाको भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढ़ीमा फँसेका मध्ये 706 जना विदेशी नागरिकको उद्धार गरिएको छ। उनीहरूको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो। हालसम्म टिमुरी, सेफ्रोबेसु, मैलुङ लगायतका इलाकाहरूबाट 40 जना विदेशी नागरिक, 29 भारतीय, 4 जर्मन, 4 चिनिया, 1 ओमन, 2 कोरियन सहित 706 जनाको उद्धार गरिएको छ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा, ऋषि तर्पणी पर्व आज देशभर नवयुग्य पवित एवं रक्षाबन्धन धारण गरेर मनाइएको छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरू पुरोहितबाट रक्षा सूत्र बाँच्छन्। तागादारीले गुरू पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञ पवित एवं डोरो रक्षा सूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरू बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए। त्यसैले म तिमीलाई बाँच्छु, यसले तिमी सुरक्षित बन, विचलित नहो भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ। यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरू पुरोहितले येनबद्धो बलि राजा दानवेन्द्र महाबल तेनत्वाम प्रतिबन्धामी रक्षेमा चलमा चल भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको धर्मशास्त्रविदहरू बताउँछन्। मानव रक्षाका लागि जप तप पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ। आजकै दिन तागादारीले आफ्नो जनै यज्ञ पवित फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ। नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइले राखी बाँधेर रक्षाबन्धन मनाइएको छ। यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ़छ भन्ने सामाजिक मान्यता छ। अहिले यो परम्परा पहाड़ी क्षेत्रमा पनि बढ़न थालेको छ। रूपन्देहीको भुटवल उपमहानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 51 लाख रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ।
नगर प्रमुख खेलदास पांडे का अनुसार कार्यपालिका बैठक ले प्रधानमंत्री दैवी प्रकोप उद्धार कोष में 51 लाख रूपया जमा करने निर्णय गरेको हो। त्यसैगरी उपमहानगर पालिका का जनप्रतिनिधि र कर्मचारी का तर्फबाट थप रकम कोष में जमा गरिने भएको छ। विपद में परी बुटवल क्षेत्र का कुनै नागरिक प्रभावित भएको जानकारी प्राप्त भए उनीहरूको उद्धार का लागि थप 5 लाख रूपया उपलब्ध गराउने निर्णय समेत भएको उपमहानगर प्रमुख पाण्डेले जानकारी दिनुभयो। साथै भीषण बाढ़ी का कारण सिंगो देश शोकमा परेका बेला मानवीय संवेदनालाई ध्यानमा राखी भदौ 22 गते सम्म कुनै पनि मनोरञ्जनात्मक कार्यक्रम नगर्न र नगराउन बुटवल स्थित सम्पूर्ण राजनीतिक दल जनप्रतिनिधि कर्मचारी संघ संस्था एवं नगरवासीलाई उपमहानगरले आग्रह गरेको छ। यस्तै सिद्धार्थनगर नगरपालिकाले बाढ़ी प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्निर्माणका लागि 35 लाख रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। कार्यपालिका बैठकले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट 25 लाख नगर प्रमुख र उपप्रमुखको 1-1 महिनाको तलब तथा जनप्रतिनिधि र कर्मचारीहरूको 2-7 दिनसम्मको सेवा सुविधा बापतको रकम गरी जम्मा 35 लाख रूपियाँ जम्मा गर्ने निर्णय गरेको नगर प्रमुख इस्तियाक अहमद खानले बताउनुभयो। बाँकेका स्थानीय तहमा 1500 का आधारभूत अस्पताल का भवन धमाधम निर्माण भइरहे पनि आवश्यक जनशक्ति उपकरण औषधि र संचालन खर्च को व्यवस्थापन हुन नसक्दा अस्पताल संचालन में चुनौती देखिएको छ। अस्पताल संचालन को दायित्व स्थानीय तहकै कानमा पर्ने भएकाले आर्थिक स्रोत को अभाव मुख्य समस्या बनेको स्थानीय तह का जनप्रतिनिधिहरूको भनाई छ। जानकी गाउँपालिकाले 1500 को आधारभूत अस्पताल भवन निर्माण गरे पनि सञ्चालनका लागि आवश्यक चिकित्सक स्वास्थ्यकर्मी उपकरण र बजेटको व्यवस्था हुन नसकेको अध्यक्ष छब्बन खाँले बताउनुभयो। त्यस्तै भवन निर्माण सम्पन्न गरेको नरेनापुर गाउँपालिकाले पनि जनशक्ति र उपकरणको अभावमा अस्पताल सञ्चालन गर्न नसकेको अध्यक्ष इस्तियाक अहमद खाँले बताउनुभयो। गाउँपालिकाको वार्षिक आन्तरिक आमदानी तथा आमदानी करीब 40 लाख रूपियाँ रहेको जनाउँदै उहाँले 1500 को अस्पताल सञ्चालनमा वार्षिक 2-3 करोड़ रूपियाँसम्म खर्च लाग्ने भएकाले स्थानीय स्रोतबाट धान्न कठिन हुने बताउनुभयो। त्यस्तै राप्ती सोनारी गाउँपालिकाको नयाँ अस्पताल भवन पनि तयार भइसकेको छ तर सञ्चालन खर्च धान्न स्थानीय स्रोत पर्याप्त नभएपछि दात्री निकायको सहयोग खोजिएको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताउनुभयो। तिलोत्तमा वडा नम्बर 15 पत्थरडाँडा निवासी गिरिचरा भट्टराईको जन्मदिनको अवसरमा उहाँको परिवारले भलबारी स्थित मानव सेवा आश्रममा कपडा सहयोग गर्नुका साथै सहयोगापेक्षी भोजन गराएको छ। जन्मदिनमा हुने फजिल खर्चलाई सामाजिक सेवामा लगाउने उद्देश्य सहित भट्टराई परिवारले आश्रममा पुगेर सहयोगापेक्षीहरूसँग समय बिताउँदै भोजन गराएका हुन्। कार्यक्रममा परिवारका सदस्यहरू बुबा तिलप्रसाद भट्टराई, छोरा बुहारी लोकनाथ भट्टराई, विष्णु भट्टराई तथा नाति नातिना सहित भट्टराई परिवारको सहभागिता रहेको थियो। जन्मदिनलाई व्यक्तिगत खुशीको अवसरका रूपमा नभई असहाय तथा सहयोगापेक्षी व्यक्तिहरूसँग खुशी साट्ने अवसरका रूपमा मनाउन मानव सेवा आश्रममा पुगेर सहयोग तथा सेवा गर्न पाउँदा आफूहरूलाई पनि आत्मीय सन्तुष्टि मिलेको परिवारका सदस्यहरूले बताउनुभयो। र फिफा निलम्बनका कारण नेपालले आउँदो नोभेम्बर 8-20 सम्म हुने एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमाएको छ। एसियाली फुटबल महासंघ एएफसीले प्रतियोगिताको समूह तालिका सार्वजनिक गर्दा नेपाल समावेश छैन। गएको असार 11 गते निलम्बनमा परेपछि नेपालले गुमाएको यो 5 औं प्रतियोगिता हो। यसअघि नेपालले निलम्बनकै कारण साफ च्याम्पियनशीप 2026 को 20 वर्ष मुनिको एसियन कप छनौट, एएफसी च्याम्पियनशीप लीग महिला र 17 वर्ष मुनिको एसियन कप छनौट महिला गरी 4 वटा प्रतियोगिता गुमाएको थियो। 17 वर्ष मुनिको एसिया कप छनौटमा 35 टोली सहभागी छन्। टीमलाई 7 समूहमा विभाजन गरिएको छ। प्रतियोगिता सिंगल राउण्ड रोबिन प्रणालीका आधारमा खेलाइनेछ। प्रतियोगितामा विजेता टोली उज्बेकिस्तानमा हुने प्रतियोगिताका लागि छनौट हुनेछन्। एएफसी अनुसार अस्ट्रेलिया, चीन, जापान, दक्षिण कोरिया, कतार, साउदी अरेबिया, ताजिकिस्तान, उज्बेकिस्तान र भियतनामले फिफा 17 वर्ष मुनिको विश्वकप खेलेका कारण सिधै छनौट भएका छन्। यही खेल खबर सँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। प्रधानमन्त्री र मन्त्रीहरूले 1 महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने, तत्काल 42 वटा बेली ब्रिज बनाउन भारत र चीनलाई नेपालको अनुरोध।
भोटकेशी बाड़ी में मृत्यु भएका मध्ये हालसम्म 547 जना को शव फेला, उद्धार कार्य जारी, शव संकलन का लागि सेनाले थप्यो 1200 जनशक्ति। चीन का राष्ट्रपति सी जिनपिंग को बैठक, नेपाल का बाढ़ी प्रभावित क्षेत्र में आपतकालीन सहयोग र अन्तर्राष्ट्रीय उद्धार सहकार्य गर्ने निर्णय। भोटेकोशी बाढ़ी में विद्युत प्राधिकरण का 200 भन्दा बड़ी कर्मचारी संपर्क विहीन, 706 जना विदेशी नागरिक को उद्धार। आज जनै पूर्णिमा र रक्षाबन्धन पर्व मनाइदै तराई में राखी को रौनक। बुटवल उपमहानगरपालिका द्वारा प्रधानमंत्री राहत कोष में 51 लाख सहयोग, सिद्धार्थनगर को सहयोग 35 लाख। बांके में आधारभूत अस्पताल भवन निर्माण भएपनि जनशक्ति नहुँदा संचालन में समस्या, तिलोत्तमा को पत्थरडाँडा का भट्टराई परिवार द्वारा जन्मदिन में मानव सेवा आश्रम में सहयोग। र फिफा निलम्बन का कारण नेपालले एएफसी 17 वर्ष मुनि को एशियन कप छनोट गुमायो। अपराह्न 5 बजे को हालखबर सकियो। शान्ति समृद्धि र रूपान्तरण का लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी

0: मारगा खांची ओबीसी सीमेंट देश को सीमेंट।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा को पोषण संबंधी संदेश।
2: गर्भसिंही आमा र स्वस्थ बच्चा का लागि हरेक बार खाना चार को तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
2: आमा को दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमा को दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्म को नियमित खोप पूरा गराऊ।
2: 6 महिनापछि आमा को दूध सँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापन को लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
2: थप आहार सँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
6: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
5: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
6: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
5: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिउँ।
6: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
5: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
7: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
8: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
7: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
9: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
8: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
9: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
7: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
11: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
10: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी

0: Aghakhati OPC Cement, Desh ko Cement.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सोझिएर आउने. मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको. कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्. बनाउने ठाउँमा त म लैहाल्छु नि. गहनामा खास सधैँको विश्वास.
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही.
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ. ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है.
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472182 र 98470240870.
5: होइन तुर्के बा,
6: किन के भयो र?
5: बाह्र चौरास घुमे गरेर आउने.
6: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या. एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो.
7: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल.
6: होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
5: ए क्रिम्सनमा गएको सब ठिक ठाक. अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक.
7: सम्पर्क क्रिम्सन अस्पताल त्रिलोत्तमा 6 मणिग्राम रूपन्देही. फोन 071-562-744, 562-745.

0: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
1: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
2: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
0: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
1: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौं।
3: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
4: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौं। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
1: ए बुढा, हेर्नुहोस् त, आज पनि ऋषि दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
5: ए जान्त जान्त
2: होइन, के भयो बाबु?
6: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
2: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
8: लो किन नि, के भयो, सन्चो भएन?
7: होइन, यतिकै जानै मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति कामले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
7: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: ओहो
10: ला, मरे के हो?
0: हेर त, रगतै रगत भयो, छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
10: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
0: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
10: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
11: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
12: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
5: खुसीको खबर खुसीको खबर खुसीको खबर
13: होइन के खुसीको खबर हो दाजु?
5: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशेष स्वीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
13: हो र?
5: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
14: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
15: सधै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
16: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
15: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
16: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
15: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-269। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
17: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
18: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
19: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
18: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
20: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
21: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
15: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
22: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
15: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो, बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
22: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ, आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
5: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
23: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौं।
24: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
25: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
24: आहा, यो अनि तरिका सासु ससुराको हो त। पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
26: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
24: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
1: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
2: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
3: सबै मिलाई खुवाऊ
2: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
6: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
7: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
2: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
1: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
2: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
1: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
3: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
6: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
5: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
6: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
5: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
6: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
5: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
6: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
5: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: डढिलोबाट बचौं र बचाऊ सलाई लाइटर जस्ता प्रज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। जंगलमा सलाई तथा लाइटरको प्रयोग नगरौं र गर्नै पर्ने भए सावधानी पूर्वक प्रयोग गरी राम्रो गरी निभाऊ। हाम्रो सानो असावधानीले जंगल मात्र होइन आसपासका बस्ती समेत उजाड हुन सक्छन्। जन धन र वनको संरक्षण गरौं, सचेत बनाऊ, डढेलोबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: भएका महिलाका अधिकारका कुरा।
1: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
2: सफलता अनि संघर्षका कथा।
3: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
0: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
4: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगर्नुहोस्।

0: हौ।
1: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
0: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
1: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
0: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
1: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
2: घर मात्र होइन, रंगाउनुहोस् सपना पनि।
3: साली नदीको शिर,
4: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
4: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
4: सहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481, वेबसाइट झुले.com.np।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 547 जना पुग्यो। सयौं बेपत्ता, झण्डै 93,000 मानिस प्रभावित भएको अनुमान।
0: सरकारी विपद कोषमा 36 घण्टामा झण्डै 2 अर्ब रूपियाँ संकलन। प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब भत्ता कोषमा जम्मा गर्ने। स्वदेश तथा विदेशबाट सहयोग घोषणा गर्ने क्रम बढ्दो।
1: भोटेकोशीमा माथि बनेको नयाँ ताल भरिएर बग्न थाल्यो। जोखिम कायम रहेको चिनिया पक्षीबाट जानकारी। बाढ़ीले कटान गरेको क्षेत्रभन्दा बाहिरै रहन बाढ़ी पूर्वानुमान महाशाखा सुझाव।
2: अस्थि बाढ़ी गएको डुबाएको अथवा पगाएको स्थान जुन घेरा छ त्योभन्दा बाहिरै रहन सकियो भने चाहिँ सुरक्षित भइन्छ। त्योभन्दा बाहिर पाडी आउने अवस्था चाहिँ देखिँदैन फुटिहालेमा पनि।
0: नर्वेका राजा ह्याराल्डको 89 वर्षको उमेरमा निधन। एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना।
1: र भ्रष्टाचारको आरोप बीच नाइजेरिया फुटबल संघ प्रमुखको राजीनामा।
3: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
4: फोन 056-421-2161, 596-617। मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं। एनबीएल सर्वसुलभ आवास कर्जा
5: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
5: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
5: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवामा आएको विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउने मध्ये दिउँसो 3 बजेसम्म 547 जनाको शव फेला परेको छ। रसुवादेखि नलप्रासी पश्चिमसम्म नदीमा शवहरू फेला पर्ने क्रम चलिरहेको छ। प्रहरीका अनुसार अहिलेसम्म रसुवामा 13, नुवाकोटमा 38, धादिङमा 40, गोर्खामा 44, चितवनमा 221, तनहुँमा 29, नलप्रासी पूर्वमा 134 र नलप्रासी पश्चिममा 28 जनाको शव भेटिएको हो। धेरैसो शवहरू नदीमा बगेर तल पुगेका हुन्। अस्ति बुधबार रसुवामा बाढ़ी आएको भोटेकोशी नदीलाई अलि तल पुगेपछि त्रिशुली नदी भनिन्छ। त्रिशुली नदी रसुवा, धादिङ, गोर्खा, चितवन र तनहुँलाई छुँदै देवघाटसम्म पुग्छ। तनहुँ हुँदै आएको काली गण्डकी नदी मिसिएपछि नारायणी नदी बन्छ। नारायणी नदी चितवन र नलप्रासी हुँदै भारततिर जान्छ। यसैबीच नेपालका लागि रेडक्रस र रेड क्रिसन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसी प्रतिनिधिमण्डलका प्रमुख डेभिड फिशरले बुधबारको बाढ़ीबाट झण्डै 93,000 जना मानिस प्रभावित भएको बताउनु भएको छ। आईएफआरसीले तत्काल जीवन रक्षक सहायता र प्रतिकारका लागि झण्डै 3,10,00,000 अमेरिकी डलर अर्थात झण्डै 4.5 अर्ब रूपियाँ आपतकालीन सहयोग उपलब्ध गराउन दाताहरूलाई आह्वान गरेको छ। उहाँले नेपालमा अर्को सम्भावित बाढ़ीका कारण पुग्न सक्ने प्रभावबारे अझै चिन्ता कायम रहेको बताउनु भएको छ।
1: यसैबीच भोटेकोशीमा बुधबार आएको बाढ़ीपछि बेपत्ता भएका नागरिकहरूको खोजी तथा सब व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेशनलाई थप तीव्र बनाएको छ। शव संकलन तथा खोजी कार्य ढिलो भन्दै उठेका गुनासोहरूलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी धमाधम शव संकलन गरिरहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको हो। बाढ़ीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा संकलनका लागि रसुवादेखि चितौनसम्मको नदी तटीय क्षेत्रमा आज थप 1,200 सैनिक जनशक्ति परिचालन गरिएको छ। नेपाली सेनाले प्रभावित क्षेत्रका साथै त्रिशुली र नारायणी नदी किनारका सम्भावित सम्पूर्ण ठाउँहरूमा आफ्नो जनशक्तिलाई टोलीगत रूपमा खटाएर संकलन कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढ़ाएको छ। यसअघि सेनाले प्रभावित नागरिकहरूको उद्धार राहत तथा अस्थायी व्यवस्थापनका लागि 1,600 जनशक्ति खटाएको थियो।
0: यसैबीच पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोशीको बाढ़ीमा ज्यान गुमाएकाहरूको शव पहिचान तथा परीक्षणको काम शुरू भएको छ। नलपुर गोर्खा धादिङ र तनहुँमा भेटिएका 93 शव अस्पतालमा राखिएको छ। 9 मणिपाल शिक्षण अस्पतालमा छन्। शव पहिचानका लागि आफन्तलाई स्क्रीनमा तस्विर हेर्ने व्यवस्था मिलाइएको छ। बाढ़ीमा बेपत्ता भएका आफन्तहरू अस्पतालमा पुगेर शव पहिचान गर्ने प्रयासमा छन्। जिल्ला प्रहरी कार्यालय काशीका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार शव परीक्षण गरी पहिचान भएका शव आफन्तलाई बुझाइनेछ। पहिचान हुन नसकेका शवको डीएनए परीक्षणका लागि नमूना काठमाडौँ पठाउने उहाँले बताउनुभयो। पहिचान हुन नसकी बिवारिसे बनेका शवलाई बिवारिसे शव व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापनको काम हुने उहाँले बताउनुभयो। त्रिशुली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न ठाउँ अभाव भएपछि पोखरा पुर्याइएको हो।
1: यसैबीच चितौनको त्रिशुली र नारायणी नदी किनारमा भेटिएका शवको पहिचानका लागि चितौन उद्योग संघको परिसरमा डिस्प्ले बोर्ड राखिएको छ। बाढ़ीले बगाएर ल्याएका 186 शवमध्ये सफाई गरी तस्विर खिचेर डिस्प्ले बोर्डमा राखिएका आधारमा अहिलेसम्म 2 पहिचान भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पहिचान हुनेमा बाँकेका 23 कबीरलाल चौधरी र रसुवामा कार्यरत प्रहरी रामकाजी पौडेल रहेका छन्। शवको तस्विर नेपाल प्रहरीको पोर्टलमा राखिने र आफन्तको मोबाइलमा समेत पठाइने व्यवस्था मिलाइएको छ। यसैबीच संकलित शवको व्यवस्थापन र शव परीक्षणमा भरतपुर अस्पताललाई गम्भीर चुनौती थपिएको छ। पर्याप्त फोरेन्सिक विज्ञको अभाव अत्यधिक गर्मी र ओसिलो मौसमका कारण शव चाँडै कुहिन थालेकाले समस्या भएको भरतपुर अस्पतालका मेसु डाक्टर विश्वबन्धु बगालेले जानकारी दिनुभयो। जनशक्ति अभाव पूर्ति गर्न भेरी अस्पताल र काठमाडौँका मेडिकल कलेजहरूसँग फोरेन्सिक विज्ञ माग गरिएको छ। अस्पताल प्रशासनले संक्रमण र महामारी फैलिन नदिन सतर्कता अपनाउँदै दुर्गन्ध नियन्त्रणका उपाय समेत लागू गरेको छ।
0: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि सम्पर्कविहीन भएका नागरिकका आफन्तहरू तीव्र अन्योल र पीड़ामा परेका छन्। बुधबार बिहानदेखि संचार सम्पर्क विच्छेद भएपछि मानसरोवर तीर्थयात्रामा निस्केका तीर्थयात्री चिकित्सक पत्रकार तथा स्थानीय व्यापारीका परिवारले आफन्तको खोजीका लागि सुरक्षा निकाय र स्थानीय प्रशासनसँग हार गुहार गरिरहेका छन्। नुवाकोटको विदुरमा रहेको श्री नम्बर 1 सैन्य तालिम केन्द्र परिसरमा आफ्ना बेपत्ता आफन्तको नाम र विवरण टिपाउन मानिसहरूको बाक्लो लाइन देखिएको छ।
1: यसैबीच प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टामा झण्डै 2 अर्ब रूपियाँ संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार दिउँसोदेखि बिहिबार राति 12 बजेसम्म 1,91,00,000 रूपियाँ भन्दा बढ़ी सहयोग जुटेको हो। दाताहरूले विभिन्न 10 वाणिज्य बैंकहरूमा रहेको खातामा रकम जम्मा गरेका हुन्। यो सहायतामा विभिन्न मित्र राष्ट्रबाट घोषणा भएको रकम समावेश छैन। बुधबार बिहान भोटेकोशी नदीमा भीषण बाढ़ी आएर ठूलो धनजनको क्षति गरेपछि सरकारले मन्त्री परिषद बैठक बसी ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत कोषमा सर्वसाधारणदेखि संस्थाहरूको सहयोग जम्मा गर्न थालेका थिए। यससँगै कोषमा बचत रकम 4,09,11,60,000 पुगेको छ। यसअघि कोषमा 2,17,25,09,759 रूपियाँ बचत थियो। सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयको रूपमा तोकेको छ। कोषमा रकम जुट्ने क्रम अझै चलिरहेको छ। यस्तै निजी क्षेत्र गैर सरकारी संघ संस्था प्रदेश तथा पालिका सरकार लगायतबाट राहत घोषणा गर्ने क्रम पनि चलिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदका सबै सदस्यले आफ्नो 1 महिनाको तलब प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्। आज बसेको मन्त्री परिषद बैठकले यो निर्णय गरेको हो। हिजो सचिव स्तरीय बैठकबाट संघीय कर्मचारीहरूले पनि तह अनुसार 10 दिनसम्मको तलब भदौ महिनाको तलबबाट कट्टा गरेर जम्मा गर्ने निर्णय गरेका छन्। विदेशबाट सहयोग घोषणा गर्ने क्रम पनि चलिरहेको छ। संयुक्त अरब इमिरेट्स यूएईले 1,52 करोड़ रूपियाँ सहयोगको घोषणा गरेको छ। अस्ट्रेलियाले झण्डै 55 करोड़ रूपियाँ सहायता उपलब्ध गराउने भएको छ। अमेरिकाले 5,00,000 अमेरिकी डलर घोषणा गरिसकेको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गण्डकी प्रदेश सरकारले 4 करोड़ रूपियाँ सहयोग गर्ने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले 2 करोड़ रूपियाँ दिने निर्णय गरेको छ। गैर आवासीय नेपाली संघ एनआरएनएका पूर्व अध्यक्ष आरके शर्माले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 25,00,000 रूपियाँ सहयोग गर्नुभएको छ। कोषमा गोर्खा ब्रुअरीले 10 करोड़ रूपियाँ सहयोग गरेको छ।
0: यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बसेको मन्त्री परिषद बैठकले गएको बुधबार नेपाल चीन सीमा रसुवागढ़ी एवं भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढ़ीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। यस्तै बैठकले भारतसँग B2G खरिद मार्फत 25,000 मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ। यस्तै सरकारले बाढ़ी प्रभावितलाई प्रधानमन्त्री राहत कोषबाट मात्रै सहयोग गर्न आग्रह गरेको छ। मन्त्री परिषद बैठकपछि प्रवक्ता सस्मित पोखरेलले सहयोग गर्दा आधिकारिक क्यूआर प्रयोग गर्न आग्रह गर्नुभएको हो। अहिले सहयोग आउने क्रम चलिरहेको र केही समयपछि आधिकारिक विवरण सार्वजनिक गर्दै जाने उहाँले बताउनुभयो। प्रधानमन्त्री राहत कोषको भन्दै अन्य क्षेत्रको क्यूआर सामाजिक सञ्जालमा राखिएको भन्दै विरोध भइरहेका बेला सरकारले रकम उठाउँदा आधिकारिक खाता हेर्न भनेको हो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। भोटेकोशीमा माथि बनेका नयाँ तालको जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333, 493-555।
8: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
14: पैसामा छ शक्ति, पैसामा छ सहारा।
8: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
14: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
8: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
14: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
8: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
14: इतिहास, गाथा र कथा, गाँठका कुरा,
8: गाँठका कुरा।
14: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 547 जना पुग्यो, स्वयं बेपत्ता झण्डै 93,000 मानिस प्रभावित भएको अनुमान, सरकारी विपद कोषमा 36 घण्टामा झण्डै 2 अर्ब रूपियाँ संकलन, प्रधानमन्त्री र मन्त्रीहरूले 1 महिनाको तलब भत्ता कोषमा जम्मा गर्ने, स्वदेश र विदेशबाट सहयोग घोषणा गर्ने क्रम बढ़दो लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। चिनिया कम्युनिष्ट पार्टी सीपीसीको बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकारी अघि बढ़ाउने निर्णय गरेको छ। राष्ट्रपति शी जिनपिङको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कमिटिको उच्चस्तरीय बैठकले तिब्बतमा गएको विनाशकारी पहिरोपछि राहत र उद्धारलाई तीव्र पार्ने निर्णय गर्दै नेपाललाई पनि सहयोग गर्ने जनाएको हो। यस्तै बैठकले अत्यधिक जाडो, विकट हिमाली भूगोल र हिमतालका कारण उद्धार कार्य चुनौतीपूर्ण बन्ने पनि बेपत्ता भएका सम्पूर्ण चिनिया तथा विदेशी नागरिकको वैज्ञानिक तवरले खोजी गर्न निर्देशन दिएको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। चिनिया सरकारी संचार माध्यम सीसीटीभीका अनुसार सरकारले परिचालन गरेको उद्धार कर्मीहरूले विपदबाट प्रभावित क्षेत्रमा राहत कार्य गर्न उपलब्ध सबै उपाय प्रयोग गरेका छन्। यस्तै चिनिया विज्ञहरूले पहिरो थुप्रिएर बनेका 2 तालको नक्साङ्कन गर्न ड्रोन प्रयोग गरेका छन्। तिब्बततर्फ रहेको क्षेत्रमा 500 जनाभन्दा बढ़ी मानिस बेपत्ता छन्। त्यहाँ निरन्तर वर्षा हुँदा ताल फुट्न सक्ने र बाढ़ी आउन सक्ने चिन्ताले उद्धारमा कठिनाई छ। यसैबीच चिनिया राष्ट्रपति शी चिनफिङले नेपालमा बुधबार आएको भीषण पहिरोका कारण भएको विपत्तिप्रति समवेदना सन्देश पठाउनु भएको छ। उहाँले आज आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त सन्देश पठाउनु भएको हो।
0: नेपाल चीन सीमा क्षेत्रमा हिम पहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन दूतावासले आग्रह गरेको छ। आज एक विज्ञप्ति निकालेर दूतावासले सीमा नदीको माथिल्लो भेगमा झरेको पहिरोले बनाएको तालमा पानीको सतह निकै माथि पुगेको र ओभरफ्लो हुन थालेकाले थप जोखिम बढ़ेको जनाएको हो। उद्धार तथा आपतकालीन प्रतिकारका लागि अवस्था अत्यन्त संवेदनशील रहेकाले दुवै देशका अधिकारीहरू निरन्तर निगरानीमा जुटिरहेको विज्ञप्तिमा भनिएको छ। दूतावासले तालभन्दा तल्ला क्षेत्रका स्थानीय बासिन्दा र सम्बन्धित कर्मचारीलाई नदीको बहावमा हुने परिवर्तनबारे सचेत रहन र पूर्व तयारी थाल्न अपील गरेको छ। साथै भ्रामक सूचनाको पछि नलागी आधिकारिक समाचारमा मात्र विश्वास गर्न र अनावश्यक त्रास नफैलाउन पनि अनुरोध गरिएको छ। यसअघि आज बिहान नेपाल प्रहरीले ताल फुटेको र बाढ़ी आउन थालेको भन्दै सचेत गराएको थियो। केही समयपछि भोटेकोशी हुँदै त्रिशुलीमा बाढ़ी आयो, तर यो बाढ़ी ताल भरिएर गएको पानीको मात्र रहेको थाहा भएको छ। यसै विषयमा साथी हृदय रिमालले बाढ़ी पूर्वाञ्चल महाशाखा प्रमुख एवं वरिष्ठ जलवायु विज्ञ विनोद पराजुललाई भोटेकोशीमा यसअघिको जस्तो भीषण बाढ़ी आउने सम्भावना त्यो तालबाट कतिको छ भनेर सोध्नु भएको छ।
2: जोखिमपूर्ण ताल भन्न सक्छौ, किनकि त्यो पहिरोले थुनिएको ताल हो। त्यस्तो तालहरू प्राय जसो फुट्ने गर्दछ, नफुट्न पनि सक्छ कहिलेकाहीँ। जस्तै सुनकोशीको जुरे पहिरो नफुटेको उदाहरण पनि हामीसँग छ, तर पनि अब फुट्न सक्ने सम्भावना उच्च भएको कारणले हामीले तल्लो क्षेत्रमा सतर्क रहिराख्न भन्ने सूचना चाहिँ जारी गरेका छौँ। ठूलो बाढी चाहिँ हामीले अस्ति 10 गते बेहोर्यौं, 200,000 घनमिटर चाहिँ प्रारम्भिक रूपमा आकलन गरेका छौँ। अब 200,000,000 तुलनामा 30,00,000 मात्रै हामीले सानै भन्न सक्छौ, सानै बाढी भए पनि त्यसले अलिकति असर पुर्याउन सक्छ कि भन्ने एउटा सम्भावना छ एकातर्फ भने, अर्कोतर्फ थुप्रो गेग्रानहरूलाई फेरि पनि बगाएर लिएर आउन सक्छ र त्यसले अरू थप क्षति गर्ला कि भन्ने एउटा अनुमान हो।
15: दीर्घकालीन चुनौती के हुन सक्छ? भविष्यमा यो कुनै न कुनै बेला फुट्ने नै भन्ने हुन्छ कि अथवा यो यही रहने अवस्था पनि रहन्छ कि यसलाई कसरी लिने?
2: प्राय जसो हिमतालहरूमा पानी यदि सिपेज भएन, त्यो पानी सुकेर गएन, मुनिबाट छिरेर गएन होइन, त्यस्तो अवस्थाहरू सिर्जना हुन सकेन भने त्यो फुट्ने नै हो भन्ने एक किसिमको निष्कर्षमा पुग्न सक्छौ। तर अब त्यो कति बलियो छ र त्यो कहिले फुट्छ भन्ने कुरा चाहिँ हामीले आकलन गर्न सक्दैनौँ। कुनै पनि ताल यो फुट्दै फुट्दैन यसमा जोखिमै छैन भन्न सक्ने अवस्था छैन, खालि जोखिम कम र बढीको मात्रै कुरा हो। कहिलेकाहीँ अत्यन्तै ठूलो ज्ञानले त्यो ताललाई छेकेर राखेको छ भने त्यो नफुट्न पनि सक्छ, तर त्यो सम्भावना चाहिँ अलि न्यून नै हो।
15: प्रभावित ठाउँमा यो राहत उद्धारको काम चलिरहेको छ होइन, त्यहाँ के सावधानी अपनाउने अरू उद्धार कर्मी लगायत?
2: अब 70 वर्षको हाम्रो तथ्याङ्क मापन गरेको इतिहासमा यो सबैभन्दा ठूलो हो। 500-700 वर्षभन्दा पनि बढी समयमा एकचोटि आउन सक्ने ठूलो बाढी हामीले अलिकति वैज्ञानिक अध्ययनमा रिटर्न इयर फ्लड भनेर भन्छौँ। 6-7 घण्टामा तिब्बत नाकाबाट यो चितवन हुँदै तल गइसकेको अवस्था थियो। छिटो त्यो बहाव भएको छ, तीव्र भएको छ। त्यसकारणले हामी चाहिँ अब यस किसिमको बाढीको घटनाबाट सिकेर आगामी दिनमा थप पूर्व तयारी गर्नुपर्ने, अन्तर्दृष्टि समन्वयहरू गर्नुपर्ने यावत समाचार छँदैछन्। अब यहाँले छोडेको प्रश्नमा अहिले तत्काल उद्धारकर्ताहरूलाई दिउँसोको समयमा उद्धार गरिराख्नको लागि अब त्यहाँ कुनै समस्या छैन। अहिले चीनतर्फ पनि त्यहाँको सुरक्षा निकाय र नेपालतर्फ पनि सुरक्षा निकाय उद्धारमै खटेको सुरक्षा निकाय बोर्डरको नजिक भएको निकाय सुरक्षा निकायले चाहिँ उद्धारका साथै पूर्व सूचना चाहिँ तलब दिने गरी संयन्त्र चाहिँ बनेको छ। त्यो हिसाबले अब हामीसँग सुरक्षा निकाय जो हाम्रो टिमुरे र स्यापुरबेसी आसपासको क्षेत्रमा उद्धारको लागि खटिरहेको छ उहाँहरूले चाहिँ खोलाको निगरानी पनि गर्दै खटिरहेको अवस्था छ र हामी कम्तीमा अस्ति बाढी गएको डुबाएको अथवा बगाएको स्थान जुन घेरा छ त्योभन्दा बाहिरै रहन सकियो भने चाहिँ सुरक्षित भइन्छ। त्योभन्दा बाहिर बाढी आउने अवस्था चाहिँ देखिँदैन फुटिहालेमा पनि।
1: उहाँ हुनुहुन्थ्यो बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुली। फेरि पनि बाढीसँग सम्बन्धित प्रसंग भोटेकोसीमा आएको बाढीबाट प्रभावित 700 भन्दा बढ़ी स्वदेशी तथा विदेशी नागरिकको सैनिक हेलिकप्टर मार्फत उद्धार गरिएको छ। रसुवाको टिमुरे स्याफ्रुबेसी र मैलुङ इलाकाबाट आज अपरान्हसम्म 40 विदेशी सहित 706 जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सेनाले 29 भारतीय 4 जर्मन र 4 चिनियाँ 1 ओमानी र 2 कोरियन नागरिकको उद्धार गरेको छ। प्रभावित जिल्लामा करिब 4,500 भन्दा बढ़ी फौज परिचालन भएका छन्। तीनवटै सुरक्षा फौजले संयुक्त रूपमा घाइतेको खोज तथा उद्धार आपतकालीन उपचार तथा राहत सामग्री वितरण गरिरहेका छन्।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: को एकमात्र डीटीएच सेवा
1: डिश होम खुशी को कनेक्शन।
2: दाँत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर।
3: डर्माडेंट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा, नियमित दाँत जाँच, स्केलिंग तथा पॉलिसिंग, फिलिंग, रूट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्ट देखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। भोटेकोशीमा आएको भीषण बाढ़ीपछि संचालित खोज तथा उद्धार कार्यमा अन्तर्राष्ट्रिय टोली नबोलाइएको विषयमा उठेका प्रश्न र टिप्पणीबारे सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ। आज परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय सहयोग अस्वीकार गरेको नभई राष्ट्रिय क्षमता, तत्कालको आवश्यकता र नेपालको विशिष्ट भौगोलिक अवस्थालाई ध्यानमा राखेर उद्धार रणनीति तय गरेको बताउनुभयो। नेपालको भौगोलिक बनावट, विकट भूभाग र स्थानीय वातावरणीय अवस्थासँग नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका उद्धार टोली लामो समयदेखि अभ्यस्त रहेको उल्लेख गर्दै वहाँले सरकारले शुरूआती चरणमा आफ्नै सुरक्षा संयन्त्रको अधिकतम परिचालनलाई प्राथमिकता दिएको जनाएको बताउनुभयो। अपरिचित भूगोलमा बाह्य उद्धार टोली परिचालन गर्दा समन्वय तथा प्राविधिक व्यवस्थापनमा थप जटिलता आउन सक्ने र अनपेक्षित जोखिम पनि सृजना हुन सक्ने भएकाले उपलब्ध राष्ट्रिय क्षमतामै उद्धार कार्य सञ्चालन गरिएको मन्त्री खनालले बताउनुभयो। यद्यपि सरकारले मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायको सहयोगलाई अस्वीकार नगरेको उहाँले स्पष्ट पार्नुभयो।
4: नुवाकोटमा बाढ़ीबाट प्रभावित परिवारलाई सुरक्षित ठाउँमा व्यवस्थापन गर्न 12 अस्थायी शिविर सञ्चालनमा ल्याएको छ। बाढ़ी पीड़ित तत्कालीन बसोबास तथा राहत वितरणलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय नुवाकोटले विभिन्न विद्यालय, सामुदायिक भवन, कवर्ड हल र सार्वजनिक संरचनालाई अस्थायी शिविर बनाएको हो। बाढ़ीबाट प्रभावित विदुर नगरपालिका, बेलकोट गढ़ी नगरपालिका र किस्पाङ गाउँपालिकाका विभिन्न ठाउँमा यी शिविरहरू सञ्चालन गरिएका हुन्। विदुर नगरपालिका अन्तर्गत तुप्सिएको पुस्तकालय, त्रिशुली ढुङ्गे र सिमचौरको क्रियापुत्री भवन, बट्टारको कवर्ड हल, देवीघाटको आयुर्वेद चिकित्सालय, बेत्रावतीको सुन्दरी क्योरिनी मावि कोलोनी कवर्ड हल र देवीघाट सीट खालीको रणभूमेश्वरी माविमा प्रभावितलाई राखिएको छ। यस्तै बेलकोटगढ़ीको महादेव मावि तथा किस्पाङ गाउँपालिकाको कार्की मनोकामना र त्रिभुवन माध्यमिक विद्यालयलाई पनि अस्थायी शिविर बनाइएको छ। शिविरहरूमा क्षमताभन्दा बढ़ी मानिसको चाप छ। रणभुवनेश्वरी माविमा 300 जनाको क्षमता रहेकोमा अहिले 450 जना बसिरहेका छन्। शिविरहरूमा बसोबास व्यवस्थापनसँगै राहत वितरण र समन्वयका लागि जिल्ला प्रशासन कार्यालयले कर्मचारी खटाएको छ। पालिका र जिल्ला प्रशासन कार्यालयहरूको समन्वयमा राहत तथा उद्धार पछिको व्यवस्थापन तीव्र पारेको प्रमुख जिल्ला अधिकारी सम्मु प्रसाद रेग्मीले जानकारी दिनुभयो।
5: यसैबीच भोटेकोशी नदीमा आएको बाढ़ीले रसुवा र नुवाकोटमा जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण 13 आयोजना प्रभावित भएका छन् भने त्यहाँ कार्यरत स्वयं कामदारहरू संकटमा परेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अनुसार 933 जना कामदार सम्पर्कविहीन भएकोमा अहिलेसम्म 254 जनाको उद्धार गरिएको छ। अपर त्रिशुली एक आयोजनामा मात्रै 576 जना कामदार अझै सम्पर्कविहीन छन्। भौगोलिक विकटता, सड़क तथा संचार सम्पर्क पूर्ण रूपमा विच्छेद हुनुका साथै हेलिकप्टर अवतरण गर्ने ठाउँ अभाव भएकाले उद्धारमा कठिनाई भइरहेको छ। चिलिमी, लाङटाङ लगायतका आयोजनाका सुरुङभित्र कामदारहरू फँसेको आशंका गरिएको छ। यसैबीच ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले सुरक्षाकर्मी तथा थप हेलिकप्टर परिचालन गरी उद्धार कार्यलाई तीव्रता दिएका छन्। प्राविधिक टोली र आवश्यक सामग्री सहित प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ।
4: रसुवामा वैकल्पिक सड़क मार्गबाट सड़क सञ्जाल जोड़िएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार साना चार चक्के गाड़ीबाट रसुवाको धुन्चे पुग्ने गरी सड़क सञ्चालनमा ल्याइएको छ। काठमाडौँको ठोखा छरे गढखार पुल आफ्र नर्जा लच्याङ सरमथली पाटीखर्क हुँदै बोगटी टार कालेकी स्थानबाट धुन्चे सड़क खण्ड सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो। त्रिशुलीको बाटो हुँदै रसुवागढ़ी जाने बाटो बाढ़ीले छेद विच्छेद भएपछि वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको हो।
5: ज जनै एवं रक्षाबन्धन धारण गरेर आज जनै पूर्णिमा पर्व मनाइएको छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरू पुरोहितबाट रक्षासूत्र बाँच्ने चलन छ। तागादारीले गुरू पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवित एवं डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। मानव रक्षाका लागि जप तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिनी नाडीमा बाँधिदिने गरिन्छ। जनै पूर्णिमाका दिन 11 थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी समेत खाइन्छ। यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षा याम्बर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रैदेखि तापको संचार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ। विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकहरूको भनाइ छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। नर्वेका राजा ह्यारल्ड पाँचौंको 99 वर्षको उमेरमा निधन भएको छ। ओस्लोमा रहेको राष्ट्रिय अस्पतालमा उहाँको निधन भएको राजदरबारले जनाएको छ। रगत सम्बन्धी एक दुर्लभ समस्याको उपचारका लागि ह्यारल्ड गएको हप्ता अस्पताल भर्ना हुनुभएको थियो। उहाँको निधनपछि दरबारको छतमा रहेको शाही झण्डा आज झुक्याएको छ। राजा ह्यारल्डको निधन हुनुअघि 24 घण्टाको अवधिमा राजपरिवारका सदस्यहरूले उहाँलाई भेटेका र सर्वसाधारणको भीड़ले दरबारमा फूल चढ़ाएको बीबीसीले जनाएको छ। ह्यारल्ड 14 औं शताब्दी नर्वेमा जन्मिएका नर्वेका पहिलो राजा हुनुहुन्थ्यो। उहाँका छोरा हाकोनले उहाँको उत्तराधिकार सम्हाल्नु भएको छ। 35 वर्ष राजगद्दीमा बिताएका ह्यारल्डलाई एक लोकप्रिय र सुधारवादी व्यक्तित्वको रूपमा सम्झना गरिन्छ। उहाँले राजसंस्थालाई आधुनिक बनाउनुभयो, सर्वसाधारण महिलासँग विवाह गरेर परम्परा तोड्नुभयो र नर्वेका अत्यन्त कठिन क्षणहरूमा एकताको सूत्रधारको रूपमा भूमिका निर्वाह गर्नुभयो। राजपरिवारका मामिलाका जानकारहरूका अनुसार ह्यारल्ड सरल स्वभावका सम्मानित र जनप्रिय हुनुहुन्थ्यो। उनीहरूले उहाँलाई राष्ट्रको हजुरबुवा र नागरिकको राजाका रूपमा चित्रण गरेका छन्।
5: नेपाल दर्पणमा अब खेल खबर। भ्रष्टाचारको आरोप र राष्ट्रिय टोलीको लगातार निराशाजनक नतिजाका बीच नाइजेरिया फुटबल महासंघका अध्यक्षले पदबाट राजीनामा दिएका छन्। महासंघले अर्को चुनाव हुनुभन्दा एक महिना अघि इब्राहिम मुसा गुसाउले राजीनामाको घोषणा गरेका हुन्। महासंघको बोर्डका धेरै सदस्यहरूले पनि पदबाट राजीनामा दिएका स्थानीय संचार माध्यमले जनाएका छन्। गुसाउको राजीनामापछि राष्ट्रपति बोला टिनुबुले देशको फुटबल प्रशासनमा व्यापक सुधार गर्न निर्देशन दिनुभएको उहाँको कार्यालयले जनाएको छ। राष्ट्रिय टोलीका खेलाड़ी तथा पदाधिकारीहरूलाई भुक्तानी गर्न बाँकी रकम चुक्ता गर्न सन् 2024 सरकारबाट प्राप्त झण्डै 1,27,00,000 अमेरिकी डलर दुरूपयोग गरेको विषयमा नाइजेरियाको गोप्य प्रहरी निकाय डिपार्टमेन्ट अफ स्टेट सर्भिसेजले नाइजेरिया फुटबल महासंघमाथि अनुसन्धान गरिरहेको स्थानीय संचार माध्यमले जनाएका छन्।
4: र नेपालका रविन्द्र ढाट रोड टु यूएससीसी जन 5 को छनौटको फाइनलमा पुगेका छन्। उनले चीनको सांघाईमा आज भएको सेमी फाइनलमा न्यूजील्याण्डका कासिब मोर्डोजलाई अंकका आधारमा पराजित गरे। बझाङको बाघ उपनाम पाएका फाइटरले मेमा मकाउमा पहिलो खेलमा फिलिपिन्सका किम्बर्ट अतिल्नो जोनलाई पराजित गरेका थिए। गएको वर्ष अगस्तमा म्याट्रिक्स फाइट नाइटमा भारतका चर्चित च्याम्पियन चुङ ग्रेड कोरेनलाई हराएर ब्यान्ट वेटको उपाधि जितेपछि रविन्द्रको चर्चा चुलिएको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 547 जना पुग्यो। सयौं बेपत्ता, झण्डै 93,000 मानिस प्रभावित भएको अनुमान।
4: सरकारी विपद कोषमा 36 घण्टामा झण्डै 2 अर्ब रूपियाँ संकलन। प्रधानमन्त्री र मन्त्रीहरूले एक एक महिनाको तलब भत्ता कोषमा जम्मा गर्ने। स्वदेश तथा विदेशबाट सहयोग घोषणा गर्ने क्रम बढ्दो।
5: भोटेकोशीमा माथि बनेको नयाँ ताल भरिएर बग्न थाल्यो। जोखिम कायम रहेको चिनिया पक्षबाट जानकारी। बाढ़ीले कटान गरेको क्षेत्रभन्दा बाहिरै रहन बाढ़ी पूर्वानुमान महाशाखाको सुझाव।
4: नर्वेका राजा ह्यारल्डको 99 वर्षको उमेरमा निधन। एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना।
5: र भ्रष्टाचारको आरोप बीच नाइजेरिया फुटबल संघ प्रमुखको राजीनामा।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी कृष्ण शर्मा र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। बाढ़ी प्रभावित र नदीतटीय क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनुहोला।

0: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
1: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
2: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
3: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
4: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पिड इन्टरनेट, अल्ट्रा फास्ट स्पिड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट, सम्पर्क प्रधान कार्यालय भुटुवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
5: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
6: देख्नु भएन, औषधि हालेको।
5: लौ न शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
5: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भयो है?
5: ए भन्नुहोस् त, मेसेज आएको छैन।

0: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाइन, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: हो, घर पनि कति राम्रो बनेछ, चिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: अघिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: सबै हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
2: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
1: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
3: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
5: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागिमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि, मोबाइल 98-026-37-111 र 98-026-21-354।
6: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
7: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिल कुमारी सुन्तली, के गरेको, यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
12: हाम्रा सेवाहरू
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि दितो मूल्याङ्कन गर्ने,
12: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
13: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको।
10: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
9: बुटोल भएर हावाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
14: हाम्रा सेवाहरू
9: जनरल फिजिसियन,
14: स्त्री तथा प्रसुति,
9: बाल रोग,
14: छाला तथा यौन रोग,
9: हार जोड्ने नसा तथा बाथ रोग,
14: टाउको तथा मनोरोग,
9: नाक कान घाँटी,
14: जनरल सर्जरी,
9: भिडियो एक्सरे,
14: डिजिटल एक्सरे,
9: ईसीजी,
14: डेन्टल तथा प्याथोलोजी,
9: फिजियोथेरापी
14: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
15: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म समूहको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
16: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
17: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832 मोबाइल
18: 98-570-21-835।
19: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
20: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
19: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
21: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भनिदिउँ त नानी।
19: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त।
22: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
23: सबै मिलाइ खुवाऊ।
22: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
24: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
25: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: खुल्ला तीज गीत कार्यक्रम 2083
1: परम्परा र मौलिकपनको जगेर्ना विकृतिको हार सुसंस्कृत समाज र सभ्य व्यवहार अब गीत मार्फत चर्चा परिचर्चा तीज विशेष कार्यक्रम 2083 तिलोत्तमा नगरपालिका वडा नम्बर 1, 5 र 9 को आयोजना
0: ध्रुवतारा युवा क्लबको सह आयोजना तथा रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजनको सह कार्यमा खुल्ला तीज गीत कार्यक्रम 2083
1: यही भदौ 19 गते शुक्रबार
0: स्थान तिलोत्तमा नगरपालिका वडा नम्बर 5, 1 र 9 को संगम स्थल प्रेम नगर चौपारी
1: समय बिहान 11:30 बजेबाट
2: पुनश्च सम्पूर्ण सहभागी टिमहरूलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ
3: ओहो कति राम्रो कुकुर कहाँबाट ल्याउनु भएको
4: कहाँबाट ल्याउनु दाजु मामा घरबाट ल्याएको
3: ए हो र अनि नगरपालिकामा दर्ता गर्नुभयो त
4: दर्ता कुकुर पनि दर्ता गर्नुपर्छ
3: हो त अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि
5: हजुर घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ यसको माध्यमबाट नगरवासीको घरगोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
7: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
7: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
7: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
7: थप आहारासँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
1: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: व्यावसायिक कृषिले बनाउँछ सुखी। निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं। खेती योग्य जमिन बाँझो नराखौं। लाखौं खर्च गरेर विदेशीको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं। व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं। मान रोपौं, मुरी फलाउं, खेती योग्य जमिन बाँझो नछाडौं, पसिना बगाउं, समुन्नत बनाऊ, आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
2: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउ।
2: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउ।
2: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
2: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
4: नमस्ते डाक्टर साहब।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ए, के भयो? के को हल्ला खल्ला हो यो?
9: के हुनु, डोजर चलेको नि, अब त हाम्रा दुःखका दिन सकिए।
10: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
8: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
10: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
9: हो त है, हामीले त ध्यानै नदिएको।
10: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
11: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
12: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
13: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
12: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
13: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
12: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
13: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
12: सजग रहौं, आफ्ना

0: अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
3: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
2: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
3: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
2: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिउँ।
3: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
2: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
6: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
5: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
6: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
5: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
6: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
4: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: यति बेला साँझको

नमस्कार। रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबरमा दिवाकर पन्थीको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने, तत्काल 42 बेली ब्रिज बनाउन भारत र चीनलाई नेपालको अनुरोध। भोटे कोशीबाड़ीमा मृत्यु भएका मध्ये हालसम्म 553 जनाको शव फेला, उद्धार कार्य जारी, शव संकलनका लागि सेनाले थप्यो 1200 जनशक्ति। चीनका राष्ट्रपति शी जिनपिङको बैठक, नेपालका बाढ़ी प्रभावित क्षेत्रमा आपतकालीन सहयोग र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने। भोटकेशी बाढ़ीमा विद्युत प्राधिकरणका 200 भन्दा बढ़ी कर्मचारी सम्पर्कविहीन, 706 जना विदेशी नागरिकको उद्धार। अनधिकृत रूपमा रकम संकलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी, आज जनै पूर्णिमा र रक्षाबन्धन पर्व, तराईमा राखी बाँधेर मनाइयो। बुटवल उपमहानगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा 51 लाख सहयोग, सिद्धार्थनगरको सहयोग 35 लाख। बाँकेमा आधारभूत अस्पताल भवन निर्माण भए पनि जनशक्ति नहुँदा सञ्चालनमा समस्या। तिरोत्तमा बन्द पत्थर डाँडाको भट्टराई परिवारद्वारा जन्मदिनमा मानव सेवा आश्रममा सहयोग र फिफा निलम्बनका कारण नेपालले एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमायो।

0: आशा गर्नु।
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल, सम्पर्क 9803364460।
2: अब खबर विस्तारमा। सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषदका सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने निर्णय गरेको हो। त्यस्तै बैठकले गएको बुधबार नेपाल चीन सीमा रसुवागढ़ी एवं भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढ़ीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। बैठकले भारतसँग जीटीजी खरिद माध्यमबाट 25,000 मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने समेत निर्णय गरेको छ। यसैबीच सरकारले बाढ़ी प्रभावित क्षेत्रको आवत जावत सुचारू गर्नका लागि भारत र चीनलाई तत्काल 42 बेली ब्रिज बनाइदिन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालय मार्फत दुवै देशलाई नेपाललाई तत्काल आवश्यक पर्ने बेली ब्रिजको संख्या उल्लेख गर्दै सहयोगको अनुरोध गरिएको हो। अहिले विदेशीले दिने सहयोगलाई विपद प्राधिकरणको माग अनुसार लिने व्यवस्था मिलाइएको छ। प्राधिकरणले तत्काल आवत जावत सुचारू गर्न 42 पुलको आवश्यकता पर्ने आकलन गरेपछि सरकारले दुवै देशलाई अनुरोध गरेको हो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बिहिबारे नियमित पत्रकार सम्मेलनमा नेपाललाई आवश्यक परेको बेला बेली ब्रिज लगायतमा सहयोग गर्ने बताउनु भएको थियो। रसुवा, नुवाकोट र धादिङमा बाढ़ीले अधिकांश पुलहरू भत्काएको छ, त्यसकारण मानिसहरू दुईतर्फी आवत जावत नै गर्न पाएका छैनन्। रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढ़ीले वितण्ड मच्चाएको आज तेस्रो दिन पुगेको छ। विनाशकारी बाढ़ीका कारण सुप्रकार आज अपरान्ह 5 बजेसम्म 553 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 13, नुवाकोटमा 38, धादिङमा 40, चितवनमा 222, गोर्खामा 47, तनहुँमा 31, नवलपरासी पूर्वमा 134 र नवलपरासी पश्चिममा 28 गरी 553 शव फेला परेको हो। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालय र प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको यो समाचार तयार पार्दासम्मको तथ्याङ्क अनुसार 1473 जनाको उद्धार गरिएको छ। अहिले पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोज तथा उद्धार कार्य जारी राखेका बताइएको छ। प्रहरीले बाढ़ीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाएको छ। बाढ़ीपछि बेपत्ता भएकाहरूको खोजी तथा शव व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेशनलाई थप तीव्र बनाएको छ। बाढ़ीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप 1200 सैनिक जनशक्ति परिचालन गरिएको हो। नेपाली सेनाले प्रभावित क्षेत्रका सबै साथै त्रिशुली र नारायणी नदी किनारका सम्भावित ठाउँहरूमा आफ्ना जनशक्तिलाई टोलीगत रूपमा खटाएर शव संकलन कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढ़ाएको छ। यसअघि सेनाले प्रभावितहरूको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि 1600 जनशक्ति खटाएको थियो। आज थप 1200 सैनिक परिचालन गरेसँगै भोटेकोशी बाढ़ी प्रभावित क्षेत्र तथा तटीय इलाकामा उद्धार, राहत र शव संकलनका लागि परिचालन हुने नेपाली सेनाको संख्या 2800 पुगेको छ। चिनिया कम्युनिष्ट पार्टी सीपीसीको बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढ़ाउने निर्णय गरेको छ। राष्ट्रपति शी जिनपिङको अध्यक्षतामा आज बसेको सीपीसीको राजनैतिक ब्यूरोको बैठकले केरूङ क्षेत्रमा आएको बाढ़ीको विश्लेषण गर्दै त्यसक्रममा नेपाललाई पनि सहयोग गर्ने निर्णय गरेको सिन्हाले जनाएको छ। राष्ट्रपति सीको अध्यक्षतामा आज बसेको बैठकमा उहाँले विनाशकारी पहिरोपछि जारी उद्धार तथा राहत कार्यबारे छलफल गरी आवश्यक व्यवस्था गर्न निर्देशन दिनुभएको हो। बैठकको शुरूआतमा चिनिया राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका शी जिनपिङ र अन्य नेताहरूले बुधबार ग्यूरोंग को सीमा नाका में गएको प्राकृतिक विपत्ति में परी ज्यान गुमाएकाहरुको सम्झना में एक मिनट मौन धारण गरेका थिए। बैठकले सम्बन्धित सबै निकाय तथा विभागहरुले उद्धार सम्बन्धी काम में दृढ़ र प्रभावकारी कदम चाल्नु पर्ने में जोड़ दिएको छ। खोज तथा उद्धार का योजना वैज्ञानिक ढंगले तयार पार्नु पर्ने र बेपत्ता भएका सबै चिनिया तथा विदेशी नागरिक को खोजी तथा उद्धार का लागि हरसम्म प्रयास गर्नुपर्ने में बैठकले जोड़ दिएको छ। भोटेकोशी नदी में आएको बाढ़ी का कारण नेपाल विद्युत प्राधिकरण का 200 भन्दा बढी कर्मचारी सम्पर्क विहीन भएका छन्। सिलिमी जलविद्युत आयोजना का 15-20 जना, रसुवागढ़ी का 100 भन्दा बढी र 3A पावर हाउस का 40-45 जना कर्मचारी सम्पर्क में नआएको प्राधिकरण का निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताउनुभयो। कार्यकारी निर्देशक श्रेष्ठ का अनुसार जलविद्युत आयोजना को सुरुङ मार्ग टनल में थुनिएको कर्मचारी तथा मजदूर को अवस्था अज्ञात छ। टनल में छिर्न सक्ने अवस्था छैन, छिर्ने स्थान र कुन ठाउँमा के छ भन्ने निश्चित छैन। एक्सकाभेटर का लागि पनि लेदो हटाउन सम्भव छैन, पाल पारेर अक्सिजन आपूर्ति गर्ने प्रयास गरिएको छ। नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले सुरक्षा निकायसँगको सम्बन्धमा आफ्ना कर्मचारी र सर्वसाधारणको खोजी तथा उद्धार कार्य जारी राखेको छ। हवाई उद्धारका लागि हेलिकप्टर पठाउँदैछौ, गुगल म्याप जारी गरिएको छ। बाढ़ी पुनः आउन सक्ने भएकाले सर्वसाधारण र उद्धारमा खटिएका साथीहरूलाई सतर्क रहन उहाँले अनुरोध गर्नुभएको छ। यसैबीच रसुवाको भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढ़ीमा फँसेका मध्ये 706 जना विदेशी नागरिकको उद्धार गरिएको छ। उनीहरूको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो। हालसम्म टिमुरी, स्याफ्रुबेसी, मैलुङ लगायतका इलाकाहरूबाट 40 जना विदेशी नागरिक, 29 भारतीय, 4 जर्मन, 4 चिनिया, 1 ओमान, 2 कोरियन सहित 706 जनाको उद्धार गरिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले बाढ़ी पीड़ितका नाममा अनधिकृत रूपमा रकम संकलन नगर्न अनुरोध गर्दै त्यसो गरेमा कड़ा कार्यवाही गर्ने चेतावनी दिएको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति, समूह तथा संस्थाहरूले आफू खुशी रकम संकलन गरिरहेको गुनासो आएकाले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यसो नगर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको हो। कतिपय व्यक्ति, समूह तथा संस्थाले अनधिकृत क्यूआर कोड र व्यक्तिगत खाता नम्बर सार्वजनिक गरी रकम संकलन गरिरहेका जानकारी प्राप्त भएको र त्यसप्रति प्रधानमन्त्रीको कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेका आधिकारिक खाता र क्यूआर कोडमा मात्र आर्थिक सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछौ। आर्थिक सहयोगका लागि सरकारका तर्फबाट आधिकारिक रूपमा सञ्चालनमा रहेका 2 मुख्य कोष र 3 खाता विवरण प्रस्तुत गर्दै ती खातामा मात्र रकम दाखिला गर्न कार्यालयले अनुरोध समेत गरेको छ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा, ऋषि तर्पणी पर्व आज देशभर नवयोग्य पवित एवं रक्षाबन्धन धारण गरेर मनाइएको छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरू पुरोहितबाट रक्षा सूत्र बाँच्छन्। तागाधारीले गुरू पुरोहितले विधिपूर्वक मन्त्रीको यज्ञ पवित एवं डोरो रक्षा सूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरू बृहस्पतिले रक्षा विधान तयार गरी जेलले गर्दा त्यसमा अत्यन्त बलशाली दानवराज बलि बाँधिए। त्यसैले म तिमीलाई बाँच्छु, यसले तिमी सुरक्षित बन, विचलित नहो भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ। यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरू पुरोहितले येनबद्धो बलि राजा, दानवेन्द्र महाबल, तेनत्वाम प्रतिबन्धामी, रक्षामा चलमा चल भनी रक्षा सूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको धर्मशास्त्रविदहरू बताउँछन्। मानव रक्षाका लागि जप तप र पूजा गरी मन्त्रीको रक्षाबन्धन अर्थात डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ। आजकै दिन तागाधारीले आफ्नो जनै योग्य पवित फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ। नेपालको तराई क्षेत्रमा भने आजको दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर रक्षाबन्धन बनाएका छन्। यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ। अहिले यो परम्परा पहाड़ी क्षेत्रमा पनि बढ्न थालेको छ। रूपन्देहीको बुटवल उपमहानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 51 लाख रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। नगर प्रमुख खेलराज पाण्डेका अनुसार कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 51 लाख रूपियाँ जम्मा गर्ने निर्णय गरेको हो। त्यसैगरी उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूका तर्फबाट थप रकम कोषमा जम्मा गरिने भएको छ। विपदमा परि बुटवल क्षेत्रका कुनै नागरिक प्रभावित भएको जानकारी प्राप्त भए उनीहरूको उद्धारका लागि थप 5 लाख रूपियाँ उपलब्ध गराउने निर्णय समेत भएको उपमहानगर प्रमुख पाण्डेले जानकारी दिनुभयो। साथै भीषण बाढ़ीका कारण सिंगो देश शोकमा परेका बेला मानवीय संवेदनलाई ध्यानमा राखी भदौ 22 गतेसम्म कुनै पनि मनोरञ्जनात्मक कार्यक्रम नगर्न र नगराउन बुटवल स्थित सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, संघ संस्था एवं नगरवासीलाई उपमहानगरले आग्रह गरेको छ। यस्तै सिद्धार्थनगर नगरपालिकाले बाढ़ी प्रभावित नागरिकको राहत, उद्धार तथा पुननिर्माणका लागि 35 लाख रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। कार्यपालिका बैठकले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट 25 लाख, नगर प्रमुख र उपप्रमुखको एक एक महिनाको तलब तथा जनप्रतिनिधि र कर्मचारीहरूको 2 देखि 7 दिनसम्मको सेवा सुविधा बापतको रकम गरी जम्मा 35 लाख रूपियाँ जम्मा गर्ने निर्णय गरेको नगर प्रमुख इश्तियाक अहमद खानले बताउनुभयो। बाँकेका स्थानीय तहमा 1500 का आधारभूत अस्पतालका भवन धमाधम निर्माण भइरहे पनि आवश्यक जनशक्ति, उपकरण, औषधि र संचालन खर्चको व्यवस्थापन हुन नसक्दा अस्पताल संचालनमा चुनौती देखिएको छ। अस्पताल संचालनको दायित्व स्थानीय तहकै काँधमा पर्ने भएकाले आर्थिक स्रोतको अभाव मुख्य समस्या बनेको स्थानीय तहका जनप्रतिनिधिहरूको भनाइ छ। जानकी गाउँपालिकाले 1500 को आधारभूत अस्पताल भवन निर्माण गरे पनि संचालनका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी, उपकरण र बजेटको व्यवस्था हुन नसकेको अध्यक्ष छब्बन खाँले बताउनुभयो। यस्तै भवन निर्माण सम्पन्न गरेको नरेनापुर गाउँपालिकाले पनि जनशक्ति र उपकरणको अभावमा अस्पताल सञ्चालन गर्न नसकेको अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो। गाउँपालिकाको वार्षिक आन्तरिक आमदानी करिब 40 लाख रूपियाँ रहेको जनाउँदै उहाँले 1500 को अस्पताल सञ्चालनमा वार्षिक 2 देखि 3 करोड़ रूपियाँसम्म खर्च लाग्ने भएकाले स्थानीय स्रोतबाट धान्न कठिन हुने बताउनुभयो। त्यस्तै राप्ती सोनारी गाउँपालिकाको नयाँ अस्पताल भवन पनि तयार भइसकेको छ, तर सञ्चालन खर्च धान्न स्थानीय स्रोत पर्याप्त नभएपछि दात्री निकायको सहयोग खोजिएको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताउनुभयो। तिलोत्तमा वडा नम्बर 15 पत्थरडाँडा निवासी गिरिशरा भट्टराईको जन्मदिनको अवसरमा उहाँको परिवारले भलबारी स्थित मानव सेवा आश्रममा कपड़ा सहयोग गर्नका साथै सहयोगापेक्षी भोजन गराएको छ। जन्मदिनमा हुने फजुल खर्चलाई सामाजिक सेवामा लगाउने उद्देश्य सहित भट्टराई परिवारले आश्रममा पुगेर सहयोगापेक्षीहरूसँग समय बिताउँदै भोजन गराएको हो। कार्यक्रममा परिवारका सदस्यहरू बुबा तिल प्रसाद भट्टराई, छोरा बुहारी लोकनाथ भट्टराई, विष्णु भट्टराई तथा नाति नातिनी सहित भट्टराई परिवारको सहभागिता रहेको थियो। जन्मदिनलाई व्यक्तिगत खुशीको अवसरका रूपमा नभई असहाय तथा सहयोगापेक्षी व्यक्तिहरूसँग खुशी साट्ने अवसरका रूपमा मनाउन मानव सेवा आश्रममा पुगेर सहयोग तथा सेवा गर्न पाउँदा आफूहरूलाई पनि आत्मीय सन्तुष्टि मिलेको परिवारका सदस्यहरूले बताउनु भएको छ। र फिफा निलम्बनका कारण नेपालले आउँदो नोभेम्बर 8 देखि 20 सम्म हुने एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमाएको छ। एसियाली फुटबल महासंघ एएफसीले प्रतियोगिताको समूह तालिका सार्वजनिक गर्दा नेपाल समावेश छैन। गएको अनुसार 11 गते निलम्बनमा परेपछि नेपालले गुमाएको यो 5वां प्रतियोगिता हो। यसअघि नेपालले निलम्बनकै कारण साफ च्याम्पियनशीप 2026 को 20 वर्ष मुनिको एसियन कप छनौट एएफसी च्याम्पियनशीप लीग महिला र 17 वर्ष मुनिको एसियन कप छनौट महिला गरी 4 वटा प्रतियोगिता गुमाएको थियो। 17 वर्ष मुनिको एसियन कप छनौटमा 35 टोली सहभागी छन्। टीमलाई 7 समूहमा विभाजन गरिएको छ। प्रतियोगिता सिंगल राउण्ड रोबिन प्रणालीका आधारमा खेलाइनेछ। प्रतियोगितामा विजेता टोली उज्बेकिस्तानमा हुने प्रतियोगिताका लागि छनौट हुनेछन्। एएफसीका अनुसार अस्ट्रेलिया, चीन, जापान, दक्षिण कोरिया, कतार, साउदी अरेबिया, ताजकिस्तान, उज्बेकिस्तान र भियतनामले फिफा 17 वर्ष मुनिको विश्वकप खेलेका कारण सिधै छनौट भएका छन्। यही खेल खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने, तत्काल 42 बेली ब्रिज बनाउन भारत र चीनलाई नेपालको अनुरोध। भोटेकोशी बाढ़ीमा मृत्यु भएका मध्ये हालसम्म 553 जनाको शव फेला, उद्धार कार्य जारी, शव संकलनका लागि सेनाले थप्यो 1200 जनशक्ति। चीनका राष्ट्रपति सी जिनपिङको बैठक, नेपालका बाढ़ी प्रभावित क्षेत्रमा आपतकालीन सहयोग र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने। भोटेकोशीमा बाढ़ीमा विद्युत प्राधिकरणलाई 200 भन्दा बढ़ी कर्मचारी सम्पर्क, भोटेकोशी बाढ़ीमा विद्युत प्राधिकरणका 200 भन्दा बढ़ी कर्मचारी सम्पर्कविहीन, 706 जना विदेशी नागरिकको उद्धार। अनधिकृत रूपमा रकम संकलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी, आज जनै पूर्णिमा र रक्षाबन्धन पर्व तराईमा राखी बाँधेर मनाइयो। बुटवल उपमहानगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा 51 लाख सहयोग, सिद्धार्थनगरको सहयोग 35 लाख। बाँकेमा आधारभूत अस्पताल भवन निर्माण भए पनि जनशक्ति नहुँदा सञ्चालनमा समस्या, तिब्बतमा 15 पत्थर डाँडाको भट्टराई परिवारद्वारा जन्मदिनमा मानव सेवा आश्रममा सहयोग। र फिफा निलम्बनका कारण नेपालले एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमायो। साँझ 7 बजेको हालखबर सकियो। शान्ति समृद्धि र रूपान्तरणका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: जहिले पनि मुख नफेराउने यसरी कहाँ सकिन्छ
1: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
2: ए झन्त झन्त
3: होइन के भयो बाबु
4: अंकल अंकल बाबाले मम्मीलाई पिट्नुभयो
3: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
5: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
6: उत्सवको पर्व
7: एसआर इप्सन क्यानन ब्रान्डको पाँच नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
6: इसिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
7: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
6: फोन नम्बर 071-542-6959
8: साउजी क्युआर भयो
9: ए बगनुस् त मेसेज आएको छैन
10: घरी एसएमएस आएन

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: जिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-5907-19 र 98-76-96-018
1: ए दिलकुमारी आज त काम गर्ने जागरै छैन
2: हो भाई आज मलाई पनि काम गर्ने जागरै छैन
3: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
2: ठेकदार साहब हामी काम गरेका छौ उत्ति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौं
5: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
6: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्छौ हँ तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
7: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
8: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
7: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
8: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
6: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
9: एक अर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
10: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
11: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे CIN मार्फत देशैभरि कार्यक्रम हेलो सांसद

ए छ बजेको बिहानी र साथी सको साँझ, बाला युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ सहर बिउजाउन सियाइयान आउँछ, विकास र समृद्धिको खबर सुन आउँछ, बाली नाली चौपैया र खेतबारीको कुरा, पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। तालको आपतकालीन मूल्याङ्कन गर्न चिनिया विज्ञ टोली घटनास्थलमा। तालको पानीको सतह नागेर बग्ने क्रम रोकियो, उद्धार कार्य पुनः शुरू। जोखिम भने कायमै रहेको बाढ़ी पूर्वानुमान शाखाको भनाई।
1: दिउँसोको समयमा पनि सतर्कताका साथ सूचना लिँदै उद्धार कार्यमा लाग्न भनेका छौँ। अब त्यो ताल फुट्छ या फुट्दैन त्यो यसै भन्न सकिने अवस्था छैन, त्यो कमजोर चाहिँ छ, त्यो फुट्न सक्छ भन्ने हाम्रो आकलन हो।
0: रसुवामा बाढ़ीमा परेका मध्ये अहिलेसम्म 579 जनाको शव फेला, करिब 1000 जना सम्पर्कविहीन। बेपत्ता परिवारका आफन्तलाई जानकारीका लागि विपद प्राधिकरणको वेबसाइट हेर्न आग्रह।
2: हामी सब प्राप्त भए जति हामीले प्राधिकरणको फेसबुक पेज र वेबसाइटमा राखिरहेका छौं, अपडेट गर्दै जान्छौं, अझ हेर्नको लागि पनि अनुरोध गरे।
0: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टामै करिब 2 अर्ब सहयोग प्राप्त। पृथ्वी राजमार्ग आंशिक रूपमा सञ्चालनमा, रसुवा फेरि सड़क सञ्जालमा जोड़ियो।
3: अड्केका र अत्यावश्यकीय सवारी साधन सञ्चालन गर्न सकिन्छ भन्ने हिसाबले हामी लागेका छौं, एकछिनमा त्यतिसम्म चलाउन सकिएला।
0: र नेपाली फाइटर रविन्द्र ढाँट रोड टू यूएफसी को फाइनलमा प्रवेश।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोशी बाढ़ीले निम्त्याएको विपत्तिले धेरै पाठ सिकाएको छ। पूर्व सूचना प्रणालीमा दात्री निकाय र सरकारले लामो समयदेखि धेरै रकम खर्च गरे पनि यसले काम गर्न सकेन। आपतमा पूर्व सूचना र जानकारी बाँड्नको लागि कुनै समय एफएम रेडियोहरूले निकै ठूलो भूमिका खेलेको थियो। अहिले ती रेडियोहरू पनि विद्युत आपूर्ति बन्द हुँदा बन्द हुने अवस्थामा पुगेका छन्। स्थानीय रेडियो कमजोर हुँदा अत्यावश्यक र आवश्यक सूचना प्रवाहमा असर परेको कुरालाई सबैले बुझ्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह घटेपछि ओभरफ्लो हुने क्रम रोकिएको छ। स्थिति केही सामान्य बनेसँगै चीनी अधिकारीहरूले रोकिएको उद्धार कार्य पुनः शुरू गरेका छन्। ताल फुटेर ठूलो बाढ़ी आउन सक्ने जोखिमका कारण केही घण्टाका लागि उद्धार कार्य रोकिएको थियो। पानीको सतह घटेपछि अहिले जोखिम केही कम भएको चीनिया सरकारी संचार माध्यमले जनाएका छन्। तालमा आएको परिवर्तनका कारण नेपालतर्फ भोटेकोशी र त्रिशुली नदीमा बाढ़ीको जोखिम बढ़ेको थियो। पानीको सतह घटे पनि रसुवादेखि मुगलिनसम्म त्रिशुली नदी किनारका बासिन्दालाई अझै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमै रहन आग्रह गरिएको बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद प्राजुलीले सीआईएनसँग भन्नुभयो।
1: अब त्यहाँको अवस्था यो फुट्यो भनेर जुन दिउँसो हल्ला भयो त्यो नफुटेर त्यो चाहिँ त्यो जुन ताल बनेको थियो त्यो भरिएको र त्यो ओभरफ्लो भएको अवस्था थियो। त्यो ओभरफ्लो भएर आउँदाखेरि केही पानी थप पानी चाहिँ भोटेको छेउ मिसिन आयो, असर पारिसकेको प्रभाव पारिसकेको क्षेत्रमा जानु त भएन। हाम्रो सूचनामा के भनेका छौँ भने खास गरी उद्धारकर्ताहरू समाजका विभिन्न मान्छे सुरक्षाकर्मीहरू जो उद्धारमा खटिराख्नु भएको छ उहाँहरू चाहिँ बाढ़ीले प्रभाव पारेको क्षेत्रमै खटिएको कारणले उहाँहरूलाई चाहिँ रातिको समयमा उद्धार कार्य बन्द गर्न र दिउँसोको समयमा पनि सतर्कताका साथ सूचना लिँदै उद्धार कार्यमा लाग्न भनेका छौँ। अब त्यो ताल फुट्छ या फुट्दैन त्यो यसै भन्न सकिने अवस्था छैन, त्यो कमजोर चाहिँ छ, त्यो फुट्न सक्छ भन्ने हाम्रो आकलन हो। नफुट्न पनि सक्छ तर त्यो नफुट्ने भनेर कन्फर्म नहुँदासम्म सतर्कता कायम राख्नु जरुरी छ।
5: यसैबीच नेपाल चीन सीमा क्षेत्रमा बनेको अवरोध तालको अवस्था र सम्भावित जोखिम मूल्याङ्कन गर्न चिनिया उद्धार तथा विपद विशेषज्ञहरूको टोली घटनास्थलतर्फ पुगेको छ। दक्षिण पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्र अन्तर्गत सिंगाछीको गिरोङ जिल्लामा बनेको अवरोध तालको आपतकालीन मूल्याङ्कनका लागि विज्ञ टोली खटाइएको हो। टोलीले घटनास्थलमै तालको अवस्था, बाँधको जोखिम र सम्भावित क्षतिको निगरानी गरिरहेको छ। आपतकालीन प्रतिकारका लागि ड्रोन मार्फत निगरानी र पानीको सतह मापन गर्ने सेन्सर प्रयोग गरी वास्तविक समयको तथ्याङ्क संकलन भइरहेको छ। बाढ़ीपछि हालसम्म 547 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये चितवनमा सबैभन्दा धेरै 221 छन्। यस्तै गोर्खामा 44, धादिङमा 40, नुवाकोटमा 38, तनहुँमा 29, नवलपरासीमा 28, रसुवामा 13 र नवलपुरमा 134 शव फेला परेका छन्। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 977 जना अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका 28, नेपाली सेनाका 45, सशस्त्र प्रहरीका 13, भन्सार कार्यालयका 15 र अध्यागमन कार्यालयका 4 जना समेत रहेका छन्। रसुवा र नुवाकोटबाट मात्रै 162 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य अझै जारी छ। नेपाल प्रहरीले हालसम्म करिब 4,500 जनाको उद्धार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
2: हाम्रो यो करिब 7 बजेसम्मको अपडेटमा चाहिँ शव फेला परेको 579 जनाको छ। सम्पर्कविहीन व्यक्तिहरू 1924 जना। त्यसै गरी हामीले अब यो सुरक्षा कर्मी परिचालन गरे ओभरअलमा चाहिँ 15,431 जना तीनटा सुरक्षा निकायबाट अहिले पनि फिल्डमा खटिनु भएको छ। अब राहतको कुरा गर्दाखेरि हामीले अस्ति पहिलो दिन नै नेपाल सरकारले निर्णय गरेर रसुवा नुवाकोटलाई 1-1 करोड र धादिङको लागि 50 लाख विनियोजन गरिसकेको थियो भने अहिले हिजोको कार्यकारी समितिबाट 15 प्रभावित जुन पालिकाहरू छ संकटकाल घोषणा भएको त्यसको लागि चाहिँ 6,15,00,000 रुपियाँ विनियोजन भइसकेको छ आज। त्यसै गरी मैले यहाँहरूलाई भन्नुपर्दा अहिले अस्पतालमा उपचाररत रहनुभएको घाइतेहरू 101 जना हुनुहुन्छ, जसको लागि चाहिँ सर्जिकल मेडिकल टिम समेत परिचालन भइसकेको छ। अहिलेसम्म जम्मा उद्धार गरिएको व्यक्तिको संख्या चाहिँ 4,451। आज चाहिँ जल विद्युतको सुरुङबाट 191 र हवाई उद्धारबाट 517 समेत गरी जम्मा 4,451 जना अहिलेसम्म रेस्क्यु भएको छ। त्यसमा विदेशी नागरिक उद्धार 129 जना र उद्धारका लागि हालसम्म नेपाली सेना र निजी गरी 16 हेलिकप्टर आजको यो चाहिँ 16 हेलिकप्टरबाट 900 उडान भएको छ। राहत सामग्रीमा हामीले 32 ट्रक भन्दा बढी खाद्य र गैर खाद्य सामग्री काठमाडौँबाट उता प्रहरी जिल्लामा पठाएका छौँ भने अहिले हेलिकप्टरबाट 6 काठमाडौँबाट 6 हेलिकप्टर चाहिँ राहत सामग्री लिएर गइसकेको छ। अनि इन्धनको केसमा पनि हामीले हवाई इन्धन 17,000 भन्दा बढी नुवाकोट पठाइसकेका छ। त्यसै गरी अन्य इन्धन पेट्रोल र डिजेल पनि पठाएको धेरै नै पठाएको अवस्था छ। मैले सम्पर्कविहीन भएका नागरिकहरूको उपचाररत व्यक्तिहरूको हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिहरू लगायतका विवरण हामीसँग प्राप्त भए जति हामीले प्राधिकरणको फेसबुक पेज र वेबसाइटमा राखिरहेका छौँ, अपडेट गर्दै जान्छौँ। त्यो हेर्नको लागि पनि अनुरोध गरे।
5: यसैबीच आज मात्रै बाढ़ीमा फँसेका 1800 जनाको उद्धार गरिएको छ। उनीहरूको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो। आज दिउँसो 3 बजेसम्म टिमुरे च्याप्रोवेशी र मैलुङ लगायत क्षेत्रबाट 40 विदेशी नागरिकको समेत उद्धार गरिएको छ। उद्धार गरिएका विदेशीमा 29 भारतीय, 4 जर्मन, 4 चिनिया, 1 ओमानी र 2 कोरियाली नागरिक रहेका छन्। भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावितका लागि सरकारले सहयोग आह्वान गरेको 36 घण्टामै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब 2 अर्ब रूपियाँ सहयोग संकलन भएको छ। अर्थ मन्त्रालय लगायत अनुसार हिजो मध्याहदेखि बिहिबार राति 12 बजेसम्म विभिन्न 10 वाणिज्य बैंकमा रहेका कोषका खातामा 1,91,86,50,911 रूपियाँ जम्मा भएको हो। यसैबीच 87 राजी राणाले कोषमा 1,09,00,000 रूपियाँ सहयोग गर्नुभएको छ। व्यावसायिक पृष्ठभूमिकी राणाले सहयोगी कृष्ण बस्नेत मार्फत पठाइएको रकमको चेक आज अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेले बुझ्नु भएको हो। यो व्यक्तिगत तर्फबाट कोषमा प्राप्त भएको अहिलेसम्मकै ठूलो सहयोग हो। उहाँको कार्यालयमा कार्यरत कर्मचारीहरूले पनि आफ्नै तर्फबाट 80,000 रूपियाँ सहयोग गरेका छन्। काठमाडौँ उपत्यकाको प्रमुख लाइफलाइन मानिने पृथ्वी राजमार्ग आज साँझदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ। रसुवा बाढ़ीपछि अवरूद्ध राजमार्ग अन्तर्गत मलिखु नजिकका पोखरी बागी र गलौदी क्षेत्रमा जमिएको लेदो हटाएपछि यातायात सुचारू भएको सड़क विभागले जनाएको छ। यसअघि गल्छी बैरेनी खण्डमा लेदो माटोले सड़क पुरिएपछि यातायात प्रभावित भएको थियो। बिहिबारदेखि एकतर्फी रूपमा सञ्चालन गरिएको सड़क अहिले दुवैतर्फी सञ्चालनमा आएको हो तर हाललाई अत्यावश्यक सवारी साधन मात्रै जोड़िएको धादिङको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
3: अत्यावश्यकीय साधन चलाउने गरी भनेको छौ अहिलेलाई अझै पूर्ण चाहिँ किनभने अझै व्यवस्थित तरिकाले भएको छैन अझै पन्छाउने काम चलिरहेछ अड्केका र अत्यावश्यकीय सवारी साधन सञ्चालन गर्न सकिन्छ भन्ने हिसाबले हामी लागेको छ एकछिनमा त्यतिसम्म चलाउन सकिएला।
5: यस्तै भीषण बाढ़ीका कारण सड़क सञ्जालमा विच्छेद भइएको रसुवा जिल्ला फेरि सड़क मार्फत जोड़िएको छ। वैकल्पिक सड़क प्रयोग गरेर चारपाङ्रे साना सवारी साधन सञ्चालन गर्न मिल्ने गरी बाटो खुलाइएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार काठमाडौँ टोखा सहरे गठखार पुल आप्र नर्चा लच्याङ शर्मथली पार्टी खर्क बोगटी टार कालीका स्थान हुँदै थुन्चे पुग्ने वैकल्पिक सड़क सञ्चालनमा ल्याइएको छ। सड़क खुलेसँगै बाढ़ीका कारण लामो समयदेखि सड़क सम्पर्कविहीन बनेको रसुवासँग आवत जावत सहज हुने भएको छ। साझा खबरमा अब विदेशका खबर। अमेरिकाले आगामी साता हुने G20 बैठकमा इरानलाई आर्थिक रूपमा अलग्याउने अभियानलाई तीव्रता दिँदै सदस्य राष्ट्रलाई अमेरिकी प्रतिबन्धको पालना गर्न आग्रह गर्ने तयारी गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले समकक्षीसँगको द्विपक्षीय भेटवार्तासम्म समेत यस विषयमा दवाब दिनहुन अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। नेपाली फाइटर रविन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा प्रवेश गर्नुभएको छ। चीनको सांघाई स्थित अक्टागनमा भएको खेलमा न्यूजील्याण्डका फाइटर कासिब मार्टुकलाई हराउँदै फाइनलमा पुग्नु भएको हो। तीन राउण्डको खेलमा ढाँट विजयी हुनुभएको हो। तेस्रो जजले ढाँटकै पक्षमा 29-28 अंक दिएपछि ढाँट विजयी हुनुभएको हो। ढाँटले अब ताजिमासँग फाइनलमा खेल्नुहुनेछ। ताजिमाले सेमी फाइनलमा भारतका चुंगरिन कुरेनलाई पराजित गर्दै फाइनलमा पुग्नु भएको हो।
6: सन्तोषी राहुल
7: बाढ़ीपछि खानेपानी दूषित हुन सक्ने भन्दै चिकित्सकको चेतावनी।
8: पानीको स्रोत यकिन गरेर मात्रै पानी खानुहोला किनभने अहिलेको समयमा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो।
7: पानी उमालेर मात्रै पिउन चिकित्सकको आग्रह। कुराकानी तिब्बतको थुनिएको तालमा फेरि खतरा भोटेको सीमा त्रास विज्ञसँगको विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध अण्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
11: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बाल बालिका समृद्ध परिवार समुन्नत नेपाल।
11: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ।
0: साझा खबरमा अब बाँकी खबर। रसुवामा आएको भीषण बाढ़ीपछि विभिन्न जिल्लाका खानेपानीका मुहान दूषित हुन सक्ने भन्दै चिकित्सकहरूले पानी उमालेर मात्रै पिउन आग्रह गरेका छन्। बाढ़ीका कारण नदी र खोलामा शव लेदो र फोहोर मिसिएपछि आसपासका खानेपानीका स्रोत प्रदूषित हुन सक्ने चिकित्सकहरूको भनाई छ। यस्तो अवस्थामा दूषित पानीका कारण झाडा पखला हैजा लगायतका पानी जन्य रोग फैलिन सक्ने जोखिम बढ़ेको छ। वरिष्ठ फिजिसियन डाक्टर रोशन झाले विशेष गरी नदी आसपासका वासिन्दाले खानेपानीमा थप सावधानी अपनाउनु पर्ने बताउनु भएको छ। यसै विषयमा यस्तो अवस्थामा सर्वसाधारणले के कस्ता सावधानी अपनाउने यस विषयमा हामीले उहाँसँग कुराकानी गरेका छौं।
8: जुन यो बाढ़ीले गर्दाखेरि हाम्रो सातवटा जिल्ला प्रभावित भएको छ, विशेष गरी यो हाम्रो जति पनि पहाड़ी भूभाग छ त्यहाँ चाहिँ खानेपानीको स्रोत नै भनेको खोला नाला नदीहरू नै छन् र त्यहीका पानीहरू त्यहाँका लोकल बासिन्दाहरू खाँदै आएका छन्। सो हामीले के देख्छौं भने अहिले चाहिँ पोस्ट फ्लड बाढ़ी पश्चातको जुन पानीहरूको स्रोत हुन्छ त्यो कन्टामिनेटेड भइसकेका हुन्छ। त्यहाँ चाहिँ धेरै किसिमका यो इन्फेक्सियस डिजिजहरू त्यहाँ रोगका जीवाणुहरू देखा पर्दो रहेछ, किनभने पानीमा ढल मल सबै मिसिएका हुन्छन् र अहिलेको यो जुन बाढ़ी छ त्यो चाहिँ एकदमै ठूलो बाढ़ी थियो, त्यसले गर्दाखेरि त्यहाँ वरिपरिका जति पनि चाहिँ ढलमलहरू थियो त्यो सबै पानीमै मिसिएर आएछन् र अहिले त्यो एरियामा चाहिँ खानेपानीको स्रोतहरू सबै चाहिँ तपाईँको दूषित भएको छ। सो अहिलेको लागि हामीले त्यहाँका बासिन्दा या यहाँबाट उद्धारमा खटिनु भएका हाम्रा साथीभाइहरूलाई हामीले के भन्न चाहन्छौँ भने पानीको स्रोत यकिन गरेर मात्रै पानी खानुहोला, किनभने अहिलेको समयमा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो। त्यहाँको जति पनि बाढ़ीबाट प्रभावित हुनुभएको छ उहाँहरूको धनजन त गयो गयो।
13: जस्तो अहिले बाढ़ी प्रभावित क्षेत्रमा के कस्ता रोगहरू संक्रमण देखिन सक्छन्, त्योबाट बच्नलाई चाहिँ मुख्यतया कसरी सावधानी अपनाउन सकेला?
8: अब हामीले बाँच्नु भएको जति पनि जना छन् उहाँहरूलाई कसरी स्वस्थ बनाएर र उद्धार गर्ने भने त्यतातिर ध्यान दिनुपर्छ। सो अहिले चाहिँ पानीबाट जति पनि किसिमको यो सरुवा रोगहरू हुन्छ त्योबाट उहाँहरूले जोगाउनु पर्छ, जस्तै कि झाडा पखाला लाग्ने भयो, जस्तै कि यो हेपाटाइटिसहरू भयो र यो झाडा पखाला हेपाटाइटिस यिनीहरू भनेको र अरू चाहिँ अब यो लामखुट्टेहरूको प्रकोप पनि बढ्न सक्छ त्यो एरियामा, त्यसले गर्दाखेरि त्यहाँबाट सर्ने रोगहरू पनि बढ्छ, किनभने अब त्यहाँ चाहिँ हाइजिन त्यति राम्रो हुँदैन, सुत्ने आफ्नो ठाउँहरू सबै चाहिँ दूषित भइसकेका छन् त्यहाँका बासिन्दाहरूको। हामीले चाहिँ जुन देख्यौं उहाँहरूले जुन भोग्नुभयो त्यो चाहिँ हृदय विदायक नै छ। सो अहिलेको अवस्थामा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको उहाँहरूको लागि घाँस बाँस र कपासको हामीले जोहो गरिदिनुपर्छ र सँगसँगै खानेपानीको नै हो। सो खानेपानी चाहिँ इमिडिएट हामीले के गर्नुपर्छ भने स्रोतहरूको पहिचान गरेर र त्यो स्रोतको पानी खाने योग्य छ कि छैन हामीले यकिन गरेर मात्रै चाहिँ त्यो पानीको उपयोग गर्ने, यदि छैन भने पानी चाहिँ हामीले जहिले पनि बोइल गरेर फिल्टर गरेर अनि मात्रै सेवन गरौं भनेर जनचेतना चाहिँ फैलाउनु पर्छ। यदि त्यहाँ एरियामा एउटा पनि पानीका सोर्स कन्टामिनेटेड भयो र त्यहाँबाट रोग फैल्यो भने त्यो एउटा महामारीको रूप लिन सक्छ। सो अहिलेको सबभन्दा ठूलो चुनौती नै भनेको त्यो एरियामा कुनै पनि किसिमको स्वास्थ्य सम्बन्धी महामारी फैलिन नदिने हो।
0: सरकारले गृह मन्त्रालयमा सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिएको छ। आज मन्त्री परिषद बैठकले रक्षा मन्त्रालयबाट सचिव शर्मालाई गृहमा सरुवा गरेको हो। हाल गृह सचिव रहेका राजकुमार श्रेष्ठ तीन दिनपछि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ। उहाँले दिएको राजीनामा आजको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको छ। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। तिब्बतको ताल फेरि फुट्ने हल्लाले भोटेको सीमा त्रास, विज्ञ भन्छन्।
14: पुलको माथिपट्टिबाट एकैचोटि छाल आउने जसरी आयो नि हो त्यति नै आउनलाई चाहिँ सम्भावना अलिक कम हुन्छ।
0: तिब्बतको ताल फुटे के हुन्छ, भोटेकोसीको जोखिमबारे विज्ञको विश्लेषण लगायतका खबर बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
16: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
15: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
16: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
15: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
16: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
15: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाल चीन सीमा नजिक तिब्बततर्फ पहिरोले थुनिएर बनेको ताल फेरि फुट्न सक्ने खबर बाहिरसँगै भोटेकोशी आसपासका बस्तीमा त्रास फैलिरहेको छ। अहिले तालको पानी सतह घटेसँगै पानी बाहिर बग्ने क्रम रोकिएको छ। यसले तत्काल ठूलो बाढ़ी आउन सक्ने जोखिम केही कम भएको संकेत गरेको छ। तर विज्ञहरूले भने कस्तो विश्लेषण गरेका छन्, नदी थुनिएर बनेको ताल फोड्दा पहिलेकै जस्तै बाढ़ी आउला? हिमबाड़ीका अध्यक्ष श्री कमल द्विवेदीको कुरा सुनौ।
18: तालमा हाम्रो चाहिँ धेरै जसो ठूला खोला ठूला नदीहरू जति हिमाली क्षेत्रबाटै आउँछन्, अब हाम्रा चाहिँ नि यो जलविद्युत योजनाहरू यिनै नदीहरूमा बनेका छन् भन्दा यसबारेमा हामीले अध्ययन अनुसन्धान तथा प्रचार प्रसार गर्न एउटा छुट्टै निकाय नै चाहिन्छ, छुट्टै विज्ञहरूको चाहिँ नि एउटा चाहिँ टोली नै चाहिन्छ। यो अरू बाढी जस्तो साधारण रूपमा चाहिँ यो यसलाई चाहिँ हामीले व्यवहार गर्न सक्दैनौ भन्ने मेरो मत चाहिँ त्यस्तो हो। तर अब त्यसबारेमा धेरै सुनवाई चाहिँ नि भएको छैन। बाढ़ी हो यो, मैले त्यही भएर यस्तो बाढ़ीलाई चाहिँ हिमबाढ़ी भन्ने मैले नामाकरण गरेको छु होइन, माथिबाट त्यो त्यस कारणले गर्दा ती कतिपय क्षति मानवीय क्षति चाहिँ बाहिर नआउनु पनि सक्छ, किनभने त्यो हराउने मात्रै अब किन त्यो पुरिन्छ, त्यो निकाल्नै सकिँदैन,
0: भेटिँदैन।
18: जस्तो सेती बाढ़ीको बेलामा पनि कतिपय चाहिँ हामीले चाहिँ हराएको व्यक्तिहरूको चाहिँ हामीले केही अवशेषहरू नै भेट्टाउन त्यहाँ सकिएन। खोल अब त्यो ठूलो परिमाणमा चाहिँ जुन गेगरानले पुर दिएको हुन्छ नि, त्यो पानी मात्र होइन, यो पानी भए पो त्यो खोज्न सकिन्थ्यो होला होइन। गेगरानले पुर दिने हुँदाखेरि धेरै सकिँदैन, तर क्षति धेरै ठूलो भएको अनुमान छ मेरो पनि। अब विद्यालयको अब एउटा मलाई अलिकति दुःखद कुरा के लाग्न गयो भनेदेखि, जस्तो रसुवाबाट केरुङबाट चाहिँ हामी त्यो बाढ़ी चाहिँ तल आउँदै गर्दाखेरि जस्तो त्रिशुली बजारसम्म हामीले स्कूलसम्मलाई पनि हामीले चाहिँ नि त्यसलाई चाहिँ एक प्रकारले
0: खबर पुर्याउन सकेको भए
18: उ गर्न सकेनौ के, त्यो एउटा हाम्रो कमजोरी रह्यो कि भन्ने जस्तो लाग्छ मलाई होइन। अब सायद यति ठूलो बाढ़ी नआउला, त्यति माथिसम्म नआउला भन्ने अनुमानले गर्दा हो कि होइन। अब यो त्यो एउटा चाहिँ अब त्यसरी आउन सकेको भए, अलिकति एलर्ट मात्रै बस्न सकेको भए पनि सायद त्यो तल चाहिँ तल्लो तटीय क्षेत्रमा मानवीय क्षति चाहिँ कम हुन सक्थ्यो कि भन्ने चाहिँ मलाई लाग्छ। यो प्रत्येक घटना दुर्घटनाबाट सिक्ने हो, पाठ सिक्ने हो, अब हाम्रो प्रणालीले सिक्ने, मान्छे हामी चाहिँ सर्वसाधारणले सिक्ने, सबैले सिक्ने हो। अब के गर्नुहुन्छ के गर्नुहुन्न, प्रकृतिले

0: सँग भविष्यका चाहिँ अब भनौँ सन्ततिहरूलाई बचाउनेतिर हाम्रो ज्ञान प्रयोग गर्नुपर्छ। जस्तो माथिल्लो क्षेत्रबाट यस्तो खालको बाढी चाहिँ अब यही स्तरमा चाहिँ सायद अब आउने सम्भावना अलिक कमै हुन सक्छ। पछिल्लो वेभ आयो भने पनि जस्तो अब त्यहाँ अलिकति थुनेर यही हिमबाडी आउने क्रममा नजिकको खोला सँगैको खोला चाहिँ थुनेर पानी जमेको भन्ने पनि कुराहरू आएका छन् होइन, तर त्यो फुट्नलाई समय लाग्छ, तुरन्तै त अब नफुट्ला। र यस्तो किनभने यो बाढी र अरू सामान्य बाढीको फरक के हो भने सामान्य बाढीमा पानी मात्रै हुन्छ, धेरै पानी हुन्छ, थोरै मात्र घेग्रान हुन्छ भने यसमा सृजना हुने यस्ता हिमबाडीमा सृजना हुने गेग्रानको चाहिँ नि जुन मात्रा जुन छ नि यो अथाह हुन्छ। यो है पानीभन्दा लगभग चाहिँ नि डबल जति पानी छ त्योभन्दा डबल गेग्रान चाहिँ आउन सक्छ यस्तो बाढीमा। मैले पोखरा
1: गेग्रानले चाहिँ अझ बढी जोखिम बढाउँछ।
0: गेग्रानले किन जोखिम गर्छ त भन्दा त्यसले खोलाको धार जुन नै परिवर्तन गरिदिन्छ। अब अहिले हामीले जुन देख्यौँ नि माथिल्लो सतहसम्म चाहिँ बाढी आएको नि, गेग्रानले खोला पुरिदियो, त्यसपछि जुन त्यसमा भएको बाँकी भएको लेदो र पानी चाहिँ त्योभन्दा धेरै माथिल्लो सतहसम्म गएर चाहिँ त्यहाँ चाहिँ पुरिदिएको अवस्था छ नि होइन। भन्दा त्यही भएर यो गेग्रान एकदम धेरै सृजना भएर बगेर आएको छ। र गेग्रानको चाहिँ एउटा कस्तो खालको गुण हुन्छ भनेदेखि बाढी आउने बेलामा यो भिरालो जमिन एउटा 5 डिग्रीको स्लोप भएको ठाडो खोलामा मात्रै गेग्रान चाहिँ बग्न सक्छ, गेग्रान भाव भनौँ है त्यसरी बग्न सक्छ। त्योभन्दा तल गएपछि चाहिँ के हुन्छ भने यसले चाहिँ त्यो गेग्रानले चाहिँ खोला किनारमा छोडिदिन्छ, खोलामा छोडिदिन्छ त्यो पानी मात्रै, पानी र लेदो केही लेदो मात्रै त्यसबाट तल बगेर जान्छ होइन। भन्दाखेरि अब त्यही भएर यही प्रकारको यसरी नै चाहिँ फेरि चाहिँ उत्रै खालको चाहिँ पक्कै पनि आउने सम्भाव, तर सतर्क चाहिँ रहनुपर्छ है। र माथिल्लो चाहिँ क्षेत्रकाले तलसँग कम्युनिकेसन कसरी गर्ने भन्ने यो एकदम निरन्तर सम्पर्कमा चाहिँ रहनुपर्छ। तर अब ठ्याक्कै त्यत्रै आउला भन्ने चाहिँ म चाहिँ अलिकति त्यसमा चाहिँ अब
1: त्यसलाई
0: जोखिम चाहिँ छ, सतर्क रहनुपर्छ होइन। तर जुन जत्रो स्केलको अहिले हामीले त्यसरी नै जस्तो हामीले अहिले देख्यौँ नि पुलको माथिपट्टिबाट एकैचोटि छाल आउने जसरी आयो नि हो त्यति नै आउनलाई चाहिँ सम्भावना अलिक कम हुन्छ।
1: एकजना प्रदीप मगर्जीको कमेन्ट छ, उहाँले चाहिँ यस्ता थुनिएका अझै ठूला हिमताल छन् भन्ने छ, अबको तयारी के होला भनेर सोध्नु भएको छ।
0: अब यस्तो छ, अब हिमताल छ त्यहाँ माथिपट्टि, त्रिशुलीको माथि पनि हिमतालहरू छन्, तर अब हामीले अहिले मैले हिमताल सम्बन्धी अध्ययन गर्न थालेको सन् 1998 हो होइन, लगभग 28-29 वर्ष भयो। जस्तो हामीले त्यो बेलामा मैले अध्ययन गर्न थाल्दाखेरिको अनुभव म सुनाउन चाहन्छु। त्यो बेलामा हामीलाई कस्तो हाम्रो त्यो बेलाको हाम्रो बुझाइ के थियो भने ठूलो हिमताल मात्रै जोखिमपूर्ण हो भन्ने चाहिँ हाम्रो बुझाइ थियो होइन। भन्दाखेरि धेरै जसो ठूला हिमतालहरूको अध्ययन भए, तर पछिल्लो समयमा के देखिँदै गयो भने सन् 2003 मादीमा त्यस्तै बाढी आयो जहाँ हिमतालै थिएन होइन, र त्यसपछि 2012 सेती बाढी आयो जहाँ हिमताल विस्फोटन होइन त्यो भन्दाखेरि, त्यसपछि चाहिँ हामी मेरो बुझाइमा मैले के बुझ्दै गएँ भन्दा हिमताल मात्रै होइन र यो हिमाली क्षेत्रमा बाढी आउने कारणहरूमा त्यो क्षेत्र भिरालोमा रहेको गेग्रान द्रुत गतिमा पहिरोको रूपमा तल चाहिँ बग्नु र ठूलो पानी पर्नु, हिमाली क्षेत्रमा धेरै ठूलो पानी परेर लेदोसहित बग्नु, लेदो बगाउनु, बगेर तल बाढीको रूपमा आउनु र चाहिँ हिमनदीहरूमा भएको बरफ चाहिँ एकै द्रुत गतिमा पग्लेर पनि यस्ता बाढीहरू आउँछन् भन्ने चाहिँ देखियो। अब अहिले हामीले जुन देख्यौँ यो ठूलो हिमताल एउटा जोखिमपूर्ण हुन्छ नै पनि होइन, तर ठूला हिमताल मात्र नभएर अहिले अरू प्रक्रियाबाट पनि बाढी आइरहेको चाहिँ हामीले देखेका छौं।
1: जोखिम भने कायमै रहेको बाढ़ी पूर्वानुमान शाखाको भनाई छ। रसुवा बाढ़ीमा परेका मध्ये अहिलेसम्म 599 जनाको शव फेला परेको छ, करिब 1000 जना सम्पर्कविहीन रहेको सरकारको भनाई छ। विपत्ता परिवारका आफन्तलाई आफन्तको जानकारीका लागि विपद व्यवस्थापन प्राधिकरणको वेबसाइट हेर्न आग्रह गरिएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टामै करिब 2 अर्ब सहयोग प्राप्त भएको छ। पृथ्वी राजमार्ग दुवै तर्फ सञ्चालनमा आएको छ, तर अत्यावश्यक सवारी साधनलाई मात्रै सञ्चालनको अनुमति दिइएको छ। रसुवास फेरि सड़क सञ्जालमा जोड़िएको छ र नेपाली फाइटर रविन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा प्रवेश गर्नुभएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 13

0: नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
2: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
3: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो

0: अमिन भाई कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
1: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नि?
0: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाई पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470-77-003, 98470-66-155 र 98470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
2: स्वास्थ्यमा बटुवल,
3: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
2: असल अभ्यासदेखि नीतिका कुरा,
3: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
2: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
4: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।

0: खुल्ला तीज गीत कार्यक्रम 2083
1: परम्परा र मौलिकपनको जगेर्ना विकृतिको हार सुसंस्कृत समाज र सभ्य व्यवहार अब गीत मार्फत चर्चा परिचर्चा तीज विशेष कार्यक्रम 2083 तिलुत्तमा नगरपालिका वडा नम्बर 1, 5 र 9 को आयोजना
0: ध्रुव तारा युवा क्लब को सह आयोजना तथा रेडियो लुम्बिनी एवं तिलुत्तमा टेलीभिजन को सह कार्यमा खुल्ला तीज गीत कार्यक्रम 2083
1: यही भदौ 19 गते शुक्रबार
0: स्थान तिलुत्तमा नगरपालिका वडा नम्बर 5, 1 र 9 को संगम स्थल प्रेम नगर चौपारी
1: समय बिहान 11:30 बजेबाट
2: पुनश्च सम्पूर्ण सहभागी टिमहरूलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ
3: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज शांति को आवाज़

0: हो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
1: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
0: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
1: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
0: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
2: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
5: ए ल ल, लिनुहोस् भाइ।
4: अनि दाई, कति भयो पैसा?
5: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
6: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
0: नेपाल सरकार विज्ञापन हो।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
8: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
8: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
10: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
9: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
10: तिमीलाई थाहा थिएन?
9: थाहा थिएन।
10: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
9: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
10: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
11: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
12: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
0: नेपाल सरकार विज्ञापन हो।
13: किन आँखा मिचेको मिचे गरेको?
6: हेर्न,
13: अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
14: धेरै समय मोबाइल चलाइसी क्या
13: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
14: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
13: ए त्यसो भए जोगिन के गर्ने त?
14: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
13: बुझे।
14: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
13: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
16: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
17: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
14: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
18: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
19: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठूलो हुन्न, कामलाई सम्मान गरौ, लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौ, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौ,
20: लैङ्गिक हिंसा अन्त्य गरौ, हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ। तिलुत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
21: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त?
22: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
21: खै के औषधि रहेछ?
22: ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
21: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
22: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
21: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
22: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
23: रमिला, तिमीले के भन्न खोजेको हो? के हो भन, धक्नमा नि भन न।
24: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
23: किन त्यस्तो गरेको होला त?
24: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
23: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाउ, नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
25: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: झाड पखालाले धेरै दुःख दियो। तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड। जातीय विभेद के अंतेक करा जाए। जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए। इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला। कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए। जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए। छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
3: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त?
4: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
3: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
4: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
5: ठिक भन्नुभयो दाई, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
4: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
3: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता? आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
7: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्।
8: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
9: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
10: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुसारै छैन त।
11: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
10: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश। होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
11: कहाँ हुनुहुने? उहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
10: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
11: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गता को परिभाषा तथा यसको वर्गीकरण अनुसार पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गता को परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
10: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
11: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापन, अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
10: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
12: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
10: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Marga Kanji Office Cement, Deşko Cement.
1: VPN Net, तपाईको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी. अब ढिलो इन्टरनेटलाई बाई बाई. VPN Net ले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा.

0: हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस् बीबीएन नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ ब्रोडब्यान्ड नेपाल प्रणाली बीबीएन नेट सम्पर्क प्रधान कार्यालय भुटुवल 9 फोन 071-438-346 071-438-014 071-438-016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ अब ढिलो इन्टरनेटलाई बाई बाई
1: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071-410-380 071-410-479 मोबाइल 98-75-85-188 98-75-20-752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
2: हाय दैव फेरि मदिरा खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
3: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
4: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला
5: हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
2: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
3: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौ
6: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
7: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश
8: उत्सवको पर्व
9: एसआर किप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
8: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
9: कृषि विकास ब्याङ्कको गल्ली भिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
8: फोन नम्बर 071-542-6999 549-6999
10: खुसीको खबर
11: होइन के खुसीको खबर हो दाजु
10: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
11: हो र
10: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-535-823

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न।
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857723997 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-18
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
5: ए दिल कुमारी आज त काम गर्ने जाँगरै

0: हावाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली
1: हाम्रा सेवाहरू
0: जनरल फिजिसियन
1: स्त्री तथा प्रसूति
0: बाल रोग
1: छाला तथा यौन रोग
0: हार जोड्ने नसा तथा बाथ रोग
1: टाउको तथा मनोरोग
0: नाक कान घाँटी
1: जनरल सर्जरी
0: भिडियो एक्सरे
1: डिजिटल एक्सरे
0: ईसीजी
1: डेन्टल तथा प्याथोलोजी
0: फिजियोथेरापी
1: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
2: किशोर किशोरी युवाहरू र 15 देखि 49 वर्ष सम्मको महिला अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
3: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
4: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
5: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
6: 98-570-21-835।

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दै छौ क्या
0: आहा यो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
7: स्वास्थ्यमा बटवल
8: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
7: असल अभ्यासदेखि नीतिका कुरा
8: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
7: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
8: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
7: कार्यक्रम स्वास्थ्यमा बुटवल

0: खुल्ला तीज गीत कार्यक्रम 2083
1: परम्परा र मौलिकपनको जगेर्ना विकृतिको हार सुसंस्कृत समाज र सभ्य व्यवहार अब गीत मार्फत चर्चा परिचर्चा तीज विशेष कार्यक्रम 2083 तिलोत्तमा नगरपालिका वडा नम्बर 1, 5 र 9 को आयोजना
0: ध्रुवतारा युवा क्लबको सह आयोजना तथा रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजनको सह कार्यमा खुल्ला तीज गीत कार्यक्रम 2083
1: भदौ 19 गते शुक्रबार
0: स्थान तिलोत्तमा नगरपालिका वडा नम्बर 5, 1 र 9 को संगम स्थल प्रेम नगर चौपारी
1: समय बिहान 11:30 बजेबाट
2: पुनश्च सम्पूर्ण सहभागी टिमहरूलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ
3: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
4: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं
3: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
4: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
3: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
4: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
3: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ
4: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
3: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
5: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: लो दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर,
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भने छ, के भयो
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: अँ है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौं। हुन त
3: हुन्छ
9: हुन्छ,
8: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन, घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन,
3: सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
11: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
9: के रे नानी, त भर्खर 17 की लागि होइन र?
11: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
9: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
11: ए हो र?
6: नेपाल सरकार विज्ञापन बोर्ड।
12: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
13: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
14: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
15: धुम्रपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
16: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
16: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाउ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
17: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
2: देख्नु भएन, औषधि हालेको।
17: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
17: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
17: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: ए, विषादीले धेरै नै जोखिम हुन्छ है? क्या हो नानी?
17: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
17: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
5: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
5: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
5: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हुन्छ। त्यही हो कस्तो राम्रो कुरा, आवश्यकता अनुसार सबैले सबै काम गर्नुपर्छ। त्यसो भए फेरि पढौ है। आमाले
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
3: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: डेंगू से बचे की खंती मच्छर के काटे से बचब ही सर्वोत्तम उपाय होए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के ना देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
7: अनुरोध आग लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
8: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
9: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
10: सफलता अनि संघर्षका कथा।
11: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
8: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
12: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
13: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
14: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
13: खै के औषधि रहेछ?
14: ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
13: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
14: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
15: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
14: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
15: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
16: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
17: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
16: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
17: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न, बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
18: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
19: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
20: VPN नेट तपाईँको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट, सम्पर्क प्रधान कार्यालय भुटुवल 9, फोन 071438346, 071438014, 071438016, वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
21: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
22: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
21: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
17: तिलोत्तमा 5, मडगिराम रूपन्देही।
22: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
23: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9472128 र 9470024870।
24: किन झोक्राउनु भछ काका?
25: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
24: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
25: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
26: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 9857271757 र 9472962228।
27: होइन पुर्खे बा, किन के भयो र?
28: बाह्र चौरास घुमे खै एक गरेर आउनु।
27: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या, एकपटक यिनलाई मडिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
29: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसुति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार, परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
27: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
28: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
29: सम्पर्क क्रिम्सन अस्पताल, तिलोत्तमा 6, मणिग्राम रूपन्देही, फोन 071-562744, 562744।
30: साउजी क्युआर भयो है?
31: ए बगाउनुहोस् त, मेसेज आएको छैन।
32: घरी एसएमएस आएन।

0: घर पनि कति राम्रो बनेछ, चिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
0: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
3: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
0: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857723997 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गए निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोके जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कम हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98-026-37-111 र 98-026-21-354।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
5: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
6: फोन नम्बर 071-531-641, 535-641।
7: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
8: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
9: ओ दिलकुमारी सुन्तली, के गरेको, यो पाराले काम त गराइ हुँदैन।
8: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
5: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
12: हाम्रा सेवाहरू
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
12: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
13: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
10: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
5: ओ मिन भाइ, कता हो लखर लखर, घर बनाएर भ्याउनु भयो?
14: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
5: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ, पनि नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98477-77003, 98477-66155 र 98477-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।

0: जित्नु भएको छ, अब फाइनल जित्नु त
1: हामीले फाइनल जित्ने नजित्ने या हामीले सबैको मन जित्ने नजित्ने भन्दा पनि देशले जित्नु पर्यो। महत्वपूर्ण कुरा भनेको जनताको अवस्था बदल्नको लागि सरकारले शासक होइन सेवक भएर काम गर्नु पर्यो, र जनताले पनि कुनै व्यक्ति र विचारको झोला नबोकी जिम्मेवार नागरिकको रूपमा राज्यसँग अधिकारको पनि कुरा गरौं र राज्यप्रतिको कर्तव्य पनि पूरा गरौं, किनकि हाम्रो लागि ज्यानको बलिदानी दिने शहीदहरूले हेरिरहेका छन्।

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
1: के हुनु नर्स नानी
2: जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
3: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
4: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
5: सबै मिलाई खुवाऊ
4: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
7: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि
8: हो र होइन होला त्यस्तो त
9: सोइता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
8: के भएन मिस
9: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
8: हुन्छ
10: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
11: नेपाल सरकार विज्ञापन बोर्ड

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
0: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: स्वास्थ्यमा बटवल,
8: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
7: असल अभ्यासदेखि नीतिका कुरा,
8: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
7: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
9: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
7: कार्यक्रम स्वास्थ्यमा बुटवल।

0: खुल्ला तीज गीत कार्यक्रम 2083
1: परम्परा र मौलिकपनको जगेर्ना विकृतिको हार सुसंस्कृत समाज र सभ्य व्यवहार अब गीत मार्फत चर्चा परिचर्चा तीज विशेष कार्यक्रम 2083 तिरुत्तमा नगरपालिका वडा नम्बर 1, 5 र 9 को आयोजना
0: ध्रुवतारा युवा क्लबको सह आयोजना तथा रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजनको सहकार्यमा खुल्ला तीज गीत कार्यक्रम 2083
1: यही भदौ 19 गते शुक्रबार
0: स्थान तिलोत्तमा नगरपालिका वडा नम्बर 5, 1 र 9 को संगम स्थल प्रेम नगर चौपारी
1: समय बिहान 11:30 बजेबाट
2: पुनश्च सम्पूर्ण सहभागी टिमहरूलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
1: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
2: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो? केको हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्कार सेनसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
1: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
0: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: सुख शांति र समृद्धिका लागि जीवन विज्ञान जीवन जिउने कला आध्यात्मलाई जोड्ने कार्यक्रम जीवन विज्ञान फरक प्रस्तुतिका साथ हरेक दिन मात्र रेडियो लुम्बिनी 96.8 मेगाहर्जमा।
1: रोहितको प्रश्न छ, भर्खरै गृह मन्त्रालयले विज्ञप्ति जारी गरे अनुसार काम शुरू गर्नु अगाडि 15 मिनट ध्यान गर्नुपर्ने भनेको छ, यो उपयुक्त हो कि होइन? र खाना खाएपछि वा कार्यालयमा ध्यान गर्न सकिन्छ कि सकिँदैन, प्रश्न पारिदिनु होला, आभारी हुने थिए। जीवन विज्ञानमा धेरै ध्यानका पद्धतिहरू छन्, योगाभ्यासका पद्धतिहरू पनि छन्, कुनै एक घण्टाका छन्, कुनै डेढ घण्टाका छन्, कुनै 45 मिनटका छन्, कुनै 20 मिनटका छन्, कुनै 21 मिनटका छन्, कुनै 15 मिनटका छन्, र सबैमा सबैको आफ्नो नियम हुन्छ पछाडि कुन के गर्न मिल्छ के गर्न मिल्दैन। तपाईँले जुन ध्यान विधिको चर्चा गर्दै हुनुहुन्छ, यो ध्यान विधिको नाम चाहिँ सो जागरण ध्यान विधि हो, र सो जागरण ध्यान विधि यसमा योग ध्यान लेखिए पनि ध्यान योग लेखिए पनि यो ध्यान विधि हो, किनभने ध्यान चाहिँ योगकै सातौं अंग हो, आठौं त समाधि हो। स्वजागरण नाम गरेको जुन ध्यान विधि छ यसलाई के बुझ्नु होला भने, यो खाना खाएर वा नखाइकन, भरपेट वा खाली पेट, बिहान दिउँसो बेलुकी राति, बसेर वा उठेर, कुर्सी सोफा वा चकटी वा कुशासन, जस्तो सुकै अवस्थामा जतिखेर पनि गर्न सकिने ध्यानको विधि हो। र यो ध्यानको विधिमा जम्मा तीनवटा चरण छन्, तर अत्यन्तै प्रभावकारी छ। यसमा पहिलो चरण छोटो नमस्कार प्राणायामको छ। नमस्कार प्राणायामले दौडिरहेको मनलाई केही बेरका लागि शान्त बनाइदिन्छ, ताकि ध्यानको वातावरण मनमा बनोस्। त्यसपछि बीज प्राणायाम छ, जुन लामो गहिरो श्वास हो, लामो गहिरो श्वास त हामी जतिखेर पनि लिन्छौं, त्यो त अनिवार्य हो। त्यसपछि तेस्रो चरण छ धारणा सहितको ध्यान। अब यो विधि नै यस्तो छ कि जसले जतिखेर पनि प्रयोग गर्न सक्छ। गृह मन्त्रालयले एउटा इतिहास रचेको छ, युगान्तकारी काम गरेको छ, कुनै सरकारी मन्त्रालयले नै आफ्ना कर्मचारीहरूलाई ध्यान अनिवार्य गराएको सम्भवतः यो इतिहासमै, हालसालको इतिहासमा, आधुनिक इतिहासमा यो पहिलो घटना हुनुपर्छ। हामी संसारभरि विभिन्न संघ संस्थाहरूसँग काम गर्छौं, धेरै मल्टिनेसनल कम्पनीहरूसँग काम गर्छौं, र संसारभरि एकदमै छोटो ध्यानका विधिहरू अत्यन्तै प्रख्यात छन्, जुन ध्यानका विधिहरू 15 मिनट 20 मिनटका हुन्छन्, किनभने हजारौं अनुसन्धानले के भन्छन् भने, काम प्रारम्भ गर्नुभन्दा पहिले एकछिन बसेर ध्यान गर। यो ध्यान गर्ने बित्तिकै तपाईँको मन एकछिनलाई पनि केन्द्रित हुन सक्छ, तपाईँ आफ्नो ठाउँमा फर्किनुहुन्छ, तपाईँ शान्त हुनुहुन्छ, र कति अनुसन्धानहरू छन् ती अनुसन्धानले के भन्छन् त भन्दा, काम गर्नुभन्दा पहिले ध्यान गर्ने संस्थाको उत्पादनशीलता, त्यहाँका कर्मचारीहरूको उत्पादनशीलता, प्रोडक्टिभिटी 3-8 गुणासम्म बढ्न सक्छ, ग्राहकहरूसँगको व्यवहार फरक हुन्छ, आफूप्रतिको व्यवहार फरक हुन्छ, आफू बडो शान्त हुन्छन्, बडो खुसी हुन्छन्, र हाँसी हाँसी नाची नाची कर्म गर्न सक्छ। जीवन विज्ञानका कुनै पनि ध्यान विधिहरू कुनै धर्म सम्प्रदायसँग सम्बन्धित होइन, नि सबै वैज्ञानिक पद्धतिहरू, र सो जागरण ध्यान विधि अत्यन्तै वैज्ञानिक पद्धति हो। तपाईँलाई केही नाम भनौँ म, गुगलमा सर्च इनसाइड योरसेल्फ भन्ने गुगलको एउटा केन्द्र छ, त्यसमा पहिले सुरुमा त उनीहरूले वैकल्पिक रूपमा राखे स्वेच्छाले ध्यान गर्न जाने, अहिले त यस्तो भयो कि ध्यान नगर्ने मान्छे छैन गुगल कम्पनी र ठूला संस्थाहरूको लक्ष्य ध्यान नगर्ने मान्छेले कसरी पूरा गर्छन्। तपाईँ फर्च्युन 500 कम्पनीका सीईओहरू प्रमुख कार्यकारी अधिकृतहरूको बारेमा अध्ययन गर्नुहोस्, तपाईँले के पाउनुहुन्छ भने, अलिक पुरानो तथ्याङ्क हो, अझ नयाँ आयो होला, 2015 तथ्याङ्क हो, 500 प्रमुख कार्यकारी अधिकृत मध्ये 487 ध्यान गर्छन्। त्यो गृह मन्त्रालयले त यति राम्रो गर्यो कि भन्ने साथै छैन, यो त अद्भुत कदम हो। संसारका सबभन्दा ठूला संस्थाहरूका 500 प्रमुख कार्यकारी अधिकृत सीईओ मध्ये 487 ध्यान गर्छ भने ध्यान कस्तो कुरा होला त। र ढुक्क हुनुहोस् कि ध्यानको कुनै पनि धर्म सम्प्रदायसँग सम्बन्ध नै छैन। जसरी यो बत्ती छ, बिजुली बत्ती चाहिँ जसले खोजे उनी इसाई थिए एडिसन, तर के बिजुली बत्ती इसाई हुन्छ? टेलिफोन जसले खोज्यो के टेलिफोन इसाई हो? यो कुनै पनि धर्म सम्प्रदायको मान्यता भन्दा माथिको कुरा हो। यो जसले पनि यो मेरो हो भन्न सक्छ। त्यहाँ न कुनै देवी देवताको नाम छ, न कुनै मन्त्र उच्चार छ, केही पनि छैन। र त्यो स्व जागरण विधिलाई हामीले ध्यान विधि भनेका छौं। भन्ने बेलामा योग ध्यान भनिए पनि योगको सातौं अङ्ग हो ध्यान, यो ध्यानका लागि विधि हो। अब तपाईँ सर्ट प्यान्ट लगाएर पनि गर्न सक्नुहुन्छ, कुर्ता लगाएर पनि गर्न सक्नुहुन्छ, तपाईँ कछाड लगाएर गर्न पनि सक्नुहुन्छ, तपाईँको जस्तो सुकै लुगा छ, महिलाहरूले जस्तो लुगा लगाएर आउनुभएको छ, पुरुषहरूले जस्तो लुगा लगाएर आउनुभएको छ, त्यही लुगामा गर्न सक्नुहुन्छ, जहाँ बसेर पनि गर्न सक्नुहुन्छ, जुन समयमा पनि गर्न सक्नुहुन्छ। बिहान 10 बजे गर्ने भनिएको छ, कति बजे गर्ने त्यो मन्त्रालयको आफ्नो निर्णय हो, तर यो विधि चाहिँ रातिको 12 बजे पनि गर्न मिल्छ, खाना खाएर पनि मिल्छ, नखाएर पनि मिल्छ। अर्को कुरा पनि बुझ्नु होला कि जीवन विज्ञानका धेरै ध्यान र योगका विधिहरू हाम्रो युट्युबमा उपलब्ध छन्, र उहाँ मित्रहरू जसले यो अभ्यास गर्नुहुन्छ, जसले पनि गर्न सक्छ यो अभ्यास, देशको गृह मन्त्रालयले प्रारम्भ गर्यो भने सबैको लागि भन्न खोजेको न हो, कुनै गृह मन्त्रालयको मात्रै हो भन्न खोजेको त होइन। र जीवन विज्ञानमा हामीले जे पनि गर्छौँ यो पनि सबैका लागि हो, यो सबैको लागि हो, जीवन विज्ञानको हरेक विधि सबैका लागि हो। यहाँ एकदमै गहिरो साधना पद्धतिमा प्रयोग हुने कुनै पनि विधि हामी सार्वजनिक गर्दै गर्दैनौँ, त्यो विधि त साधना पद्धतिमा गुरुसँग सँगै बसेर गर्ने विधिहरू हुन्। तर गृह मन्त्रालयबाट जुन विधि आएको छ त्यो आम मान्छेले जहाँ पनि बसेर गर्न सक्ने, बजारमा पनि बसेर गर्न सक्ने विधि हो, र यसका फाइदै फाइदा छन्। अब हेर्दै जानुवाला फाइदा कति हुन्छन्, फाइदाको त कुरै छोडिदिनुहोस्, यो देशै नयाँ बन्छ यदि हामीले यसलाई राम्रोसँग प्रयोग गर्यौं भने, यसमा पूर्वाग्रह नराख्नुहोस्, कुनै पूर्वाग्रह राख्नु जरुरी छैन, कुनै धर्म सम्प्रदायको होइन, कुनै जीवन विज्ञान वा गृह मन्त्रालयको मात्रै होइन, यो सबैका लागि बनेका विधिहरू हो। महर्षि पतञ्जलिको योगशास्त्र कसका लागि हो, बाइबल कसका लागि हो, जसले पढ्छ फाइदा लिन्छ उसैका लागि हो, वेद कसका लागि हो, जसले फाइदा लिन्छ, जसले अध्ययन गर्छ, अनुसन्धान गर्छ, तिनमा साधना गर्छ, वेदका ऋचाहरूलाई जीवनमा उतार्छ उसैका लागि वेद हो। यी सबै सम्पूर्ण मानवका निधि हुन्, मनुष्यका मूल सम्पत्तिहरू हुन्। त अब यो विधि जसले पनि प्रयोग गर्न सक्छ, भोलि गएर अरू संस्थाहरूले, अरू मन्त्रालयहरूले, निजी संस्थाहरूले, अहिले हामी जीवन विज्ञानबाट 400 भन्दा बढी संघ संस्थाहरूसँग काम गरिसक्यौं, कहीँ 15 मिनटको विधि छ, कहीँ 21 मिनटको विधि छ, कहीँ आधा घण्टाको छ, कहीँ 35 मिनटको छ, कहीँ 45 मिनटको छ, कहीँ 1 घण्टाको छ, आवश्यकता हेरेर नै विधि निर्धारण हुन्छ। त्यसकारणले जुन स्व जागरण ध्यान विधि छ यो हाँसी हाँसी नाची नाची गर्नु होला, यसको कुनै पार्श्व प्रभाव साइड इफेक्ट केही पनि छैन, कहिल्यै पनि हुँदैन। त्यो विधि अलिकति बिरामी भएको मान्छेले गरे भने नि केही पनि फरक पर्दैन। ध्यान के हो? निष्क्रियताको अभ्यास हो, एकछिन आफूभित्र घोत्तिने अभ्यास हो, आफूभित्र जाने अभ्यास हो, आफूलाई छुने अभ्यास हो, आफ्नो स्वभावमा स्थिर हुने अभ्यास हो। स्वभावमा स्थिर हुन को चाहन्न? को प्रभावबाट बाँच्न चाहन्छ? त्यसकारणले कुनै पनि समय खेर नफालिकन यो विधि हामीले प्रयोगमा लिएर आऊ र जो जसले यो विधि प्रयोग गर्छन् सबैको जय जय हुनेवाला छ। एकदम निश्चिन्त भएर, ढुक्क भएर यो विधिको प्रयोग गर्नुहोला।

0: झापामा पहिलो पल्ट
1: गुणस्तरीय तथा कम्प्युटराइज प्रणालीबाट
0: कुनै पनि भजन गीत तथा विज्ञापनहरू रेकर्ड गराउनु परेमा
1: सधैँ सम्झनुहोस्
0: नेशनल साउन्ड डिजिटल रेकर्डिङ स्टुडियो
1: अनिश्चरी रोड तीर्थमोल फोन नम्बर 542005 542005

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
2: दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने छ के हो के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मन्जु तिमी त विदेश जान लाग्यौ रे
7: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
7: खै के गर्ने गर्ने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: अपाङ्गता भएका महिलाका अधिकारका कुरा
11: मानव अधिकारको महासन्धिमा यो आर्थिक सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ
12: सफलता अनि संघर्षका कथा
13: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे
10: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा
14: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
15: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दै इन्टरनेट साथी अब ढिलो इन्टरनेटलाई बाई बाई VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस् VPN नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट सम्पर्क प्रधान कार्यालय भुटुवल 9 फोन 0174383646 0174383014 0174383016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
16: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
17: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
16: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
18: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
17: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
19: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98 4-72-1282 र 98 4-70-24

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआत गरौं अहिलेसम्मका मुख्य खबर शीर्षकहरूबाट। कठिन घड़ीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्ने प्रधानमन्त्री शाहको भनाई, देश कठिन घड़ीमा रहेको उल्लेख। बाढ़ी प्रभावितहरूलाई सरकारले सक्दो सहयोग गर्ने, नेपाल सरकारको भनाई। प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने, तत्काल 42 वटा बेली ब्रिज बनाउन भारत र चीनलाई नेपालको अनुरोध। बाढ़ीको जोखिम कायमै रहेकोले उच्च सावधानी अपनाउन चीनको आग्रह। भुटेकोशी बाढ़ीमा परि मृतकको संख्या 579 पुग्यो, 1924 जना अझै सम्पर्कविहीन। चीनमा राष्ट्रपति शी जिनपिङको बैठक, नेपालका बाढ़ी प्रभावित क्षेत्रमा आपतकालीन सहयोग र अन्तर्राष्ट्रिय उद्धार सहयोग गर्ने। भुटेकोशी बाढ़ीमा विद्युत प्राधिकरणका 200 भन्दा बढ़ी कर्मचारी सम्पर्कविहीन, 706 जना विदेशी नागरिकको उद्धार गरियो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 4 अर्ब भन्दा बढ़ी रकम जम्मा। अनाधिकृत रूपमा रकम संकलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी। भुटोल उपमहानगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा 51 लाख सहयोग, सिद्धार्थनगरको 35 लाख। बाँकेमा आधारभूत अस्पताल भवन निर्माण भए पनि जनशक्ति नहुँदा संचालनमा समस्या। तिलोत्तमा 15 पत्थर डाँडाको भट्टराई परिवारद्वारा जन्मदिनमा मानव सेवा आश्रममा सहयोग। र फिफा निलम्बनका कारण नेपालले एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमायो।

0: तथा
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
2: अब हाल खबर विस्तारमा प्रधानमन्त्री बालेन्द्र शाहले देश कठिन घड़ीमा रहेको उल्लेख गर्दै बाढ़ी प्रभावित प्रत्येक नागरिकका घर घर सरकार पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भुटेको सीमा आएको बाढ़ीले पछिल्लो पटकको ठूलो जनधनको क्षति गरेको भन्दै आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत हिजो साँझ उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। कठिन घड़ी छ, विपद प्रभावित प्रत्येक नागरिकको साथमा राज्य छ, प्रधानमन्त्री शाहले लेख्नु भएको छ। उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ। उहाँले बाढ़ी तथा पहिरो प्रभावित रसुवा नुवाकोट सहितका क्षेत्रमा खोज तथा उद्धारका लागि 15,431 सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार नेपाल प्रहरीका 4,473, नेपाली सेनाका 6,755 र सशस्त्र प्रहरी बल नेपालका 4,203 सुरक्षाकर्मी उद्धार तथा सहायतामा खटिएका छन्। हालसम्म 4,451 जनाको उद्धार गरिएको छ। उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका 16 हेलिकप्टर परिचालन गरी धुन्चे, त्रिशुली, टिमुरे र स्याप्रुबेसी लगायतका क्षेत्रमा 900 हवाई उड़ान भएका छन्। प्रधानमन्त्रीले भन्नुभयो प्रभावित क्षेत्रमा हालसम्म 32 ट्रक खाद्यान्न गैर खाद्य राहत सामग्री पठाइएको छ भने हेलिकप्टरबाट समेत राहत सामग्री ढुवानी गरिएको छ। सुरुङमा फँसेका नागरिक तथा कामदारको खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ। बेपत्ता नागरिक तथा शवको खोजी कार्य रसुवादेखि नुवाकोट धादिङ हुँदै गोरखा तनहु चितवन र नौप्रासीसम्म त्रिशुली नारायणी नदी करिडोरमा विस्तार गरिएको जानकारी दिँदै उहाँले हालसम्म 129 विदेशी पर्यटक तथा नागरिकको उद्धार तथा पहिचान गरिएको उल्लेख गर्नुभयो। यसै गरी प्रभावित क्षेत्रमा सड़क, विद्युत, दूरसंचार र खानेपानी सेवा पुनस्थापनको काम तीव्र पारिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। उहाँका अनुसार रसुवालाई वैकल्पिक सड़क मार्फत पुनः सड़क सञ्चालनमा जोड़िएको छ भने प्रभावित 198 दूरसंचार साइट मध्ये 145 सञ्चालनमा आएका छन्। नुवाकोटमा करिब 90% क्षेत्रमा विद्युत सेवा सुचारू भएको छ। बाढ़ी तथा विपदबाट प्रभावित 15 स्थानीय तहलाई राहत उद्धार तथा व्यवस्थापनका लागि 6,75,00,000 उपलब्ध गराइएको छ। उहाँले भन्नुभयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब 36 घण्टामा 2 अर्ब भन्दा बढ़ी रकम संकलन भइसकेको छ। प्रधानमन्त्री शाहले भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनः बाढ़ीको जोखिमको निगरानी राख्दै जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गर्नुभएको छ। उहाँका अनुसार हालसम्म 2,00,000 भन्दा बढ़ी एसएमएस मार्फत पूर्व सूचना पठाइएको छ। भोटेकोशी र त्रिशुली नदीको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 579 पुगेको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार